नष्ट मोह स्मृतिर्लब्ध्वा त्वत् प्रसादान् मयाच्युत। तिम्रो भाषणले होइन, तिम्रो प्रवचनले होइन, तिम्रो कृपाले, कृपाले त्वत् प्रसादात्, तिम्रो कृपाले मेरो अज्ञान नष्ट भयो। त यहाँ कृपा बताइयो, कृपा, अरू कुनै उपाय छैन।

0: राम माइन्ड पनि कृपा कृपा कृपा, बाँकी तिम्रो पूजा पाठ तीर्थ यात्रा सब गए कोला कोले, एक उपाय कृपा द्वारा नै अरू कुनै उपाय छैन।
1: भर्खरै सुन्नुभयो धारावाहिक प्रवचनको आजको श्रृङ्खला। आदरणीय श्रोताहरू, साउन महिनामा आफ्ना आराध्य श्री राधा गोविन्दजीको इच्छामा इच्छा राख्दै श्री युगल सरकार प्रेमीजन यतिखेर आआफ्नो घरमा युगल सरकारको आह्वान गर्दै झुला झुलाएर विशेष महोत्सवको कार्यक्रमको आयोजना गर्छन्। श्यामाश्याम धाम ठिमीमा पनि हरेक शनिबार झुलन महोत्सव हुने गर्छ। यहाँहरू श्यामाश्याम धाममा आएर झुलन लीलामा सहभागी हुन सक्नुहुनेछ। हस्त यिनै जानकारीका साथै कार्यक्रमबाट बिदा लिन चाहन्छु। भोलि पुनः भेट हुने नै छ। तबसम्मको लागि

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न चारवटा विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बालबालिका लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै हिजोको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाडी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। बोनम्यारो पीडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हामफाले र बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले साउनदेखि भरि सिलिन्डर वितरण सुरु गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो। मन्त्री यादवले हाल नेपालमा 58 एलपी ग्यास उद्योगहरू सञ्चालनमा रहेको र उद्योगहरूको कुल ग्यास भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको सदनलाई जानकारी गराउनुभयो। हाल बजारमा करिब 1,75,00,000 थान ग्यास सिलिन्डर भर्न सक्ने फिलिङ क्षमता उपलब्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिजो लाल पूर्जा वितरण गर्नुहुँदै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्न छिटो काम गर्न निर्देशन दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल
योजनाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरिएको जनाएको छ। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज आचार्यले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेएनजी आन्दोलनपछिको सेवा प्रवाह, विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन, छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जिम्मे जवाफदेही बनाउन निर्देशन दिइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा हिजो आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु रहेको बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले थप विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनु भयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नु पर्नेमा जोड दिनुभएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको 2रो राष्ट्रिय सम्मेलन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो। पाकिस्तानको ब्रोडपिक हिउँ पहिरोमा परि गत साता ज्यान गुमाउनु भएका पूरबहादुर गुरुङ युक्तको हिजो स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हिजो स्वयम्भू पुगेर राष्ट्रिय झण्डा उडाएर गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। यसै गरी नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पनि पार्थिव शरीरमा नेपाली काङ्ग्रेसको झण्डा उडाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो। शवयात्रा सहित स्वयम्भूमा लगिएको आरोही गुरुङको पार्थिव शरीरलाई हिजै गुरुङ विधि अनुसार अन्त्येष्टि गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री
निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख श्री बाबु महर्जन बीच समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरू बीच मानसिक अस्पताल लगनखेल अगाडि निर्माण हुन लागेको अपाङ्ग मैत्री पुल सहित महानगरपालिका भित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। त्यस अवसरमा ललितपुर महानगरपालिका भित्रका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण, पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको जानकारी दिइएको छ। र सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसबी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसबी

0: Finance Minister Dr. Wagle says taxpayer incentive scheme will help control revenue leakage. And Spain, Italy maintain temporary border controls amid migration concerns. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
3: नमस्कार नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
2: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
3: ए त्यो त के थाहा र नानी।
2: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो।
3: अनि नानी अरू के कुरा सोध्नुपर्छ?
2: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
3: ए अँ।
2: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
4: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, कुरा सुने अनि यसो ध्यान दिए।
2: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
3: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त है रामदाई?
4: त्यही त
2: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्को पल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नु भयो नि?
3: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
2: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
3: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागे है त।
2: हस् हस् दिदी, राम्रोसँग जानु।
4: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।

0: नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 मेगाहर्ज, रेडियो नेपाल अनलाइन.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका। आज विश्व भू संरक्षण दिवस, कार्यक्रम विपदका कुरा आज विश्व भू संरक्षण दिवसमा केन्द्रित रहनेछ। प्रत्येक वर्ष सरकारले भूक्षयको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, तर जोखिम किन घटिरहेको छैन?
1: हाम्रो समस्या के छ हजुरको भन्दाखेरि, हामीले जलाधार एज अ होल जलाधार क्षेत्रलाई म्यानेज गर्दैछौँ, जहाँ समस्या छ त्यहाँ हिट गर्छौँ हजुरको। जस्तो हामीलाई चाहिँ कुनै ठाउँमा बाढी आउँछ, त्यहाँको नदी कटान गरेछ भने नदीको कटान त रोक्नु जरुरी छ, तर त्यो नदी कटान किन भयो, किन त्यहाँ बाढी आयो भन्दाखेरि, जलाधार क्षेत्र चाहिँ विकसित नभएको हुनाले बाढी आयो हजुरको।
0: नेपालमा बढ्दैछ भूक्षयको जोखिम न्यूनीकरण गर्न के गर्नु पर्ला?
2: हिमाली क्षेत्रको हो भने त्यसको आफ्नै किसिमको प्रक्रियाहरू हुन्छ, आफ्नै समस्याहरू छन्। मध्य पहाडीमा आफ्नै छन्, चुरेमा आफ्नै छन् र

0: तराईमा गइसकेपछि पनि भुछाइ हुन्छ नि, नदी कटानहरू हुन्छ नि, त्यहाँको आफ्नै छ, त्यसपछि कुन ठाउँको भन्ने पहिला त्यो गर्नु पर्यो। त्यसपछि वन लगाएर जङ्गल लगाएर हुन्छ भन्ने जुन हामीले सोचेका थियौँ त्यसले पनि अलिक हुँदो रहेछ कि भन्ने सोचा हुने, त्यसमा अलिक थप अध्ययनहरू गर्नु पर्यो। अर्को कुरो, कृषिको जग्गा जुन छ, खेती गर्ने जग्गा, त्यसमा हुने भुछाइल त रुखले रोक्ने कुरो त आएन होइन, त्यसैले त्यो चाहिँ खेतीमै चाहिँ हुने भुछाइ कसरी रोक्ने भन्ने कुराको लागि पनि धेरै अनुभवहरू सँगालिसकेको छ नेपालीहरूले। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ।
1: यी र यस्तै विषय आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: बाढी बारे चासो राखौ, चनाखो बनाउ।
3: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।
3: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ।
3: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
3: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
3: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
3: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
1: हाम्रो देशमा वर्षेनी, बाढी, पहिरो र जथाभावी खनिएका सड़कका कारण उर्वर माटो बगेर गइरहेको छ। केही ठाउँमा माटो जोगाउने प्रयास त भएका छन्, तर समस्या अझै कम हुन भने सकेका छैनन्। आखिर किन भइरहेको छ त तीव्र भूक्षय? यसलाई रोकेर कृषिको उत्पादकत्व कसरी बढाउन सकिन्छ र यसको सही समाधान के हो? एक रिपोर्ट। नेपाल जस्तो भिरालो धरातल भएको देशमा तीव्र भूक्षय र भूमिको क्षयीकरण ठूलो वातावरणीय चुनौती बनेको छ। कमजोर भूबनोट, जथाभावी खनिएका सड़क र प्राकृतिक स्रोतको दोहनका कारण वर्षेनी लाखौं टन उर्वर माटो बगेर गइरहेको छ। भूक्षय नियन्त्रणका लागि केही ठाउँमा ससाना प्रयास त भएका छन्, तर ती प्रयास भने पर्याप्त छैनन्। भूक्षय प्राकृतिक प्रक्रिया हो, तर त्यसले हाम्रो खेतीबालीलाई ठूलो असर गरिरहेको छ। जलाधार व्यवस्थापन विज्ञ मधुकर उपाध्याय भूक्षयले मुख्य गरी हाम्रो कृषि प्रणालीमा ठूलो क्षति गरिरहेको बताउनुहुन्छ।
0: भू संरक्षण चाहिँ नेपाल जस्तो पहाडी मुलुक, त्यसमाथि मनसुनको वर्षाले हरेक वर्ष दपेट्छ भनौँ न, मुसलधारी पानीहरू पर्छ, त्यसको हिसाबले भूक्षय हुनेको एउटा सामान्य प्राकृतिक प्रक्रिया नै हो। त्यो प्राकृतिक प्रक्रिया भन्दा भन्दै पनि त्यसले हाम्रो खेतीबाली, हाम्रो संरचनाहरूलाई, हाम्रो पूर्वाधारहरूलाई असर गर्ने कुराहरू छ होइन। अनि भूक्षयले सबभन्दा आक्रान्त पारेको भनेको हाम्रो कृषिलाई हो। कृषिमा चाहिँ भूक्षय हुँदाखेरि त्यसको उत्पादकता घट्दै घट्दै जान्छ। त्यसैले तपाईँले जतिसुकै माटोको उर्वरा शक्ति कायम गर्नको लागि मलहरू हाल्ने, त्यसको व्यवस्थापन गर्ने गर्दाखेरि पनि भूक्षय हुनको कारणले गर्दाखेरि उत्पादकता त्यति राम्रो हुँदैन। त्यो हाम्रो समस्या हो। नेपालको समस्या चाहिँ नि विकराल छ भूक्षयको। हाम्रो प्रयासहरू चाहिँ नि अलि सीमित मात्रामा मात्रै गऱ्यौँ क्या हामीले, त्यसले गर्दाखेरि समस्या कम हुन सकेका छैन।
1: परम्परागत वा टुक्रे प्रयासले मात्रै भूक्षयको समस्या टर्ने देखिँदैन। माटो जोगिए मात्रै मानव अस्तित्व र पर्यावरण सुरक्षित रहन्छ। यदि हामीले समयमै भूक्षयलाई रोक्न सक्यौँ भने यसले देशको अर्थतन्त्र र कृषिको उत्पादकत्व वृद्धि हुने देखिन्छ। भूक्षयको नियन्त्रणबाट के कुरामा फाइदा पुग्छ त? पुनः जलाधार व्यवस्थापन विज्ञ उपाध्याय।
0: भूक्षय नियन्त्रण गर्न सक्नुभयो भने तिनवटा कुरो स्पष्ट रूपमा यसको फाइदा छ। कृषिको उत्पादकता राम्रो हुन्छ। तपाईँले भूक्षय नियन्त्रण गर्न सक्नुभयो, कम गर्न सक्नु हो भने पहाडी खेतबारीको उत्पादकको त कम्तीमा पनि 25-35-40% उत्पादकको त वृद्धि हुन्छ। थप मल नहालिकन भन्दाखेरि तपाईँले त्यो माटो जोगाउने बित्तिकै उत्पादकको त बढ्यो होइन। र हाइड्रो पावर चाहिँ सबभन्दा ठुलो हाम्रो आर्थिक उन्नतिको लागि हामीले विश्वास गरेको आधारशिला बनेको हाइड्रो पावर हो होइन। हाइड्रो पावरमा जुन त्यो टर्बाइनमा चल्ने पङ्खाहरू हुन्छ नि त्यो पङ्खाहरू महँगो हुन्छ, त्यसलाई चाहिँ बदल्ने कुरा चाहिँ त्यो हाइड्रो पावर प्लान्टको लागि त्यो उद्योगको लागि चाहिँ असाध्यै खर्चिलो काम हो क्या। तपाईँको माटोमा आएको सेडिमेन्ट थिग्रेनी जुन आउँछ नि भुछाय भएर त्यसले तपाईँको त्यो ब्लेडहरू त्यो टर्बाइनको पङ्खाहरू चाहिँ चाँड चाँडो खिइन्छ क्या, अनि त्यो बदल्नै पर्छ तपाईँले। त्यो चाहिँ नि निकै चाँडो घिसिन्छ किनभने माटोमा पानीमा माटो जमेर आउँछ होइन बर्खामा, त्यसले गर्दाखेरि त्यसको चाहिँ जीवन अलिकति आयु चाहिँ छोटिन्छ। जलाशयहरू जति पनि छन् खास गरिकन यो सिँचाइको लागि बनाएको शान्ति नहोस् या चाहिँ नि अरू पोखरीहरू बनाएको होस् पानी सञ्चयको लागि अथवा जलविद्युतको लागि बनाएको जलाशयहरू होस्, त्यसमा चाहिँ थिग्रेनी जम्मा हुने बित्तिकै त्यो थिग्रेनी भनेको त भुछे भएर आउने हो होइन, त्यसको चाहिँ आयु कम हुन्छ, त्यसले गर्दाखेरि तपाईँको खर्च फेरि गर्नुपर्ने हुन्छ होइन। यो चाहिँ तिनवटा प्रमुख हो।
1: कृषिको आधुनिकीकरण र खाद्य सुरक्षाका लागि पनि भुछेको संरक्षण अनिवार्य शर्त हो, तर यसका लागि केवल दिवस मनाएर वा तारजाली मात्रै हालेर पुग्दैन, हामीलाई दीर्घकालीन र वैज्ञानिक दृष्टिकोणको आवश्यकता छ। त्यसो भए यो समस्याको दिगो र सही समाधान के हो त? जलाधार व्यवस्थापन विज्ञ उपाध्याय।
0: हिमाली क्षेत्रको हो भने त्यसको आफ्नै किसिमको प्रक्रियाहरू हुन्छ, आफ्नै समस्याहरू छन्। मध्य पहाडीमा आफ्नै छन्, चुरेमा आफ्नै छन्, र तराईमा गइसकेपछि पनि भुछाइ हुन्छ नि, नदी कटानहरू हुन्छ नि, त्यहाँको आफ्नै छ। त्यसपछि कुन ठाउँको भन्ने पहिला त्यो गर्नु पर्यो। त्यसपछि वन लगाएर जङ्गल लगाएर हुन्छ भन्ने जुन हामीले सोचेको थियौँ त्यसले पनि अलिक हुँदो रहन्छ कि भन्ने सोचाउनु, त्यसमा अलिक थप अध्ययनहरू गर्नु पर्यो। अर्को कुरो, कृषिको जग्गा जुन छ, खेती गर्ने जग्गा, त्यसमा हुने भुछाल त रुखले रोक्ने कुरो त आएन होइन। त्यसैले त्यो चाहिँ खेतीमै चाहिँ हुने भुछाल कसरी रोक्ने भन्ने कुराको लागि पनि धेरै अनुभवहरू सँगालिसकेको छ नेपालीहरूले। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ।
1: पक्कै पनि जलाधार व्यवस्थापन विज्ञ उपाध्यायले औल्याउनु भएका सही र व्यावहारिक समाधानहरूलाई नीतिगत रूपमै समेटेर अघि बढ्नु आजको आवश्यकता हो। अनि मात्र हाम्रा पहाडहरू भत्किनबाट जोगिनेछन् र तराईका खेतहरू मरूभूमि हुनबाट बस्नेछन्। केवल दिवस मनाएर मात्रै देशमा बढिरहेको भुछेय रोकिनेवाला छैन। हाम्रो पहाड र उर्वर भूमिलाई भुछेयबाट जोगाएर कृषिको उत्पादन बढाउन अब हामीलाई गफ होइन वैज्ञानिक र सही समाधानको खाँचो छ। बेलैमा सोचौं र आफ्नो ठाउँबाट भुछेय न्यूनीकरण गर्ने अभियानमा लागौं। भुछिया नेपालको एक प्रमुख र संवेदनशील वातावरणीय चुनौती हो, जसको जरो देशको विशिष्ट भौगोलिक बनावट र मानवीय क्रियाकलापहरूसँग जोडिएको छ। नेपालको भौगोलिक बनावट र पर्यावरण निकै संवेदनशील अवस्थामा छ, जहाँ एकातिर जलवायु परिवर्तनका कारण वर्षाको चक्र बदलिएको छ भने अर्कोतिर विकासका नाममा प्राकृतिक नियम विपरीत गरिएका अव्यवस्थित मानवीय गतिविधिले भुछिया बाढी र पहिरोको जोखिमलाई झन भयावह बनाइदिएको छ। हाम्रो जीवनको मुख्य आधार मानिने माटो र जमिन वर्षेनी बगेर जाँदा प्राकृतिक सन्तुलन मात्र बिग्रिएको छैन, बरु ठूलो जनधनको अपूरणीय क्षति समेत भइरहेको छ। साथै विपद आइसकेपछि उद्धार र राहतमा भौतारिनु भन्दा विपद आउनु अगावै भू संरक्षणका वैज्ञानिक उपायहरू अपनाउनु आजको मुख्य आवश्यकता बनेको छ। विश्व भू संरक्षण दिवसको अवसरमा केन्द्रित रहेर नेपालमा विश्व भू संरक्षण दिवस मनाउनुको औचित्य के हो? पछिल्लो समय देशभर भू संरक्षणको अवस्था र चुनौतीहरू के छन्? वर्षेनी हुने भुछेय रोक्न आम नागरिकको भूमिका के हुन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानसँग कुराकानी गरेका छौँ। धीरेन्द्र सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद सर।
1: विश्व भू संरक्षण दिवस नेपालमा किन मनाइन्छ र यसको औचित्य के हो?
4: हजुर, धन्यवाद प्रश्नको लागि। नेपालमा हरेक वर्ष हामीले राष्ट्रिय भू संरक्षण दिवस मनाउने गर्छौँ र अहिले हामीले मनाइरहेको भू संरक्षण दिवस 52 भू संरक्षण दिवस हो र यो भू संरक्षण दिवस तत्कालीन भू तथा जलाधार संरक्षण विभागको स्थापना 2031 साल श्रावणको 24 गते भएको थियो र त्यही विभागको स्थापना भएको दिनलाई चाहिँ हामीले भू संरक्षण दिवस मनाउने गर्छौँ र यसपालिको हामीले भू संरक्षण दिवस चाहिँ स्वस्थ जलाधार समृद्धिको आधार भन्ने नाराका साथ मनाउन गइरहेको छौँ। वास्तवमा पृथ्वीमा जीवनको आधार 2 प्राकृतिक सम्पत्तिमा निर्भर छ, त्यो भनेको एउटा भूमि र पानी हो। भूमिले उत्पादन दिन्छ भने पानीले जीवन दिन्छ, भूमि बिग्रियो भने पानी पनि बिग्रिन्छ र पानी बिग्रियो भने कृषि पनि बिग्रिन्छ र कृषि बिग्रियो भने समग्र अर्थतन्त्र समाज दुवै कमजोर हुन्छ। त्यसैले भू संरक्षण केवल माटो जोगाउने कार्यक्रम होइन, यो नेपालको भविष्य जोगाउने राष्ट्रिय अभियान हो। कारणले गर्दाखेरि हामीले प्रत्येक वर्ष एउटा जनचेतना जगाउने पनि यो भू संरक्षण दिवस मनाउने गर्दछौँ।
1: धीरेन्द्र सर, नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील देशका लागि भू संरक्षणको वर्तमान अवस्था र यसका मुख्य चुनौतीहरू के हुन्?
4: यहाँले भने जस्तै नेपाल हिमाल पहाड चुरे तराई गरी मुख्यतः चारवटा भूभाग मिलेर बनेको छ र नेपालमा चाहिँ वर्षेनी भूक्षयको समस्या बढ्दो अवस्थामा छ। हामीले गर्ने विकासहरू र प्राकृतिक कारणले गर्दाखेरि पनि विभिन्न प्रकारका ल्यान्ड डिग्रेडेसनका समस्याहरू नेपालमा दिनोदिन बढ्दै गइरहेको छ। त्यस कारणले गर्दाखेरि पनि हामीले भू संरक्षण गर्न एकदमै जरुरी छ। त्यो भू संरक्षण भयो भने समग्र देशको अर्थतन्त्र नै समृद्ध हुन्छ र यहाँले भने जस्तै नेपालमा मुख्यत भू संरक्षणका दुईवटाले गर्दाखेरि भनौँ न भूक्षय हुन्छन्। त्यो भनेको एउटा चाहिँ प्राकृतिक कारणबाट हुन्छ भने अर्को चाहिँ मानवीय कारणबाट हुन्छ। प्राकृतिक कारणबाट हामीले हेर्ने भने नेपालमा त्यस्तो प्राकृतिक विपदका घटनाहरू यहाँले सुनिरहनु भएको छ। प्राकृतिक कारणहरूलाई मानवीय कारणले चाहिँ बढी ट्रिगर गर्ने गर्छ। जस्तै हामीले खन्ने बाटोहरू, हामीले बनाउने विभिन्न विकासका पूर्वाधारहरू विभिन्न वातावरणीय अध्ययन नगरिकन र वातावरणीय पक्षलाई चाहिँ सम्बोधन नगरिकन गर्ने विकासले गर्दाखेरि चाहिँ बढी भूक्षय हुने, चाहिँ बढी ल्यान्डस्लाइड हुने देखिएको छ। त्यस कारणले गर्दाखेरि नेपालमा चाहिँ अलिकति च्यालेन्ज भनेकोले गर्ने विकासका कामहरू वातावरणीय पक्षलाई चाहिँ सम्बोधन नगरिकन गर्ने हुनाले पनि अलिकति समस्या देखिएको छ।
1: वातावरणीय मूल्याङ्कन नगरिकन गरिएका जुन खालका विकास निर्माणका गतिविधि छन् ती गतिविधिले पनि भूक्षय बढ्ने खतरा देखाइरहेको छ अथवा भूक्षय बढिरहेको छ?
4: हजुर, वास्तवमा अहिले स्थानीय स्तरमा अलिकति सेन्सिटाइभ छ। अहिले चाहिँ वातावरणीय अध्ययनहरू गर्ने क्रम चाहिँ अलिकति बढेको छ। वास्तवमा वातावरणीय अध्ययन त भएको छ केही मात्रामा भए तापनि, तर वातावरणीय पक्षमा अथवा वातावरणीय अध्ययनमा भएका कुराहरूलाई त्यहाँ आएका मिटिगेसनका उपायहरू त्यहाँ कन्जर्भेसनका उपायहरूलाई अक्षरश हामीले चाहिँ पालना गर्न सकिरहेका छैनौँ। त्यसले गर्दाखेरि पनि नेपालमा चाहिँ अलिकति भूक्षयको समस्या चाहिँ बढिरहेको छ। र अहिले वास्तवमा चाहिँ हामीले भन्ने हो भने वातावरणीय अध्ययन वातावरण संरक्षण ऐनले चाहिँ कुनै पनि विकास निर्माण कामहरू गर्दाखेरि वातावरणीय अध्ययन गरेर र त्यसले चाहिँ वातावरणमा के कस्ता नकारात्मक असरहरू पर्दछ, ती नकारात्मक असरहरूलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ सुधारात्मक लगाउन सकिन्छ भन्ने कुराहरू समावेश गरेको हुन्छ र ती कुराहरूलाई चाहिँ अलिकति पालना गरे खण्डमा विकास चाहिँ दिगो हुने गर्दछ। वास्तवमा अहिले हेर्ने हो भने विभिन्न निकायहरूबाट गरिएका निर्माण कामहरूमा चाहिँ वातावरणीय अध्ययन भए तापनि ती अध्ययनहरूलाई चाहिँ हुबहु पालना नगरेको हुनाले पनि अलिकति चाहिँ यो भूक्षयको समस्याहरू चाहिँ देखिएको छ।
1: धीरेन्द्र सर, चुरे र भाबर क्षेत्रमा भइरहेको अनियन्त्रित दोहनलाई रोक्न र त्यस क्षेत्रको भू संरक्षण गर्न विभागले के कस्ता विशेष योजनाहरू कार्यान्वयन गरिरहेको छ?
4: चुरे क्षेत्र वास्तवमा चाहिँ भूक्षयको दृष्टिकोण एकदमै सेन्सिटिभ ल्यान्डस्केप हो। त्यहाँ चाहिँ विभागले चाहिँ विभिन्न किसिमका कामहरू गरेर चाहिँ भू संरक्षण कामहरू गरिरहेको छ र वास्तवमा अहिले संहितापछि चाहिँ भू संरक्षणको काम अथवा भू संरक्षण विभागबाट गरिने कामहरू चाहिँ अलिकति खुम्चिएको अवस्था पनि छ। पहिला तत्कालीन भू तथा जल संरक्षण विभाग हुँदाखेरि हाम्रो कार्यक्षेत्र चाहिँ लगभग 61 जिल्लामा फैलिएको थियो भने अहिले चाहिँ केही कम भएको छ। संहिता आइसकेपछि हामीले चाहिँ भू संरक्षणका कामहरू, जलाधार व्यवस्थापनका कामहरू बेसिन लेभलमा गर्ने गर्दछौँ। यहाँलाई थाहा छँदैछ नेपाललाई चाहिँ मुख्यतः चारवटा बेसिनमा डिभाइड गरिएको छ। एउटा भनेको हजुरको महाकाली, कर्णाली, गण्डकी र कोशी, चारवटा बेसिनमा डिभाइड गरेर चाहिँ हामीले काम गरिरहेका छौँ। र चारवटा बेसिनलाई डिभाइड गर्दाखेरि हामीले चाहिँ चारवटा बेसिन अफिसहरू चाहिँ सञ्चालनमा ल्याएका छौँ र त्यो बेसिन अफिसहरूले चाहिँ विभिन्न खाले जस्तै हजुरको चाहिँ भन्यो भने विद्युत जलाधार व्यवस्थापन कामहरू, पहिरो तथा भूक्षय नियन्त्रण कामहरू, नदी तथा खोला किनार संरक्षण कामहरू, जैविक तथा बायो इन्जिनियरिङका कामहरू, कम्युनिटी बेस्ड इको सेफ रोड साइडको कामहरू, त्यसै अब वन डडेलोको व्यवस्थापनहरू, जलवायु अनुकूलन संरक्षण कार्यक्रमहरू लगायत विभिन्न खाले चाहिँ हामीले जलाधार व्यवस्थापन कामहरू गरिरहेको अवस्था छ। र सूर्य संरक्षणको लागि स्पेसली हजुरको चाहिँ राष्ट्रिय गौरवको आयोजना पनि सञ्चालन छ। त्यो भनेको चाहिँ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्तर्गत छुट्टै एउटा चुरे संरक्षणको लागि मैले भने जस्तै कामहरू गर्नको लागि चाहिँ छुट्टै एउटा समिति मार्फत पनि कामहरू भइरहेको छ। ती समितिले पनि विभिन्न खाले सोइल कन्जर्भेसन र वाटरसेड म्यानेजमेन्ट कामहरू चाहिँ गरिरहेको अवस्था छ।
1: जलवायु परिवर्तनका कारण भइरहेको अस्वाभाविक वर्षा र खडेरीले हाम्रो माटो र जमिनको उत्पादकत्वमा पारेको असरलाई न्यूनीकरण गर्न विभागले अहिले के काम गरिरहेको छ?
4: विभागले चाहिँ अब जलाधार व्यवस्थापन अथवा भू संरक्षणमा चाहिँ चाहिँ विभिन्न किसिमका प्रोग्रामहरू गरिरहेको छ। मुख्यतः चाहिँ अब पहिरो रोकथामको लागि, सडक व्यवस्थापनको लागि, नदी कटान नियन्त्रणको लागि विभिन्न हजुरको चाहिँ इन्जिनियरिङका उपायहरू, बायो इन्जिनियरिङका उपायहरू गरेर चाहिँ विभिन्न खाले संरक्षण कामहरू गरिरहेको छ। वास्तवमा भू संरक्षण विभागको एकल प्रयासबाट मात्रै हजुरको यो भू संरक्षण हुन्छ भन्ने चाहिँ हुँदैन यसको, होइन? यसलाई चाहिँ अब एकीकृत रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ। त्यो भनेको के हो भन्दाखेरि अब कृषिसँग सम्बन्धित कृषि कार्यालयहरूले, त्यस्तै हजुरको चाहिँ अब वनसँग सम्बन्धित कामहरू चाहिँ वन कार्यालयहरूले, त्यस्तै अब पानीको व्यवस्थापनको लागि सिँचाइ कार्यालयहरूले, विभिन्न निकायहरूबाट चाहिँ यो इन्डिकेटेड रूपमा चाहिँ काम भइरहेको अवस्था पनि छ। त्यसले गर्दाखेरि पनि हजुरको चाहिँ अब भू संरक्षणका, भनौँ न, भूक्षयका समस्याहरू चाहिँ केही हदसम्म चाहिँ कन्ट्रोल भएको अवस्था पनि छ हजुर। अहिले चाहिँ
1: भूक्षयको समस्यालाई न्यूनीकरण गर्न विशेष गरी स्थानीय तहहरू अथवा स्थानीय सरकारहरूसँग विभागले के कसरी समन्वय र सहकार्य गर्दै आएको छ?
4: वास्तवमा भू संरक्षणका कामहरू हाम्रो विभागले जति पनि कामहरू गरिरहेको छ, सबै हजुरको चाहिँ स्थानीय स्तरमा स्थानीय तहहरूसँग, इभन तपाईँको स्थानीय जनताहरूसँग मिलेर गर्छौँ। र सबभर हामी चाहिँ के गर्छौँ हजुर भन्दाखेरि स्थानीय उपभोक्ता समूह मार्फत नै काम गर्छौँ। त्यसले गर्दाखेरि के हुन्छ हजुरको भन्दाखेरि, एक त स्थानीय स्तरमा भएका मेटेरियल्सहरू पनि प्रयोग गर्ने हुन्छ, र सँगसँगै स्थानीय स्तरमा चाहिँ स्थानीय जनताहरूले रोजगारी पनि पाउने गर्दछ। त्यसले गर्दाखेरि हामी चाहिँ प्रदेशसँग, स्थानीय तहसँग, सबैसँग समन्वय गरेर कुन ठाउँमा चाहिँ सिप जोन कहाँ छ, कुन ठाउँमा चाहिँ बढी चाहिँ समस्या छ, त्यो ठाउँमा चाहिँ स्थानीय स्तरमा पहिचान गरेर चाहिँ उहाँहरूसँग समन्वय गरेर चाहिँ विभागले चाहिँ काम गरिरहेको अवस्था छ अहिले चाहिँ।
1: भू संरक्षण र पहिरो नियन्त्रणका लागि विभागले बायो इन्जिनियरिङ वा अन्य कुनै आधुनिक प्रविधिको प्रयोग गरेर पनि कामहरू गरिरहेको छ पछिल्लो समय?
4: हामीले चाहिँ बढीभन्दा बढी चाहिँ बायो इन्जिनियरिङ पद्धतिलाई चाहिँ हामी जोड दिन्छौँ हजुरको, होइन? किनकि बायो इन्जिनियरिङ भनेको कस्तो हुन्छ हजुरको भन्दाखेरि, यो बिग्रो हुँदो रहेछ हजुरको। अब इन्जिनियरिङ प्रविधि भनेको चाहिँ जस्तो अब हजुरको अब केही समयपछि चाहिँ त्यो कुनै एउटा हामीले चाहिँ अब भनौँ न अब नदी कन्ट्रोल गर्नको लागि चाहिँ कुनै स्ट्रक्चर बनायो भने इन द लङ रन कस्तो हुन्छ, त्यो इन्जिनियरिङ स्ट्रक्चर चाहिँ हजुरको चाहिँ भत्केर जान सक्छ। तर त्यसमा चाहिँ हामीले चाहिँ बायो इन्जिनियरिङ पद्धति अप्नायो भने भविष्यमा पनि हजुरको चाहिँ त्यो बिग्रो रूपमा जाने हुन्छ। बायो इन्जिनियरिङ पद्धतिमा चाहिँ हामीले चाहिँ बढीभन्दा बढी चाहिँ हजुरको चाहिँ अब घाँसहरू रोप्ने, हजुरको चाहिँ स्पेसल किसिमको घाँसहरू हुन्छ हजुरको, त्यस्तै अब हजुरको प्लान्टेसनहरू गर्ने, त्यो भए चाहिँ के हुन्छ हजुर भन्दाखेरि, सुरुवाती चरणमा चाहिँ इन्जिनियरिङ स्ट्रक्चरले चाहिँ ल्यान्डस्लाइड कन्ट्रोल गर्छ, र इन द लङ रन चाहिँ हजुरको चाहिँ बिरुवाहरू रुख बिराल ढाकेको हुनाले चाहिँ त्यसले चाहिँ हजुरको बिग्रो रूपमा चाहिँ बिरुवाहरूले चाहिँ इन्जिनियरिङको फङ्सन गर्छ, र त्यसले चाहिँ हजुर चाहिँ ल्यान्डस्लाइड तथा भूक्षयका समस्याहरू रोकथाम गर्छ।
1: धीरेन्द्र सर, हामीले प्रत्येक वर्ष विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्छौँ भूक्षयलाई रोक्न अथवा न्यूनीकरण गर्न, तर त्यो प्रभावकारी हुन नसकेका जनगुनासाहरू पनि आइरहेका देखिन्छन्, सुनिन्छन्। खास यो न्यूनीकरणको सन्दर्भमा पर्याप्त कामहरू नभएर हो कि, या कहीँ कानुनी अथवा नीतिगत केही जटिलता भएर पनि हामीले गर्नुपर्ने जति कामहरू गर्न नसकेको हो?
4: वास्तवमा के हुन्छ हजुरको भन्दाखेरि, जस्तै हामीले कुनै पनि अब भनौँ बाढी कन्ट्रोल गर्नको लागि अथवा पहिरो रोकथाम गर्नको लागि हामीले चाहिँ अब पिन पोइन्टमा हामी काम गर्छौँ। तर समस्या कहाँ छ हजुर भन्दाखेरि, जलाधार क्षेत्रमा समस्या हुन्छ। जलाधार क्षेत्र भनेको कस्तो हजुर भन्दाखेरि, जुन ठाउँबाट त्यो समस्या सृजित भएको छ नि, त्यो उदाहरणको लागि यदि हामीले पहिरो रोकथाम गर्ने हो भने जुन ठाउँ पहिरो गएको छ त्यहाँ त हजुरको रिटेनिङ वालहरू बनाउनु पर्छ। तर वास्तवमा त्यो पहिरो किन गयो भन्ने कुरा इम्पोर्टेन्ट छ हजुरको। त्यो चाहिँ जलाधार क्षेत्रलाई नै हामीले संरक्षण गर्यो भने चाहिँ कस्तो हुन्छ हजुर भन्दाखेरि, त्यहाँ पानीको निकासहरू समस्या समाधान गरेको हुन्छ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ इन्टिग्रेटेड रूपमा चाहिँ वाटर सेडलाई, जलाधार क्षेत्रलाई चाहिँ म्यानेज गरेको खण्डमा चाहिँ हामीले बनाउने स्ट्रक्चरहरू, विभिन्न जुन हामीले संरचना बनाउँछौँ, त्यो चाहिँ बिग्रो हुन्छ। हाम्रो समस्या के छ हजुरको भन्दाखेरि, हामीले जलाधार एज अ होल जलाधार क्षेत्रलाई म्यानेज गर्दैछौँ, जहाँ समस्या छ त्यहाँ हिट गर्छौँ हजुरको। जस्तो हामीलाई चाहिँ कुनै ठाउँमा बाढी आउँछ, त्यहाँको नदी कटान गरेको छ भने नदीको कटान त रोक्नु जरुरी छ। तर त्यो नदी कटान किन भयो, किन त्यहीँ बाढी आयो भन्दाखेरि, जलाधार क्षेत्र चाहिँ व्यवस्थित नभएको हुनाले बाढी आयो हजुरको। त्यस कारणले गर्दाखेरि अबको अवस्था के हो हजुरको भन्दाखेरि चाहिँ, हामीले पिन पोइन्ट ठाउँमा त हामीले समाधान गर्नै पर्यो, त्यो सँगसँगै एज अ होल वाटर सेड एरियालाई चाहिँ म्यानेज गरेको खण्डमा चाहिँ हजुरले भनेको समस्या चाहिँ समाधान हुन्छ। त्यस कारणले गर्दाखेरि नै हाम्रो विभागले चाहिँ के गर्छ हजुरको भन्दाखेरि चाहिँ, एज अ होल वाटर सेडलाई म्यानेज गर्ने चाहिँ पुरै प्रयास गर्छ। र त्यो यदि हामीले चाहिँ वाटर सेड एरियालाई एज अ होल म्यानेज गरेको खण्डमा चाहिँ हजुरले भने जस्तो समस्याहरू चाहिँ आउन सक्ने अवस्था चाहिँ नहुन सक्छ भविष्यमा चाहिँ।
1: धीरेन्द्र सर, भूक्षय जस्ता प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नका लागि विभागको आगामी योजना चाहिँ के छ?
4: अब हामीले चाहिँ नेपाललाई चाहिँ चारवटा मुख्य बेसिनमा चाहिँ डिभाइड गरेका छौँ, महाकाली, कर्णाली, गण्डकी गरेर चारवटा चाहिँ बेसिनमा डिभाइड गरेका छौँ। र हामीले चाहिँ त्यो सबै बेसिनको एउटा म्यानेजमेन्ट प्लान बनाएका छौँ, एउटा मास्टर प्लान बनाएका छौँ, र कुन ठाउँ चाहिँ भनरेबल छ, कुन ठाउँ सेन्सिटिभ छ भन्ने चाहिँ हामीले चाहिँ मोटामोटी म्यापिङ गरेका छौँ। र हाम्रो चाहिँ प्रयास के हुन्छ हजुरको भन्दाखेरि, त्यो भनरेबल ठाउँ चाहिँ हाम्रो चाहिँ वार्षिक कार्यक्रमहरू त्यहाँ चाहिँ कन्सन्ट्रेट गर्ने र भूक्षय चाहिँ रोकथाम गर्ने भन्ने चाहिँ हुन्छ। त्यस कारणले गर्दाखेरि हामीहरूले चाहिँ अब चाहिँ जहाँ क्रिटिकल ठाउँ छ, जहाँ भनरेबल ठाउँ छ, त्यो ठाउँमा हामी चाहिँ फोकस गरेर काम गर्ने चाहिँ हाम्रो चाहिँ प्लान छ। र त्यो सँगसँगै विभागले चाहिँ एउटा नेपालभरिको जलाधारहरूको जुन जलाधारहरू सबैको चाहिँ एउटा म्यापिङ गरेको छ र सँगसँगै एउटा भल्नेरेबिलिटी म्यापिङ पनि गरेको छ र भविष्यमा चाहिँ हामी त्यही म्यापिङको आधारमा चाहिँ हाम्रो बाँकी कार्यक्रमहरू चाहिँ फोकस गर्ने चाहिँ लक्ष्य लिएका छौँ।
1: धीरेन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ। एक जिम्मेवार नागरिकको हैसियतले सर्वसाधारणले आफ्नो घर खेतबारी र वरपरको वातावरण जोगाउन माटो र भू संरक्षणमा के कस्ता कार्यहरू गर्न सक्छन्?
4: वास्तवमा हामी सबै आम नागरिकहरूले चाहिँ के बुझ्नु जरुरी छ भन्दाखेरि सरकारको एकल प्रयासबाट मात्रै यो भूक्षयको पहिरो बाढी नदी कटान जस्तो समस्या समाधान हुँदैन। सबै स्थानीय मानिसहरूले चाहिँ आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी छ। मैले के उदाहरण दिन चाहन्छु भन्दाखेरि जस्तै एउटा जलाधार क्षेत्रमा चाहिँ यदि हामीले वन व्यवस्थापन गर्यो भने यदि त्यहाँका मानिसहरू चाहिँ अवेर भयो भने त्यहाँ चाहिँ अब भनौँ न चरिचरणको उचित व्यवस्थापन भयो भन्ने सबै तपाईँको चाहिँ बाढी पहिरो नदी कटान भूक्षय जस्तो समस्याहरू चाहिँ नहुनु सक्छ। त्यस कारणले गर्दाखेरि सबै तह तबका सबै मानिसहरूले चाहिँ आफ्नो ठाउँबाट चाहिँ यदि चाहिँ समर्थनमा साझेदारीको साझेदारको रूपमा काम गरे खण्डमा चाहिँ नेपालमा चाहिँ भूक्षयको समस्याहरू चाहिँ रहँदैन। त्यस कारणले गर्दाखेरि हामीले विकास निर्माण कामहरू गर्दाखेरि जति पनि कामहरू गरिन्छ जति पनि हामी संरचनाहरू बनाउँछौँ त्यसमा चाहिँ वातावरणीय पक्षलाई पनि ध्यान दिएर गरे खण्डमा नेपालमा चाहिँ यो भूक्षयका समस्याहरू रहँदैन भन्ने चाहिँ मलाई लाग्छ।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
4: यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र भू संरक्षण दिवस 2083 को सबै सरकारवालाहरूलाई पनि शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: अहिले सुन्नुभयो वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ सुमित खड्का र साथीहरूको स्वरमा रहेको जागरण गीत। विजय कटेल छहराको रचना अनि सङ्गीत हो शक्ति वल्लभको।

भर्खरै सुनायौँ जीवन शर्माको स्वर अनि सङ्गीतमा रहेको जागरण गीत गोपाल थपलियाको रचना हो। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ सत्यराज आचार्य, स्वरूपराज आचार्य र साथीहरूको स्वर प्रमोद स्नेही राणाको रचना अनि सङ्गीत हो मीरा राणाको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ भुवन सेवाकोटी, गङ्गा कार्की र साथीहरूको सुर, रचना अनि सङ्गीत हो भुवन सेवाकोटीकै। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। ग्यासको कोटा बढाउन भारतसँग आग्रह गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा जानकारी। अनावश्यक सञ्चित नगर्न आग्रह। बाढी पहिरो तथा कटानका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध। र इरानद्वारा मुस्लिम तथा खाडी मुलुकसँग एकताका लागि अपिल। समाचार अब विस्तारमा। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिन्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा हिजो उहाँले बजारमा एकैपटक माग बढ्दा अभाव भएको बताउनुभयो। बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकारले मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य भइरहेको उहाँले बताउनुभयो। माग अत्यधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको बताउनुभयो। मन्त्री कुमारीको जवाफ अघि सभामा सांसदहरूले ग्यास आपूर्ति सहज बनाउन माग गर्नुभएको थियो। वर्षा पहिरो भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले अवरुद्ध रहेका सडकको विवरण सार्वजनिक गरे अनुसार तेह्रथुमको मध्य पहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक, मुगुको नागमा गमगढी सडक, रुकुम पश्चिमको भेरी कोरिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अन्तर्गत जिरो किलो कोदारी र लिपिङ क्षेत्रमा पनि पहिरो र सडक भासिएपछि अरनीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्। लामासागु रामेछाप सडक खण्डको दोलखाको तामाकोसी गाउँपालिका पाँच किर्ने टारमा सामाकोसी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। त्यसै गरी सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका एक निल दोर्जे पर्यटक सडक खण्ड अन्तर्गत सल्लेरी लुक्ला सडक र तेह्रथुमको लालीगुराँस नगरपालिका नौ काँडे पिङ्वा खोला नजिक मध्य पहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने स्पष्ट पार्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसपी नेपालको कार्यालयमा हिजो पदभार ग्रहण गर्नुभएको छ। पीएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसपी नेपालको सञ्चालक समिति सदस्य शोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसपी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एक किसिम विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिजो लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार पारिरहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सीको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा हिजो आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूसँग एकजुट हुन अपिल गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराघसीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इरानी सेनाले विश्वकै सबैभन्दा महँगो सेना सामु आफ्नो तयारी, क्षमता र शक्ति प्रदर्शन गरेको दावी गर्नुभयो। उहाँले मुस्लिम देशहरू एकजुट भएर बसे बाह्य पक्षबाट आउने कुनै पनि खराब नियतका चुनौतीको दृढतापूर्वक सामना गर्न सकिने बताउनुभयो। उहाँले वास्तविक भाइचारालाई आत्मसात गर्ने बेला आएको पनि उल्लेख गर्नुभयो। इरानको सरकारी समाचार एजेन्सी इरनाले पनि अराघसीको उक्त भनाई सार्वजनिक गरेको छ। यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र युरोपसँगको वार्ताबारे इरानको नीतिको बचाउ गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र प्रदेशका विभिन्न भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30 र न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। ग्यासको कोटा बढाउन भारतसँग आग्रह गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा जानकारी। अनावश्यक ग्यासको सञ्चित नगर्न आग्रह। बाढी, पहिरो तथा कटानका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध। र इरानद्वारा मुस्लिम तथा खाडी मुलुकसँग एकताका लागि अपिल। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। सार्वजनिक सेवा प्रसारण नेपालको एउटा पृथक कार्यक्रम हाम्रो भूगोल नेपालमा रहेका प्राकृतिक संरचना बसोबास गर्ने विविध समुदाय उनीहरूको भाषा संस्कार संस्कृति परम्परा र धार्मिक मूल्य मान्यतालाई आत्मसात गर्दै अपनत्वको भावना जागृत गराउनु र नेपालको भूगोलमा रहेका जीव जन्तु चराचुरुङ्गी हावापानी आदिको बारेमा धेरै भन्दा धेरै तपाईँ माझ जानकारी गराउनु नै कार्यक्रमको मूल उद्देश्य रहेको छ।
1: कार्यक्रम रिपोर्टिङका लागि हामी प्रत्यक्ष रूपमा तपाईँ माझ आइपुग्छौँ, आउने कोसिस गर्नेछौँ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई। आज हामी तपाईँहरूलाई दाङको घोराही स्थित ज्यामिरे दहर लिएर जाँदैछौँ। प्रकृतिसँग लुकामारी गर्दै स्वर्गकै अनुभूति दिने ज्यामिरे दह अत्यन्त मनमोहक प्रकृतिमै लुकेको र आकर्षक दह हो। घोराही बजारबाट करिब 5 किलोमिटरको दूरीमा अवस्थित ज्यामिरे दह पुग्न बाह्रकुने दहबाट पश्चिम उत्तर उकालो जंगलको बाटोमा बनाइएको पक्की सिँढी उक्लिँदै करिब 25-30 मिनटसम्मको पैदल हिँडेर पुग्न सकिन्छ भने अर्को मंगलेरीबाट सवारी साधन लिएरै ज्यामिरे दह पुग्न सकिन्छ।
0: जैविक विविधता युक्त सुन्दर र शान्त प्रकृतिमा स्थिर वन क्षेत्र भित्रको सिमसारमा निर्मित ज्यामिरे दह ढुङ्गाको सहायताले पनि घुम्न सकिन्छ। समुद्री सतहबाट 756 मिटरको उचाइमा रहेको ज्यामिरे दह करिब 1015 मिटर लामो, 40 मिटर चौडाई र 30 मिटर गहिरो रहेको स्थानीयहरू बताउँछन्। सामुदायिक वन परिसरमा शिव मन्दिर छ। मन्दिरको छेउबाट दहसम्मको ओह्रालो झर्नका लागि पनि 100 खुड्किला तल ओर्लनु पर्छ। दहको जल अञ्जुलीमा राखेर 100 खुड्किलोको माध्यमबाट उक्लिएर शिव मन्दिरमा अभिषेक गरेमा मनले जिताएको पूर्ण हुने जनविश्वास रहेको छ।
1: आजको कार्यक्रममा विभिन्न ठाउँबाट ज्यामिरे दह घुम्न आउनुभएका आन्तरिक पर्यटकहरूको भनाई, बाह्रकुने दह व्यवस्थापन समितिका अध्यक्ष, पिकनिकको लागि भाडामा भाडा बर्तन दिने व्यक्ति र ज्यामिरे दहमा रोजी रोटीका लागि ससानो व्यवसाय गर्दै आउनुभएका व्यवसायीको आवाज समेटेर तयार पारेको रिपोर्ट र सामुदायिक वन परिसरमा रहेको शिव मन्दिरमा लामो समयदेखि पुजारीका रूपमा रहँदै आउनुभएका पुजारी खुम बहादुर महरासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला।
0: जनधारणा
2: सपना खड्का टिप्सीका घोराई सुनसान सुनसानी छ। भाइहरू सबैसँगै आएको थियौँ, त्यो डर लागेन, एकदमै राम्रो। यहाँको वातावरण वरिपरिको एकदम राम्रो छ। यहाँ
3: मेरो नाम दीपिका, म पहिलोचोटि, एकदम राम्रो लाग्यो। विदेशका मान्छेहरू पनि घुम्न आउनु पर्यो हाम्रो नेपालमा, आफ्नो देशलाई अरूले चिन्छन्।
4: दुर्गा घरकुमै
5: यहाँको चाहिँ परम्परा, त्यहाँदेखि पानी ल्याएर यहाँसम्म पुर्याएपछि आफूले जे चाह्यो त्यही मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहेछ। हामीले पनि लिएर आयौँ, पहिले चाहिँ एक थोपा मात्रै ल्याए, हातमा ल्याउनु पर्ने रहेछ।
6: मेरो नाम समीर पौडेल हो, म चाहिँ अहिले हाल घोराई तुल्सीपुर चोक भन्दा अगाडि बस्छु। मेरो घर चाहिँ रुकुमतिर हो। जियोस्, मलाई चाहिँ आफ्नो मनदेखि नै यहाँ राम्रो महसुस भइरहेछ। अब यो ठाउँमा चाहिँ हल्का योजनाहरू पर्नु पर्यो, यहाँ चारैतिरबाट अब बाटोहरू बन्नु पर्यो, यता पारीतिरबाट, त्यही भन्न चाहन्छु म चाहिँ।
1: जनधारणा पछि बाह्रकुने दहका अध्यक्ष, पिकनिकका लागि भाँडा बर्तन दिने व्यक्ति र ज्यामिरे दहमा रोजी रोटीका लागि ससानो व्यापार गर्दै आउनुभएका व्यवसायीको आवाज समेटेर तयार पारेको रिपोर्ट प्रस्तुत गर्दैछौ। अबको पालोमा
0: शान्त वातावरण, हरिया वन र पहाडी थुम्का थुम्कीले घेरिएको प्राकृतिक रूपमा निर्मित सुन्दर दृश्यका बीचमा रहेको ज्यामिरे दहले हाइकिङको पारखीलाई सजिलो लोभ्याउँछ। ग्रामीण जीवनलाई आधुनिकताले छुन नसकेकोले त्यहाँका मानिसहरू व्यापार व्यवसाय भन्दा पनि सहयोग र सेवा भावको भावनाले ओतप्रोत भएको पाइन्छ। बाह्रकुने दह हुँदै ज्यामिरे दह पुग्न र वरिपरि हाइकिङ जान सकिन्छ, तर आफ्नो सुरक्षाको लागि समूहमा जान सुझाव दिनुहुन्छ बाह्रकुने दह व्यवस्थापन समितिका अध्यक्ष देव घरती मगर।
7: यो चाहिँ बरा क्षेत्र सामुदायिक वनकै क्षेत्र हो, यो स्वामित्व छ। यहाँ लगभग 5-6 मूल छ। यहाँ एउटा साना आङखोली भन्ने मूल छ, ठुलो आङखोली अनि रारे भन्ने छ। त्यहाँबाट लगभग जेठ असारमा पनि 2 इन्चको पानी निस्किरहन्छ। लगभग हामीले के भन्ने गरेका छौँ भने, अगर ज्यामिरे दह हेर्न जानुहुन्छ भने आठ-10 मान्छे भेला भएर मात्र जानुहोस्, एक्लै दुग्लै नजानुहोस्।
0: 2,00,000 रुपियाँ खर्चेर ज्यामिरे दहमा काठको डुङ्गा ख्याउँदै पर्यटकहरूलाई डुङ्गा सैर गराउँदै आउनुभएका वीर जङपुनले आज भोलि पनि सोही दहको एउटा किनारामा सानो चिया नास्ताको व्यवसाय गर्दै आउनु भएको छ। उहाँको दिनचर्या कसरी बितिरहेको छ त?
8: त्यही कमाइ भन्ने त निश्चित हुनु, 1,200 बिक्छ। यो भन्दा पहिले 5 मैले चलाउ, मेरो थियो ठेक्का 5, मैले छोडेपछि अर्कोले चलाउँछ। 2,00,000 रुपियाँ ल्याएको थिएँ वर्षको, 2,00,000। खासै त्यो के लकडाउनले गर्दाखेरि अलिक मर्का प्रयोग गर्दैन, अघि 7 चलाउनु पाइएन, त्यसो बेला माफी गर्दैन, त्यसले गर्दाखेरि अलिक समस्या भयो। अरू त ठिकै त्यो महिनाको 15,000 बस्थ्यो। शनिबार त आउँछ मान्छे, आउँछ 100-150 भन्दा माथि नै हुन्छ।
0: ज्यामिरे दहमा पक्की बाँध बनाइदिएको भए दह फुट्ने थिएन, तर वर्षामा बाढी आउँदा दह फुट्ने जोखिम रहेको बताउनुहुन्छ पुनः एकपटक वीर जङपुन।
8: बोक्थ्यो यो यहाँबाट खोला उता जाने, यो अहिले पनि राम्रोसँग यो गराउने बेला यो नगराउनु भनेको थिएँ मैले। पहिला त यो तल खनेको त होइन यो, तर यो चाहिँ यो यसरी त्यो बराबर थियो, अहिले यो छालले गर्दाखेरि यति घटाइदियो। अब यो यसरी हान्दै गयो भने यो त जान्छ, यो यति नै व्यवस्थित गरिदिएको भयो। यहाँ नै यो जाली साली लगाएर अलि हाइटमा गरिदियो भने, यति गराइदियो भने त जान, अब यो त्यो बराबर छ। हेर्नुहोस् पानी त बर्खा त्यहीँसम्म हुन्छ। यो चाहिँ यहाँ यो माटो भरेको पहिला यहाँबाट बोक्थ्यो, पहिले पनि सुक्दैन थियो, तर यो फुट्ने सम्भावना छ।
0: घर घरबाट आफैले भाडा बर्तन लिएर पिकनिक आउन पनि त सम्भव हुँदैन, त्यसैले पिकनिक आउने पर्यटकलाई सहुलियतमा भाडा लिएर भाँडा बर्तनको व्यवस्था गरिदिने बताउनुहुन्छ अनिता विश्वकर्मा।
9: भाँडा कुरा चाहिँ पिकनिकमा भाँडामा दिने अनि ल्याउने, अब आएको जति सबैलाई त सेवा दिन नसकेला, तर दिन चाहिँ सक्छौ, कमलाई दिन सक्छौ। यहाँ त धेरै पिकनिक आउनुहुन्छ नि त एक दिनमा त्यस्तै 54-55 ग्रुप समेत आउनुहुन्छ, त्यति धेरै ग्रुपलाई त दिन सक्दैनौँ, तर थोरैलाई दिन सक्छौँ। टोल टोलमा सस्ता सामानहरू छन् नि त, उहीँदेखि ल्याउनुहुन्छ अनि अरू बाँकीले यहीँबाट लग्नुहुन्छ।
0: वास्तविक नेपालको सुन्दर झझलको आउने ज्यामिरे दहको तटबाट हाइकिङको व्यवस्थित बाटो बनाउन सके अझ सुनमा सुगन्ध पिनेमा कसैको दिमत नहोला कि कसो।
1: यतिखेर हामी ज्यामिरे दहको सामुदायिक वन परिसरमा छौँ र यो वनमा हामीले शिव मन्दिर देखिरहेका छौँ। अब एकैछिन शिव मन्दिरका पुजारी खुम बहादुर महरासँग शिव मन्दिर र दहको बारेमा थप बुझ्ने प्रयास गर्दैछौँ।
10: बुवा हजुर यही बस्नुहुन्छ? ए तपाईँले यहाँ के सुनिराख्नु भएको छ
11: नि? कोही मान्छे हुनु न, एक्लै बसेर बोर हुन्छ नि,
10: बोर हुन्छ अनि गीत सुनेर बस्नुहुन्छ। ए कस्तो रमाइलो, यो ठाउँलाई के ठाउँ भन्छन्? ज्यामिरे दह कति एरिया? तपाईँको नाम चाहिँ के हो?
11: मेरो खुमबहादुर महरा।
10: यसो कुनै कुना भएको दह छ होइन? मान्छे कतिको आउनुहुन्छ? मान्छे आउनलाई कति टाइम लाग्छ?
11: मान्छे आउनलाई 20 लाग्छ यहाँ आउने।
10: हजुर यहाँ पसल पनि राख्या हुन्छन्?
11: यहाँ पनि राख्छन्?
10: मान्छेहरू आउँदा चिया खाने ठाउँ पनि छ यहाँ? कतिवटा पसल छ यो एरियामा?
11: 2।
10: तपाईँको ठाउँमा हामी आयौँ, हामी रेडियो नेपालबाट आएको, अनि मैले तपाईँको यस्तो साउन्ड अलिकति कम गरौँ होइन, म तपाईँसँग थोरै कुराकानी पनि गर्छु। ल अब यो ठाउँमा हामी आइपुग्दाखेरि यहाँनिर तपाईँको बाटो, सबैभन्दा पहिला म बाटोको कुरा गर्छु है, बाटो धेरै फोहोरहरू देख्यौँ हामीले, जुन प्लास्टिकहरू फालिदिने
11: अहिलेको मान्छेहरूमा सफाइ सुगर भन्ने छैन नि, मान्छेहरू जामला यही फालिदिन्छन् मन्दिरको छेउछाउमा भने अन्त कुरै छोरौँ।
10: खाने पानी
11: छैन नानी भन्ने त उसले अझ ओरा अध्यक्षले भने हो, यता पारि पाइपको व्यवस्था गर्नु पर्यो भने हो, तर गरिरहेको छैन नि त,
10: बिस्तारै होला। मान्छे कति जति आउँछन् बुवाई?
11: मान्छे अब शनिबार छुट्टीको दिन अब 1,000 पनि आउँछन्।
10: हजुर
11: कति 100-50 40-50 त्यही 20-30 त्यही।
10: तपाईँको आमदानी के छ यहाँ? यो पूजा गरे बापतको पैसा
11: केही छैन, मैले त्यही यही आमदानी यहाँबाट चराको पैसा हुन्छ, त्यसबाट अगरबत्ती ल्याउने, टिका ल्याउने, तेल ल्याउने, अनि सबै यसमा अब हुन्छ यही रङ रोपण गरिदिनु गरे मन्दिरमा, त्यही आफूले आत्मा शान्ति छ त्यही।
10: हजुर घरमा परिवार छैन? हजुर
11: छन्।
10: तपाईँले परिवार छोडेर यहाँ बसिराख्नु भएको?
11: परिवार घरमा छन्, घरमा जान्छु, साँझ जान्छु।
10: अनि साँझ गएर बिहानै आइपुग्नुहुन्छ?
11: समय अनुसार हिउँदो दिनमा 7-8 बज्छ।
10: हजुर
11: अब अहिले त सबैले सब मैले फोन नम्बर देख्दैछु, फोन नम्बर गरे भने भने छिटो 6 बजी नै आइहाल्छु।
1: भनेपछि खाना खाना घर जानुहुन्छ अनि खाना खाएर फेरि आउनुहुन्छ।
11: हजुर,
1: कुन ठाउँमा हो तपाईँको?
11: मेरो कलमगारी।
1: कति टाइम लाग्छ तपाईँलाई
11: यहाँ? 35 मिनट लाग्छ।
1: 35 मिनट हिँडेर खाना खान जानुहुन्छ?
11: 35 मिनट
1: फेरि आउन नै लाग्छ।
11: बिहान बिहान 35 मिनट हिँड्नु लगभग 2.5 घन्टा हिँड्छु म दिनको,
1: 1 घन्टा दिनभरिमा। त्यो त स्वास्थ्यको लागि एकदमै राम्रो हो।
11: तर मलाई हिँड्न केही दुःख, यहाँबाट मलाई पनि 1.5 घन्टामा पुग्छ।
1: यो पोखरीको वरिपरि यसरी घुमेर हाइकिङ गर्ने बाटो चाहिँ छैन?
11: छैन, बन्द लाग्छ पनि बन्द छ।
1: यहाँ समिति छ कि छैन?
11: वन समिति छ हजुर।
1: यहाँ अनि जनावरहरू के के आउँछन् त?
11: यहाँ पहिले बाघ पनि पाइन्थे, अहिले बाघ छैन। खरायोहरू छन्, अब बदेलहरू छन्, यिनी सबै छन्।
1: अनि जङ्गली जनावरको डर त छैन यो एरियामा?
11: मलाई डर लाग्दैन।
1: हजुरलाई लाग्दैन, तर आउने मान्छेलाई सुनसान जङ्गल छ, त्यसमा
11: डर त आउँछ। तर म भोलि राति 10 बजीसम्म बसि नि बसिहाल्छु।
1: हजुर,
11: मलाई
1: हजुर त अभ्यस्त
11: हुनुभयो नि त।
1: कतिवटा कुना छ यो दहमा?
11: कुनामा 36 कुना होला।
1: भनेपछि 36 वटा कुनाको स्टाइलले हाइकिङ गर्ने बाटो बनायो भने बटुवालाई हिँड्ने मात्रै
11: बाटो बनायो भने 1 किलोमिटर भन्दा बढी छ
1: हिँड्नलाई।
11: डबल गर्ने हो भने 2.5 किलोमिटर हुन्छ।
1: भनेपछि
11: 2.5 किलोमिटर पर्छ, किन यो कुनाहरू भित्र कुनाले जानु पर्यो, भिजो कुनाहरू बाहिर निकाल्नु पर्यो, फेरि अर्को कुराहरू भित्र निकाल्नु पर्यो।
1: आफै पनि तपाईँ यहाँ बसेको कति भयो? यहाँ
11: म 7-8 वर्ष भयो।
1: त्योभन्दा अगाडि को बस्नुहुन्थ्यो?
11: एउटा मान्छे, त्यो मान्छे मरियो, बस्यो, त्यसले छोडेपछि म बसेँ।
1: हजुर, पूजा गर्नुहुन्छ यहाँ? अनि कहिले काहीँ यो दहको वरिपरि पनि हिँड्नु भएको छ तपाईँ?
11: हिँडेछु।
1: हिँड्दाखेरि कतिको कठिन छ यो बाटो?
11: बाटो अब अहिले त कोही कुनामा जङ्गलबाट माथि जानु पर्यो, कहिले चलाउनु पर्यो, कहिले माथि जानु पर्यो, कहिले चलाउनु पर्यो।
1: भनेपछि यो कुनादेखि गएर 36 वटा कुनालाई पार गरेर आउँदा फेरि कति घन्टा जति लाग्छ?
11: लाग्छ 2.5 घन्टा जति लाग्छ।
1: यो मूलको पानी हो?
11: मूलको पानी।
1: कस्तो हरियो पानी छ, यो गहिरो पनि होला? कति?
11: 30-35 मिटर गहिरो छ। आफ्नो
1: निलो पानी हरियो देखिरहेछ, यो वनको रिफ्लेक्स पनि होला।
11: यो सिमसार क्षेत्र पर्यो, सिमसार क्षेत्रमा अब के सिमसार क्षेत्र भनेको चराचुरुङ्गीहरूले पानी खाने, जनावरहरूले पानी खाने ठाउँ पर्यो।
1: भनेपछि यहाँ चराचुरुङ्गी पनि
11: थुप्रै छन्?
1: चराको आवाज सुनिन्छ यहाँ?
11: मयूर पनि छ।
1: हजुर,
11: सानो सानो चराहरू कति छन्? कति कालिस कति छ? बाटोमा भेटिन्छन्, भाग्दैन मान्छे, हिँडी भयो नि उभिएर हेर्छन्।
1: पानीमा माछा पनि होला?
11: छन्, माछा छन्। अब हालिया पहिले हालिया माछा न मूलको माछा यति माथि माछा छन्। अरू मूलको माछा भाइ निस्किन्नन्? यो हालेको माछा हो, यो हालेको माछा यसको बच्चाहरू र अब ग्रासका, सिल्भर कार, मङ्गुर सबै जातिको माछा छन्। कछुवा पनि छन्, नागहरू छन्। नाग चाहिँ मन्दिरमै आउँछन् नाग।
1: कस्तो राम्रो ठाउँ छ यो पारीको डाँडा चाहिँ। के डाँडा हो त?
11: कुन
1: उयो डाँडा?
11: मोलाकोट भन्ने हो।
1: यतातिरको जङ्गललाई के जङ्गल भन्छन्?
11: जङ्गलकै नामबाट छ
1: यो ठाउँमा। ज्यामिर त्यसो भए धेरै
11: ज्यामिर होइन, यो ज्यामिरी के हो रे भनेपछि मैले बुझेको हुन्छ।
1: हजुर, ए हजुरको घर चाहिँ
11: रोदा हो, मेरो घर पहिले बाउनसलमा।
1: हजुर,
11: भनेपछि उयोबाट के हो, रुकुमको मान्छे 94 वर्ष मान्छे आएको थियो यहाँ।
1: हजुर,
11: तिनले भन्थे कि हामी रुकुमबाट भेरा बाख्राहरू चराउन ल्याउने, यहाँ माथि लगाएर मोलाकोटमा बसाल्ने त्यहीँ बस्ने, त्यहाँबाट चराउन यहाँ छोडिदिने, साँझ बिहान दोपहरमा पानी खान यहाँ आउँछन्, यहाँबाट फेरि फर्केर जाँदाखेरि साँझ आउँछ ज्याम्री भनेर त्यसमा उसले राखेको नाम।
1: यसको मतलब यहाँ जोडिने ठाउँ भयो यो ठाउँमा। उनीहरू यहाँ पानी खान
11: आएर
1: फेरि साँझ हुन्छ भनेपछि
11: ज्याम्री भन्दो ज्याम्री ज्याम्री भने पछि परिवर्तन भएको ज्याम्री,
1: त्यसको अर्थ त्यस्तो रहेछ।
11: पहिले खाडलै हो रे यो पानी, मुनि पानीको अन्तबाट कहीँबाट जाने भने बाटो बनायो, पानीले बाटो बनायो। पानी बढी बर्खा पानी पनि जम्मा हुन्छ, मूल पनि ठुलो हुन्छ, त्यहाँ पानी बाटो बनाउँदा यो खोलो बनाइदियो।
1: यो पानीको निकासको बाटो छ कि छैन?
11: निकास बाटो यो चाहिँ हो पहिले।
1: हजुर,
11: यसले ऊ गरे हो, फिलिङ गरे हो।
1: हजुर,
11: यो माथि पहिले म आउँदाखेरि माथि कमलको फुल हुन्थ्यो, राम्रो राम्रो राम्रो थियो, धेरै राम्रो थियो।
1: हजुर,
11: त्यहाँबाट यो पानी यता बोक्थ्यो, यता बोक्थ्यो, यो बोजेर पछि बुझियो हो यसलाई।
1: यो मन्दिरको बारेमा पनि थोरै कुरा गरौँ।
11: महादेवको मन्दिर
1: फोटो खिच्न मिल्छ?
11: मिल्छ मिल्छ।
1: यहाँ मैले काठको ढुङ्गा देखिराखेको छु, काठको ढुङ्गा चढेर पनि मान्छेहरूले वारिपारी गर्छन्?
11: गर्छन्।
1: यो कति लिन्छ यो ढुङ्गामा चढ्नलाई?
11: 100 रुपियाँ लिन्छन् एकजनाको।
1: अनि यो गहिरो छ, यो ढुङ्गाहरू पल्टी नै गयो अथवा केही भइहाल्यो भने तिनीहरूलाई कसरी उद्धार गर्ने त?
11: त्यस्तो चान्सै छैन, लाइफ ज्याकेट हुन्छ, लाइफ ज्याकेट लगाएर बेसी नै मान्छे डुब्दिन, ढुङ्गाबाट गएपछि निकालेर तारेर ल्यायो।
1: वरिपरि पहाड भएको हुनाले यहाँ हावाहुरी पनि कमै लाग्छ।
11: हावामा त्यस्तो बढी हावा लाग्यो भने लग्दैन नि ढुङ्गा पनि।
1: त्यसो भयो, ढुङ्गा चढ्ने समय चाहिँ कति बजेदेखि कति बजे?
11: अब टाइम त अब पहिले त 9-10 बजीमा चलाउनु थिए, अब यताको मान्छेले ठेकाइ ल्याएको ढिलो गर्दैन
1: आउने, हजुर मान्छे छैन होला भनेर होला नि।
11: मान्छे अब मान्छे
1: मान्छे आउनको लागि तपाईँ के भन्नुहुन्छ? यति सुन्दर ठाउँ छ, यति राम्रो ठाउँ,
11: मान्छे आउनलाई यहाँ के छ भने यहाँ आएर मान्छेहरूले तलबाट पानी ल्याएर शिवलिङ्गमा चलाएपछि आफूले सोचा पुग्ने भने पुगेको छ भन्ने आउँछन्।
1: कस्तो राम्रो है, त्यो जनविश्वास पनि हो। त्यहाँबाट आउँदाखेरि त हातमा अञ्जुलीमा पानी त थोरै आउँछ होला, किनभने यो
11: सबै लिनु पर्छ भन्ने हुन्न, सबै तालबाट पानी ल्यायो भने कुरो उयो हो, एक दुई सवाल ल्यायो भने कुरो उयो भने एउटा मैले के हुन्छ, म आत्मामा के हुन्छ, भगवान्ले पानी चलाए मलाई पनि केही रोकदोख टाढा होला अथवा कुनै मैले सोचेको होला भने भगवान्मा चाहिँ पस राखेपछि मेरो काम बन्छ भन्ने आत्मविश्वास हुन्छ।
0: पुजारी खुमबहादुर महरासँग गरिएको यिनै कुराकानी सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई दाङको घराई स्थित ज्यामिरे दह लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना पुनः एक पटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल SAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारीका साथ साथै आजको लागि कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्य र हामी द्वय
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र तिमीले दिएको मायाबाट दीपक लिम्बू र अन्जु पन्तको स्वर मीना सिंहको रचना अनि सङ्गीत हो महेश खड्काको।

भर्खरै सुनायौं चलचित्र परिचयबाट उदित नारायण झा र साधना सरगमको सुर, आनन्द अधिकारीको रचना अनि सङ्गीत हो शिखर सन्तोषको। नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र राजभाइबाट रीता केसीको सुर, रचना अनि सङ्गीत हो सरोज प्याकुरेलको।

नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ चलचित्र साइकलबाट सञ्जीवनीको स्वर। प्रकाश बज्राचार्यको रचना अनि सङ्गीत हो राजेन्द्र श्रेष्ठको। यसपछि यहाँहरूले ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। वर्षा पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार अवरुद्ध सडक अनुसार तेह्रथुमको मध्य पहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक, मुगुको नाङ्म गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। यसैगरी कान्ति लोकपथमा पनि वर्षायामका कारण सडक अवरुद्ध भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षाका कारण सडक हिलामे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न 4 विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बाल बालिका, लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विभिन्न सञ्चार माध्यममा सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरोकारवालाबाट प्राप्त सुझावका आधार उत्कृष्ट, कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिन्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकैपटक माग बढ्दा अभाव भएको बताउनुभयो। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य भइरहेको पनि उहाँले बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिजो लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन, भारत, नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा हिजो आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासको अवसर सिर्जना गर्नुभएको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता मा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास योजना, अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको तथ्याङ्क हिजो सार्वजनिक गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव र वन्यजन्तु बीचको सह अस्तित्व जोगाउनका लागि हात
ती स्याचुअरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय सम्बोधन हुन सक्ने संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा जोड दिनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूसँग एकजुट हुन अपिल गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इरानी सेनाले विश्वकै सबैभन्दा महँगो सेना सामु आफ्नो तयारी क्षमता र शक्ति प्रदर्शन गरेको दावी समेत गर्नुभएको छ। उहाँले मुस्लिम देशहरू एकजुट भएर बसे बाह्य पक्षबाट आउने कुनै पनि खराब नियतका चुनौतीको दृढतापूर्वक सामना गर्न सकिने बताउनुभयो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
3: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
2: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
3: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।

भर्खरै सुन्नुभयो मल्लिका कार्कीको स्वरमा रहेको आधुनिक गीत एसपी कोइरालाको रचना अनि सङ्गीत हो आलोक श्रीको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ सबिना जोशीको स्वर, हेमन्त विश्वासको रचना अनि सङ्गीत हो मनराजा नकर्मीको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

भर्खरै सुन्नुभयो सहिमा श्रेष्ठको स्वर, बसन्त सापकोटाको रचना अनि सङ्गीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ मिलन अमात्यको स्वर, मिनबहादुर थापाको रचना अनि सङ्गीत हो टिका भण्डारीको।

भर्खरै सुनायौँ हेमन्त राणा मगरको स्वरमा रहेको आधुनिक गीत कालीप्रसाद बाँसकोटाको रचना अनि सङ्गीतमा. आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ सरू पराजुलीको स्वर, शिव चमलागाईको रचना अनि सङ्गीत हो युवराज चौलागाईको.

भर्खरै सुनायौँ रूपक टोटेलको स्वरमा रहेको आधुनिक गीत, भुवन शर्माको रचना अनि सङ्गीत हो मधुसूदन घिमिरेको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ सुनिता प्रधान लिम्बूको स्वर, अनुशीलको रचना अनि सङ्गीत हो राजु सिंहको।

आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। युवराज चौलागाईको स्वर गोविन्द प्रसाद उपाध्यायको रचना अनि सङ्गीत हो हरिलम्सालको। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल्सिनाबाट समाचार सुन्नुहोस्। वर्षा पहिरो र कटानका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक, मुगुको नाङ्म गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सडकमा यातायात सेवा प्रभावित भएको छ। त्यसै गरी कान्ति लोकपथमा पनि वर्षायामका कारण समस्या भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौ राजदुवालीमा वर्षाका कारण सडक हिलामे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न चारवटा विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बाल बालिका लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। सूचना तथा संचार मन्त्रालय ले मिडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि संचार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव संकलन थालेको छ। मन्त्रालयमा आयोजित छलफलमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले साउनेता उच्चमाग भएकाले खाना पकाउने एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिन्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकामा 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। भौतिक विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा हिजो आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवपरिवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु रहेको बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले सो जानकारी दिनुभएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी भएको छ। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना, अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो सार्वजनिक गरेको 2083 बैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत खर्चतर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव र वन्यजन्तु बीचको सहअस्तित्व जोगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा हिजो जोड दिनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख श्री बाबु महर्जन बीच समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा हिजो छलफल भएको छ। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसबी नेपालको कार्यालयमा हिजो पदभार ग्रहण गर्नु भएको छ। अन्तर्राष्ट्रिय समाचार, पाकिस्तानको ब्रोडपिक हिउँ पहिरोमा परि गत साता ज्यान गुमाउनु भएका पूर बहादुर गुरुङ युक्तको हिजो स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूसँग एकजुट हुन अपिल गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इरानी सेनाले विश्वको सबैभन्दा महँगो सेना सामु आफ्नो तयारी क्षमता र शक्ति प्रदर्शन गरेको दावी गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम जीवनयात्रा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:30 नाटक समय शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम जीवनयात्रा।

0: नमस्कार। रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा म प्रस्तुता रमा ढुङ्गाना यहाँलाई हार्दिक स्वागत गर्दछु। कुनै पनि व्यक्तिको सफलता र वास्तविक व्यक्तित्व बुझ्नका लागि उहाँहरूको सुखद संसार अर्थात् आफ्नै घरको आत्मीय वातावरण सबैभन्दा उत्तम ठाउँ हो। त्यसैले आज हामी जीवन यात्राको यो विशेष बसाईमा राजधानीको मित्र पार्क स्थित एउटा सुन्दर र शान्त निवासमा आइपुगेका छौँ। आज हामीसँग हुनुहुन्छ नेपालको प्रतिष्ठित व्यावसायिक घराना बिएलसी होल्डिङका एक्जिक्युटिभ डिरेक्टर तथा ग्लोबल इक्विटी फन्डका चेयरम्यान आदरणीय मनिष खेमका सर र उहाँकी जीवन सङ्गिनी प्रतिष्ठित इभेन्ट अर्गनाइजर तथा समाजसेवी आदरणीय नितु अग्रवाल खेमका म्याम। देशको आर्थिक र सामाजिक क्षेत्रमा बलियो पहिचान बनाएको यो जोडी आजभन्दा करिब 20 वर्ष अगाडि एउटा सुन्दर प्रेम विवाहको बन्धनमा बाँधेर आजसम्म एक अर्काको करियर र सपनालाई पखेटा दिँदै अघि बढ्नु भएको छ। उहाँहरूको बैठक कोठामा बसेर आज हामी उहाँहरूको यो 20 वर्षको सुन्दर सहयात्राका पानाहरू पल्टाउनेछौँ। सर म्याम, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: आउनुहोस् कुराकानीको सुरुवात गरौँ। तपाईँहरू दुवैजनाको बाल्यकाल कहाँ बित्यो?
1: जन्मेको म चाहिँ बिरगञ्जमा हो, तर मैले पढ्नको सिलसिलामा कलकत्ता गएँ। बिबिएस फर्स्ट इयरसम्म मैले त्यहीँ पढेर अनि काठमाडौँबाट एमबिए गरेर पछि हार्वर्ड अमेरिका पुगेँ फर हायर स्टडीको लागि।
2: मेरो बाल्यकाल चाहिँ विराटनगरमा जन्मेको, त्यहीँ हुर्कियो। त्यसपछि 6-7 वर्ष पछि हामी काठमाडौँ आइपुग्यौँ। त्यसपछि यहीँ पढेँ मैले, ब्याचलर्स पनि यहीँ पढेँ। त्यसपछि हाम्रो बिहे भयो।
0: हजुर, यस्तो राम्रो कपलको भेट चाहिँ कहाँ कसरी भयो त?
1: यो भेट त हाम्रो कुनै मुभी स्टोरी भन्दा कम छैन कि। सो हाम्रो एकजना कमन साथी हुनुहुन्छ, कमन साथीको थ्रु नै भेटेँ। सो त्यति बेलै नै भनौँ नि, उहाँसँग यस्तो एउटा फ्रेन्डसिपको राम्रो जग बस्यो, जुन पछि मायामा परिणत हुँदै हुँदै बिहाको गाँठोसम्म पुग्यो हाम्रो।
0: म्याम, पहिलो त्यो देखाइ कस्तो थियो?
2: त्यतिखेर देख्दा त अब साथीको साथी भनौँ, अनि यसो बोले अनि यसो जिस्किनु पर्ने भयो नि त। नर्मली भेटे अनि ठिकै छ, राम्रै मान्छे छ भनेर लाग्यो। त्यसपछि हाम्रो कुरा हुँदै गयो अनि बिस्तारै कुरा गर्दा गर्दै राम्रो साथी भन्दा उहाँ आफ्नै हुनुभयो। पछि बिस्तारै जीवन साथी नै बनाएँ मैले उहाँलाई।
0: पहिलो प्रस्ताव चाहिँ कहिले राख्नु भयो त?
1: मैले नै राखेँ। हामी फोन गरिराखे हुन्थ्यो एकअर्कालाई, अनि अफिसबाट फर्किसकेपछि मैले फोन गर्दाखेरि मैले त्यसो झिस्काएर भने, तिमी चाहिँ मैले धेरै अब्सेसन हुन थालेछ तिमीसँग, अनि कुराकानी नगर्दाखेरि नि कस्तो कस्तो हुने। सो उसले त्यति बेला चाहिँ, ल तिमी यस्तो कुरा नगर, अनि मजाक गरिरहेछ भने त झनै नगर भने जस्तो कुरा आयो।
2: किनभने जीवन जिउनको लागि जिस्किने साथी राम्रो हो, उहाँ एकदम राम्रो साथी भइसक्नु भएको थियो। मलाई लाग्यो कि उसले जिस्किरहेको छ पहिले चाहिँ, किन जिस्किरहे होला काम नपाएर। हो भने ठिकै छ, राम्रो मान्छे हो होइन। बिहे गर्ने उमेर उसको पनि भइसकेको थियो, मेरो पनि भइसकेको थियो, अनि अब प्रस्ताव आउँदाखेरि पक्का हो भनेर मैले नै स्योर गरेर सोधेँ, अनि उहाँले हो भन्नुभयो। अनि त्यसपछि मैले ल ठिक छ नि त भने।
0: कति समयको डेट पछाडि चाहिँ हजुरहरू वैवाहिक जीवनमा बाँधिनु भयो?
1: हामी चाहिँ 2005 अगस्तमा भेटेको हामी पहिलोचोटि, अनि 2006 अप्रेलमा त हाम्रो एङ्गेजमेन्ट भएर 2006 जुनमा त हाम्रो बिहा भइसकेको थियो। सो 11 महिनामै हामी भनौँ साथीबाट जीवन साथीमा परिणत भए।
0: अब साथीबाट जीवन साथीमा परिणत हुँदाखेरि चाहिँ कस्तो अनुभव भयो म्याम?
2: एकचोटि त कस्तो अप्ठ्यारो होइन, अनि के हो के हो, साथी हो नि त। साथी भएको हुनाले झन् बढी सजिलो भयो, किनभने एकअर्कालाई बुझ्ने हुन्छ, एकअर्काको कुरा हामीले भन्न सक्छौँ साथी भएपछि। अनि जीवन साथी हुँदाखेरि आफूलाई केही कुरा बुझेन भने हामीले भन्न मिल्यो, सोध्न मिल्यो, अनि त्यसले गर्दा हामीलाई सजिलो पनि भयो र राम्रो पनि लाग्यो, नयाँ नौलो लाग्यो। जे होस्,
0: कस्तो बित्यो त दिनहरू?
2: अब सुरु सुरुमा त अब एकअर्कालाई चिनिँदै एक वर्ष बितिहाल्छ। खास भन्ने हो भने साथी हुँदाखेरि हामीले साथीलाई कहिले काहीँ भेट्छौँ, तर जीवन साथी भइसकेपछि एकअर्कासँग 24 घन्टा बस्छौँ। अनि त्यतिखेर हामीले एकअर्काको बानी बेहोरा, एकअर्कालाई बुझ्ने कुरा नबुझ्ने कुरा सबै बुझ्छौँ। अलिअलि कुरा त भइहाल्छ नि होइन, तर पनि उहाँले मलाई र मैले उसलाई कहिले पनि सपोर्ट गर्न चाहिँ छोडेनौँ।
0: र विवाह अगाडि गर्लफ्रेन्ड बोयफ्रेन्डको लाइफ र विवाह पछि हस्बेन्ड वाइफको लाइफमा चाहिँ के डिफरेन्ट पाउनु भयो सर?
1: धेरै नै डिफरेन्स हुँदो रहेछ, किनकि हामी भनौँ नि विवाह अगाडि भेट्दाखेरि लिमिटेड भेट हुन्थ्यो, हाम्रो फोनमा मात्र कुरा हुन्थ्यो, यस्तो भेट हुन्थेन। एक्लै हुँदाखेरिको फिलिङ, अनि बिहा भएपछि लभ एउटा पलङ दुईजना सुति राखिदिएको, लाइक माई रुम गट टेकन भन्ने जस्तो फिल भयो कि। अब म मात्र होइन कि अब जे कुरामा पनि अब उसँग सोच्नुपर्ने गर्नुपर्ने सडन्ली के एकचोटि त फ्रिडमै हराए जस्तो भयो कि के न के भयो लाइफमा यार के गरेँ मैले जस्तो भयो कि 24 सालको मात्र थिएँ ऊ पनि चाहिँ 23 सालकी मात्रै एक सालको हाम्रो म ग्याप छ सो के भयो जस्तो भयो कि बिहा गर्ने रेडी थिएन कि जस्तो पनि भयो अब जे कुरा के गरेँ जहिले पनि जे कुरा मैले सोध्नु पर्ने सँगै लग्नु पर्ने कि आफ्नो फ्रिडम जस्तो भएन कि एकचोटि त
2: यस्तो हुन्छ कि मान्छेलाई बिहे नहुँदाखेरि त अब आफूलाई आफ्नो घरमा छौ उहाँ आफ्नो घरमा हुनुहुन्थ्यो म पनि त एक्लै छोरी माइतमा भाइ एकदम सानो अब उहाँको घरमा जाँदाखेरि अब दिदी हुनुहुन्छ बुवा हुनुहुन्छ आमा हुनुहुन्छ होइन सबैलाई हेर्नु पर्ने जे गरे अनि सोध्दै गर्ने अनि अलि अप्ठ्यारो हुन्छ नि त अनि उहाँलाई पनि त्यस्तै मलाई पनि त्यस्तै दुईजना भन्ने चाहिँ के भन्ने होइन एक अर्कालाई बुझ्ने कोसिस गर्ने अनि कहिले कहिले त बाँच्ने पनि कि लौ यस्तो पनि हुन्छ त भनेर तर होइन रमाइलो चाहिँ रमाइलो भयो यस्तो भन्छु म गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनु र बुढाबुढी भइसकेपछि एकअर्कासँग जीवनसाथी भएर बस्नु भनेको चाहिँ धेरै नै फरक हुन्छ किनभने एकअर्काको मनको सोचाइ आँखा देखेर बोलेको सबै कुरा चाहिँ त्यो बुझ्न सकिन्न गर्लफ्रेन्ड बोयफ्रेन्ड हुँदा चाहिँ बुढाबुढी भएपछि मात्रै बुझिन्छ
0: 24 घन्टासँगै भइन्छ अनि कतिपय नराम्रो बानीहरू पनि थाहा हुन्छ
2: सबै थोक त राम्रो हुँदैन गर्लफ्रेन्ड बोयफ्रेन्ड हुँदा त राम्रो राम्रो मात्रै देखाउँछ नि त रिसाए पनि ल ठिक छ नि त नरिसाउ न भन्दै भने पुगिहाल्यो तर बुढाबुढी भएपछि त रिसाएपछि के रिसायो
0: अब एक एकवटा पोल खोलौँ है त विवाह गरिसके पछाडि पहिलो पल्ट एकअर्काको नराम्रो बानी चाहिँ के थाहा भयो त
1: मलाई चाहिँ त्यस्तो भन्नु नि उहाँले चाहिँ

0: अनि म बिहान उठेर नुहाइ धुवाइ गरेर फेरि सुतिहाल्थेँ कतिचोटि त. अनि उहाँ त उठ्नु हुन्थेन, 8 बजीसम्म सबैजना सुतिरहे. अनि मैले भने यो त कल्चर भएन, उता माइतमा त 5:30 बजे बुवाले उठाएर हामीलाई खेदाइदिनुहुन्थ्यो, तर यहाँ त कोही उठ्दै उठ्दैन. उठेर पनि सबै रेडी सेडी गरेर फेरि सुत्नुपर्ने सानो ठाउँ. भगवान्ले सुरुवातमा त सानै हुन्छ नि मान्छेले गर्दाखेरि, तर बिस्तारै बिस्तारै प्रगति हुँदा त्यो ठुलो भइरहेको हुन्छ. बलिउड फिल्मको इमेजिनेसन मेरो कहाँ हुन्छ त्यस्तो? मेरो पनि इमेजिनेसन होला, तर त्यो सबै सोचेर हुँदैन नि त, प्र्याक्टिकलिटी त भएन नि त त्यसरी.
1: सरको नराम्रो बानी चाहिँ के पत्ता लाउनु भयो तपाईँले?
0: उहाँको पोल त मैले के भनौँ, अब खाने पिउनेको बारेमा चाहिँ साह्रै गाह्रो उहाँसँग. सुरुमा सबै थोक खाने जस्तो लागेको थियो, होइन अब हामीलाई त जे पनि खाने सबै थोक शाकाहारी मान्छे दुवैजना, तर उहाँ चाहिँ एकदमै खाना पिउनपट्टि पुरै विपरीत मान्छे पऱ्यो कि. एकदमै यो नखाने भनेपछि नखाने, यो खाने भनेपछि खाने. अनि त्यो बेला अलिकति डिसिप्लिनमा नबस्ने, अनि त्यो बानी थाहा थिएन आफूलाई त. अनि आफूलाई हेर्दाखेरि त हे भगवान् अब कसरी बिताउला भनेर गाह्रै भएको थियो सुरुमा त. अनि पछि पछि आफै ठिक भइहाल्ने हो, 20 वर्षको ट्रेनिङ
2: पाएँ त मैले.
1: हजुर, र यो रमाइलो समय बितिरहँदाखेरि चाहिँ पहिलोपल्ट प्यारेन्ट्स हुने मौका चाहिँ कहिले पाउनु भयो?
2: 2008 फेब्रुअरीमा हाम्रो पहिलो जेठी छोरी पाएको. हामीले
1: घरमा लक्ष्मी भित्राउनु भयो, कस्तो हुँदो रहेछ त पहिलोपल्ट मम्मी बाबा बन्दाखेरिको एक्सपिरियन्स कस्तो लाग्यो?
0: आमा बन्नु बुवा बन्नु भनेको जस्तो एक्सपिरियन्स त मतलब त्योभन्दा अद्भुत केही पनि होइन, किनभने त्यो फिलिङ भनेको आफूलाई आफ्नै जिउको एउटा सानो हिस्सा भनौँ, त्यो देख्दाखेरि जुन इम्पोर्टेन्स फिल हुन्छ नि आफ्नो, कि मलाई उसले माया गर्ने जति कसैले गर्दैन होला र मैले उसलाई माया गर्ने जति म कसैलाई गर्नै सक्दिनँ होला भन्ने जुन फिलिङ हुन्छ त्यो चाहिँ कसैले पनि गर्न सक्दैन. फर्स्ट चाइल्ड आफ्टर अल त्यसको लागि जुन इम्पोर्टेन्स छ त्यो कहिले पनि जाँदैन, किनभने फर्स्ट मोमेन्ट हो त्यो आफूलाई फिल गराउने कि म आमा बनेर बुवा बने भनेर.
1: र आज 3 छोरीहरू हुनुहुन्छ होइन, र 20 बिताइसक्नु भएको छ. त्यो सुरुको दिनहरूमा पनि स्ट्रगल थियो होला, एज अ हस्बेन्ड वाइफ दुवैजनाले स्ट्रगल गर्नु भएर त आज यो ठाउँमा हुनुहुन्छ नि त होइन. त्यो स्ट्रगल सुनाउनु पर्दाखेरि चाहिँ के सुनाउन चाहनुहुन्छ?
2: बिरगञ्ज बिहा भयो, आज काठमाडौँ फर्के, अनि पर्सिपल्ट आई वाज इन अफिस, 15-15 बजीसम्म बाहिर गएको हुन्थ्यो, सधैँ सम्झेर बसिराख्नु हुन्थ्यो. सो मलाई लाग्छ कि करियरबाट माथि आउँदाखेरि एकअर्कामाथि आत्मविश्वास, एकअर्काप्रतिको ट्रस्ट, लभ हुनुपर्छ हस्बेन्ड वाइफको बीचमा. एउटा समस्याले हेर्ने भने त्यो चाहिँ हाम्रो बिचमा भगवान्को दयाले टचवुड, हामी जहिले जे सिचुएसन हुँदाखेरि त्यो सिचुएसन वर्सेस अस भयो कि हामी जहिले पनि इम्पोर्टेन्स फ्यामिलीलाई पनि दिनुपर्छ, करियरलाई पनि दिनुपर्छ.
1: विगत फर्केर हेर्दाखेरि एकदमै स्ट्रगल गरेको फेस, एकदमै गाह्रो भएको क्षण चाहिँ कुन चाहिँ थियो त?
2: मेरो बुवाको चाहिँ ठुलो बिजनेस थियो, तर मेरो बुवाको अलिकता चाहिँ बिजनेसमा भनौँ नि पार्टनरसिपमा नुकसान भएर उहाँको बिजनेसमा कन्टिन्युस नुकसानपछि नुकसान लाग्नु, डिप्रेसनमा जानु भयो कि मेरो बुवा हो. सो त्यसले गर्दाखेरि हाम्रो बिजनेस एक पछि अर्को कलेप्स हुन थाले, म एकदम यङ एजमा थिएँ. सो त्यति बेला चाहिँ बुवासँग उभिराख्ने, बुवालाई सपोर्ट गरिराख्ने भनौँ त्यो फेजमा, आफ्नैलाई पनि माथि लिएर जाने, परिवारलाई पनि उठाउने, त्यो फेज चाहिँ मेरो लाइफको ठुलो स्ट्रगलिङ फेज थियो. तर आई वाज अलवेज ब्लेस्ड भनौँ नि, मलाई परिवारको माया, ईश्वरको भनौँ नि आशीर्वाद सधैँ रह्यो. सो जे जस्तो गाह्रो समय भए पनि हाम्रो समय चाहिँ भनौँ नि हामी राम्रोसँग निकालेकै हो. देयर वाज अ फेज इन माई लाइफ, मेरो बुवाको फ्याक्ट्री मैले हेर्दा रातमा चल्दाखेरि रातभर प्लान्टमा बस्थेँ, त्यहाँबाट सिधै म कलेज जान्थेँ नसुतेको नि, बिहान कलेज अटेन्ड गरेर आएर सुत्थेँ, अनि फेरि खाना साना खाएर पछि फेरि फ्याक्ट्री जान्थेँ. सो पढाइलाई पनि मैले इम्पोर्टेन्स दिएँ, बुवालाई पनि ह्यान्डल गरिराखेँ, तर त्यसले धेरै कुरा सिकायो मलाई, धेरै मेच्योर पनि गर्यो, धेरै टफ पनि बनायो कि लाइफमा. सो त्यो सम्झिँदाखेरि त्यो एउटा टफ फेज थियो, अरू कुरा त सबै बिस्तारै मिल्दै गएकै हो लाइफमा.
1: म्यामको लाइफमा एकदमै टफ अथवा एकदमै स्ट्रगल गरेको फेज कुनै?
0: भगवान्को कृपाले मैले बच्चादेखि नै मेरो बाबाले माया गर्नुहुन्थ्यो, अनि बिहे पछि अब अलिकति गाह्रो हुन्छ, किनभने स्ट्रगलिङ फेज कस्तो हुन्छ भन्दाखेरि आफूलाई बुझाउनु पर्ने हुन्छ. त्यतिखेर यस्तो लाग्थ्यो कि उसलाई मैले साथ दिएँ भने, भगवान्माथि जुन विश्वास हुन्छ नि, त्यो विश्वास मान्छेसँग भयो भने जति समस्या आए पनि त्यो मान्छेले गाह्रो चाहिँ हुन्न. मान्छेले आफूलाई आफूमाथि विश्वास र आफ्नो कर्ममाथि विश्वास राख्यो भने कहिले गाह्रो हुँदैन.
1: विगतका ती सङ्घर्ष, प्रेम र अभिभावकत्वका पानाहरू साँच्चै नै निकै प्रेरक छन्. कुराकानीलाई अगाडि बढाउने नै छौँ, तर अहिले पनि पालो भएको छ आजको हाम्रो अतिथिको रोजाईमा गीत सुन्ने र सुनाउने. हाम्रो आदरणीय श्रोतालाई कुन चाहिँ गीत सुनाउन चाहनुहुन्छ सर?
2: धेरै गीतहरू मन पर्छ, तर एउटा गीत चाहिँ एकदमै मन पर्ने गीत हो, रातो रानी फुल्यो चाहिँ साझामा, तिमी फुल्यो कलेजी माझामा, त्यो गीत मलाई एकदमै मन पर्छ. त्यो गीत चाहिँ म श्रोताहरूलाई मेरो तर्फबाट डेडिकेट गर्न चाहन्छु.
1: हजुर, हाम्रो सरकै रोजाईमा अब हामी यो गीत सुन्छौँ.

0: गीतपछि फेरि स्वागत छ श्रोताहरू रेडियो नेपालको यो विशेष श्रृङ्खला जीवन यात्रामा। म हुँ प्रस्तुता रमा ढुङ्गाना र यति बेला मित्र पार्क स्थित खेमका निवासबाट मनिष खेमका सर र नितु अग्रवाल खेमका म्यामसँगै छु। तपाईँ हामी रेडियो नेपालको एफएम ब्यान्ड 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। कुराकानीलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। अघि हामीले विगतका कुराहरू गर्यौं, अब वर्तमानका कुराहरू पनि गरौं होइन। तपाईँ हाल बेलसी होल्डिङको एक्जिक्युटिभ डिरेक्टर र ग्लोबल इक्विटी फन्डको चेयरम्यानको रूपमा हुनुहुन्छ। देशको ठूलो र आर्थिक लगानीको क्षेत्र सम्हालिरहनु भएको छ। यति ठूलो कर्पोरेटको जिम्मेवार र व्यस्तताका बीच पनि घर परिवार र छोराछोरीको लागि समय चाहिँ कसरी मिलाइरहनु भएको छ त? अफिस घर
1: बेलसीको सो एक्जिक्युटिभ डिरेक्टर रिसेन्टली नै म्यानेजिङ डाइरेक्टर बनाएको छु। सो सकेसम्म म के गर्छु भने मेरो घरमा म अफिस लाउन चाहदिनँ, अफिसलाई घरमा लाउन चाहदिनँ। सो वेन आइ एम द अफिस आइ एम फुल्ली फोकस इन द अफिस। उहाँको नितुको फोन आएपछि पनि म मेसेज टेक्स्टमै भनिदिन्छु, फोनहरू रिसिभ गर्न चाहदिनँ नर्मली। त्यसै जब म घरमा हुँदाखेरि म अफिसको फोन सकेसम्म रिसिभ गर्न चाहदिनँ। सकेसम्म बरू केही प्रायोरिटी भने म मेसेज गरौँ, मेसेजबाट ह्यान्डल गर्छु। तर यो अहिले आएर भएको छ। पहिला त कुनै बेला आई युज टु वर्क भनौँ नि 13 घन्टा 14 घन्टा 15 घन्टा नै काम गर्थेँ। बच्चाहरू जस्तो हुँदै गयो भनेपछि मैले बच्चाहरूसँग आफ्नो टाइम इन्भल्भ गर्न थालेँ, कामलाई डेडिकेट गर्न थालेँ। आई हेभ अ टिम नाउ। पहिला एक्लै गर्ने कामले अब टिम छ। सो म टिमलाई डेलिगेट गर्छु काम, अनि त्यो टिमले गरिराखेको हुन्छ, म रिपोर्टिङ लिइराखेको हुन्छु नि, कोअर्डिनेट गरिराखेको हुन्छु। त मेरो प्रायोरिटी जहिले पनि मैले भने नि म एकदम बिलिभ गर्छु हेल्थ र मेरो भन्नु करियर र मेरो फ्यामिली तिनटै प्यारलल जानुपर्छ। कुनै कुनै पोइन्ट अफ टाइम हामीले चाहिँ प्रायोरिटी चेन्ज भइराखेको हुन्छ, तर फन्डामेन्टल चाहिँ त्यही छ। कुनै बेला फ्यामिलीलाई फोकस दिनुपर्ने हुन्छ भने कुनै करियरलाई, कुनै बेला हेल्थलाई, तर छोड्नु चाहिँ कुनैलाई हुँदैन। सो म त्यो चाहिँ एकदमै क्लियर छु मेरो लाइफमा। त्यसरी नै म आफ्नो टाइमलाई यसरी डिभाइड गरिरहेको छु सो द्याट आई क्यान गिभ एनफ टाइम टु माई किड्स, माई वाइफ, मदर, माई फ्यामिली एन्ड देन भन्नु नि। तर त्यसले गर्दाखेरि धेरै इम्पोर्टेन्ट पार्ट जुन हुन्छ लाइफको छुटेको छ साथीहरू छन्। मैले चाहिँ यो गर्दाखेरि साथीहरूसँग त एउटा बनवास जस्तै भइसक्यो मेरो। साथीहरू चाहिँ मसँग निकै नाराज छन् किनकि म तिनीहरूसँग चाहिँ एकदमै टाढा भएँ। फोनमा कहिले काहीँ सम्पर्क भइरहेको हुन्छ तर उनीहरूसँग घुम्न फिर्न त्यो चाहिँ मैले म्यानेज गर्न सकिनँ।
0: किनकि कार्यक्रम मार्फत त्यो साथीहरूलाई के भन्न चाहनुहुन्छ?
1: म भन्न चाहन्छु साथीहरू तिमीले धेरै मिस गर्छु, अनि म चाहिँ तिमीहरूले चाहिँ भनौँ नि सम्मान नदिए पनि तिमीहरूको लागि धेरै माया गर्छु, अनि तिमीहरूसँग सधैँ तिमीहरूको लागि चाहिँ म जहिले पनि एभाइलेबल चाहिँ छु भन्न चाहन्छु।
0: हजुर, यसै गरी म्याम पनि इभेन्ट म्यानेज गर्नुहुन्छ तपाईँले, फेस अफ नेपाल पनि छ, त्यसपछि फेस अफ मारवाडी पनि छ। कसरी टाइम म्यानेज गर्नुहुन्छ? यता इभेन्ट, घर, फेरि हस्बेन्डको लागि पनि त छुट्टी टाइम निकाल्नु पर्यो।
2: समय त 24 घन्टा मात्रै हो होइन, त्यसको लागि सबभन्दा जरुरी भनेको आफ्नो परिवारको साथ हो। केटा मान्छे होस् चाहे केटी मान्छे होस्, आफ्नो जसरी उहाँले भन्नुभयो कि परिवारले साथ नदिए केही पनि हुन सक्दैन। उहाँले काम गर्दा मैले सधैँ साथ दिन्थेँ, घर हेर्थेँ, सबै थोक गर्दाखेरि उहाँको प्रगति भयो। र त्यसपछि आज उहाँले मलाई भन्नुहुन्छ कि मैले आफ्नो प्रगति गरिसकेका छु, अब म हेर्छु र तिमी आफ्नो प्रगति गर भनेर उहाँले मलाई सपोर्ट गर्नुहुन्छ। त्यो सबभन्दा ठुलो कुरा हो, किनभने उहाँको सपोर्ट नहुन्जेल त म केही पनि गर्न सक्दैन। र मैले त्यसैले गर्दा म्यानेज गर्न सकेका छु। अब जस्तै नयाँ इभेन्ट हुन्छ, कुनै सामाजिक कार्य हुन्छ, त्यो पनि गरिरहेको छु। अहिले एउटा नयाँ भजन सन्ध्या भनेर कम्पिटिसन गरिरहेको छु, फेस अफ नेपालमा इन्भल्भ छु, अनि फेस अफ मारवाडी त्यसमा धेरै वर्षदेखि गरिरहेको छु। परिवारको साथ नभइकन त केही पनि गर्न सकिनँ। मेरो बच्चाहरूले पनि मेरो साथ दिन्छन्, बुझ्छन् कि मेरो मम्मीले यति काम गरिरहनु भएको छ र हाम्रो लागि पनि गरिरहनु भएको छ भनेर। त्यसले गर्दा नै सम्भव भएको हो यो। कोसिस त गर्छु, अरू बाकी भगवान्को इच्छा।
0: हजुर, अघि तपाईँले भन्नुभयो नि जस्तै सरले सुरुमा अब म्यामले घर हेरेर सरलाई बाहिर पठाउनु भयो होइन, अफिस ह्यान्डल गर्नुभयो र प्रगति गर्नुभयो, र पछि सरले चाहिँ ल अब इट्स योर टर्न होइन, म हेर्छु तिमी अगाडि बढ।
2: हजुर,
0: के भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत आफ्नो हस्बेन्डलाई?
2: उहाँभन्दा स्पेसल मेरो लाइफमा अरू कोही छैन होइन। उहाँ साथी पनि हुनुहुन्छ, जीवन साथी पनि हुनुहुन्छ, मेरो गाइडेन्स पनि हुनुहुन्छ। आज मैले केही कुरा गर्दाखेरि उहाँसँग सोध्यो भने उहाँले कहिले पनि मलाई नराम्रो सल्लाह दिनुहुन्न, त्यो विश्वास हुन्छ एउटा। अरू कसैलाई सोद्धाखेरि मलाई डाउट हुनसक्छ, तर उहाँलाई सोद्धा मैले डाउट गर्न सक्दिनँ, किनभने त्यो कुरा त्यो उहाँभन्दा जरुर मेरो लागि को हो र भने जस्तै हो। अनि त्यसले गर्दा हाम्रो बिचको बन्ड कहिले पनि नबिग्रो, भगवान्को आशीर्वादले सधैँ राम्रो माया बनिरहोस्, त्यही भन्न चाहन्छु। र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि मलाई यस्तो जीवनसाथी दिएकोमा, त्यसको लागि म धन्यवाद दिन चाहन्छु उहाँको मनलाई।
0: र त्यसै गरी सरलाई सोध्न चाहे, अब म्यामले बिहे गर्ने बित्तिकै भन्न सक्नुहुन्थ्यो नि त म पनि काम गर्छु, म घर हेर्दिनँ भन्न सक्नुहुन्थ्यो, यो उहाँको राइटको कुरा थियो। तर उहाँले घर हेरेर परिवारलाई हेरेर तपाईँलाई फ्रिली काम गर्न पठाउनु भयो र आज यो पोजिसनमा हुनुहुन्छ, त्यसको लागि चाहिँ हाम्रो नितु म्यामलाई भन्न चाहनुहुन्छ?
1: आई लभ यु।
0: यति रोमान्टिक कपल हुनुहुन्छ होइन, त्यति बेलाको र अहिलेको यो रोमान्टिक मुमेन्टलाई नै सम्झेर कुन चाहिँ गीत गाउन चाहनुहुन्छ र हाम्रो आदरणीय श्रोताहरूलाई सुनाउन चाहनुहुन्छ?
1: मलाई त उसको मोहिनी नै लागेको छ, सो मलाई त त्यही गीत नै मन पर्छ।

0: गीतपछि पुनः स्वागत छ तपाईँ यति बेला कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ। जीवन यात्रामा आज हामी छौँ हाम्रो अतिथिकै निवासमा र उहाँहरूसँग रमाइलो कुराकानी गरिरहेका छौँ। आजको हाम्रो अतिथि को हुनुहुन्छ त? आजको हाम्रो अतिथि हुनुहुन्छ मनिष खेमका सर र नितु अग्रवाल खेमका म्याम। अब भने हामी एकदमै रमाइलो राउन्ड तर्फ लाग्छौँ, ऱ्यापिड फायर, एकदम फास्ट फास्ट एन्सर दिनुपर्ने हुन्छ। रेडी हुनुहुन्छ? हजुर। नेपालको अहिलेको अर्थमन्त्री को हुनुहुन्छ?
1: अहिलेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले।
0: नेपालमा हाल कतिवटा जिल्लाहरू रहेका छन्?
2: 77।
0: संविधानको मौलिक हक भाग 3 धाराहरू छन्, कुन चाहिँ धारामा चाहिँ महिलाको हकको व्यवस्था गरेको छ? नो चिटिङ सर,
1: मलाई थाहा छैन।
2: मलाई पनि थाहा छैन त्यसको बारेमा। त महिलाको हक, मैले त हक पाइरहेको छु अनि अहिले हकको बारेमा सोचेकै छुइनँ।
0: धारा
2: 38।
0: नेपालको राजधानी
1: काठमाडौँ।
0: नेपालको राष्ट्रिय फुल के हो?
1: लाली गुराँस।
0: राष्ट्रिय जनावर
2: गाई।
0: नेपाल र विश्वकै सबभन्दा अग्लो हिमाल?
1: माउन्ट एभरेस्ट।
2: सगरमाथा।
1: 8848।
0: नेपालको वर्तमान संविधान कहिले जारी भएको?
1: 67 कि 62?
2: 2072
0: साल त मिलाउनु भयो। अब महिना
2: महिना त महिना आई थिङ्क साउनमा हो कि होइन
0: सर? गेस।
1: भूकम्पपछि भएको हो त्यति बेला ठक्कै। सो मलाई लाग्छ यो चाहिँ भूकम्प हाम्रो अप्रेलमा आएको थियो, वैशाखमा आएको थियो भने जेठ अषाढ साउन भाद्रतिर भाद्र आश्विनतिरै भएको हुनुपर्छ कि जस्तो लाग्छ।
0: 2072 असोज 3 गते। नेपालको राष्ट्रिय गान?
3: सयथुङ्गा फुल कहामी एउटे माला नेपाली, सर्वभौम फैलिएक मेची महाकाली। सयथुङ्गा फुल कहामी एउटे माला नेपाली, सार्वभौम फैलिएक मेची महाकाली।
0: नेपालमा हाल कतिवटा प्रदेशहरू रहेका छन्?
2: 7।
0: सबैभन्दा लामो नदी कुन हो?
2: कर्णाली।
0: नेपालको राष्ट्रिय झण्डामा कस्तो आकार छ?
1: ट्राइङ्गल।
0: यस,
1: युनिकली छ वर्ल्डको।
2: हाम्रो संसारको सबैभन्दा अलग फ्ल्याग छ हाम्रो,
1: ट्राइङ्गल फ्ल्याग छ हाम्रो।
0: व्यापार र छिमेकी सम्बन्धको कुरा गर्दा नेपाल इन्डिया कि नेपाल चीन?
1: नेपाल इन्डिया एनी टाइम, एउटै हो नि, हामी त एकदम फरक नै हुन्छ चाइना त।
0: तपाईँहरूको बिहानको सुरुवात चिया कि कफीबाट?
2: न चिया न कफी, हामी त पानी खाएर सुरुवात गर्छौँ।
1: पानीबाटै 1 लिटर पानी खान्छु म।
2: 1 लिटर पानी खानुहुन्छ, म पनि 2 गिलास जति पानी खान्छु वार्म वाटर, अनि त्यसपछि अलिकति ड्राई फ्रुट्स भए पनि त्यही खाने हो।
0: हजुर। काठमाडौँको व्यस्त र चहल पहल पूर्ण जीवन बढी मनपर्छ कि तपाईँहरूलाई बाहिर कलकत्तातिरको?
1: हामी त काठमाडौँ मनपर्छ। मलाई संसारमा जहाँ गए पनि काठमाडौँ नफर्केर म सुखी हुने, जस्तो घरको खाना भन्छु नि हामी त्यस्तो मलाई काठमाडौँ लाग्छ कि।
2: म त कहीँ बस्नै सक्दिन
1: काठमाडौँ बाहेक, कहीँ पनि मन लाग्दैन।
2: हाम्रो स्वर्ग जस्तो ठाउँ छ काठमाडौँ, अरू के छ
1: हेर्नुहोस्, तपाईँ वरिपरि हेर्नुहोस् न, यो कहाँ पाउँछ हामी संसारमा? हेर्नुहोस् पुरै यहाँ
0: बस्नुहोस्
1: पुरै, अहिले हाम्रो फ्ल्याटबाट हेर्नुहोस् तपाईँले जुन किसिमको हिराख्नु भएको छ, कहीँ पाउनुहुन्न। त्यो काठमाडौँ इज द बेस्ट इन द वर्ल्ड।
0: अब नितु म्यामको लागि कुन सजिलो, फेस अफ नेपाल कि मारवाडी भजन तथा लोकगीत प्रतियोगिता?
2: दुइटै छुट्टै छुट्टै छ, किनभने फेस अफ नेपाल गर्दाखेरि पुरै अल ओभर नेपालको लागि हामीले गरिरहेको, र मारवाडी भजन प्रतियोगिता भन्दाखेरि अब मेरो कम्युनिटी भित्र हो, मलाई दुइटै सजिलो छ, किनभने नेपाल पनि मेरो, मारवाडी समाज पनि मेरो,
0: दुइटा मध्ये एउटा चुज गर्नु पर्यो।
2: भजन सन्ध्या सजिलो छ किनभने त्यो सानो प्लेटफर्म भयो, अनि त्यसलाई म्यानेज गर्न पनि अलिकति सजिलो छ, र मैले बुझाउन पनि सजिलो छ।
0: हजुर। ल दुवैजनाको लागि है त, अब घरमा बढी कडा र कमान्डिङको छ?
2: मैले भन्दा उहाँ भन्नुहुन्छ, उहाँलाई उहाँले मलाई भन्नुहुन्छ त्यो।
0: अनि पढाइमा एकदमै टप्परको थियो
2: उहाँ नै हुनुहुन्छ,
1: त उहाँ पनि टप नै थियो।
0: विवाहको एनिभर्सरी र विशेष डेटहरू बढी कसले बिर्सिन्छ?
1: कोही पनि बिर्सिँदैन।
2: एनिभर्सरी र बर्थडे त बिर्सिन मिलेन नि त, अलिक गाह्रै छ, तर अर्काको चाहिँ बिर्सिन्छ, आफ्नो चाहिँ बिर्सिन्छ।
1: आफ्नो त कहिले बिर्सिए हुँदैन, हामी त प्रिपरेशन स्टार्ट भइसक्यो,
2: 1 महिना अगाडि नै सुरु भइसक्यो
1: प्रिपरेशन भइसक्यो हुन्छ।
0: अनि विश कसले गर्नुहुन्छ सुरुमा एनिभर्सरी विश?
2: सँगै
1: गर्छु अलमोस्ट त्यस्तो चाहिँ हामी, बिकज हामी चाहिँ त्यो कुरा नै भइराखेको हुन्छ कि, अब एनिभर्सरी आइरहेको छ, बर्थडे आइरहेको छ, प्लानिङ नै हुन्छ हाम्रो एभ्री इयर, त्यस्तै हुन्छ।
0: छोरीहरूको मनको कुरा र सिक्रेट पहिला सुरु कसलाई सुनाउँछन्, मम्मीलाई कि बाबालाई?
1: दुइटै फरक फरक हो, सर्टेन कुरा मैले सुनाउँछु, सर्टेन कुरा
2: बाटी छन् दुईजना सबैजना।
1: तर हामी बच्चाहरूमा ट्रान्समिट कम्युनिकेसन छ, सो हामी जहिले पनि बच्चाहरूसँग घुलिमिल कुरा भइराखेका हुन्छ. सो दे डोन्ट हाइड एनिथिङ फ्रम अस.
2: किनभने हामी दुईजनाको बिचमा कुरा आउँदाखेरि उहाँले मलाई भन्दाखेरि मैले उहाँलाई भन्छु, अनि हामीले साथी जस्तै भएको हुनाले उहाँले पनि बुझ्नुहुन्छ, अनि त्यसपछि हामी दुईजना मिलेर बच्चासँग
1: उनीहरू चाहिँ थाहा छ कि बाबाले थाहा पाए पनि थाहा पाउने नि हो, मम्मीले थाहा पाए बाबाले थाहा पाउने हो भनेपछि कहिले पनि ग्याप रहँदैन हामीहरूमा.
0: तीन छोरीहरूको चाहिँ चाहना इच्छाहरू पुरा चाहिँ सुरुमा कसले गर्ने, जस्तै कुनै कुनै कुरामा जिद्दी गरे हुन्छ नि त हजुरहरूले, होइन नगर भन्दा हुँदैन, जिद्दी गरे हुन्छन्
1: दुईजना, उसले मैले नाइ भनेपछि उसले गराइहाल्छ गरिहाल्छ, उसले नाइ भनेपछि म गरिहाल्छु.
2: बाबाले नै गर्छ, बाबाले छोरीहरूको भनेको त तुरुन्तै गरिहाल्नु पर्ने हुन्छ, मम्मी चाहिँ अलिकति होइन हुँदैन भन्न मिल्छ, तर बाउले चाहिँ
1: मैले नाइ भनेपछि उसले गरिदिन्छ फेरि.
0: ओके, अनि घरको किचनमा सबैभन्दा बढी टाइम स्पेन्ड कसले गर्छ?
2: त्यस्तो
0: कुनै छ आफैले गरेर खानु परेको चाउचोहरू बनाएर त्यस्तो?
2: म भन्छु चाउचाउचो बनाउनुहुन्न, उहाँले चाउचो खानुहुन्न, उहाँले त्यो चटपटे बनाउँछ नि हो त्यो चाहिँ उहाँले बनाएर खानुहुन्छ, चमुडी र भुजिया मिलाएर त्यो चाहिँ त्यो चाहिँ बनाउनुहुन्छ र खानुहुन्छ, त्योभन्दा बढी के गर्नु
0: र आफ्नो प्रिय वाइफले बनाएको कुन चाहिँ खाना एकदम मिठो लाग्छ?
1: म त उसले भन्छु तिमी अन्नपूर्ण हो कि भनेर सोधेँ, साक्षात अन्नपूर्ण भन्छु, जे पकाए पनि मैले मिठो लाग्ने कि, सबै कुरा मनपर्छ मलाई.
0: के मिसाउनुहुन्छ? बाहिरको प्रोफेसनलको हिसाबले तपाईँहरू आफै आफै गर्नुहुन्छ होला होइन, तर भित्र घरको प्लानिङ बजेटिङ कसले गर्छ?
1: हाम्रो घरको सबै जति भनौँ नि ठुलो ठुलो डिजाइनहरू चाहिँ उहिले लिनुहुन्छ, सानो सानो डिजाइनहरू
2: उहाँको आमा, हामीले आमालाई नै आर्थिक व्यवस्थाको जिम्मा दिएको छौँ, उहाँले ल्याएर आफ्नो आमालाई आफ्नो कमाएको पैसा सुम्पिदिनुहुन्छ, अनि त्यसपछि आमाले जसरी गर्नुहुन्छ हामीले त्यसरी नै मिलाउँछौँ.
1: तर पनि जस्तो भन्नु नि बच्चाले कुन स्कुलमा राख्ने, के पढाउने, के गर्ने, त्यो डिसिजन म लिन्छु, तर कसले भोट हाल्ने होइन, सरकार कसको बन्नु पर्ने, नितु म्यामको डिसिजन हुन्छ कि, देशमा कसको सरकार आउनु पर्ने, कसले भोट हाल्नु पर्ने होइन, जति ठुलो ठुलो डिसिजन सबै उहीले लिनुहुन्छ.
0: आफ्नो इच्छा अनुसारले भोट हाल्न पाउनु भएन,
1: पाएन, उहाँले चाहिँ ठगेको मलाई, उहाँले उहाँलाई चाहिँ यो हालेर हो अनि आफै मर्नु त हालेर आएको फेरि.
0: हजुर, र कहिले काहीँ सानो सानो ठ्याक्क ठुक्क पनि त पर्छ नि होइन, दुइटा भाडासँगै राख्दा त बच्छ, मान्छे हो,
2: बच्नु परिहाल्यो, रमाइलो हुँदैन
0: पक्कै पनि. सरी कसले सुरुमा भन्नुहुन्छ?
1: जसको गल्ती
2: धेरै जसो त भनिरहनु पर्छ मैले,
1: तर जसको गल्ती नै सरी भन्छ,
0: सरले पनि सरी भन्नुभएको छ, काउन्ट गर्नु त अहिलेसम्म कतिचोटि भन्नुभयो?
2: भन्नुभयो.
0: अनि सोसियल मिडिया त चलाउनुहुन्छ?
2: अलिअलि, धेरै पनि होइन
1: सर, खासै चलाउँदैन.
2: डेली अपडेट गर्ने अथवा हरेक चिज सेयर गर्ने त्यो चाहिँ हामी गर्दैनौँ, दुवैजनालाई मन पर्दैन.
0: साथी कि जीवन साथी?
1: जीवन साथी, मैले सोलमेट नै भन्छु म त उहाँले, मेरो चाहिँ भनौँ नि आत्मा कि मित हो उहाँ, आई फिल लाइक सी इज गडको गिफ्ट इन माई लाइफ, सी इज माई सोलमेट, सो त्योभन्दा ठुलो फिलिङ के पनि हुन सक्दैन.
0: त्यस्तो कुनै मोमेन्ट छ तपाईँले भन्न लागेको, तपाईँको मनमा भइरहेको तर उहाँले भन्दैन भनिकन बुझ्नु भएको?
1: धेरैचोटि हुन्छ, भगवान्ले दुइटा शरीर दिएर आत्मा एउटै राखेको छ, हाम्रो लाइकिङ डिसलाइकिङ प्रेफरेन्सेस सबै एक किसिमको, सबै कुरा मिल्छ, 36 गुण भन्छ नि हाम्रो 38 गुण मिल्छ होला.
0: र विवाह भनेको के हो जस्तो लाग्छ?
2: विवाह भनेको चाहिँ दुईटा छुट्टै छुट्टै परिवारमा बसेको मान्छे एक ठाउँमा बसेर एक अर्कालाई चिन्ने र त्यसको साथ दिने र एउटा बन्धन पनि हो, यो स्ट्रङ नट हो कि, यो चाहिँ म्यारेज भनेको अन्डरस्ट्यान्डिङ हो, कम्प्याटिबिलिटी आफूलाई बुझाउनु पर्ने हो, स्वीकारता हो कि तपाईँले यो मान्छेलाई आफ्नो जीवनमा, उसको यो क्यारेक्टर हो, ऊ यसरी नै छ र यसलाई हामीले आफ्नो जीवनमा जसरी आफ्नो भाइ बहिनीले हामीले स्वीकार गर्छ, ल यो भाइ त यस्तै हो, यसलाई त केही गर्न सकिनँ, यसको बानी बेहोरा यस्तै हो, त्यसरी नै परिवारमा बिहे भइसकेपछि आफ्नो जीवनसाथीलाई त्यसरी स्वीकार गर्नु र त्यससँग आफूलाई कम्प्याटिबल बनाउनु नै विवाह लाग्छ मलाई.
0: हजुर, ऱ्यापिड फायर राउन्ड र यो रमाइलो प्रश्न पछाडि फेरि पनि हाम्रो साङ्गीतिक कौशलीको पालो भइसकेको छ, कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
1: देव मलाई लाई मुसु मुसु हाँसी देव हो जरा मुस्कुरा दे मुस्कुरा दे जरा मुस्कुरा दे ए खुशी। यो जुन गीत नेपाली भर्जन छ
2: नि, नेपाली भर्जन जुन छ हाम्रो मुसु मुसु हाँसी देव, त्यो साह्रै मनपर्छ हाम्रो दुईजनालाई नै,
4: नेपाली भर्जनको मुसु मुसु
2: हाँसी।
4: यो गीत मार्फत के भन्न चाहनुहुन्छ तपाईँहरूलाई?
2: सधैँ खुसी रहनु, एकअर्काको प्रगति सोच्नु र माया गर्नु भन्छ नि नेपालीमा, हाम्रो एउटा भनाइ छ पालाको पैसा आउँछ भन्छ नि, त पालाको पैसा मायाको पनि आउँछ र माया गरेपछि माया नै पाउँछ।
4: हजुर सर, म्यामकी रोजाइमा अब हामी यो गीत सुन्छौँ र हाम्रो आदरणीय श्रोतालाई पनि सुनाउँछौँ।

0: गीतपछि फेरि स्वागत छ। हामी कार्यक्रमको बिल्कुलै अन्तिम मोडमा आइपुगेका छौँ। आज हामीले तपाईँहरूको बाल्यकाल, प्रेम, विवाह, अभिभावकत्व र वर्तमान सफलता र 20 वर्ष लामो सुन्दर सम्बन्धका धेरै पाटाहरू बुझ्ने मौका पायौँ। कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र अन्त्यमा एकदमै महत्वपूर्ण प्रश्न सोध्न चाहन्छु, सम्बन्धलाई टिकाइ राख्ने उपाय चाहिँ के होला तपाईँहरूको जस्तै?
1: अनि सम्बन्धलाई टिकाइ राख्नु अन्डरस्ट्यान्डिङ हो, अनि ओपन ट्रान्सपेरेन्ट कम्युनिकेसन हो, तर अर्को इम्पोर्टेन्ट के हुन्छ, एकअर्कासँग माया गरिराख्ने नि हो कि वेन देयर इज अ लभ, वेन देयर इज अ रिस्पेक्ट, देन कुनै पनि सम्बन्ध चाहिँ लास्टिङ हुन्छ। हाम्रो कुरा गर्ने हो भने हामी भेटेको 20 वर्षमा हामी धेरैचोटि इभल्भ भएको छौँ। हामी पहिलेकै 20 वर्ष पहिलाको मान्छे त छैन, हाम्रो लाइफमा धेरै चेन्जेसहरू आए। तर नितुले मलाई सधैँ त्यो चेन्जेसलाई एक्सेप्ट गर्दै माया गर्दै गयो मलाई। त्यस्तै नितुको लाइफमा पनि त चेन्ज आएछ भनौँ, उसको फिजियोलोजिकल चेन्ज पनि आउँछ, आफ्नो इन्सानको लाइफमा उसको इमोसनल लेभलमा चेन्ज हुन्छ। सधैँ त्यो चेन्जलाई मैले पनि बुझ्ने प्रयास गरेँ। 20 साल अगाडि भेट्दाखेरिको हामी एज, हाम्रो चाहनाहरू थियो, त्यो चाहनाको हिसाबले त्यति बेला त्यो किसिमले माया गरे। पछि बच्चाहरू भइसकेपछि उहाँको चाहना एक्सपेक्टेसनमाबाट फेरि फरक भयो, ऊ आफै पनि इभल्भ भई, मैले फेरि त्यो रूपलाई एक्सेप्ट गरेँ, माया गरेँ उसलाई। आज भनौँ नि सी इज 43, आइएम 44, उसको चाहना र एक्सपेक्टेसन लाइफमा अर्को छ, मेरो चाहना एक्सपेक्ट, तर उसको त्यही चाहना र एक्सपेक्टेसनलाई बुझेर त्यही रूपमा माया गर्ने, उसले पनि मलाई त्यही रूपमा बुझ्ने, माया गर्ने। सो हामी इभल्भ हुन्छौँ कि सो इट्स नट द्याट फलिङ इन लभ विथ द सेम पर्सन अगेन एन्ड अगेन, बट इज अल्सो भनौँ अन्डरस्ट्यान्डिङ द सेम पर्सन इज इभल्भिङ विथ द एज, विथ द टाइम, सबै बुझेर त्यो फरक जुन मान्छे बन्दै जान्छ नि, त्यो मान्छे इभल्भ भएर राखेको त्यो मान्छेलाई त्यसरी नै एक्सेप्ट गरेर माया गर्दै जाने नि हो कि सम्बन्ध टिकाइ राख्ने। ओपन हार्ट टु हार्ट कम्युनिकेसन राखेर गयो भने जे कुरा पनि मिल्दो रहेछ जस्तो लाग्छ।
0: हजुर म्याम, अन्त्यमा हाम्रो नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ?
2: नयाँ पुस्तालाई भन्छु कि सबभन्दा पहिले त विश्वास गर्नु पर्यो, र विश्वास गर्ने मात्रै होइन, विश्वास जति कसैले गर्छ भने त्यसलाई टिकाउनु पनि पर्यो। किनभने एकजनाले विश्वास गर्छ अर्कोले तोडिदियो भने मिल्दैन होइन, अनि अर्कोले विश्वास गर्यो अर्कोले तोडिदियो भने मिल्दैन, त्यसैले सम्बन्ध टिक्दैन। र नयाँ पुस्तालाई भन्न चाहन्छु कि यदि तपाईँले कसैलाई माया गर्नुहुन्छ भने त्यो माया साँचो भने माया भन्नु, साँचो होइन भने माया पनि नभन्नु, रिस्पेक्ट गरेर ओपन कम्युनिकेसन गर्नु, र कसैलाई चित्त दुखाउनु चाहिँ हुँदैन। चित्त कसैलाई दुखायो भने त्यसलाई साह्रै पिट पर्छ, चित्त दुखाउनलाई चित्त धेरै जोड्नु पनि हुँदैन, जहाँ चित्त जोड्यो त्यो छुटाउनु पनि हुँदैन। त्यति हो।
0: हजुर, साँच्चै नै निकै गहिरो र मार्मिक विचार। आज मित्र पार्क स्थित उहाँहरूकै घरमा हामीलाई आमन्त्रण गरेर आफ्नो व्यवसाय, समाज सेवा, अभिभावकत्व र सुन्दर प्रेमको सहयात्राका पानाहरू पल्टाइदिनु भएकोमा मनिष खेमका सर र नितु अग्रवाल खेमका म्याम, यहाँहरू दुवैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: धन्यवाद, खुसी लाग्यो भेटेर कुरा गरेर पनि, रमाइलो प्रस्तुतिले पनि धेरै मन छोयो हाम्रो।
2: स्वभाव यस्तो राम्रो छ, यस्तो आनन्दको छ, हजुरलाई भेट्दै आनन्द फिल हुन्छ मलाई सुरुदेखि नै।
1: हेर्दै
2: हँसिलो मान्छे हुनुहुन्छ, हजुरलाई देखेर मलाई जुन पोजिटिभिटी आयो त्यो हरेक मान्छेसँग भेट्दा हुँदैन होला।
1: प्रगतिको पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना, हजुरको निरन्तर प्रगति भइराखोस्, हजुरको पनि पारिवारिक सुख शान्ति हजुरले भइराखोस् भने हाम्रो यही चाहना दुईजना।
0: हजुर श्रोताहरू, विचारको परिपक्वता र आफ्नो करियरप्रतिको सम्मान, आपसी आदर बलियो भयो भने व्यस्त कर्पोरेट जीवनका बिचमा पनि संसारकै सबैभन्दा सुन्दर र खुसी परिवार निर्माण गर्न सकिन्छ भन्ने बलियो उदाहरण हुनुहुन्छ आजका हाम्रा अतिथिहरू। आगामी शनिबार अर्को प्रेरक कथाका साथ भेट्ने नै छौँ। त्यतिन्जेल रेडियो नेपाल सुन्दै गर्नुहोला। म प्रसुदा रमा ढुङ्गाना मित्र पार्क काठमाडौँबाट बिदा माग्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा,
3: आइतबारे इलाम,
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा पाँच थर,
4: मधेस प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी,
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर,
3: सिमभन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा,
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
3: दुर्लुङकोट पर्वत,
4: पोखरा कास्की,
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहु,
3: लुम्बिनी प्रदेशमा
4: सात दो बाटो रोल्पा,
3: बगनास काली पाल्पा,
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ,
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला,
4: खलङ्गा जुम्ला,
3: मानमा कालीकोट,
4: मुर्माटप मुगु,
3: जुफाल डोल्पा,
4: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
4: सुदूर पश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली,
4: खोडपे बैतडी,
3: छापरी दार्चुला,
4: हेमन्तबाडा बझाङ,
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखेगढी बाजुरा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। वर्षौंदेखि बन्द घाटा र व्यवस्थापकीय समस्याले ग्रस्त राष्ट्रिय उद्योग तथा संस्थानलाई हिमान्दार प्रयास कानूनको प्रभावकारी कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने आशा लाग्दा परिणाम देखिन थालेका छन्। प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जाल मार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखेका सुधार र प्रगतिबारे जानकारी दिनुहुँदै नियत सफा राखेर जिम्मेवारी प्रति इमान्दार हुँदै निरन्तर सहजीकरण उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनुभयो। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान डिडिसी र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएका सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयमा प्राथमिकतामा राख्दै आएको, साथै इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको छ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा 98 प्रकारका निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। वर्षा पहिरो र भास कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले अवरुद्ध

चुनौतीको दृढतापूर्वक सामना गर्न सकिने बताउनुभयो। उहाँले वास्तविक भाइचारालाई आत्मसात गर्ने बेला आएको उल्लेख गर्नुभएको छ। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले अराखचीको उक्त भनाई सार्वजनिक गरेको हो। यसैबीच इरानी राष्ट्रपति मजुद पेजेस्कियानले अमेरिका र युरोपसँगको वार्ताबारे इरानको नीतिको बचाउ गर्नुभएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाका कारण बाढी पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

जब मानिसले आफूभित्रको संसार बुझ्छ तब उसलाई बाहिरी संसार सहज लाग्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा मिनर्वा बज्राचार्य अनि म रुक्मिणी पोखरेल। कुनै पनि काम कुरा र चलिरहेको विचारको समस्या त्यो दिन भेटाउँछौ जुन दिन त्यो भन्दा राम्रो विचार र काम हामीले पूरा गर्छौ अनि जीवनमा केही गहिरो र महत्त्वपूर्ण कुरा पाउन थालेका हुन्छौ। वास्तवमा हाम्रो जीवनको दैनिकी यसरी चलिरहेको हुन्छ कि आज के खाने, पैसा कसरी कमाउने, कता कता जाने, कुन काम गर्ने, बाल बच्चा जहान परिवार कसरी पाल्ने, घर परिवारमा शान्त वातावरण कसरी तय गर्ने, आफू बस्ने स्थानलाई सफा स्वच्छ कसरी बनाउने, निरोगी जीवन कसरी जिउने, दिनचर्यालाई सहज रूपमा कसरी अगाडि बढाउने र समाजमा सभ्य इमान्दारका साथै प्रतिष्ठित व्यक्ति कसरी बन्ने भन्ने यी सबै कुरा हामीले गर्ने काम कर्तव्य परिश्रमले तय गरिदिने हुँदा सधैँ मेहनतका साथ अगाडि बढ्नु पर्छ। पुरानो विचार र सोचलाई त्याग्दै नयाँ सोच र नयाँपनलाई अगाल्न सके समयको माग अनुसार आफू र आफ्नो परिवारलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ अनि त बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको कुराकानी, पत्र पत्रिका अनलाइनबाट साभार गरिएका सामग्री अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवातमा राख्दैछौ यो सांगीतिक कोसेली, सुकमित गुरुङको स्वरमा रहेको छ, गोपालजी नेपालीको रचना, चन्द्रराज शर्माको संगीतमा।

0: अहिले यहाँहरूलाई सुनायौं सांगीतिक कोसेली। अब भने हामी आजका अतिथिसँग गरिएको संवाद तपाईँका माझमा राख्दैछौ। आजका अतिथि हुनुहुन्छ नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उपमहानगरपालिका समितिका अध्यक्ष दिला शाह, जो अन्य विभिन्न संघ संस्थामा आबद्ध हुनुका साथै गणपति प्लास्टिक इन्डस्ट्रीको संचालक एक उद्यमी महिला हुनुहुन्छ। आज हामीले उहाँसँग उद्यममा महिलाको सहभागिता बढाउन र काममा निरन्तर टिकाउनका लागि के कस्ता कुराको आवश्यकता पर्छ त भनी संवाद गरेका छौ। आउनुहोस्, अब उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सबैभन्दा पहिला यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद हजुर। मेरो नाम दिला शाह, मेरो घर नेपालगंज 18 कारकाँदोमै पर्छ र म गणपति प्लास्टिक इन्डस्ट्रीको संचालक पनि हो। विभिन्न संस्थामा पनि काम गर्छु र अन्य जस्तै प्याड कम्पनीमा पनि हामी

0: र बसाई चाहिँ लुम्बिनी प्रदेशमा भयो, नेपालगञ्ज बाँकेमा।
1: हजुर,
0: शैक्षिक यात्रा यहाँको सल्यानबाट सुरु भयो या बाँकेमै झरेर सुरु गर्नुभयो?
1: होइन नि, मेरो शैक्षिक यात्रा चाहिँ सल्यान नै, मैले ब्याचलरसम्म सल्यान नै गरेँ, मैले चाहिँ मास्टर डिग्री यता बाँकेबाटै गरेँ। मेरो शैक्षिक यात्रा चाहिँ त्यही नै, सल्यान मेरो बेस भयो भने बाँकेमा पनि मैले आफ्नो बच्चाहरूलाई हुर्काउँदै पढाइलाई पनि निरन्तरता दिँदै अगाडि बढेँ। अब चाहिँ पिएचडी गर्छु भन्ने छ, त्यही नै चलिरहेको छ।
0: हजुर, कहिले पनि नसकिने पढाइ वास्तवमा भन्यो भने पिएचडी पछि त अलिकति थन्को मनको लाग्छ भन्छौँ हामी, र पनि पढाइ भनेको अथवा सिक्ने भनेको यो कर्म जारी रहने चिज हो, होइन? यहाँको पिएचडी गर्ने जुन इच्छा छ, सफलता मिलोस् भन्न चाहन्छु। अब हामी पारिवारिक पृष्ठभूमितिर लागौँ, यहाँको परिवारमा को को हुनुहुन्छ, कस्तो छ वातावरण?
1: मेरो परिवारमा मेरो जन्मदिने मुवाको अहिले 2 वर्ष भयो, डेथ भयो, उता माइती घरमा भनौँ बुवा होइसिन्छ, र घर परिवारमा चाहिँ सासू ससुरा पनि होइसिन्छ। अनि हामी अहिले मेरो आफ्नो भन्नुपर्दा चाहिँ मेरो 2 छोरा, मेरो हस्बेन्ड र म गरेर हाम्रो परिवारमा चाहिँ 4 छौँ। यो चाहिँ होला हाम्रो ठुलो परिवार छ, अरू चाहिँ आफ्नै क्षेत्रमा सबैजना व्यस्त नै छौँ भनौँ।
0: हजुर, यहाँले जानकारी गराइसक्नु भएको छ कि गणपति प्लास्टिक उद्योग होइन, अनि अचार पनि बनाउँछु भन्नुभएको छ, अचार उद्योग पनि छ, त्यसै गरी सामाजिक अभियन्ता पनि हुनुहुन्छ, र अहिले अध्यक्षको जिम्मेवारी पनि सम्हालिराख्नु भएको छ। यी सबै काममा व्यस्त भइरहँदाखेरि खासमा परिवारको साथ, सपोर्ट, सहयोग कस्तो छ?
1: एकदमै, परिवारको सपोर्ट बिना हामी कुनै पनि क्षेत्रमा सफल हुन सक्दैनौँ। त्यसमा पनि अझ महिलाले विशेष गरेर अझ 2 घरलाई एउटा बनाउने, जोड्ने भूमिका खेल्दै खेल्दै आफू व्यवसायको क्षेत्रमा, समाजको क्षेत्रमा, हरेक क्षेत्रमा काम गर्दै गर्दाखेरि परिवारको ठुलो सपोर्ट चाहिन्छ, र लाइफ पार्टनरको ठुलो भूमिका रहन्छ। तिमीले सक्छौ, तिमी काम गर्न सक्छौ, म तिम्रो साथमा छु मात्रै भनिदिए पनि संसार जित्छु जस्तो एउटा खालको आत्मविश्वास आउँदो रहेछ। त्यो चाहिँ मेरो परिवारले, मेरो हस्बेन्डले साथ मलाई दिँदै आउनुभयो, र उहाँहरूकै प्रेरणाले, साथले मैले आफ्नो पढाइ, समाजमा गर्नुपर्ने काम, व्यवसायिक होइन अर्थव्यवस्थामा पनि समुन्नत हुनुपर्छ एउटा महिला भनेर यति सोच्न, काम गर्न आज जुन सकिरहेकी छु त्यसको श्रेय मेरो परिवारलाई नै जान्छ। र अहिले मेरो छोराहरू पनि जस्तो बुझ्ने भए, ठुलो भए, उनीहरूले पनि प्राउड फिल गर्छन् कि घरमा बसेर खालि हाउस वाइफ मम्मी हो मेरो भन्नु, र मेरो मम्मी चाहिँ यो सेक्टरमा काम गर्नुहुन्छ, अन्टरप्रेनरसिप हो, अरूलाई ट्रेनिङ दिनुहुन्छ, यसमा लिडिङ गर्नु भनेर बच्चाहरूले जुन किसिमले आफ्नो प्यारेन्ट्सको परिचय दिन पाउँदा पनि बच्चाहरूलाई पनि त्यो खालको खुसी मिल्दो रहेछ भन्ने कुरा चाहिँ उनीहरूले जुन व्यक्त गर्छन् नि, त्योबाट पनि थाहा हुन्छ। परिवारको सपोर्ट चाहिँ महत्त्वपूर्ण हुन्छ नै।
0: भर्खरको अवस्थामा जस्तो बिहे गर्ने उमेरमा एउटा केटी बिहे भएर आफ्नो जन्म घर छोडेर, माइती घर छोडेर विवाह पछि जुन कर्म घरमा जान्छन्, र त्यति बेला पनि उनले गर्न चाहेका थुप्रै कुरा हुन सक्छन्, र त्यो बेलामा जति बेला तपाईँ पनि जानुभयो होइन, सासु ससुराको अथवा घर परिवारमा नन्द दियोरहरूको सपोर्ट चाहिँ कस्तो रह्यो?
1: एकदमै, पहिलो कुरा चाहिँ आफ्नो लाइफ पार्टनरले राम्रो सपोर्ट गर्ने यदि हुनुहुन्छ भनेपछि सासु ससुरा, नन्द, देवर, जेठानी, उहाँहरूले पनि लाइफ पार्टनरले नै सपोर्ट गरेपछि उहाँहरूले त अटोमेटिकली सपोर्ट गर्नु नै हुन्छ नै, होइन? त्यही कुराहरू त्यस्ता आएका थिए। अब महिला बुहारी भएर होइन, किन धेरै पढ्न पर्यो, किन अन्य काम गर्नु परेर भन्ने खालको पनि थियो। तर पनि मलाई चाहिँ मेरो हस्बेन्डले होइन, तिमी रोकिनु हुँदैन, तिमीले काम गर्नुपर्छ, तिम्रो आफ्नो रुचिका क्षेत्रहरूलाई पुरा गर्नुपर्छ भन्ने भइसकेपछि, म एउटा राइटर पनि हो होइन, अध्ययारो बस्ती कि नायिका भनेर पनि चिन्नुहुन्छ, मेरो कथा संग्रह पनि छ, मैले गजल मुक्तकहरू पनि लेख्ने गर्छु, र लेखनको, साहित्यको क्षेत्रमा मलाई धेरै नै रुचि छ। अबको जीवनमा, बाँकी जीवनमा अझै धेरै साहित्य साधना गर्ने मन पनि छ। त्यस्ता खालका अप्ठ्याराहरू आउँदा पनि एउटा जीवन साथी चाहिँ हिम्मतका साथ अगाडि उभिदियो भने चाहिँ महिलाका लागि ठुलो हतियार हुँदो रहेछ। त्यो चाहिँ त्यस्तो कुराहरू आएका थिए, तर मेरो परिवारमा, मेरो हस्बेन्डको साथले परिवारमा त्यस्तो आउने कुराहरूलाई पनि आज उहाँहरूले भन्नुहुन्छ कि ओहो, तिमी हरेक क्षेत्रमा काम गर्छौ, तिमी टेलिभिजनमा कार्यक्रम चलाइरहेको हुन्छौ, तिमी चाहिँ अन्य सङ्घ संस्थाको लिडिङ गरेर अगाडि बढिरहेको हुन्छौ, अनि तिम्रो नाम लिँदै गर्दा हामीलाई चाहिँ एक किसिमको खुसी, प्राउड फिल हुन्छ। मेरो बुहारी हुन्, मेरो बहिनी हुन्, मेरो छोरी हुन्, मेरो मान्छे हुन् भन्न मन लाग्छ भनेर उहाँहरूले भन्नुहुन्छ क्या। त्यसैले एउटा असल मान्छे, असल छोरी, असल छोरा होइन, एउटा एउटा असल सन्तान एउटा असल व्यक्तिलाई चाहिँ सबैले त्यो मेरो हो भन्न चाहँदो रहेछ कि
0: कस्तो राम्रो
1: हामीले नै बनाउनु पर्दो रहेछ।
0: हजुर, यहाँनिर यो भन्न सकियो जीवन साथीको साथले ल्याएको परिवर्तन एकदमै अपरिहार्य र ठुलो रहन्छ।
1: एकदमै म्याम, तर त्यो छ नि मैले धेरै महिलाहरू साथीहरू देख्छु कि होइन, उहाँको हस्बेन्डले कतिपय कुरा गर्नुहुन्छ हामी सामाजिक फिल्डमा, ओहो म्याम तपाईँलाई हेर्छौँ कस्तो ऊर्जा आउँछ कति खुसी लाग्छ, मेरो वाइफलाई त तिमीले पढ न सामाजिक क्षेत्रमा केही काम गर न

0: भए पनि अह रुचि फिटिक्कै रुचि नै छैन, खाली लाउन थान भइहाल्छ नि, हजुरले कमाउनु भएकै छ, म हजुर अफिसबाट आउँदा टक्क घरमा म भइहाल्छु, किन चाहिएर भन्छन् मेरो श्रीमतीले भनेर कतिपय त्यस्तो पनि हुन्छ। मान्छेको हुन त डिजायरमै भर पर्दो रहेछ, इच्छामै होइन, मलाई चाहिँ केही गर्नु छ भन्ने यदि मसँग इच्छा छ भने त्यसमा सपोर्ट चाहिँ हस्बेन्डको भयो भने धेरै माथि पुग्न सकिँदो रहेछ।
1: पक्कै पनि केही गर्छु भन्ने इच्छा र चाहना आफूभित्र हुनु पर्यो, अनि साथ सपोर्ट भनेको परिवारको चाहिन्छ है। अब इच्छा चाहना छैन तिमीले गर भनेर मात्रै पनि श्रीमानले भन्दाखेरि अब ऊ अगाडि सर्दैन भने त त्यसलाई अगाडि कसरी लानु, हात डोराएर लानु सक्ने अवस्था भएन।
0: पुस गर्नु भनेको एक खालको होइन,
1: हजुर
0: त्यो सहारा हो, तर भित्रैदेखि म पनि गर्छु भन्ने यदि इच्छा छ र त्यसमा परिवारको सपोर्ट छ भने पक्कै पनि सुनमा सुगन्ध भन्ने जस्तै हुँदैन।
1: असाध्यै असाध्यै राम्रो। अब यति कुरा भइरहँदाखेरि यस क्षेत्रमा लाग्ने प्रेरणा आफूभित्र ऊर्जा शक्ति त हुनै पर्यो होइन, यो गर्छु भन्ने अठोट पनि हुन पर्यो, र जुन क्षेत्रमा अहिले यहाँ लागिराख्नु भएको छ थुप्रै क्षेत्रमा यहाँले हात राखेर एक प्रकारले सफलता मिलिराख्दाखेरि होइन, खासमा सुरुमा प्रेरणा चाहिँ कहाँबाट प्राप्त गर्नुभयो?
0: मलाई यस्तो लाग्थ्यो कि सानोमा अब हुन त धेरै मान्छेलाई लाग्छ होइन, दिला चाह ओहो ठकुरी खानदानको छोरी
1: हजुर
0: होला भन्ने धेरैलाई लाग्न सक्छ होइन, तर मान्छे जातीयताले भन्दा पनि मान्छे कर्मले चिनिनु पर्छ। र मैले चाहिँ सानोमा म हुन ठकुरीको छोरी भए पनि अभावहरू देखेकी छु गाउँमा, मेरो बुवाका हातका ठेलाहरू देखेकी छु, मेरो बुवाले सङ्घर्ष गरेको, त्यहाँ यति दुःख गरेको, रात नभनेको दिन नभनेको, बिहान 4 बजे उठेर होइन 2 बजे उठेर मेरो आमाले त्यो खेतमा काम गरेको, बुवाले सङ्घर्ष गरेको एकदमै नजिकबाट मैले देखेकी छु। के मैले मलाई त्यो बुवा मुवाको सङ्घर्ष अनि प्रशस्त खाने कुराहरू पुगे पनि पैसाको त्यो भ्यालु मैले बाल्यकालदेखि नै बुझेँ। हामी धेरै 4 बहिनी छोरीहरू छोराहरू भन्दा छोरी धेरै भएको घर, ओहो छोरी यत्रो छ कसरी बिहे गर्ला, कसरी यी छोरीहरूलाई पाल्न यति गाह्रो अवस्था हुने होला, फलानुको यस्तो उस्तो मान्छेहरूले भन्ने गरेको पनि मैले त्यो बाल्यकालमा सुनेकी थिएँ। मलाई यस्तो लाग्थ्यो कि म एकदम अध्ययनशील पनि थिएँ, मलाई चाहिँ बिल गेट्सले भनेको एउटा भनाइ होइन, पहिला तिमी लर्न गर अनि त्यसपछि चाहिँ तिमी अर्न गर भनेर भन्नुभएको थियो, कि लर्न हटाइदेऊ अनि अन गर भन्नुभएको छ। मलाई चाहिँ यस्तो लाग्थ्यो कि त्यो अभाव पैसा होइन प्रशस्त, हामी छोरी मान्छे पनि काम गरेर देखाउन सक्नुपर्छ, मेरो कारणले कोही व्यक्तिको घरको चुलो बल्नुपर्छ, म त्यस्तो गर्न सकु भन्ने मलाई लाग्थ्यो। र विवाह पश्चात मैले त्यस्तै नै जीवन साथी पाएँ, धेरै सङ्घर्ष छ यो बिचमा, तर हामीले व्यवसायको क्षेत्रमा आफै एन्टरप्रेनरसिप भएर होइन काम गर्नुपर्छ भन्ने भयो, र बिस्तारै केही समय हामीले दिदी बरदस भनेर रुकुममा अहिले पनि छ हाम्रो पसल, त्यहाँ सिमेन्ट सरियाको पसल गऱ्यौँ, त्यताबाट केही प्रफिट भयो, 10-12 वर्षको त्यताको लगानीपछि फेरि नेपालगञ्जमै हामीले गणपति प्लास्टिक इन्डस्ट्री भनेर औद्योगिक क्षेत्रमा काम गऱ्यौँ। त्यसमा म मात्रै नभएर अन्य 2-3 जना अरू साथीहरू पनि हुनुहुन्छ, धेरै लगानी लाउनु पर्ने भएको भएर हामी त्यसरी मिलेर सुरुवात गऱ्यौँ। त्यो चाहिँ अहिले 72 सालमा लगभग 10 वर्ष भयो। र अहिले चाहिँ अब विशेष गरेर मलाई के लाग्यो भने यो त ठिक छ, मलाई केही गरेर देखाउनु थियो, यो क्षेत्रमा मैले गरेँ, अझै मलाई महिलाहरूको सेक्टरमा विशेष गरेर उहाँहरूलाई इन्गेज राख्नका लागि, उहाँहरूलाई केही सिपमय बनाउनका लागि काम गर्नुपर्छ भनेर फेरि प्याडको पनि काम सुरुवात गरेका छौँ, र अचार ढोकको पनि सिस्टर्स द पिक्लिङ सिस्टर्स भनेर अचारको पनि काम गर्दैछौँ। सँगसँगै म एउटा व्यवसायी मैले अर्थ चिने तर धेरैलाई अझ बाहिर गर्नुपर्छ भने फेरि म एफएनसिएसआईमा पनि महिलाहरूको अथवा व्यवसायको हकितमा काम गर्नुपर्छ भनेर त्यहाँ पनि अहिले प्रेसिडेन्ट भएर काम गरिरहेकी छु। यो स्टार्टअप योजना सँगै नेपाल सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य राखेको छ, त्यसमा पनि हामीले काम गर्नुपर्छ। जुन नेपाल सरकारको लक्ष्यलाई पुरा गराउनु पर्छ, एउटा सुखी नेपाली हुनका लागि पहिला आर्थिकमा सम्पन्न हुनुपर्छ, अनि समृद्ध नेपाल बनाउनलाई पनि यहाँ हरेक कल कारखाना उद्योग व्यवसाय खुल्यो भने भयो भने मात्रै सम्पन्न हुन्छ भन्ने सोच राखेर रा, त्यसरी काम गरिरहेकी छु। यही नै मेरो
1: यात्रा हो। सेवा विस्तारका कुरा गर्नु पर्दाखेरि यहाँहरूले बाँकीमा मात्रै सेवा पुर्याउनु भएको छ कि अन्य अन्य बजारमा पनि तपाईँका यी सामग्रीहरू पुगिरहेका छन्, के छ?
0: हाम्रो एकदमै रुकुम जाजर बाग्राकोट, रोल्पा, प्युठान, दाङ, यता पश्चिम कैलाली, धनगढी सँगै नेपालभरि नै सामान हामीले त प्रोडक्ट गर्ने हो होइन, नेपालभरि नै हाम्रो सामानहरू जान्छ। अलि पूर्वतिर काठमाडौँतिर अलि हाम्रो यो जुन भाडा त्यति फाइदा नहुने भएको भए त्यतातिर अलिक कम छ, नत्र सबै ठाउँमा जान्छ। र हामीले अब मैले त अहिले चाहिँ त्यो चाहिँ साथीहरूलाई नै जिम्मा दिएर गणपतिको काम भन्दा पनि अझ विशेष गरेर महिलाहरू इन्गेज हुने काममा चाहिँ यता द पिकलिङ सिस्टर्स र एमडी सेनिटरी प्याड भन्ने छ, यसमा फोकस गरिरहेकी छु। अब यी उद्योगहरूलाई पनि एकदमै राम्रोसँग अगाडि बढाउनु पर्छ भन्नेमा छ। धेरै ठाउँमा नेपालभरि नै पुर्याउनु पर्छ। अहिले त अब यो अचारहरूको कन्सेप्ट चाहिँ नेपालमा मात्र होइन, हाम्रो इन्टरनेसनली पनि धेरै नेपाली दाजुभाइहरू त्यहाँ बस्नुहुन्छ। नेपालको स्वाद हामीलाई चाहियो, दिलाजी तपाईँहरूले काम गर्दै हुनुहुन्छ, एकदम खुसी छौँ, पठाउनु पर्यो भन्नुहुन्छ। कति त हामीले टेस्टिङका रूपमा पठाइ पनि सकेका छौँ, अब चाहिँ अलिक ठुलो भोल्युममा काम गर्न सोचिरहेको छौँ म्याम।
1: हजुर, महिलालाई नै अलिकति फोकस गर्दा, महिलाले नै रोजगारी सृजना गरेर महिलाले नै काम पाउन् भनेर जुन धारणा यहाँले राख्नु भएको छ होइन, यसमा अचारदेखि लिएर सेनिटरी प्याड अनि धूप बनाउनेमा कति दिदी बहिनीहरू आबद्ध हुनुहुन्छ अहिलेसम्म स्वरोजगारमा?
0: स्वरोजगारमा 15-16 जनाले काम गर्नुहुन्छ। कहिले काहीँ जब मार्केटको माग धेरै हुन्छ त्यतिखेर त हामीले धेरैजनालाई जस्तै होइन काम बेचमा लिएर पनि काम गराउँछौँ। हामीसँग 15-16 जना त रेगुलर काम नै गर्नुहुन्छ। त्यसै गरी हामी एसएलसिएसआईबाट तालिमहरू जस्तै नगरपालिकाले पनि ल हो तपाईँहरू जतिको मान्छे लिडिङ गर्नु भएको छ धेरैलाई चाहिँ उद्यमतिर लगाउनु पर्छ, यो बजेट छ, ल दिलाजी तपाईँहरू अगाडि सरेर काम गर्दै हुनुहुन्छ, यो बजेट लिएर तालिमहरू गराइदिनु काम गर्नु भन्नुहुन्छ होइन। त्यो भएर हामीले त्यसरी पनि अहिले चाहिँ त पहिलो कुरा त मान्छेसँग भिजन क्रिएट हुनु पर्यो, भिजन हुनु पर्यो, अनि मात्रै त्यसमा लगानी गर्नु पूर्व चाहिँ मान्छे तयार छ कि छैन, त कुन व्यवसाय गर्ने होइन, त्यसका स्ट्राटेजीहरू के हो त, हामी कसरी सक्सेस हुने, त्यो कुराहरूलाई पनि हामीले पढाउन पनि थालेका छौँ। अहिले चाहिँ उद्यमशाला भनेर नारी विकासको माथि नेपालगञ्ज महानगरपालिकाले पनि सहकार्य गरेर बजेटहरू छुट्याइदिन्छ। त्यसै गरी अहिले यसमा हामीले काम गरिरहेका छौँ। अबको लक्ष्यमा चाहिँ धेरैभन्दा धेरैजना महिलाहरूलाई चाहिँ उद्यमशीलतामा जोड्नुपर्छ भनेर लागिरहेका छौँ। हाल चाहिँ 15-16 जना निरन्तर काम गर्नुहुन्छ।
1: हजुर, अनि जस्तो पढाउने कुरा यहाँले जोड्नुभयो, पढ्न चाहिँ कस्तो कस्तो खालको मान्छेहरू आउनुहुन्छ त्यहाँ सिक्नको लागि?
0: यो कस्तो छ नेपालको कन्ट्रीमा भनेपछि अब शिक्षाका विभिन्न लेभलहरू, तर उद्यम व्यवसाय कसरी गर्ने त भनेर होइन कुनै पनि सिकाइ छैन, लर्निङ सेन्टर छैन। त्यसरी पनि त्यहाँ चाहिँ कस्तो हुन्छ भने चाहिँ मेन्टरहरू हुन्छ, त्यो मेन्टीहरू भनेको सिक्न चाहने व्यक्तिहरू हुन्छ, र त्यो चाहिँ आयोजना हामीले गरिरहेका हुन्छौँ। मेन्टरले मनिटरिङ गर्छ, त्यो भनेको यही उमेर समुदाय भन्ने हुँदैन, जोसँग भिजन छ मैले व्यवसाय गर्न चाहन्छु भन्ने, एउटा 16 वर्षको युवा युवती होस् या त होइन बच्चैदेखि पनि एउटा कन्सेप्ट चाहिँ राखिदिनु पर्छ, उद्यम व्यवसाय गर गर समृद्ध नेपाल बनाऊ चाहिँ भन्ने, तर त्यो किसिमको लर्निङ हामीले नदिएरै पछाडि परेको हो भन्ने कुरालाई विशेष फोकस गरेर त्यसै गरिरहेका छौँ। र विशेष गरेर कलेज पढ्दै गरेका टिनेजका भाइ बहिनीहरूलाई फोकस गरेर मनिटरिङ गर्ने, उहाँहरूसँग कस्तो भिजन छ त, नेपालमा के के व्यवसाय उद्यमहरू गर्न सकिएला त, त्यसमा कस्तो सम्भावनाहरू होला भनेर उहाँहरूसँग के छ आइडियाजहरू हामीले लिने र त्यो आइडियामा अझ पुस गर्ने काम चाहिँ मोनिटरिङहरूले गरिदिनुहुन्छ। त्यसमा विभिन्न सेक्टरका विभिन्न व्यवसाय गरेर जोसँग अनुभव छ पुरानो आफूसँग भएको एक्सपिरियन्सहरूलाई उहाँहरूसँग साट्नुहुन्छ र गाइड गर्दै लैजानुहुन्छ। हामीले त सोचेका छौँ ठुल्ठुलो लगानी सम्मेलनहरू गर्ने, त्यहाँ चाहिँ व्यक्तिहरूका जुन आइडियाजहरूलाई त्यहाँ राख्ने र त्यसमा चाहिँ सरकारले नै लगानी गरोस्, राम्रो आइडिया हुने व्यक्तिहरूलाई चाहिँ त्यस्तो खालको काम गर्नुपर्छ भन्नेतिर पनि छ। अहिले त्यसरी नै सिक्न चाहने समुदायको व्यक्तिहरूलाई हामीले तालिम दिइरहेका छौँ। जसरी अहिले होइन एजको मालिकले आफू चाहिँ एजको परवाह नगरेर जुन उमेर हदबार गर्दाखेरि पनि उहाँले सुरु गर्नुभयो, यत्रो फेमस भयो होइन, त्यसो गरेर विभिन्न व्यक्तिले चाहिँ सबभन्दा ठुलो कुरा विचार हो होइन, त्यसलाई चाहिँ जुन उमेरमा पनि विचारोपण गर्न सकिन्छ, उहाँहरूलाई पुस गर्नुपर्छ, मोटिभेट गर्नुपर्छ।
1: हजुर, यहाँ चाहिँ अति व्यस्त पनि हुनुहुन्छ, तालिम दिन जानु भएको हुन्छ होइन, जहाँ जहाँ यहाँ तालिम दिनको लागि जानुहुन्छ त्यस्ता ठाउँमा चाहिँ कस्ता खाले महिलाहरू तालिम लिन आएको पाउनु भएको छ यहाँले? महिला पुरुष पनि आउनुहुन्छ कि बढी महिलालाई मात्रै प्राथमिकतामा राखेको छ कि, र तालिम लिइसकेपछि उहाँहरूले आफ्नो जीवनमा लागू गर्नु भएको छ कि छैन नि त्यो सिपलाई?
0: हामीले तालिम दिएकाहरू मध्ये त धेरैजनाले अहिले काम गर्न एकदम उहाँहरूलाई चाहिँ हामीले फलो गरिरहेछौँ, कस्तो छ भने नेपालको कानुनमा धेरै तालिमहरू दिने, प्रमाण पत्र दिने, त्यो प्रमाण पत्र सिरानी मुनि राखे अनि सकियो। तर हामीले तालिम दिइसकेपछि उहाँहरूलाई फलो गर्ने काम गर्न तालिम लिनुभयो, अब काम गर्ने जुन आइडियाहरू दिएको छ त्यसमा चाहिँ कसरी जाने, पुजी छ कि छैन, अब काम कसरी गर्ने भन्ने कुरामा चाहिँ एकदमै हामीले फोकस गरिरहेकै हुन्छौँ। र तालिमको विषयमा चाहिँ हामीले फिजिकल्ली उहाँहरूलाई सँगै राखेर प्रशिक्षण दिने, कुन विषयमा हामीले गरिरहेछौँ त कुन विषयमा उहाँले गर्न चाहनु भएको छ ती सबै कुराहरू फिजिकल्ली पनि गर्छौँ। र त्यसमा विशेष गरेर अब महिला पुरुष दुवै आउनुहुन्छ, तर महिलाहरू अझ के हामीले चाहेको महिलाहरू एक्टिभ हुनु पर्यो, घर घरबाट एकदम उहाँहरूका हातहरू सृजनशील हुनु पर्यो भनेर चाहन्छौँ। तर तालिम लिएपछि कहिलेकाहीँ घरको इन्भाइरोमेन्ट पुँजीको अभावले गर्दाखेरि महिलाहरूसँग राम्रो आइडिया भएका महिलाहरू पनि साइलेन्स बस्ने चाहिँ गर्नु भएको छ क्या, सकिन मतलब पुँजी नै भएन, घरको मान्छे चाहिँ अब यो अब अचार बनाएर ठुलो मान्छे बन्ने होला, अब यो धुपबत्ती मैनबत्ती गरेर होला, यत्रो गरेर पुगेन अब हुन्छ भनेर कराउनुहुन्छ भनेर पनि उहाँले सुनाउनुहुन्छ क्या, लाग्छ होइन सबैको परिवारले अँ तिमी गर सक्छौ भनेर त भनिदिएन, त्यस्तो कुराहरू पनि आउँछ। तैपनि हामी चाहिँ उहाँहरूलाई सकेसम्म उहाँहरूको आइडियालाई अगाडि ल्याउन, परिवारसँग पनि भेट्न, त्यसको दूरगामी दूरदर्शी भिजन देखाइदिनलाई चाहिँ हामी सकेसम्म प्रयास गर्छौँ। र अहिले चाहिँ टेक्नोलोजीको माध्यमबाट पनि भर्चुअल क्लासहरू दिने गरिरहेका छौँ हामीले, होइन ट्रेनरहरूले चाहिँ कुन विषयमा क्लास दिने त जस्तै एन्टरप्रेनरसिपको क्लास दिनु छ, मोटिभेसनको दिनु छ, होइन पोजिटिभ थिङ्किङको दिनु छ, सबैभन्दा ठुलो कुरा चाहिँ मान्छेलाई अहिले धेरै निराशा छ होइन, मोटिभेसन छैन, मैले व्यवसाय गर्ने अथवा सामाजिक क्षेत्रमा काम गर्ने के गर्ने भन्ने कुरा अन्यता छ, निराशै निराशाले भरिएको बेला पहिलो कुरा चाहिँ हामी उहाँलाई सकारात्मक सोच दिनुपर्छ भनेर पनि तालिमहरू पनि दिइरहेका छौँ। कतिपय हाम्रो फिजिकल हुन्छ, कतिपय चाहिँ अहिले भर्चुअल क्लासहरू पनि एकदमै राम्रो चलिरहेको छ, भर्चुअल क्लासहरू त्यो मोटिभेसनल क्लासहरूमा त देश विदेशबाट धेरैजना जोडिनुहुन्छ, उहाँहरूको एउटा कोर्स पनि छ 7 डेजको, त्यो कोर्समा पुरा गरिसकेपछि उहाँहरूको नयाँ सोचका साथ केही काम गर्न अगाडि बढ्नुहुन्छ, एकदमै खुसी लाग्छ। मैले चाहिँ जब बाल्यकालमा मैले सोच्थेँ होइन यो छोरी मान्छे पनि अझ उसको फलानुको छोरी जस्तो भइदिए हुन्थ्यो, त्यस्तै छोरी जन्मिउन छोरी भएर महिना भएर पनि यस्तो काम गर्न सकेको यति इनर्जी भनेर कसैले मलाई नचिने पनि मैले गरेको कर्मले मलाई चाहिँ मान्छेले त्यो कर्म चिनुन् भनेर म कल्पना गर्थेँ होइन, त्यस्तोसम्म अहिले चाहिँ मैले केही व्यक्तिहरूलाई कमसे कम मेरो मोटिभेसनले मेरो शिक्षाले मैले गर्ने कर्मले कति प्रभाव पार्न सक्छु कि भन्ने यो यात्रा नै हो, त्यसरी नै अगाडि बढिरहेको।
1: हजुर, जस्तो कि यतिका धेरै काम गरिराख्दाखेरि होइन प्रेरणाको स्रोत बनिराख्दाखेरि थुप्रैलाई तालिम दिएर अलिकति सक्षम पार्न खोजिरहँदाखेरि असाध्यै खुसीको क्षण पनि छ होला, असाध्यै खुसीको क्षण सम्झनु पर्दा यहाँले कति बेलालाई र कुन घटनालाई सम्झनुहुन्छ?
0: एकजना युवा जो भर्खरै टिनेज पार गर्दै गरेको युवा, घरको परिवारले चाहिँ मेरो छोरा ठिक छ भन्ने, तर मैले उसलाई चाहिँ बाहिर म विभिन्न फिल्डमा काम गर्दै गर्दाखेरि उनलाई चाहिँ गलत बाटोमा लागिरहेको यसो होइन साथीभाइसँग चाहिँ यसो खाइरहेको देखेँ क्या, देखिसकेपछि उसको परिवारसँग कुरा गरेँ, फर्स्टमा त उहाँलाई मेरो छोरालाई नराम्रो भन्नु भन्ने कतै लाग्यो कि अलि मलिन अनुहार देखेँ मैले, पछि बिस्तारै बिस्तारै उहाँलाई मोटिभेट गर्दै गएँ, यस्तो हो आज मैले यहाँ देखेँ भोलि त्यहाँ देखेँ कतै गलत बाटोमा लाग्छ कि, तपाईँको छोरा कि मेरो कि हजुरले गलत नसम्झ्यो भन्दाखेरि उहाँले पछि उसलाई चाहिँ निगरानी गर्नुभयो, पछि बिस्तारै ए साँच्चीकै रहेछ भन्ने भएपछि एक दिन मसँग भेटाइदिनु भयो, अनि मैले नै उसलाई क्लास दिएँ क्या, जीवन भनेको यो हो, यति महत्त्वपूर्ण छ, तिमीलाई भनेर तिम्रो बुवा आमाले यति सेक्रिफाइस गर्नु भएको छ, बाबु तिमीले गलत बाटो, आखिरमा एक दिन त मरे जानु छ हेर, तिमीले यो गर्नु हुँदैन भनेपछि ऊ यति राम्रोसँग सुध्रियो कि अहिले है ठुलो मान्छे बनिसक्यो, जहाँबाट आउँछ है मेरो पाउ छोएर अनि आशीर्वादका साथ भन्छ कि, मलाई त्यो बेला चाहिँ त्यो सुन चाँदी हिरामोती यो संसारको कुनै पनि कुराले दिन नसकेको खुसी त्यतिखेर फिल हुन्छ कि, त्यसैले त्यो एकदमै म बिर्सिनै सक्दिनँ, एउटा कुलतमा लागिरहेको बच्चालाई मैले मेरो मोटिभेसनले चाहिँ उसले र सदैव मेरो नाम लिँदै गर्दा उसले मेरो सही बाटो देखाउने गुरु भनेर भन्ने गर्छ होइन, त्यो एउटा मार्गदर्शक हुनका लागि म शिक्षकै गुरु हुनुपर्छ भन्ने रहेन रहेछ, हामी जुन फिल्डमा छौँ हामी जहाँ छौँ त्यहीबाट चाहिँ हामीले सकारात्मक दृष्टिकोण राखेर
1: हजुर। अब यो काम गरिराख्दाखेरि होइन एउटा व्यवसायिक बन्छु एउटा उद्यमी बन्छु भनेर जुन सुरुवाती चरणमा यहाँले सुरुवात गर्नुभयो, कैयौं दुःख कष्टका सामना पनि गर्नु पर्यो होला, असाध्यै दुःख झेलेको दिन चाहिँ त्यस्तो छ कुनै घटना छ त्यस्तो?
0: आज ठ्याक्कै पार्टीको सामान आइरहेको बेलामा एकजना साथीले ठिकै छ काम चलाऊ न त म दिन्छु तिमीलाई पैसा भन्नुभयो है।
1: तर
0: ठ्याक्कै पार्टीलाई म दिन जाँदाखेरि चाहिँ उहाँले पैसा छैन बस्छ भनिदिनु भयो, फोनै स्विच अफ गरेर बसिदिनु भयो क्या। त्यो दिन चाहिँ मलाई यति नराम्रो लाग्यो, पार्टी रिसाएर माल लिएर गयो क्या, आफ्नो त्यो जुन र मेटेरियल ल्याएको उसैले लिएर गयो। त्यो दिन मलाई यति धेरै दुःख लाग्यो, ती साथीहरूले अहिले मेरो नाम लिँदै भन्नुहुन्छ अरे यति सङ्घर्ष छिले यस्तो भनेर होइन, त्यो बेलामा यति दुःख लागेको, दुःखका त्यस्ता क्षणहरू त धेरै आयो नि म्याम।
1: अब समग्र रूपमा भन्नुपर्दाखेरि उद्योग सञ्चालनदेखि लिएर होइन अथवा थुप्रै पाटाहरू जोडिएका छन् हाम्रो जीवनसँग, नेपालको शिक्षा चाहिँ कस्तो हुनुपर्छ?
0: एकदमै प्र्याक्टिकल शिक्षा हुनुपर्छ, शिक्षाले कसरी हामी होइन उद्यमशील बन्ने भनेर सिकाउनु पर्छ। त्यही अहिले चाहिँ कुरा शिक्षा होइन, हामीले चाहिँ थ्योरिकल ज्ञान मात्रै लिएको भएर आज नेपाल पछाडि परेको, हरेक व्यक्तिले जुन पुस्तक पढ्छ त्यो पुस्तक अनुसारको कर्म गर्न जानेको हुनुपर्छ क्या, त्यसैले प्र्याक्टिकल क्लास हुनुपर्छ, शिक्षामा चाहिँ सुधार एकदम व्यापक सुधार हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: हजुर, भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ?
0: सदैव पहिलो पाइलामा भन्नै पर्छ आई क्यान डु इट, म सक्छु, चाहे जुनसुकै सेक्टरमा कुनै पनि लेभलमा जानुपर्छ, यो सेक्टर सही यो गलत भन्ने हुँदैन, हामी सही छौँ, हरेक सेक्टरलाई चाहिँ हामी सही बनाउन सक्छौँ, त्यसैले म सक्छु भन्ने भावका साथ हामी अगाडि बढ्नुपर्छ। कहिले पनि नभन्नु भगवान्सँग मेरा समस्याहरू धेरै छन्, बरु भनिदेऊ ती समस्याहरूसँग मेरा हौसलाहरू बुलन्द छन्, मेरा हौसलाहरू बुलन्द छन् र त लाग्छ त्यो आकाश अनि धरती सबै मेरा हुन्, त्यसैले जहिले पनि म सक्छु भनेर भावका साथ अगाडि बढ्यो भने यो विश्व ब्रह्माण्डको त्यो एउटा शक्तिले नै हामीलाई सक्ने बनाइदिन्छ, जसरी पनि त्यो बाटोमा ल्याइदिन्छ, त्यही नै म गर्न सक्छु भनेर हरेक फिल्डमा आउनुहोस् लाग्नुहोस्, हामी सबैको दायित्व छ हामीले नेपाललाई समृद्ध बनाउनका लागि हाम्रा हातहरू सृजनशील हुनुपर्छ।
1: जीवन भनेको के हो त यहाँको बुझाइमा?
0: जीवन भनेको एकदमै सुन्दर छ जीवन होइन, हर पल हामीले जिउन जान्नुपर्छ, जिन्दगीको नसा यति सुमधुर छ कि बस पिउन जानुपर्छ, जिन्दगी एकदमै हर पल आनन्द लाग्छ मलाई त, दुःख जब आउँछ त्यसले अर्को नयाँ पाठ सिकाइरहेको हुन्छ, एउटा ढोका जब बन्द हुन्छ हजारौँ स्वर्णिम ढोकाहरू खुलिरहेका हुन्छन्, त्यसैले जीवनलाई हेर्ने दृष्टिकोण हामीसँग कस्तो छ त्यसैमा नै भर पर्छ, मलाई त लाग्छ जीवन हर पल सुन्दर छ, बाँकी रहँ जी रहँ केही न केही गरिरहँ त्यस्तो लाग्छ।
1: हजुर, अब यो जीवन
0: एकदम सुन्दर,
1: हजुर जीवनसँगै जोडिएको हाम्रो थुप्रै नाता सम्बन्ध हुन्छ, जहाँ हाम्रो परिवार हुन्छ, भन्दा पहिला एउटा सौहार्दपूर्ण परिवार हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँको विचारमा?
0: हाम्रो बोली अनि बोली अनुसारको व्यवहार, बोली सुन्दर छ र त्यही अनुसारको हामीले व्यवहार गर्यौँ भने घर सुन्दर परिवार सुन्दर सबै कुरालाई मिलाएर अगाडि बढ्न सकिन्छ।
1: हजुर, अन्त्यमा रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई केही भन्न चाहनुहुन्छ?
0: रेडियो नेपालको यो सुन्दर कार्यक्रम घर संसार सुनेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोतालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्छु, मेरा केही शब्दहरू जीवनका भोगाईहरू राख्ने अवसर दिनुभयो हजुर र हजुरको सम्पूर्ण रेडियो नेपालको परिवार
1: उद्यमी महिला दिला शाहसँग गरिएको संवाद। यो संवाद पछि अब यहाँहरूलाई सुनाउँदैछौ सांगीतिक कोसेली, नारायण गोपाल र अरुणा लामाको स्वरमा, रचना र संगीत रहेको छ गोपाल योञ्जनको।

यो सांगीतिक कोसेलीपछि अब राख्दैछौँ जानकारीमूलक सामग्री खानपान सम्बन्धी रहेको छ। के हुन्छ जब हामीले चटक्कै नुन छोड्छौँ शीर्षकमा। नुन जसको अभावमा हाम्रो भान्सा नै खल्लो हुन्छ, यद्यपि नुनको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक छ। त्यसो भए नुन खाँदै नखाँदा हुन्छ त? नुन चटक्कै छाड्दा के हुन्छ? यो प्रश्नको उत्तर खोज्नु अघि नुन के हो भनी जान्नुपर्ने हुन्छ। नुन जसलाई वैज्ञानिक भाषामा सोडियम क्लोराइड भनिन्छ, खानालाई स्वादिलो बनाउन मात्र होइन हाम्रो शरीरको स्वास्थ्य र कार्यक्षमताका लागि पनि यो एकदमै महत्त्वपूर्ण मानिन्छ। नुनमा रहेको सोडियम र क्लोराइड आयनहरू हाम्रो शरीरका विभिन्न प्रक्रियाहरूका लागि अत्यावश्यक हुन्छ। सोडियमले शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न, स्नायु संकेतहरू प्रसारण गर्न र मांसपेशी संकुचनमा महत्वपूर्ण भूमिका खेल्दछ। क्लोराइडले पाचन प्रक्रियामा हाइड्रोक्लोरिक एसिड उत्पादन गर्न र रगतको पीएच सन्तुलनमा सहयोग गर्ने गर्दछ। सामान्यतया एक स्वस्थ वयस्कलाई दैनिक 1500 देखि 2300 मिलिग्राम सोडियम चाहिन्छ, जुन लगभग 3.8 देखि 5.8 ग्राम नुन बराबर हो। नुनको सेवन पूर्ण रूपमा बन्द गर्दा यी प्रक्रियाहरूमा अवरोध उत्पन्न हुन्छ। नुन हाम्रो खानाहरूमा विशेष गरी प्रशोधित खाना, डब्बा बन्द खाना र रेस्टुरेन्टका परिकारहरूमा प्राकृतिक रूपमा वा थपिएको रूपमा पाइन्छ। तसर्थ नुन पूर्ण रूपमा हटाउनु निकै कठिन छ, तर यदि यो सम्भव भयो भने यसले हाम्रो स्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्छ। नुनको अभावले हुने तत्कालीन प्रभावहरू के कस्ता रहन्छन् यो पनि जान राखौं। जब हामीले नुन खान पूर्ण रूपमा बन्द गर्छौं, शरीरले पहिले संचित सोडियम प्रयोग गर्न थाल्छ, तर केही दिन वा हप्ता भित्रै सोडियमको स्तर खतरनाक रूपमा कम हुन सक्छ, जसलाई हाइपोनेट्रेमिया भनिन्छ। यो अवस्थामा रक्तमा सोडियमको मात्रा 135 मिलिमोल प्रति लिटर भन्दा कम हुन्छ। सोडियमको कमीले मस्तिष्कमा तरल पदार्थको सन्तुलन बिग्रन्छ, जसले टाउको दुख्ने र थकानको अनुभव हुन्छ। त्यसै गरी मांसपेशीमा कमजोरी। सोडियम मांसपेशी संकुचनका लागि आवश्यक हुन्छ, यसको कमीले मांसपेशी कमजोरी र दुखाइ निम्ताउन सक्छ। त्यसै गरी वाकवाकी र बान्ता हुने। पाचन प्रणालीमा सोडियमको कमीले पेट सम्बन्धी समस्या उत्पन्न हुन्छ, चक्कर लाग्ने र बेहोस हुने। रक्तचाप कम भएर चक्कर लाग्ने र कहिले काहीँ बेहोस हुने अवस्था आउन सक्छ। यदि यो अवस्था लामो समयसम्म रह्यो भने गम्भीर जटिलताहरू जस्तै मस्तिष्कमा सुजन, कोमा र मृत्युसम्म हुन सक्छ। दीर्घकालीन प्रभावहरू के पर्छ त? नुनको पूर्ण अभावले दीर्घकालीन रूपमा शरीरका विभिन्न प्रणालीहरूलाई असर गर्छ, जस्तो कि तरल पदार्थ र इलेक्ट्रोलाइट असन्तुलन हुने। सोडियमले शरीरमा पानीको सन्तुलन कायम राख्ने गर्छ। नुनको अभावले मृगौलाले पानी र लवणहरू जस्तै पोटासियम र म्याग्नेसियमको सन्तुलन कायम राख्न कठिन अनुभव गर्छ। यसले डिहाइड्रेसन वा अत्याधिक पानी सञ्चय निम्ताउन सक्छ, जसले हृदय र मृगौलाका अतिरिक्त दबाव सिर्जना गर्छ। त्यसै गरी रक्तचापमा कमी। नुनको कमीले रक्तचाप कम हुन्छ, जसलाई हाइपोटेन्सन भनिन्छ। सामान्य अवस्थामा यो स्वस्थ मानिन्छ, तर अत्याधिक कमीले अङ्गहरूमा पर्याप्त रक्त प्रवाह नहुन सक्छ। स्नायु प्रणालीमा असर। सोडियम आयनहरू स्नायु संकेतहरूको प्रसारणका लागि आवश्यक हुन्छन्। नुनको दीर्घकालीन अभावले स्नायु प्रणालीमा गडबडी उत्पन्न हुन्छ, जसले ध्यान केन्द्रित गर्न कठिनाई, स्मरण शक्ति ह्रास र मानसिक भ्रम जस्ता समस्याहरू निम्त्याउन सक्छ। हृदय र मृगौलामा प्रभाव। सोडियमको कमीले हृदयको चालमा असर पार्न सक्छ, जसले अनियमित हृदयको धड्कन निम्त्याउँछ। साथै मृगौलाले सोडियम र पानीको सन्तुलन कायम राख्न अत्याधिक मेहनत गर्नुपर्छ, जसले मृगौलालाई कमजोर बनाउन सक्छ। हर्मोनल असन्तुलन। नुनको कमीले शरीरमा स्ट्रेस हर्मोनहरू जस्तै कार्डिसोल र एल्डोन स्टोनको उत्पादनमा असर पार्छ, यसले थकान, कमजोरी र चिन्ताको अनुभव गराउन सक्छ। के नुनको अभाव सबैका लागि समान हुन्छ त? यो पनि जान राखौं। नुन नखाँदाको प्रभाव व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र जीवनशैलीमा निर्भर हुन्छ। उदाहरणका लागि बच्चा र वृद्धहरू यी उमेर समूहमा इलेक्ट्रोलाइट असन्तुलनको जोखिम उच्च हुन्छ। पसिनाबाट सोडियमको क्षति हुने भएकोले धेरै पसिना काट्ने मानिसलाई पनि यसले असर गर्न सक्छ। दीर्घ रोगीहरूका लागि मधुमेह, मृगौला रोग वा हृदय रोग भएकाहरूलाई नुनको कमीले गम्भीर जटिलता निम्त्याउन सक्छ।
नुनको सन्तुलित सेवनको महत्व। नुनको पूर्ण अभाव जति हानिकारक छ त्यति नै अत्याधिक सेवन पनि खतरनाक छ। विश्व स्वास्थ्य संगठनले दैनिक 5 ग्राम भन्दा कम नुन खान सिफारिस गरेको छ। अत्याधिक नुनले उच्च रक्तचाप, हृदय रोग र स्ट्रोकको जोखिम बढाउँछ, तसर्थ सन्तुलित आहार अप्नाउनु आवश्यक छ। अहिले यहाँलाई सुनायौं के हुन्छ जब हामी नुन चटक्कै छोड्छौ शीर्षकमा रहेको जानकारीमूलक सामग्री। हामी कार्यक्रम घर संसारमा छौँ। कार्यक्रम घर संसारमा यहाँलाई सुनाइरहेका छौँ विभिन्न जानकारीमूलक सामग्री। अब राख्दैछौँ बगैँचामा टोपिएरी सौन्दर्य कसरी बढाउने भन्ने बारेमा। टोपिएरी बगैँचा एक कला हो। टोपिएरी भन्ने बित्तिकै हामीले बुझ्नुपर्छ कि बगैँचाभित्र सजावटका कलाहरू, जसमा बिरुवालाई विभिन्न रूप र संरचनामा ढालिन्छ। बिरुवालाई आकर्षक देखाउन इच्छा अनुसारको कृत्रिम आकारमा बनाउनु नै टोपिएरी हो। यस्तो डिजाइनका बोट बिरुवा विशेष गरी पार्कहरूमा देख्न सकिन्छ। पछिल्लो समय घरको बगैँचामा पनि टोपिएरी डिजाइन बनाउन थालिएको छ। बिरुवालाई जनावर, मानव निर्मित वस्तु, मूर्ति आदिका रूपमा पनि बनाइन्छ। 12 महिना हरियो हुने बिरुवामा टोपिएरी बनाउन सकिन्छ। धेरै बाक्लो पात भएका बिरुवा यसका लागि उपयुक्त हुन्छ। टोपिएरी बनाउँदा सोही आकार दिन भने धेरै समय लाग्छ, त्यसैले टोपिएरी बगैँचा बनाउन धैर्य र परिश्रमको आवश्यकता पर्दछ। रोमन शब्द टोपिएरीको अर्थ सजावटी बगैँचा हुन्छ। पछि चीन र जापानले टोपिएरी बगैँचाको अभ्यास सुरु गरेका हुन्। कसरी बनाउने त टोपिएरी? टोपिएरी बनाउनका लागि बिउबाट आफै बिरुवा उमार्न सकिन्छ वा नर्सरीबाट बिरुवा पनि ल्याउन सकिन्छ। टोपिएरी बनाउनु अघि कस्तो डिजाइनको बनाउने हो त्यो थाहा पाइराख्नुपर्छ। विशेष गरी बल्स, पिरामिड वा क्यूब आकारको डिजाइन बनाउन सकिन्छ। यी सुरुवाती चरणका सजिला डिजाइन हुन्। बिरुवालाई चाँडै बढाउनको लागि नियमित रूपमा पानी, मलको प्रयोग गर्नुका साथै बेला बेला मल्चिङ पनि गरिराख्नुपर्छ। पहिला बिरुवालाई राम्रोसँग बढ्न दिनुपर्छ। डिजाइन बनाउँदा बिरुवाको माथिल्लो भागदेखि काट्न सुरु गर्नुपर्छ, जसले गर्दा त्यसको आसपास कुन कुन हाँगालाई राख्ने भन्ने थाहा हुन्छ। डिजाइनका लागि चाहिने हाँगा राखेर अरू सबै काटिदिनुपर्छ। साथै एक अर्कासँग दूरी बनाएर हाँगा राख्नुपर्छ, जसले टोपिएरी आकार स्पष्ट देखिन्छ। बिरुवाको पहिलो कटाइमा नै कुन आकार दिने हो त्यो छुट्याउनु पर्छ। डिजाइन अनुसार बिरुवालाई 2-3 सेन्टिमिटरसम्म छाट्नुपर्छ। एकै पटकमा धेरै काट्नु हुँदैन। बाहिर पलाएका हाँगा वा पात हटाइदिनुपर्छ, तर मुख्य हाँगा चलाउनु हुँदैन। यो प्रक्रिया बिरुवाको उचित उचाइ नभएसम्म दोहोराइरहनु पर्छ। डिजाइन नबनुन्जेल 20 दिनको फरकमा काटिदिनुपर्छ। जति काट्यो त्यति नै बिरुवाले सही आकार दिन थाल्छ। त्यसैले टोपिएरी बनाउँदा बिरुवाको काटछाँट महत्वपूर्ण छ। आफूले चाहे अनुसार डिजाइनको बोट बनेपछि वर्षको एकपटक पूरा बढेपछि मात्र काटिदिनुपर्छ। धेरै बढ्ने बिरुवामा भने वर्षमा 2 पटक काट छाँटको आवश्यकता पर्न सक्छ। गर्मी र वर्षाको समयमा बिरुवा चाँडै बढ्छ भने जाडोमा ढिलो। राम्रो कटाइ भएन भने टोपिएरीको आकार पनि बिग्रन जान्छ। त्यसैले टोपिएरी लामो समयसम्म टिक्ने भएकोले रोप्ने बेलामा जमिनमा गहिरो खाल्डो खन्नुपर्छ। सही आकार दिन धातुको तारले बाँध्न पनि सकिन्छ। त्यही अनुसार चाहेको डिजाइन दिन सकिन्छ। गमलामा पनि टोपिएरी बनाउन सकिन्छ। गमलामा टोपिएरी बनाउन जेड प्लान्ट सबैभन्दा उपयुक्त हुन्छ। जेड प्लान्टको बिरुवा छिटो बढ्ने र सजिलै आकार बनाउन मिल्ने हुन्छ। चरा, जनावर, मुटुको आकार, गोलाकार, बल्स आदि बनाउन सकिन्छ। हरेक 15 दिनमा यसलाई हल्का काटछाँट गर्नुपर्छ। धेरै ढिला भयो भने यसको आकार बिग्रन सक्छ। यस्तो बिरुवालाई प्रशस्त घाम आउने ठाउँमा राख्नुपर्छ। यसलाई धेरै पानीको आवश्यकता पर्दैन। अहिले यहाँलाई सुनायौं बगैँचाभित्र निकाल्न सकिने विभिन्न डिजाइनका बारेमा जानकारीमूलक सामग्री। बगैँचामा टोपिएरी सौन्दर्य शीर्षकमा रहेको थियो। यसै जानकारीमूलक सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सर सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। स्वर रहेको छ सुरेश अधिकारी र सञ्जीवनीको, रचना र संगीत रहेको छ सुरेश अधिकारीको। यो साङ्गीतिक कोसेली तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमबाट
म रुक्मिणी पोखरेल बिदा हुन्छु। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएका सुधार र प्रगतिबारे जानकारी दिनुभएको छ। नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने उहाँले बताउनुभयो। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डिडिसी र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएका सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकता साथ राख्दै आएको, साथै इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तर को टिमवर्कका कारण केही उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देख्न थालेको उहाँले बताउनुभयो। वर्षा पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले अवरुद्ध रहेका सडकको विवरण अनुसार तेह्रथुमको मध्य पहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याप्रवेशी सडक, मुगुको नगम गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट नेपालथोक कटुन्जे बेसी सडक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसै गरी कान्ति लोकपथमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले वर्षायाममा पहिरो बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। 2079 साल असोजको तेस्रो साता आएको भीषण बाढी पहिरोबाट घरबार गुमाएका मुगुका सयौँ परिवार 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको पर्खाइमा छन्। सरकारले मुगुलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीडित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइ छ। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कानुन नभएको स्थानीयको गुनासो छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बाढी पहिरोबाट जिल्लामा करिब 1300 घरमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले मुगुलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिए पनि पुनस्थापना तथा राहतका लागि हालसम्म कुनै जानकारी नआएको बताउनु हुँदै त्यसको लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्याम बहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। सभापति थापाले आजको पार्टीको पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकको एजेन्डा तय गर्ने र भोलिबाट सुरु हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले कहिलेकाहीँ सत्ताभन्दा बाहिर बसेर सेवा गर्नुपर्ने जोड दिनुभयो। कास्कीको रूपा गाउँपालिकाले गाई भैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको संख्या बढेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दुध उत्पादन परियोजना सुरु गरेर सो मार्फत किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न अनुदान दिएको हो। यसबाट पालिकामा दुध उत्पादन वृद्धि भएको छ भने किसानको आमदानी समेत बढेको छ। पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन्। गाउँपालिकाका अध्यक्ष नवराज ओझाले किसानको श्रमलाई सम्मान गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा लगानी बढाइएको बताउनुभयो। उहाँले विगतका वर्षमा पूर्वाधारमा पालिकाले लगानी गरेकोमा यस वर्षदेखि उत्पादन र आय आर्जन वृद्धिका कार्यक्रमलाई बढी प्राथमिकता दिएको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. मध्य पूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरब, पाकिस्तान र टर्की सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्. साउदी सरकारी समाचार संस्था र पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन देशबीच उक्त सम्झौता भएको जानकारी दिएका हुन्. सम्झौताले तिनै देशको सामूहिक सुरक्षा र सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको विश्लेषकहरूले जनाएका छन्. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस्त, नमस्कार.
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा. तपाईँकै चिर परिचित बुढी आमासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढी आमा.
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढी आमा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ.
4: नाता नातिनाहरू मासु बिना खानै मान्दैनन्, खाना पनि के गर्नु, अलिकति मासु लिएर जाउँ अनि उनीहरूलाई पकाएर दिउँ भनेर यहाँ पसलमा आएँ. होइन, यो पसल देख्दाखेरि पनि मलाई त मासु लैजाउँ पनि लागेन. यस्तो फोहोर छ अनि यस्तो फोहोर ठाउँमा काटेको मासु पनि त फोहोर नै होला नि. के गर्ने गर्ने, म त दुधार भएँ. के गर्ने होला. ओहो, लु, मनोज बाबु पो आउँदै हुनुहुँदो रहेछ उताबाट.
5: नमस्ते नमस्ते आमा, नमस्ते.
4: नमस्कार नमस्कार बाबु. ढुङ्गो खोज्दा देउतै मिले जस्तो भयो बाबु मलाई त.
5: ओ, त्यही त, धेरै पछि भेट भयो त हजुर.
4: हो नि, हजुरलाई म त सोचिरहेको थिएँ. हिजो आज मनोज बाबुसँग भेटै हुँदैन, कता जानुभयो होला भनेर सोचिरहेको थिएँ. ल, आज चाहिँ ठ्याक्कै भेटाएँ. बाबुसँग भेट भएर मलाई त एकदम खुसी लाग्यो. अनि सन्चै हुनुहुन्छ बाबु?
5: ठिक छ आमा. यहाँ के को लागि आउनु भएको थियो त आमा?
4: ए, म त हेर्नु न बाबु, यी नाता नातिना के गर्नु, साउको भन्दा ब्याजको बढी माया लाग्छ भन्थे बुढापाकाहरूले. आफू नै बुढाबुढी भइयो, अब महसुस गर्दै गइयो. उनीहरू खानै खाँदैनन् मासु बिना. मासु लिन आएको, हेर्नु न, पसल यस्तो फोहोर देखेर.
5: मेरो छोराले पनि त्यसै गर्छ.
4: ए, है बाबु.
5: मासु नभई खानै मान्दैन.
4: त्यही त, अहिलेको बच्चाहरूलाई अब उनीहरूको बानी नै त्यस्तै परिसक्यो. अनि म त यो फोहोर पसल देखेर बाबु मासु पनि यस्तै होला, लैजाउँ कि नलैजाउँ भनेर अन्यल भएर बसिरहेको छु. हेर्नु न.
5: ओहो, कुन कुन मासु पसलबाट तपाईँ लिन खोज्नु भएको? यो मासु पसलबाट?
4: हजुर, हेर्नु त बाबु, यहाँनेरि अगाडि यस्तो फोहोर छ नि.
5: एउटा कुरा के ख्याल गर्नुपर्छ भने आमा, जहिले पनि मासु किन्दाखेरि
4: हजुर बाबु
5: सफा पसलहरूबाट मात्रै मासु चाहिँ किन्नुपर्छ. यसो हेर्दाखेरि पनि सफा, काट्ने कुराहरू पनि एकदम सफासँग काट्ने मान्छेहरू होइन, त्यस्तो छन् भने हातमा पन्जा लगाएको, बुटसुट लगाउने है, यस्तो पसलहरूबाट माछा मासुहरू किन्नुपर्छ. जताभावी मासु किन्यो भने त मासु स्वास्थ्यलाई होइन कि, स्वास्थ्य बिगार्नको लागि पो धेरै प्रयोग हुन्छ त.
4: त्यही त बाबु, हेर्नु न, म त त्यति धेरै
5: जाउँ त एकचोटि यो मासु पसल हेरौँ त. यो
4: आउनु त बाबु, आउनु. ए, यहाँनेरि छ बाबु पसल, ल हेर्नु त यहाँ.
5: ओहो, ल, त्यहीँनिर चाहिँ कुखुरा भुत्ल्याउने गर्नु भएको रहेछ, यतापट्टि त्यहाँनिर चाहिँ काट्ने गर्नु भएको रहेछ. त्यहाँनिर भुत्ल्याउँदा त्यो प्वाखहरू सबै यतापट्टि चाहिँ यो काट्ने ठाउँमा आइराख्या छ.
4: हजुर, गन्ध पनि आइरहेछ.
5: यो अचानो पनि सफा गर्ने गरेर रहेछ.
4: हो नि बाबु.
5: अनि यस्तो पसलबाट त मासु त किन्न हुन्न त.
4: झिङ्गा पनि फन्केको छ, गनाको पनि छ. म त होइन बाबु, यस्तो पसलहरूलाई चाहिँ सरकारले केही गर्ने रहेनछ बाबु.
5: यस्तो फोहोर मासु पसल देखेपछि तपाईँले मात्रै होइन आमा, अरू उपभोक्ताले पनि नजिकको भेटनरीको कार्यालयहरूमा गएर, वडा कार्यालयहरूमा गएर अथवा नगरपालिकामा रिपोर्ट गर्नुपर्छ. यसरी फोहोर मासु मान्छेले खुवाएर बिरामी गर्न त पाइँदैन नि. त्यही भएर अहिलेलाई तपाईँ यो मासु यहाँ नकिन्नु र यो मासु पसलको विषयमा चाहिँ हामी नगरपालिकामा उजुरी गर्छौँ र ऊ त्यहाँ मैले सधैँ किन्ने गरेको मासु पसल छ, त्यहाँ एकदम सफा छ, छुट्टै काट्छ, त्यहाँ मजाले सफा गरिसकेपछि मात्रै ल्याएर यता काटेर दिने गर्छ। अनि उसले त झन् फ्रोजन गरेर डिप फ्रिजमा राखेर ब्याक्टेरियाहरू सबैहरू मरिसकेपछि अनि बल्ल उपभोक्ताले खान दिन्छ आमा। त्यो भएर त्यो मासु पसलबाट चाहिँ मासु किन्ने गर्नु होला।
4: त्यो त हो बाबु, म त्यतैबाट लगाउँला। यो देखेर चाहिँ मलाई एकदमै मासु किन्न मनै लागेन बाबु। यस्तो पसलहरू जता भए त्यतै खोलेकालाई त सरकारले पनि केही गर्नु पर्यो नि बाबु।
5: गर्नु पर्यो, यस्तोलाई त अहिले कानुनी व्यवस्था छ, उपभोक्ता संरक्षण ऐन भन्ने छ होइन, पशु स्वास्थ्य तथा पशु ऐन छ, अनि पशु पसला र मासु जाँच ऐन छ। यो ऐनले यस्तो फोहोर ठाउँमा चाहिँ मासु काट्नेलाई त 1,00,000 जरिमाना गर्छन्।
4: ओहो,
5: त्यो भएर अब यो मान्छेको स्वास्थ्य भनेर एक बारको जुनिन हो आमा।
4: एकदम एकदम बाबु,
5: यो यो जुनिमा चाहिँ एक रोग लागेर केही भइहाल्यो भने त के गर्नु
4: हो नि? हामी जनतालाई पनि सफा ठाउँबाट मासु खान पाउनु पर्यो नि बाबु।
5: पर्यो पर्यो पर्यो। अब यो हामी अब उपभोक्ता नै हो, हामी आफै काट्दैनौ
4: हो नि बाबु
5: होइन, तर अब काट्ने मान्छेले पनि सोचिदिए हुन्थ्यो
4: नि हो नि बाबु।
5: अब उनका बच्चा बच्चीले पनि त मासु खान्छन्।
4: एकदमै हेर्नु,
5: उनका बच्चा बच्चीलाई आफूले खाँदा पनि त मासु राम्रो चाहियो हो। यो सबैले सोच्ने कुरा हो। अब हामी अहिले आमा ऊ त्यो पसलमा राम्रो पसलमा गएर मासु किन्नु, यसलाई पनि हामी साउजीलाई भनेर अलिकति राम्रो बनाएर सुधार गरेर मासु बेच्नुहोस् भनेर हामी चाहिँ नगरपालिकामा पनि भनौला, उहाँलाई सुझाव सल्लाह दिँदा उहाँले पनि मानिहाल्नुहुन्छ।
4: ए हस् बाबु, हुन्छ त्यसै गरौँला। अनि ए बाबु, यो तरकारीहरूबाट निस्केको फोहोर त हामी गाउँ घरमा मल बनाउँछौँ, अनि यो पशु बध गरेर निस्केको फोहोरलाई चाहिँ केही गर्न मिल्ने रहेनछ बाबु?
5: ओहो, हेर्नु न, यो पशु बध गरेपछि त यो बधशाला भन्छन् नि, बध गर्ने ठाउँ, त्यो भनेको त फोहोरलाई मोहर बनाउने ठाउँ हो।
4: ओहो,
5: थाहा छ तपाईँलाई, जहाँ त्यहाँको हड्डीहरू प्रयोग हुन्छ, हड्डीलाई हाम्रो विभिन्न पशुको आहारामा प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ। त्यहाँबाट निस्केको अन्य फोहोरहरू हुन्छ नि, भित्रको लादीहरू होइन भुडीहरू, यसलाई अर्ग्यानिक मल भनेर चाहिँ बेच्न सकिन्छ। अनि रगतहरू आयो भने त संसारमा ब्लड मिल भनेर भन्छन् कि, भनेको त्यसलाई रगतलाई प्रशोधन गरेर त्यसको मल बनाउन सकिन्छ, अथवा अरू विभिन्न पशुको आहारामा प्रयोग हुन्छ। अब छाला हेर्नु न, छाला त देशमा यति धेरै चाहिँ बाहिर गइराखेको छ, हाम्रो देशबाट पैसा आइरहेछ, डलर डलर आइरहेछ बाहिरबाट
4: है बाबु।
5: त्यो भएर यो त मोहर हो, मोहर, केही कुरा पनि खेर जाँदैन। जस्तो प्वाखहरू हेर्नु, कुखुराको कुखुराको प्वाखलाई हामीले त विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ। यसलाई त हामी पशुको दानामा प्रयोग गर्न सक्छौँ, त्यसलाई प्रशोधन गरेर मल बनाउन सक्छौँ होइन, अनि अरू विभिन्न कुराहरू लगाउने कपडाहरूमा पनि प्रयोग गर्न सकिन्छ। अब धेरै चिज चाहिँ एकै ठाउँमा पाइयो भने त ठुला ठुला उद्योगहरू पनि खोल्छन् नि त।
4: त्यति धेरै सम्भावना रहेछ है बाबु। अनि यस्तो फोहोरलाई त्यसो गर्न सके त फोहोरलाई नै मोहर बनाउन सक्ने रहेछौ नि हामी त।
5: हो त, फोहोर भने यो धेरै राम्रो, पशुबाट जति पनि आउँछ नि कुनै पनि कुराहरू खेर जाँदैन।
4: अनि बाबु, यस्तो फोहोर ठाउँमा काटेको मासु खायो भने त हामी मानिसहरूलाई पनि धेरै खालका रोगहरू लाग्छन् होला नि है?
5: हो त, सही कुरा गर्नुभयो आमा। अहिले के छ भने विश्व पशु स्वास्थ्य संगठन भनेको थाहा छ नि तपाईँलाई,
4: रेडियोमा चाहिँ सुनिरहेको थियो बाबु।
5: रेडियोमा त्यसले के भन्छ भने मान्छेमा जति पनि रोग छन् नि,
4: हजुर हजुर,
5: ती रोगका 75% रोग चाहिँ पशुबाट मान्छेमा सर्छन् भनेर भन्छ।
4: ओहो,
5: अनि अर्को कुरो के भन्छ थाहा छ?
4: हजुर,
5: विश्वमा हरेक वर्ष 5 नयाँ रोग आउँछ भनेर भन्छन्। त्यो नयाँ रोग मध्ये अनि 3 रोग चाहिँ यता पशुबाट चाहिँ उत्पत्ति भएर आउँछ भनेर भन्छ। त्यो भएर स्वस्थ अब मासु अण्डा दुध मान्छेलाई नभइनु हुने चिज भयो
4: हो नि बाबु,
5: तर फोहोर हुँदाखेरि चाहिँ मान्छेलाई बिमारी पार्ने चिज पनि भयो। त्यही भएर यो स्वच्छ चिज दुध मासु यो चाहिँ स्वच्छ चिज मात्रै खानुपर्छ
4: हो नि बाबु,
5: मजाले घरमा लिने,
4: हजुर,
5: उमाल्ने, त्यसलाई पकाउने, सिटी लगाउने अथवा के गर्ने हो, मजाले 100 तातो हुने गरी, हामीले तातो पानीमा औँला हाल्दाखेरि पोल्छ नि,
4: हजुर,
5: त्यतिको तातो चाहिँ हुनु पर्यो। त्यसो भएपछि ब्याक्टेरिया पनि मर्छन्, त्यो मासु खाँदा स्वास्थ्यलाई पनि केही फरक पर्दैन।
4: अब चाहिँ त्यसै गरी पकाउनु पर्ला घरमा पनि। अनि बाबु, हामीले यो गाउँ घरमा काटिसक्ने बित्तिकै मासु लगेर खान्छौँ, अनि यहाँ त यो फ्रिजमा राखेको मासु दिने गरेको छ, यस्तो मासु राम्रो र स्वास्थ्यकर हुन्छ र बाबु?
5: अब यस्तो हुन्छ मा, के हुन्छ भने जस्तो फ्रिजमा मासु राख्यो भने,
4: हजुर,
5: जस्तो कुनै मासु काट्यो भने त्यसलाई हामीले बाहिर राख्यौँ भने के हुन्छ भने त्यो काटेको मासु मा यो ब्याक्टेरियाको त खाने सबभन्दा राम्रो खानेकुरा हो, यो जीवाणु विषाणु भन्छन् नि हामीले रोग लगाउने, त्यसको सबैभन्दा चाहिँ मिठो खानेकुरा मासु हो। त्यसलाई चाहिँ बाहिरै राख्यौँ भने के हुन्छ भने त्यो ब्याक्टेरियाहरू त्यहाँ बस्छ, त्यही चाहिँ छोरा

0: मान्छेले बाख्रा मात्रै पाल्ने, बरु अहिले कति पालेको छ छोराले बाख्रा?
1: 50-60
0: अब त्यसलाई 2-300 पुर्याउने, बरु घाँस सास गर्ने त्यही काम गर्ने, तर त्यहाँबाट उत्पादन भएको बाख्रा अरू वध गर्ने मान्छेहरू हुन्छन्, मासु व्यवसायीले बिक्री गर्ने। त्यो हुँदाखेरि आफ्नो ध्यान चाहिँ सबै बाख्रा पालनमा हुन्छ र बाख्रा पनि सप्रिएर आउँछ, मोटोघाटो हुन्छ, होइन? बिक्री गर्दाखेरि नै फाइदा हुन्छ, त्यसो गर्दा ठिक हुन्छ।
1: होइन बाबुले चाहिँ अब यो बाख्रा आफ्नै बच्चाला खोलेर अनि पसल खोलेर त्यहीबाट गर्दाखेरि अलिक पैसा हुन्थ्यो भनेर,
0: अहिले त्यस्तो पाइँदैन नि। पशु बच्चाला र मासु जाँच ऐन भन्ने सुन्नु भएको छ आमा?
1: रेडियोमा अलिअलि सुन्छु बाबु।
0: त्यो अहिले चाहिँ क्याबिनेट छ नि,
1: हजुर,
0: हाम्रो माथि बिन सरकार हुनुहुन्छ नि,
1: हजुर,
0: एक वर्षभित्र सबै देशभरि लागू गर्ने भन्नु भएको छ। अनि त्यसमा अनि हाम्रो काठमाडौँ उपत्यका छ नि, काठमाडौँ उपत्यका तिनै जिल्लामा मङ्सिर 1 गतेदेखि त्यो लागू गर्ने रे।
1: अब आउने मङ्सिर 1 गतेदेखि,
0: मङ्सिर 10 पछि, त्यसपछि अनि सबै नगरपालिकामा माघ 1 गतेदेखि, यही 83 सालको माघ 1 गतेदेखि सबै नगरपालिकामा,
1: भनेपछि हाम्रो पालिकामा नै लागू हुने भयो।
0: अब लागू हुन्छ, अब लागू भएपछि यो ऐन लागू भएपछि के हुन्छ भने, अघि फ्रिजमा राखेको मासु खान मिल्छ कि मिल्दैन भन्नुभएको थियो नि,
1: हजुर बाबु,
0: अब त्यो फ्रिजमा राखेको मासु छाप लागेको हुन्छ आमा। त्यो कसरी छाप लागेको हुन्छ भने, डाक्टरले पशु चिकित्सकले यो मासु ठिक छ भनेर छाप लगाउँछन्, अनि त्यसपछि निर्धक्क भएर आमाले कहीँ चिन्ता नगरेर त्यो मासु लिएर खाने। त्यसको त चेक जाँच हुन्छ नि, थाहा छ नि हजुरलाई।
1: त्यस्तो छाप लागेको मासुको चेक जाँच चाहिँ कसरी हुन्छ त बाबु?
0: त्यो के हुन्छ भने, अब यो सरकारले जुन भन्या छ नि मङ्सिर 1 गतेबाट मासु जाँच ऐन लागू गर्ने भनेर, त्यसपछि जहाँ जहाँ पशु चाहिँ वध गर्छन् त्यो ठाउँमा चाहिँ पशु चिकित्सकहरू जान्छन्, पशु वध गर्नुभन्दा अगाडि त्यो स्वस्थ छ कि छैन भनेर, अनि हेर्छन्। बिरामी भएपछि त्यस्तो मासुको लागि प्रयोग गर्न पाइँदैन त्यस्तो पशु, है? त्यसपछि त्यो राम्रो कुराहरू चाहिँ त्यहाँ बच्छाला तोकिएको हुन्छ, ठुलो बच्छाला हुन्छ, त्यो बच्छालामा चाहिँ मात्रै काट्न पाइन्छ, अथवा त्यो डाक्टरले भनेको ठाउँमा काट्ने। त्यो काटिसकेपछि के हुन्छ भने, त्यो मासुभित्र चाहिँ कुनै रोग लागेको छ कि छैन, कस्तो छ, त्यो डाक्टरहरूले पढेका हुन्छन् नि त, तिनी विज्ञ हुन्छन्, 5-6 वर्ष पढाएका हुन्छन्, तिनले सबै कुरा हेर्छन्। हेरिसकेपछि ल यो मासु ठिक रहेछ, बिरामी पनि छैन, यसो चेक गर्दा सबै ठिक छ भनेपछि उनीहरूले छाप लगाउँछन्, अनि छाप लगाएको मासु चाहिँ अनि हामीले बजारमा आउँछ, हामीले खाने हो।
1: ओहो, अब त धेरै स्वस्थ मासु खान पाइने भइएछ, होइन बाबु? त्यसो भए यो नियम लागू भएपछि
0: यस्तो त हामी उपभोक्ताको लागि त वरदानै हो यो।
1: अनि बाबु, यो बजारमा चाहिँ जतासुकै मासु पसलहरू खोलिरहेको देख्छु म, पहिलेको भन्दा पहिले 1-2 वटा पसल थियो, हेर्नु न अहिले जतासुकै मासु पसल छन्। अनि यो पसल खोल्नको लागि चाहिँ के गर्नुपर्छ होला बाबु? यसमा चाहिँ नियम कानुनहरू हुँदैन?
0: अब यो बच्छाला र मासु जाँच ऐन लागू भइसकेपछि अब यो जथाभावी मासु काट्न पाइँदैन। अब कि बच्छालामा गएर काट्नु पर्छ, जहाँ जुन ठाउँमा बच्छाला छैन त्यो ठाउँमा चाहिँ त्यो भेटनरी डाक्टर हुन्छ, त्यहाँ मासु सुपरिवेक्षक हुन्छ, त्यसले त्यो ठाउँ टोक दिन्छ, त्यो ठाउँमा लिएर काट्ने र त्यहाँको मासु चाहिँ बिक्री गर्ने। अब त्यो बिक्री गर्नको लागि चाहिँ दर्ता हुनुपर्छ, मासु पसलहरू छन् भने स्थानीय तहमा दर्ता हुन्छन्, होइन? अब ठुलो वध गर्ने बच्छालाहरू छ भने वडा कार्यालयमा जाने, निवेदन दिने, है, त्यहाँ कागज माग्छ वडा कार्यालयले, अनि वडा कार्यालयले यो ठाउँ ठिक छ भनेपछि बल्ल जिल्लामा प्रदेश मन्त्रालयका जिल्लाका भेटेनरी अस्पतालहरू छन्, हो, त्यो अस्पतालमा गएर फेरि निवेदन दिएपछि ठुला बच्छालालाई मात्रै भनेको फेरि हो, अनि त्यो विभागमा आउँछ, विभागले ल सबै कुरा ठिक छ भनेपछि दर्ता गर्नको लागि त्यो प्रदेशको कार्यालय, जुन भेटनेरी अस्पताल भने नि मैले, हो, त्यो कार्यालयलाई दर्ता गर्न दिन्छ।
1: अनि बाबु, मेरो घरमा पनि अब यो कुलदेउता पूजा छ पर्सि यही महिनामा, अनि त्यसमा पनि यो बच्छालामा काट्ने भनेपछि त हामीले त्यसरी बच्छालामै लानुपर्छ त, हाम्रो देउताहरूले त त्यो गरेको त मान्नुहुन्न, पहिलेदेखिको चलन त्यस्तो छ। अनि त्यसको लागि यो पारी गाउँमा पनि त्यसरी नै पूजा गर्दाखेरि त्यहीँ काट्ने गरेछ, हाम्रोमा पनि पहिलेदेखिको चलन त्यस्तै छ, यहाँ त बच्छाला छ हुँदैन, त्यसको लागि चाहिँ के गर्नुपर्छ? त्यही बच्छाला नै लानुपर्छ त बाबु हाम्रो काट्नलाई?
0: पर्दैन पर्दैन आमा, त्यो पशु बच्छाला र मासु जाँच ऐनले के भनेको छ भने, कुनै पनि भोज भतेरहरूमा धार्मिक कार्यहरूमा का लागि त्यो बच्छालामा लिएर काट्नु पर्दैन। धार्मिक चलन जे छ, हाम्रो संस्कृति जे छ, त्यही अनुसार गर्ने भनेको छ यो ऐनले हाम्रो सांसदहरू।

0: हुन्छ नि
1: हजुर,
0: उहाँले यो ऐन बनाउँदाखेरि धर्म संस्कृतिलाई जोगेर्ना गर्नुपर्छ भनेर बनाउनु भएको, त्यो भएर तपाईँले काट्दा हुन्छ, त्यसमा केही फरक पर्दैन। किनेर ल्याउँदाखेरि विचार गर्नु पर्यो, छाप लगाएको मात्रै मासु ल्याएर चाहिँ खानु पर्यो।
1: ल, आज मनोज बाबुसँग भेटाएर मैले त कति धेरै कुरा जाने यो मासुको बारेमा, स्वस्थ मासुको बारेमा। म त अब उहाँले जे भन्नु भएको छ त्यही अनुसार गर्छु। ल बाबु, आज त मेरो आँखै खोलिदिनु भयो नि हजुरले।
0: ल, तपाईँसँग धेरै पछि भेट भएको थियो, यति धेरै कुरा हुन पायो, धेरै धेरै खुसी लाग्यो। स्वास्थ्य ठिक गर्नु होला, औषधि बेलामा खानु होला है।
1: हस् हस् बाबु, ल हजुर पनि राम्रोसँग जानु है, अब घर जाने त होला,
0: अब घर जाने।
1: हजुरले नै देखाएको पसलबाट म चाहिँ मासु लिएर जान्छु, नाता नातिना कुरिरहे होला
0: नै गर्नुपर्छ।
1: ल बाबु, राम्रोसँग जानु है।
0: ल नमस्ते।
1: नमस्कार बाबु, नमस्कार।
2: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
3: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौँ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
2: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्, यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
3: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउँ, दुर्घटनाबाट बचौँ र बचाउँ।
2: व्यवसायिक कीट विकास केन्द्र, हरियर भवन।
4: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

0: छ तिम्रो हाल खबर? आज त क्लासमा पनि देखेनौ।
1: के गर्ने यार, घरमा बोर भयो भनेर क्याम्पस आउनु थालेको। क्याम्पसमा त खालि नयाँ नयाँ साथीहरू मात्र छन्। मलाई त झन् बोर भयो।
0: अब बिए पास भइसकेको मान्छे अब आएको क्लासमा बस्दा त बोर त हुने नै भयो नि यार।
1: खै यार, टाइम पास गर्न भनेर आएको, यता चोरमा बसौँ न।
0: जाउँ जाउँ,
1: ल बस। खै यार, यहाँ त सबै पढन्दास पढन्दास मात्र छन् जस्तो छ। गफ गर्ने त साथी नै भेटिन्न।
0: यो तपाईँको पटना होइन राजजी, यहाँ विद्यार्थीहरू दुःखले पढ्न आएका हुन्छन्। एउटा क्लास छुट्यो भने फेरि मेकअप गर्न गाह्रो हुन्छ, त्यसैले क्लास छोड्न मान्दै मान्दैनन्। फेरि तपाईँसँग साथीहरूको परिचय पनि त छैन नि।
1: त्यो त हो। असाँच्चै आज म निताजीलाई देख्थिनँ नि।
0: किन? नितामा निकै मन गाडी जस्तो छ नि।
1: होइन यार, त्यस्तो खास छैन। परिचय भएर राम्रो बोलचाल र हेलमेल भएकोले मात्र सोधेको हुँ।
0: हेरै, विचार गर फेरि, नेपालका ठिटीहरू त सोझामा साह्रै सोझा र बाङ्गामा साह्रै बाङ्गा हुन्छ नि। फेरि
1: मतलब
0: हत्तपत्त फस्दैनन्, फसेपछि छाड्दै छाड्दैनन्। फेरि
1: म त्यस्तो नेचरको मान्छे होइन धनेन्द्रजी, केवल साथीको नाताले मात्र हेर्छु। मलाई के को कमी छ र यार, बिए पास छु, पटनामा करोडौँको आइरन इन्डस्ट्री छ, छोरो पनि एक्लै हुँ। मैले विवाह मात्र गर्छु भन्नुपर्छ, केटीको त धुइरो लाग्छ यार। मान्छे पनि त ह्यान्डसम नै छु नि, छैन र?
0: ल ल जाउँ। निताहरू पनि क्यान्टिनतिर गएका होलान्, पढाइ हुँदा अन्त ध्यानै जाँदैन, अब त्यसकारण थाहै हुन्न को कहाँ जान्छन् भनेर।
1: त्यो त ठिकै हो, काममा ध्यान केन्द्रित हुनु जरुरी हुन्छ। क्यान्टिन जाने भने होइन?
0: जाने।
1: ल त जाउँ। ल जाउँ
0: जाउँ। ए राज, तिमी आउन थालेको पनि 13-14 दिन त भयो नि, भएन र?
1: भयो।
0: म तिमीलाई मेरा सबै साथीहरूसँग परिचय गराइदिन्छु, हुन्न र?
1: होइन, ठिकै छ, अहिले जे जति परिचित छन् त्यति नै ठिक छ, अरूसँग बिस्तारै गरौँला नि। पहिला यहाँको वातावरण पनि त बुझ्नु पर्यो। अनावश्यक साथीहरूसँग परिचय हुँदा दुःख पनि पाइन्छ। साथी भनेको थोरै हुन् त सबै हुन्, कसो?
0: त्यो त ठिकै छ।
2: के गर्ने यार, घरमा मम्मीहरूले यति टाइट गर्नुहुन्छ, यति टाइट गर्नुहुन्छ। ओहो, फोन उठाउँदा पनि कसको फोन, कहाँबाट, अझ अलिक हाँसेर बोल्यो भने त उत्तौली नगचारी तरुनी भएको के हो के के। अन्त क्याम्पसमा पनि रमाइलो नगरेर कहाँ गर्ने त?
3: अब मैले रमाइलो गर्न नहुने भनेको त होइन नि, मैले त यति मात्र भनेकी हो कि हामीले हाँसेर जिस्कदा उनीहरूमा कस्तो असर पर्ला त्यो पनि विचार गर्नुपर्छ पो भनेको त।
4: ल्याएर निता, यो एउटै साधु आइ सिकाउन मलाई, केटाहरूले जिब्रो पड्काउँदै जिस्काउन हुने, हामीले चाहिँ जिस्काउन नहुने? हामी जिस्की नदिए तिनीहरूले कसलाई जिस्काउँछन् त, होइन त?
3: एक त केटाहरू के न्यु पाऊ भनेर हेरिराखेको हुन्छन्, त्यसमा पनि तिमीहरूले नै हाहा र यी गरेपछि भोलि हल्का भइँदैन र?
2: आ भइरहेकोस्, म त केटाहरूलाई मुर्गा बनाएर छाड्छु सर। ऊ हेर्न, धनेन्द्र र यतै आउँदैछन्, मुर्गा बनाउने होइन त?
3: धनेन्द्र त हाम्रै क्याम्पसको हो। अनि त्यो अर्को चाहिँ को हो नि?
2: 12-13 दिन भयो क्याम्पस आउन थालेको, मसँग अस्ति मात्र परिचय गऱ्यो, पैसा वाल जस्तो छ, मरि मुर्गा भन्छ।
3: यति चाँडो चिनिसकिस् तैँले?
2: मेरो नाम पनि निता हो निता, कुनै केटाभन्दा म पनि कम छैन, मेरो मन सफा छ, सफा हृदयले हाँस खेल गर्न पाइन्छ, बुझिस्? के छ धनिराजी, चाहिँ आएको?
0: नत्र क्यान्टिनमा किन आउनु नि, बसो न बस।
1: निताजी, बाई द वे, तपाईँहरूको क्लास छैन?
2: छैन, भए त चाहिने प्रश्न नै उठ्दैन नि। अघिरामा
1: तपाईँहरूले चिया खाइसक्नु हो?
2: खाएकै छैन।
1: खाने होइन त,
2: खाने भनेर आएको खै।
1: दाइ, हामीलाई 5 कप चिया पठाइदिनुहोस् त।
5: हस् कान्छा हजुर, त्यहाँ 4 कपवटा लगाउँ, 5 कप चिया लगाउँदै त हुन्छ हजुर? कति कप? 5 कप। हस्
0: निता, तिमी ज्यादै बोल्छौ, आफ्नो बोलीलाई अलिक घटाउने गर क्या।
2: किन, नचाहिने कुरा बोलेको छैन, चाहिने कुरा त बोल्नै पाउनु पर्छ नि, कसो सिला
3: सधैँ चुप लागेर त हो नि नारीहरू पिछडिएका।
1: कुरा त एकदम ठिक हो, म चाहिँ धनेन्द्रजी नेताजीसँग एकदम सहमत छु, किनभने नारीहरू स्वतन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता छ। आखिर अधिकार त लिनै पर्छ कि कसो, फेरि अधिकार मागेर होइन लडेर खुसेर लिनुपर्छ। अझ उहाँहरूले त आवश्यक कुरा मात्रै गर्नुभएको छ नि, मलाई त उहाँहरूको सोचाइ एकदम ठिक लाग्यो।
0: सायद ठिकै होला, तर पनि नारी जातिले उताउलोपन देखाउन।
3: हामीले के उताउलोपन देखायौँ र, तिमीहरू एउटै कक्षामा पढ्ने भएकोले साथी सराको व्यवहार गर्यौ, त्यो उताउलो भयो र। यो 20 औं शताब्दीमा पनि यस्तो सङ्कोच भन्या?
2: त्यही त भन्या,
0: मैले कहाँ त्यसो भनेको हुँ र।
2: अनि के त
0: निता, तिमी अलिक छिटो बोल्छौ र प्याचे प्याचे भन्छौ भनेको पो त।
5: के
3: चाहिँ म त के पनि खान्न, चिया पनि खान्न, आलु चप पनि खान्न।
4: खाना खा, भरेसम्म क्लासमा बस्नुपर्छ, भोक लाग्छ कि।
3: मलाई खान मन छैन भने के नखाने?
0: किन रमा, किन नखाने?
3: मलाई खाना मन छैन भनेपछि पनि
0: अनि क्यान्टिनमा चिया नखाएर पढ्न आयो कि त?
4: ए रमा, खाना भने
3: भो, म त खान्न, तिमीहरू नि के खानुपर्छ खाएर आऊ, म त गएँ।
2: ए पक्ल रमा, कमरी गए।
1: हामी आएर उहाँलाई बोर भए जस्तो छ,
0: किन नखाएकी रमाले चिया?
2: म के जान्नु त, उसले मलाई सुटुको भनेको भए पो सबैको अगाडि घोषणा गरेर गए।
4: त्यसको त स्वभाव नै त्यस्तो हो क्या।
2: अनि राज्यको हालखबर के छ नि?
1: हजुर ठिकै छ, बस भाँचिएकै छ, चिया लिउँ न, लिउँ न लिउँ।
0: बाई द वे, तिमीलाई थाहा छैन होला नि त, उहाँले त पटनाबाट बिए क्लियर गरेर आउनु भएको रहेछ।
2: अनि यहाँ आइएमा किन त के?
1: होइन होइन, म अहिले नेपालमा भनौँ यानि विराटनगरमा यति बेला एक्लै छु, अनि यसो दुई चारजना साथी बनाएर टाइम पास गर्ने विचार मात्र हो।
2: अनि तपाईँको यहाँ घर छैन?
1: छैन, म हुन त नेपाली नै हुँ, तर बुवाहरू सबै पटनामै बस्नुहुन्छ, म चाहिँ काठमाडौँ मामाकोमा प्रायः आइरहन्थेँ। आइएससी त मैले पनि काठमाडौँमै पढेको हुँ, पछि पढ्न सकिनँ, एक्लो छोरो बुवाको पछि पछि बिजनेसमा दौडिनु पर्यो, नत्र फेरि बुवा कराउने, त्यस कारण कमर्सतिर लागेँ म।
2: अनि अहिले विराटनगरमा घुम्न मात्रै आउनु भएको?
1: हुन त यो मेरो आन्तरिक कुरा हो हेर्नुहोस् निताजी, तर पनि सोधिहाल्नु भयो, किन तपाईँको मन खिन्न पार्ने होइन। हामी विराटनगरमा एउटा फ्याक्ट्री खोल्ने विचारमा छौँ, 5-7 दिनमा बुवाहरू पनि आउँदै हुनुहुन्छ, म पनि त्यही सिलसिलामा आएको हो।
0: ल अब चाहिँ जाहिर खाने पाइने भयो होइन त?
1: क्या मजाक गरेको नि।
0: मजा? कस्तो मजा? तिम्रो फ्याक्ट्रीमा हामीलाई जाहिर दिँदैन त?
1: तिमी खान्छु मात्र भन न, केमा खान्छौ? तर पहिले फ्याक्ट्री त राख्न देऊ, तिम्रो लागि एउटा सिट अहिलेदेखि बुक भयो, यदि त्यस्तो जागिरै खाने मन छ भने म एउटा चिठी लेखिदिन्छु, भोलि नै पट्न जाऊ, हुँदैन?
0: अनि तलब कति हुन्छ नि? म त जानु बेर लाउँदैन नि फेरि।
1: कति चाहिन्छ भन न धनेन्द्रजी, मैले धेरै साथी नबनाएको कारण यही हो, साथीहरूले भोलि दुःख दिन्छन् क्या।
0: व्यापारीहरू हर कुरामा नाफा नोक्सान हेर्छ अरे, साँच्चै रहेछ। म चाहिँ लाग्यो है, भोलि भेटौँ न है।
5: म गए
1: हुन्छ, म पनि आउँछु नि भोलि,
2: जाउँ, क्लास सुरु हुने बेला भयो।
1: पैसा कति भयो साउजी?
5: कति, 5 कप चिया होइन?
1: हजुर
5: 15 रुपियाँ हो।
2: पैसा म दिन्छु।
1: किन, हामीले दिन हुँदैन र?
2: हुन्छ।
1: अनि त
2: पाहुनालाई किन तिराउनु भनेर नि।
1: भाइ त भए निताजी, यदि तपाईँलाई अप्ठ्यारो हुँदैन भने तपाईँको फोन नम्बर दिनुहोस् न, यसो बोर लाग्दा फोन गर्छु नि, कि तपाईँलाई बोर हुन्छ?
2: के को बोर र, तर अरूले उठाउन सक्छन्, होसियार हुनु होला। तपाईँको कपी दिनुहोस् त।
1: हजुर ल, यसमा टिप दिनुहोस् त।
2: ल लिनुहोस् त।
1: थ्याङ्क यू। ल त निताजी, म पनि अहिले लाग्छु।
2: हुन्छ, आउँदै गर्नुहोस् ल, बाई बाई।
1: बाई बाई।
4: के हो निता, मान्छे त चाक जस्तो छ नि,
2: यस्तो सम्पन्नता होला जस्तो त लागेकै थिएन।
4: ल ल, भन्दामा पारेर लगन गाँठो बाँधिहाल, कास्ट पनि मिलिहाल्दो रहेछ।
2: हेरौँ, फोन गर्छु भनेको छ, केटा मराको के विश्वास, बा बासौता छ।
6: Thank you.

0: हेलो
1: हेलो नीता जी,
0: को बोल्नु भएको?
1: म नीताको साथी।
0: को साथी? के नाम हो?
1: शीला, म शीला बोलेको।
0: हँ, किन शीला तेरो स्वर यस्तो? हँ, म नीता बोल्दैछु।
1: बाप्रे, कस्तो डर लाग्यो नि नीता जी मलाई त।
0: को राज? कस्तो नाटक गर्न जानेको?
1: मेरो त साथै गयो।
0: भन्नुहोस्, के पिउनुहुन्छ?
1: चिसो। के गर्दै हुनुहुन्छ?
0: फोनमा कुरा गर्दैछु।
1: तपाईँले त लोकसेवा एकैपटक पास गर्नुहुन्छ जस्तो छ नि त।
0: कसरी?
1: प्रश्न झर्दा नझर्दै तपाईँको जवाफ आइसक्छ। तपाईँ साँच्चै ट्यालेन्ट हुनुहुन्छ।
0: होला, कस्तो खिसी गरेको।
1: ईश्वरले तपाईँलाई बनाउँदा जति मिहिनेत गरे नि नेताजी, त्यति नै मेहनत दिमाग सेट गर्न पनि गरेछ।
0: कस्तो जानेको कुरा।
1: अनि नेताजी फुर्सदै हुनुहुन्छ कि क्या हो?
0: अँ, फुर्सदै छु। बुबा मुमा बजारतिर निस्किनु भएको छ, एक्लै छु। नत्र यत्रो आवाज कहाँ निस्कन्छ र?
1: अनि फिल्म हेर्न जाने हो नेताजी? कस्तो बोर भयो भने एक्लै छु म।
0: बोबा, त्यस्तो गल्ती चाहिँ मबाट हुँदैन।
1: किन? फिल्म हेर्नु कुनै गल्ती हो र?
0: बुबा मुमा आएर खोज्नु भयो भने त्यो पनि 5 बजिसक्यो, नाइट सो के भन्छन् घरमा?
1: तपाईँले ठिक भन्नुभयो नेताजी, घर समाजसँग पनि त डराउनु पर्छ नि। छोरी चेलीको इज्जत सियोको टुप्पामा हुन्छ भन्छन्।
0: थाहा भए भयो किन परीक्षा लिनु भएको त?
1: सुन्न पनि नपाउनु त
0: पाइन्छ।
1: नेताजी, भोलि क्याम्पसबाट उतै जाउँ न ल। बरु साथी तपाईँको त्यो छ नि शीलालाई पनि भन्नुहोस् न, हुँदैन?
0: खै,
1: कसलाई सोध्नुपर्छ?
0: कुनी
1: कोसँग अनुमति लिनुपर्छ? लिनुहोस् न।
0: खै,
1: म 3 वटा टिकट लिइराख्छु है त।
0: खै, हुन्छ।
1: ओके भन्नुहोस् न प्लिज।
0: ओके बाबा, ओके। अब हजुरले भनेपछि कसरी नआइ भन्नु र?
1: नेताजी, वास्तवमै तर ठिकै छ, फेरि कुनै दिन भनौँला।
0: के कुरा? नत्र म फिल्म हेर्न जान्न।
1: म भेटेर केही भन्न चाहन्छु, तर प्रोग्राम चाहिँ क्यान्सल नगर्नुहोस् है।
0: राखिदिउँ फोन।
1: किन? कुरा गर्न मन लाग्दैन?
0: लाग्छ।
1: अनि
0: सबै कुरा एकै दिन सक्ने त?
1: ल त नेताजी, बाई है त।
0: बाई।

0: सिला यो मैले बुझिस् हिजो फोन गरेको थियो नि
1: हो के भने फोनमा कुरा भयो
0: मलाई नि थाहा छ आज फिल्म हेर्ने प्रोग्राम बनाएको छ अनि त म ऊ तिनजनाको टिकट ल्याउँछु भन्थ्यो त त जान्नुहोस् होली निरामा कि जान्छु यस तँलाई पनि सिफारिस गरौँ
1: नि त त मेरो साथी होस् त्यसकारण भन्दैछु त धेरै अगाडि कुद्दैछस् समयभन्दा अगाडि दौड्न त थाहा हुँदैन सही बाटो कुन हो भनेर सबै चिजको समय आउँछ त समयलाई उछिन्ने प्रयास गर्दैछस् हुनसक्छ भोलि
0: बस रामा बस अब अरू भाषण नदे म पनि निता हुँ निता अग्नि परीक्षा लिन्छु तैँले ठानेकी होलिस् निता फस्थे भनेर भो सुर्ता नगर
1: सत्य सधैँ तितो हुन्छ तर पनि स्वीकार्नुपर्छ
0: त्यसैले त म शिलालाई साथी लाँदैछु नि
1: बाँकी तेरो मर्जी म त लागे आफ्नो बाटो
2: यो रमा कवाफमा हड्डी बनिरहेकी छ के गर्ने हो यसलाई
0: आफ्नो आफ्नो सोचाइ र स्वभाव हो उसको सोचाइ उसको स्वभावमा ठिकै छ नि उसलाई रमझम मोज मजा गर्न मन पर्दैन म चाहिँ त खुल्ला दिलले हाँस्छु म स्वतन्त्र चाहन्छु टिकट लिएर आएजस्
3: हाई निता शिलाजी आरामै
2: हजुर ठिकै छु
0: हजुरलाई नि
3: तपाईँको यो हाँसो खुसी देखेर कस्तो डा लाग्छ मलाई सत्य
2: तपाईँ आफै ठान्नुहोस् न कस्तो निता
3: अब जाने होइन त ए टिकट ल्याएको छु
0: तपाईँ जानुहोस् हामी आउँछौँ
2: तपाईँहरू मोटरसाइकलमा जानुहोस् म चाहिँ रिक्सामा आउँछु किन कवाफमा हड्डी
3: के गर्ने निताजी कि तपाईँहरू रिक्सामै आउनुहोस् म चाहिँ मोटरसाइकलमा आउँछु
2: होइन होइन म चाहिँ कवाफमा हड्डी भन्न चाहन्न
3: ठिकै छ बरु शिलाजी हामी जोगबेनीकै गेटमा हुन्छौँ जाउँ नि त शिलाजी दुई चार मिनट ढिलो हुनसक्छ यदि ढिलो भइहाल्यो भने पनि तपाईँ नफर्कनुहोस् है चिया खाँदा केही ढिलो हुनसक्छ
2: हस् हुन्छ हुन्छ
3: निताजी तपाईँ एउटा प्रतिज्ञा गर्नुहोस् अब
0: के प्रतिज्ञा
3: मोटरसाइकलको पछाडि क्यारियरमा समाउँछु तँलाई छुन्न भनेर बाछा गर्नुहोस्
0: किन
3: मलाई त्यस्तो मन पर्दैन हेर्नुहोस् साँच्चै भनौँ मैले विवाहपूर्वक कुनै पनि केटीलाई नराम्रो दृष्टिले हेर्दिनँ भन्ने बाचा गरेको छु मोटरसाइकल यहीँ राखौँ झन्डै पौनी घन्टा जति समय छ हामी पारी गएर नास्ता चिया खाएर आउनु
0: हुन त हुन्छ फेरि शिला पर्खिरहन्छे होली
3: हामी चाँडै आउँला नि मैले उहाँलाई भनेकै छु नि तर पुलिसले पो पारी जाँदा सित्तैमा दुःख दिन्छ होला किनभने म अलिक कालो छु कि केटी बेच्न लग्यो भन्ठानलाई कि भनेको
0: कस्तो कस्तो कुरा आउँछ है तपाईँको मनमा
3: के गर्नु नसोचेको कुरा पनि सोच्नुपर्छ नाफा र नोक्सान त सुरुमै सोच्नुपर्छ नि होइन र
0: म जवाब दिन्छु त्यस्तालाई हेर्नुहोस् न
3: भन्दैछु नि ऊ पुलिस हामीलाई हेर्दै यति आउँदैछ देख्नु भयो
4: ए ए तपाईँहरू कहाँ जान लाग्नुभयो
0: किन तपाईँलाई के चासो हामी जहाँसुकै जाउँ
4: हेर्नुहोस् बहिनी हामी पनि आफ्नो ड्युटी गर्दैछौँ
0: गर्नुहोस् हामी सपिङ गर्न पारी जाँदैछौँ
4: हो त्यसो भन्नुहोस् न त हामी त झन् बचाउन मद्दत पो गर्दैछौँ त दिदीबहिनीहरू नै यसरी हकार्छन् भोलि बम्बई पुगेपछि अनि थाहा हुन्छ
0: ए पुलिस दाई मुख सम्हालेर बोल्नुहोस् है
4: हेर्नुहोस् यो हाम्रो कर्तव्य हो यदि तपाईँहरू जान चाहनुहुन्छ भने जानुहोस् जान सक्नुहुन्छ
3: पुलिससँग मलाई पटक्कै बोल्न मन लाग्दैन निताजी
0: किन
3: पुलिस भने कि मलाई त के भन्ने अब यिनीहरूदेखि टाढै बस्नु चाहिँ बेस हुन्छ हेर्नुहोस्
0: त्यसो भए धेरै पर नजाउँ भरे फर्किन ढिलो आउँछ
3: हुन्छ साँच्चै निताजी तपाईँलाई भोक लागेको छैन
0: ठिकै खास लागेको छैन
3: यसो गरौँ न है म ऊ त्यो रेस्टुरेन्टमा गएर हेरेर आउँछु तपाईँ के चिसो लिने कि
0: नाइ बा चिसो त खाँटी दुख्छ
3: ठिकै छ त्यसो भएदेखि म दुध चिया के छ म हेरेर आउँछु ल
4: यो भारी कसको यो भारी
3: निताजी बोर त भएन है?
0: ठिकै छ,
3: ल दुध लिनुहोस्।
0: बाटोमै
3: क्या? मेरो एकजना आफ्नै मान्छेको पसल छ कि, अनि लिएर आएको मैले। खानुहोस् न, तपाईँलाई फेरि चिसोले घाँटी दुख्छ भने होइन, त्यसैले दुध लिएर आएँ मैले।
0: ठिकै छ।
3: गनाएर
0: कस्तो चक्कर लाग्ला जस्तो
3: गर्मी छ नि, यो गर्मीले गर्दाखेरि अलिकति गाह्रो भयो।

0: नेताजी होस आयो।
1: अरे यो यो यो म कहाँ छु?
0: बम्बईमा।
1: बम्बई
0: बम्बई
1: बम्बई किन? कसरी म
0: बिक्री गर्न बेच्न ल्याएको मैले तिमीलाई?
1: राज पागल भयो?
0: पागल होइन नि त, खुसी भएँ खुसी।
1: म फर्कन्छु, म फर्कन चाहन्छु।
0: कहाँ दौडे? यहाँ त चारैतिर बन्द छ, यहाँबाट त यमराज पनि भाग्न सक्दैन। अब यही बस्ने मोज गर्ने।
1: म तपाईँलाई देउता मान्थे तर तपाईँ
0: किन? म त राक्षस शैतान निक्ले होइन त। मैले तिमीलाई यहाँसम्म ल्याउन 25,000 आइसी लगानी गरेको छु।
1: मेरो मोल कति हो? म दिन्छु
0: 1,00,000। मात्र 1,00,000मा बेच्दैछु म तिमीलाई। त्योभन्दा बढी गर्नु नै के सक्छु र नित्तुजी? गुड बाई निता।

0: ए रङ्गा, तैँले थाहा पाइस्?
1: थाहा पाएँ।
0: के गर्नु थाहा पाएर अब? त निताको घर गएको थिइस्?
1: अहँ, गइनँ। निताको आमा हामीलाई देख्ने बित्तिकै डाँको छोडेर रुन थाल्नुहुन्छ। किन जानु अब?
0: खबर आयो अरे निता बम्बईमा छ अरे।
1: कुन नौलो कुरा हो र? हामी जस्ता उत्तौलाहरूलाई लाने ठाउँ नै बम्बई त हो नि।
0: त के भन्न खोज्दैछस्?
1: तेरो पनि गल्ती छ शिला। यदि मैले रोक्न खोजेको बेला तैँले मेरो साथ दिए कि भए आज निता बम्बईमा नभएर हाम्रै बिच हुन्थे।
0: के मैले लगेर बेचेको हो त उसलाई?
1: तँसँगै गएको साथी नफर्कनु, तँ चाहिँ फर्कनु, कसरी भयो भन् त?
0: भन्दैछु नि, उनीहरू अगाडि मोटरसाइकलमा गए, म चाहिँ रिक्सामा गेटमा बस्छु भन्थे। म निकै बेर पर्खेँ, नआएपछि म फर्केँ। मलाई के थाहा, त्यो केटालाई मैले पनि राम्ररी चिनेकै छैन। निताले जाउँ भने म गएँ, मेरो के दोष?
1: आखिर घटना त घट्यो नि। बिचारी निता फसेँ कि फसिनँ त आफै भन् त।
0: तिनीहरू त्यहाँबाट कता गए कता? निता त्यति सोझी त होइन, निकै चलाक थिए।
1: लाटो लड्छ एक बलड्याङ, बाठो लड्छ तिन बलड्याङ भनेको यही हो। समयलाई उछिन्नु हुँदैन। केटो खोजेर राम्रोसँग बिहे गरेर पठाउन आमा बाउले जानेका छैनन् र? यो हाम्रो केटा खोज्ने मोज मस्ती गर्ने बेला हो र? समयलाई उछिनेपछि परिणाम यस्तै हुन्छ भन्दा लागेन? त्यति बेला त म कवामा हड्डी भएँ नि।
0: रमा हिँड न, निताको घर जाउँ कि, खबर आएको छ अरे। मलाई सनीले फोन गरेकी थिए, त्यत्रो दिन भइसक्यो, हिँड न प्लिज, जाउँ।
1: जान त आपत छैन, तर गएर के गर्नु? निताको बुवाहरू पनि खोज्न गएका छन्, हाम्रो के काम?
0: तैपनि मनको शान्ति, जाउँ न प्लिज।
1: ल हुन्छ, हिँड त जाउँ,
0: जाउँ।
2: को हँ?
3: हामी निताको साथी।
2: ए तिमीहरू भित्र आऊ न, निता भित्रै छ।
1: निता, निता आई आमा?
2: आई, बिचरा दुब्लाएर यत्रो भयो कि छे। भित्र जाऊ न, भित्र कोठामा बसेकी छे।
1: भइहाल्छ नि
0: निता। त आइस, कहाँ गथिस् त? कहाँ गथिस् भन्न
2: रमा, तेरो कुरा वास्ता नगर्दा म
1: नरु निता, नरु। सकुशल आइपुगिस्, हामी खुसी छौँ, यही ठुलो कुरा हो।
0: सपना जस्तै लागेको छ मलाई त। तिमीहरू कहाँ गयो त्यहाँबाट?
2: रमा साँच्चै पुरुषहरू अब मान्छे नभएर राक्षस भइसकेछन्। मान्छेभित्र विश्वास मेटिसकेछ।
1: के भयो, कसरी आइस्, कहाँ गइस्, यत्रो दिन कहाँ थिइस् भन् त?
2: हामी अगाडि मोटरसाइकलमा गयौँ, चिया खान जाउँ भनेर बोर्डर पारी लग्यो। बिचरा त्यो बुढो पुरुषले रोक्न खोज्दा उल्टै मैले गाली गरेँ। सडकमा मलाई राखेर गयो। फर्केपछि उसले दुध लिएर आयो र मलाई खान दियो। दुध खाएपछि टाउको दुखे जस्तो भयो। त्यसपछि के भयो थाहै छैन। पर्सिपल्ट आँखा खुल्दा त म बम्बईमा रहेछु। मलाई 1,00,000 बेच्यो। म फुस्किएर भाग्दै थिएँ, संजोगले रघु सरको छोराहरू डुल्न गएका रहेछन्, भेट भयो। अनि पुलिसमा खबर गरेर उनीहरूले ल्याइदिए।
1: यदि रघु सरको छोराहरूलाई नभेटेको भए त
2: म नेपाल फर्कन्छु भन्ने आशै थिएन। कति रुएँ, कति कराएँ, तर त्यसको मनै पग्लेन।
0: अनि त्यो कता गयो त?
2: खै पैसा लिएर हिँडिहाल्यो नि धनेन्द्रजीलाई। अघि बुबाले सोधेको रे, त्यही क्याम्पसमा चिनेको, मलाई पनि थाहा छैन भन्छ।
1: मैले भनेको कुरा अलिकति पनि सोचेको भए? बनाइस् मुर्गा, पुलिसलाई मानिसहरू गल्ती ठान्छन्, ड्युटी निभाएनन् भन्छन्, तर उनीहरूलाई नै उल्लु बनाउँछन्।
0: पक्कै पनि तँलाई दुधमा बेहोस हुने औषधि मिसाएर खुवाएछ क्यार?
2: दुध खान दिएको थियो, साँच्चै औषधि मिसाएछ क्यार? समय सापेक्ष चल्नु पर्ने रहेछ। समयभन्दा अगाडि हिँड्दा जिन्दगी नै बर्बाद हुने रहेछ।
0: अब रोएर के गर्नु, चुप लाग्नु
1: नीता। समयले न कसैलाई पर्खन्छ न त समय कसैको लागि दौडिन्छ। जिन्दगी पनि एउटा समयको चक्र हो जसको आवश्यकता अनुरूप हामी चल्नुपर्छ। हामी जन्मेर बामी सर्ने समयमा दौडिन सक्दैनौँ, बामी नै सर्नुपर्छ। जे होस् त आउन सफल भइस्, अब यस्तो गल्ती नहोस्।
0: हेर हामी समयअनुसार चल्न जान्नुपर्छ। राम्रोसँग नचिनिकन कसैलाई पनि विश्वास गर्नु हुँदैन। जे होस् यो घटनाले हामीलाई समेत सजग बन्न सिकायो, त्यसैले अब हामीले यस्तो कुकृत्य विरुद्ध आवाज उठाउनुपर्छ। यो सबै समयलाई चिन्न नसक्नुको परिणाम हो।

सुन्दै हुनुहुन्थ्यो नाटक समय, लेखक युगेश रामाजी, पात्रहरू श्री प्रसाद थापा, तारा राई, सुन्दर श्रेष्ठ, सुनिता थापा, शोभिता पराजुली, शारदा गुरुङ, रजत सुवेदी, अमर लामा, सबिन बास्तोला र रमेश बस्नेत। ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट श्रीराम रामाजी। नाटक संयोजन तथा निर्देशन मदन दास श्रेष्ठ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो

त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 से 103 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ रुक्मिणी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाजी सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ दोहोरी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ बालगीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ दीपक लिम्बुले, भनी रचना रहेको छ एकराम श्रेष्ठको, सङ्गीत रहेको छ कृति नेउपानेको। यो स्वदेश कानपछि करिब 3 बजेसम्म यहाँहरूलाई निरन्तर रूपमा विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ।

अहिले सुनायौँ चलचित्र सुरक्षाबाट उदित नारायण झा, दिपा झा र साथीहरूको स्वरमा रहेको गीत भने सुरेन्द्र राणाको रचना रहेको थियो मधु छेत्रीको सङ्गीतमा। अब राख्दैछौँ चलचित्र राजकुमारबाट। विमला राय प्रकाश श्रेष्ठको स्वरमा रहेको छ भने रत्न शमशेर थापाको रचना रहेको छ शक्ति बल्लभको सङ्गीतमा।

अहिले सुनायौँ चलचित्र दैव संजोगबाट देविका प्रधान सुदेश शर्मा र साथीहरूको स्वरमा रहेको थियो भने राजपल थापाको रचना रहेको थियो सम्भजित बास्कोटाको सङ्गीतमा. अब राख्दैछौँ चलचित्र नै नभन्नु लबाट र जिना रिमालको स्वरमा रहेको छ भने डाक्टर कृष्ण हरि बरालको रचना रहेको छ महेश खड्काको सङ्गीतमा.

0: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय उद्योगमा सुधारको संकेत। प्रधानमन्त्री शाहद्वारा औषधि लिमिटेडदेखि डिडिसीसम्मको प्रगति सार्वजनिक। मेची राजमार्ग सहित देशका विभिन्न राजमार्ग एक महिनादेखि अवरुद्ध हुँदा नागरिकलाई शास्ति। र साउदी अरब, पाकिस्तान र टर्की बीच मक्का संयुक्त रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर। इरानद्वारा मुस्लिम तथा खाडी मुलुकलाई एक हुन आग्रह। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालिन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएका सुधार र प्रगतिबारे जानकारी लिनुभएको छ। नियत सफा राखेर जिम्मेवारप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके। चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उहाँले बताउनुभयो। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान डिडिसी र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरेका सुधारको प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको उहाँले प्रष्ट पार्नुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा जनसङ्ख्या विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले अवरुद्ध रहेका सडकको विवरण अनुसार तेह्रथुमको मध्यपाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रोबेसी सडक, मुगुको कन्नाङ गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सडकमा यातायात सेवा प्रभावित भएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट नेपालथो कटुञ्जे बेसी सडक खण्डमा बेलुका 6 बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसै गरी कान्ति लोकपथमा बेलुका 5 बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सडक खण्ड 1 अवरुद्ध छ। गत असार 23 इलाम नगरपालिका 9 इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन। माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि 1 यता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सडकका कारण बाँकेको डुडुवा गाउँपालिका 1 टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुबानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सडकले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुबानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
1: भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 लामो तटबन्ध र 10 गजा क्षेत्र नजिकको अग्लो सडकका कारण राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ। डुडुवा, नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ।
2: लक्ष्मणपुर
1: बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस बन्ड निर्माण निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लक्स भवन निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमाबाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ, तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलुवा बाँधको दूरी 0.5 किलोमिटर र लक्ष्मणपुरमा 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हक त मिचिएकै छ, नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव:
2: पहाड़ में से आवत है इधर लड़के सब कहाँ बचावा जाए कहाँ हर भागत है लेके बड़ी समस्या हो इधर 2071 सालको
1: विनाशकारी बाढीले नरेनापुर, डुडुवा र राप्ती सुनारी क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो। त्यति बेला करिब 1050 घरधुरी विस्थापित भएका थिए। धेरै परिवार भारत तर्फ बसाई सरे भने केही परिवार सामुदायिक वन क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमिणी संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह:
3: त्यो तटबन्धले गर्दाखेरि हाम्रो धेरै डुबान भयो, धेरै कटान भयो।
1: सीमावर्ती क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
4: बाबु, हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। 2079 साल असोजको तेस्रो साता आएको भीषण बाढी पहिरोबाट घर गुमाएका मुगुका सयौं परिवार 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको पर्खाइमा छन्। सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीडित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइ छ। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बाढी पहिरोबाट जिल्लामा करिब 1300 घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि पुनस्थापना तथा राहतका लागि हालसम्म कुनै जानकारी नआएको बताउनुहुँदै त्यसको लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिका बनाउने बताउनुभयो। सभापति थापाले आजको पार्टीको पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकको एजेन्डा तय गर्ने र भोलिबाट सुरु हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड दिनुहुँदै सभापति थापाले कहिलेकाहीँ सत्ताभन्दा बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सुरु गरेको हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा बितेका 3 महिनामा 178 जनाले घरमै राहदानी प्राप्त गरेका जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ भने 9 वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रभाव गरिएको उहाँले बताउनुभयो। भोजपुरका जीवन थापाले अधिवक्ताको पेसा छाडेर गाउँमै व्यावसायिक कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। आधुनिक कृषि प्रणाली अपनाएर उहाँले राम्रा आमदानी लिँदै आउनुभएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनुभएको छ। भोजपुरबाट गणेश विष्टको यो रिपोर्ट।
7: भोजपुरको सडानन्द नगरपालिका एकले नेपाली डाँडा थापा थालीका जीवन थापाले काठमाडौँको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेसा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 वर्ष अघि सुरु गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित आधुनिक र बहुउद्देश्यीय कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी उन्सुजातको सुन्तला तथा 100 बोट टिमुरको बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
2: कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 देशमा चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
7: उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15 लाख रुपियाँ खर्चेर चिसन केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 जनाले नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10 लाख रुपियाँसम्म आमदानी भइरहेको छ।
2: वार्षिक मैले मेरो आफ्नोबाट 5 लाख गरिरहेछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 टन जति खरिद गरेँ, त्यही 10-12 लाख जति टोटल्ली आमदानी गरेको छु।
7: स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: भोजपुरमा अधिवक्ताको पेसा छाडेर गाउँमै व्यावसायिक कृषि सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी सरकारी समाचार संस्था र पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै 3 देशबीच उक्त सम्झौता भएको जानकारी दिएका हुन्। सम्झौताले तिनै देशको सामूहिक सुरक्षा र सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको विश्लेषकहरू जनाएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार सम्झौता अन्तर्गत कुनै एक सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई तिनै राष्ट्रमाथिको आक्रमणका रूपमा लिइने, साथै सम्झौता सामूहिक प्रतिरोध क्षमता बलियो बनाउन केन्द्रित रहेको मन्त्रालयले जनाएको छ। यो सम्झौता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, शक्तिशाली नेता प्रमुख असिम मुनिर सहित साउदी अरब पुगेको 1 महिनापछि भएको हो। त्यसै दिन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि साउदी अरब पुगेर साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको थियो। इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण गरेपछि साउदी अरबमाथि इरानका तर्फबाट तथा यमनमा रहेका हुथी विद्रोही र इराकका सिया सशस्त्र समूहबाट समेत पटक पटक आक्रमण हुँदै आएको छ भने यसले साउदी अरबको तेल निर्यात तथा महत्वाकांक्षी विकास योजनामा जोखिम बढाएको छ। साउदी अरब, पाकिस्तान र टर्की बीचको यो सम्झौता करिब 1 वर्ष लामो वार्तापछि भएको हो। र इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूसँग एकजुट हुन अपिल गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इरानी सेनाले विश्वकै सबैभन्दा महँगो सेना सामु आफ्नो तयारी, क्षमता र शक्ति प्रदर्शन गरेको दावी गर्नुभएको छ। उहाँले मुस्लिम देशहरू एकजुट भएर बसे बाह्य पक्षबाट आउने कुनै पनि खराब नियतका चुनौतीको दृढतापूर्वक सामना गर्न सकिने बताउनुभयो। उहाँले वास्तविक भाइचारालाई आत्मसात गर्ने बेला आएको उल्लेख गर्नुभयो। इरानको सरकारी समाचार एजेन्सी इर्नाले पनि अराघचीको उक्त भनाई सार्वजनिक गरेको छ। यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र युरोपसँगको वार्ताबारे इरानको नीतिको बचाउ गर्नुभएको छ। र हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी कर्णाली प्रदेशका पहाडी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय उद्योगमा सुधारको संकेत, प्रधानमन्त्री शाहद्वारा औषधि लिमिटेडदेखि DDCसम्मको प्रगति सार्वजनिक, मेची राजमार्ग सहित देशका विभिन्न राजमार्ग 1 महिनादेखि अवरुद्ध हुँदा नागरिकलाई शास्ति, र साउदी अरब, पाकिस्तान र टर्की बीच मक्का संयुक्त रक्षा सम्बन्धी सम्झौतामा हस्ताक्षर, इरानद्वारा मुस्लिम तथा खाडी मुलुकलाई एक हुन आग्रह। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनवारी भाषक समाचार भेषबहादुर दनवारबाटै सुन। वर्षौँदेखि घाटा तसु व्यवस्थापकीय समस्यामा परेको थालीको रहल राष्ट्रिय उद्योग अञ्चल संस्था लागि इमान्दार प्रयास कानुन प्रभावकारी कार्यान्वयन तसु निरन्तर सामूहिक प्रयासबाट फेरि चलनमा ल्याएर प्रतिस्पर्धा बनाएर सक्ल आश लाग्ला परिणाम डिठाल थाल्ल प्रधानमन्त्री बालेन्द्र शाह बाजल छट। प्रधानमन्त्री शाह आज बिहानी सामाजिक सञ्जालबाट नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डिडिसी तसु सिंहदरबारमा पास्लो समय सुरु गर्ला सुधारक प्रयास रुग्ण सरकारी उद्योग अंश संस्थानक पुनरुत्थान सम्भव रहल डिठाल बाजल छट। प्रधानमन्त्री शाह राष्ट्रिय उद्योग अंश संस्थानमा डिठाल तसु सुधार प्रगतिबारे जानकारी डिटी नियत सफा धरिको जिम्मेवार उप्र इमान्दार हकीको सदुक सहजीकरण उत्प्रेरणा तसु समन्वय गरेर सक्ला चुनौतीपूर्ण अवस्थामा पनि सुधारक नयाँ ढेर खोलेर बाजलर छट। ओक्रिक अनुसार नयाँ सरकारक सुरुदेखि नै राष्ट्रिय उद्योग अञ्चो संस्थान लागि फेरि जीवन्त तसु प्रतिस्पर्धी बनाएलाई विषय लागि प्राथमिकतामा धरेको आइलर छट। इमान्दार प्रयास कानुन कार्यान्वयन तसु निरन्तर टिम वर्क कारण मनै उद्योग अञ्चो संस्थानमा आश लाग्दो परिणाम डिठाईलाई थाल्ला ओक्रिक कुरो र छट। परराष्ट्र मन्त्रालय सुशासन तसु मृतपेता कायम गरेर 40 दरबन्दी काट्ल गरेर तयारी गर्ला छट। मन्त्रालयको अनुसार दरबन्दी काट्लबाट अहिले 10 वर्षमा सरकार लागि करिब 3 अर्ब रुपियाँ बचत हकेलाई अनुमान र छट। मन्त्रालयको सेवा चाँडिसोको तसु सजिलो बनालाई दिनदिनै 2000 आवेदन लिएलाई अंश छाप्ल तसु वितरण काम हाराहारीमा गरिरहला जनाल छट। कन्सुलर सेवा फेसलेस बनाएको अनलाइन कागजात प्रणाली प्रमाणीकरण प्रणाली भदौ 1 गतेदेखि चालनामा ल्याएर तयारी पनि गर्ला छट। एसनिकेबी दक्षिण पूर्वी एसियामा अनलाइन स्क्यामिङ केन्द्रबाट अग्निसम्म 860 नेपाली उद्धार गर्ल मन्त्रालय जनाल छट। कम्बोडियामा भिन्न भिन्न मुद्दामा थुनिकी दर्ल 76 कानुन सहायता उपलब्ध गरेर स्वदेश फर्कालाई पहल भइरहला रहेछ भने म्यानमारमा पक्राउ पर्ल 18 नेपाली छाड्ल गराएर नेपाल फर्काले प्रक्रिया सुरु गर्ल मन्त्रालय जनाल छट। उद्योग वाणिज्य अंश आलार मन्त्री गौरी कुमारी यादव सावन इच्छी पूरा सिलिन्डर बेचेलाई

राजधानी अञ्चल मानस बेचबिखन रोकिएले सम्बन्धी भिन्न भिन्नै विधेयक पनि पेश गरेर छ। विश्वविद्यालय शिक्षक अंश प्राध्यापक भर्ना व्यावसायिक विषय विकास तसु पदोन्नति प्रणाली लागि पारदर्शी समावेशी अंश विश्वविद्यालय संस्थागत उद्देश्य अनुकूल बनाएलाई नीति कार्यशाला आयोजना कलर छ। शिक्षा अंश खेलकुद मन्त्रालयको आयोजना कर्ल दुई दिन कार्यशाला पहिलो सत्रमा विश्वविद्यालय उपकुलपति शिक्षाविद अनुसन्धान कर्ल अंश नीति विज्ञ लेखक अग्निक भर्ना तसु पदोन्नति नीति समीक्षा गरेको उत्कृष्ट अभ्यास तसु प्रोत्साहन प्रणाली विकास कार्यपालनामा जोड दिएर छ। शिक्षा मन्त्री सस्मित पोखरेल शिक्षक अंश कर्मचारी नियुक्त प्रक्रिया पारदर्शी तसु बरोबरिक मापदण्डमा आधारित अखेपनामा बाजलार विश्वविद्यालय सोलरी अभ्यास आन्ला दिला चाइल रहल उल्लेख गर्दर छ। कार्यशालाको अनुसन्धान नवप्रवर्धन अन्तर विश्वविद्यालय सहकारी तसु सामाजिक उत्तरदायित्व प्रोत्साहन कार्यालय उपशिक्षा नीति सुधार कार्यपालनामा विषयमा कुरोकानी अख्लर छ। शनिबार दोस्रा सत्रमा संस्थागत नीति मूल्याङ्कन तसु उयो सम्बन्धी प्रस्तुत अंश कुरोकानी गर्छ। महिला बालबालिका लैङ्गिक अंश यौनिक अल्पसंख्यक तसु सामाजिक सुरक्षा मन्त्रालयको राष्ट्रिय दलित आयोगबाट सिफारिस अख्ल थर लखक सूची सार्वजनिक गरेको सरकार अख्ल निकाय प्रतिनिधि अंश नागरिक सङ्घीय राय सुझाव तसु प्रतिक्रिया माग कलर छ। राष्ट्रिय दलित आयोग चल्ल कानुन बमोजिम दलित समुदायक थर लखक सूचीकरणको लागि सिफारिस सङ्घीय मन्त्रालय विवरण पठाएर छ। उयो एक सिफारिसको आधारमा थर लखक सूचीकरण गर्न आगु सम्बन्धित समुदायिक सरकार अख्ल मानुष अंश सङ्घ संस्था विज्ञ तसु आम नागरिकबाट सुझाव लिएर मन्त्रालयको सूची सार्वजनिक गर्ल हो। मन्त्री परिषदको सूचीकरण सम्बन्धी निकुल अखेलले आगु थप सुझाव अंश प्रतिक्रिया समेट्ल उद्देश्यक मन्त्री सीता बाधिक निर्देशनमा आयोगबाट सिफारिस अख्ल थर लखक विवरण सार्वजनिक गर्ल मन्त्रालय जनाल छ। बार पहिरा भाषला तसु कटानका कारण देशक भिन्न भिन्नै ठाउँमा बाट रोकन्जेल अख्लर छ। अखेर सङ्घार बारक जोखिम लागि दृष्टिगत गरेको काभ्रे पलाञ्चोक सिन्धुली जोडलाई बिपी राजमार्ग खुरकोट नेपालथोक कटौन्जी बेसी बाट खण्डक बिहाको 6 बजेदेखि बिहानी 4 बजेसम्म सभ्य प्रकारको सवारी साधन चलाइलामा रोक लगाएर छ। यसनिकै करिकु कान्ति लोकपथ पनि वर्षाको यामा कारण बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म सभ्य प्रकारको सवारी साधन चलाइलामा रोक लगाएर छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षा कारण बाट हेलामे अख्ल पाछु यातायात सेभ्य रूपमा रोकन्जेल अख्लर छ भने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका अन्तर्गत जिरोकुलो कोदारी तसु लिपिङ क्षेत्रमा तसु बाट पत्क भस्कल पाछु अर्नीको राजमार्ग भिन्न भिन्नै खण्ड सेभ्य रूपमा रोकन्जेल अख्लर छ। यसनिकै करिकु सोलुखुम्बु पासाङ लामु गाउँपालिका 1 निल दो एल पर्यटक बाट खण्ड अन्तर्गत सल्लेरो लुक्ला बाट तसु तेह्रथुमको लालीगुराँस नगरपालिका 9 काँडे पिङ लरिक नजिकै मध्य पहाडी लोकमार्ग पहिरा रोकन्जेल अख्लर छ। पुलिसक वर्षा एमक पहिरा बाट तसु कटानक जोखिम कायम रहल यात्रा गरेलाई आगु सम्बन्धित निकायबाट बाट अवस्थाबारे जानकारी लिएको मात्रै यात्रा गरेलाई सभ्य सरसान लागि आग्रह गर्नर छ। नेपाली काङ्ग्रेसक सभापति गगन थापाको पार्टीको आत्मा तसुका आदर्श लागि काम धरेको सङ्गठन लागि एकताबद्ध बानाको लेगालाई प्रतिबद्धता व्यक्त गर्नर छ। मर्लार नेता श्याम बहादुर कार्की 19 स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन कटिया क्लब सभापति थापाक पार्टीको भित्र असमझदारी लागि मिलाएको एक के ढिक्का बनाएको बाज रहेछ। सभापति थापाक आज बस्ला पदाधिकारी बैठक केन्द्रीय कार्य समिति एजेन्डा तय गर्ला तसु आइला कानुनदेखि सुरु अख्ला केन्द्रीय कार्य समिति बैठक पार्टी एकता सन्दर्भमा महत्त्वपूर्ण निकोल लिएलाई जानकारी लिला रहेछ। पाकिस्तानक ब्रोड पिक हिमाल चढ्ला क्रममा हिम पहिरामा परेको ज्यान गुमालाई आरोग्य चिर शान्ति कामना गर्दै ठमेलमा दीप प्रज्वलन गर्ला छ। ठमेल पर्यटन विकास परिषदको आयोजनामा पाकिस्तानक हिम पहिरामा परेको ज्यान गुमालाई नेपाली सङ्घिक 10 जनाको आरोग्य सम्झनमा मर्ला आत्माक शान्ति कामना गर्दै जैलबारको दीप प्रज्वलन गर्ला हो। उही हिम पहिरामा परेको नेपालक चर्चित आरोही निर्मल पूर्जा निम्स दाई पूर्वबहादुर पुगुरुङ किली पेम्बा शेर्पा निमा नवाङ थिन्डु शेर्पा तसु ग्यालु शेर्पा मर्ला अख्लर छ। दीप प्रज्वलन कार्यक्रममा नेपाल पर्यटन बोर्डक सदस्य सहदेव धमला परिषदक अध्यक्ष राजुमान डङ्गोल पहिलाक अध्यक्ष पश्मेश्वर शर्मा बर्की पर्यटन व्यवसायी रमेश धमला नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स नाटक अध्यक्ष कुमार मणि थपले लगायत भिन्न भिन्न संस्थाक अध्यक्ष अंशु प्रतिनिधि लेखक उपस्थिति अख्लर छ। तनहुक ब्यास नगरपालिका तसु देवघाट गाउँपालिका भूमिहीन दलित भूमिहीन सुकुम्बासी अंश अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया आगु बढाएर छ। सम्बन्धित स्थानीय तहबाटै प्रमाणीकरण अघिको आयोलाई भूमिहीन दलित अंश सुकुम्बासी लखक नामावली सँगै जिल्ला भूमि समस्या सल्टाइल समिति तनहुक जग्गा उपलब्ध गराउन तयारी स्वरूप साउन 22 गते 7 दिनक सार्वजनिक सूचना जारी गर्ल हो। सूचना अनुसार ब्यास नगरपालिका तसु देवघाट गाउँपालिकाबाट सिफारिस अघिको आयोलाई सुकुम्बासी लखक दावी गर्ल अंश खेती गर्ल कमोट
कति आयले जग्गामा कुनु खाउक दाबी दाबी विरोध अंश उजुर बाजुर हकल

0: रिमान्ड सँगै 7 दिनभित्र निवेदन दर्ता गराएलाई आह्वान गर्नको छ। नेपाली सेनामा भर्ना कराला दिछाट बाजीको ठगी कराला अभियानमा कञ्चनपुर बेलौरी नगरपालिका 8 पसला 35 वर्षीय हरिश चन्द्र लागि पुलिसको पक्राउ गर्ला छन्। हरिशक नेपाली सेनामा भर्ती कराला दिछाट बाजीको पीडितबाट ₹2,40,000 असुल गरेको ठगी कराला बाजलार उजुरिक आधारमा इलाका पुलिस कार्यालय ओकेक लागि पक्राउ गर्ला नेपाल पुलिस समाचार कक्ष जनाला छ। अख्नि देशभर मनसुनिक वायु प्रभाव रहला छ। जल अंश मौसम पहिला खर्ल अनुमान महाशाखाको अनुसार मनसुनक मनेक चेप्रेखा सरदर ठाउँमा आसपासमा रहला छ। आज राति देशभर मनमनेक जस्तै फेरन्जेको रहला छ भने हिमाली पहाडी अंश पहाडी भागक मने ठाउँमा मनमनेक वर्षा अंश हिमपातक सम्भावना रहला छ। बर्खे वर्षा कारण गेग्रान भाप बार पहिरा अंश भूक्षेक जोखिम बढेर सक्ल अक्ल उही क्षेत्र बासिन्दालाई चाहिएले सावधानी अप्नाएलाई महाशाखाको अनुरोध गर्ला छ। यीबाटै दिनदिनै जनजीवन कृषि स्वास्थ्य सेवा पर्यटन हिमाल चढला अंश बाट त सु हवाई यातायात सेवा प्रभावित हक सक्ल अक्ला सतर्कता अप्नाएलाई सभ्यमा अनुरोध गर्ला हो। आजलाई धनवारी भाषा समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज।

नमस्कार। कार्यक्रम संगीतमालाको फर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट। हजुर, कार्यक्रम संगीत माला प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट, र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौँ देशभक्तिपूर्ण गीतबाट। शिशिर योगी र सिन्धु मल्लको स्वर, गणेश बिसनको रचना रहेको छ, गोविन्द आचार्यको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइनका माध्यमबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौ निकै चर्चामा रहेको र सुरेश लामा र सुषमा थापाको स्वर, विष्णु भण्डारीको रचना रहेको छ, सरोज पोखरेलको सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, अनलाइनका माध्यमबाट पनि सुनिरहनु भएको छ र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ समीक्षा अधिकारीको स्वर, सन्तोष सरगम अधिकारीको रचना रहेको छ, सरोज पोखरेलको संगीत हो।

कार्यक्रम सङ्गीतमालामा हामी निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। हामी बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम सङ्गीतमालामा छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौ निकै चर्चामा रहेको गीत, अर्जुन सापकोटा र प्रिया भण्डारीको स्वर रहेको छ। सन्तोष सापकोटाको रचना हो, अर्जुन सापकोटाको सङ्गीत।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ गणेश अधिकारी र देवी घरती मगरको स्वर। गणेश अधिकारीको रचना र संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा महेन्द्र विक र शुभ सञ्जालको स्वर जोहन बमको रचना र संगीतमा रहेको गीत यहाँहरूका माथमा छोड्दै आजलाई कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएका सुधार र प्रगतिबारे जानकारी दिनुभएको छ। नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने उहाँले बताउनुभयो। नेपाल औषधि लिमिटेड, हेटुडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डिडिसी र सिंह दरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएका सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनजीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकाले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कको कारण केही उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको प्रश्न पार्नुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणको लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिसको आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरकार भएका व्यक्ति तथा संघ संस्था विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता वादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। वर्षा, पहिरो र कटानको कारण देशका विभिन्न स्थानमा सड़क अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले जारी गरेको अवरुद्ध रहेका सड़कको विवरण अनुसार तेह्रथुमको मध्य पहाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क, मुगुको नागमगमगढ़ी सड़क, रूखुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लोक्ला सड़क खण्डमा यातायात सेवा प्रभावित भएको छ। काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्वादभेद बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुरकोट नेपालथोक कटुन्जेबेसी सड़क खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसै गरी कान्ति लोकपथमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढी र सड़क कटानको जोखिम कायम रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्तै मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड 1 महिनादेखि अवरुद्ध छ। गत असार 23 गते इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सड़क अझै सञ्चालनमा आउन सकेको छैन। सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सुरु गरेको हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा बितेको 3 महिनामा 178 जनाले घरमै राहदानी प्राप्त गरेका जिल्ला हुला कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ भने 9 वटा पालिकामा हुला कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी सरकारी समाचार संस्था र पाकिस्तानको विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै तीन देशबीच उक्त सम्झौता भएको जानकारी दिएका हुन्। सम्झौताले तीनै देशको सामूहिक सुरक्षा र सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको विश्लेषकहरूले जनाएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार सम्झौता अन्तर्गत कुनै एक सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई तिनै राष्ट्रमाथिको आक्रमणको रूपमा लिने साथै सम्झौता सामूहिक प्रतिरोध क्षमता बलियो बनाउन केन्द्रित रहेको जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

Di Radio Nepal Yena Grisma Sherpani Sherwiki Ki Sangyur Senonang Lomanguni Zunu Banda Wotov Katala Sheruptang Kalila Sherni Wotov Kalyung Zukton Tezina Tokpala Tangbu Kana Timla Kak Senpo Ti Laklene Kani Tang Tiriki Hurtak Tema Yanglung Jinkyong Kani Yergets of Lakatiwa Rewa Nang Sin Gotsi Woto Silon Balindra Saki Sung Sung Silon Saki Aring Samajik Sanjal Tema Nepal Ausodi Limited Hetura Manji Zukton Nepal Vice सेवा निगम दुग्ध विकास संस्थान डिडिसीतङ सिंहदरबार वैद्य खानाला तिङसोकी तुछोला गोचु यर्गेकी लागि जोसालिन्सी सुङकी जुकटुन तेजिन छोकपाती वा खेपसाङ सिला यर्गे डै वतोप सुङ्वा सिलुन साकी ग्यालुङ जुकटुन तेजिन छोकपाती वा लेवा डै वतोपको लाख्यान्तोक नगिन सेम च्याङबो खुनी ल्यागेन चि तेरी पर्ला चिक्टिल ख्यानी कलेती वा मेता सोही लाका क्यासिङ नौ लाका तिवा तेरी लम्सो डफ सुङसुङ श्योतक टोकपी जोसालिन्सी ग्यालखव कि दास नाछु कि लाम्तिवा नागलो सेनग्वा श्योतक तङ टोकपा थेमा सुङक्योप कितुप तन्दोक्ला काभ्री प्लान्चुक सिन्धुली थितुप पिपी गेलामकी कुटकोट नेपाल थो कटुन्जे बेसी लाम्ला गम्बु छुजो ठुक्ने जुनु टोप्ला छुजो जेसेक डिम्डोल्तिवा तेरी जिन्क्योङ खिमाची बन्दा क्यानो होतुप कोर्सुङमाकमी श्योतप गेन तुग्राङ क्याने कान्ति लोकपतलासँग छेर्वी जोसालिन्सी लाम्ले कले हुङथोपु तपकी गम्बु छुजोङ्गाने जुनु टोप्ला छुजोङ्गा सेक लाम दिपलारङ मेची गेलाम नङ्गी इलामिटोङ खेर वरा आङ्गु रास्तुवा लिलासँग छेर्वी जोसालिन्सी नाम नागल क्वासेसी सिन्धुपाल्चोकी फोर्टीको सियु छोकपाउ नङ्गी जिरो किलो कोदारी तङ लिपिङ सखुल्ला टोकपा हनी अरेनी गेलामकी दासा नासोक्ला लाम नागल सेनक्वा तुरङ क्याने सरखुम्बु जोङखी खुम्बुपा सङ्लमु यु छोकपा वरा आङ चिङ नेम दोर्जे टोछम लम्गी नङ्गी सल्लेरी लोकला लामतङ तेह्रथुम्की लालीगुरा स्ट्रोङ खेर वडाङ्गुकी मध्य पहाडी लोकमार्ग टोकपी जोसालिन्सी नागलोप सेनक्वा कुर्सुङ मकमेकी तन्द एर्वी तुसोला टोकपा शोतक तङ लाम नागल्नी कले हुङथोपुतकी फारसुर युकुसी नङ गोमला टेल्वा गोतो छोकपाने लम्गी कोला ख्यान्तोक लाने तेरङ फारसुर डब्ला मिमाङ तेरिला सुङ्वा तुरङ क्यानी आरङ्ग्यालखपकी दासा तेरिलकी नामङ्गेने गोतो सेनक्वा जल्ते जिन मौसम पूर्वानुमान महाशाखाकी सेतोप नाङसी नारिङ कोशी मधेश तङ लुम्बिनी प्रदेशकी दासा चिक्चोङी चोला छेर्वा गेकी वतुप्ताङ काङ्ग्रेस खुल्ला खागेको नेताङ वतुप सेनक्वा तुरङ क्याने आरिङ नोब्ला ग्यालखपकी खाङ्ग्रेताङ फुस खुल्ला छेर्वा गेको नेताङ वतुप महाशाखाकी सेतोप गेन छेर्वी जोसालिन्सी चाङबु ग्याउ स्वतकताङ टोकपी कले फरुपताप्की चाङबी गाडी गुरेलाताङ दासा कलेला वतुप मिमाङ तेरिला चकपु कितुब्ला महाशाखाकी सुङ्वा दितेमा मिमाङ मिची ससिङ ठोतेने सेवा टोसम सकुलताङ नम्डु जिन्ज्युङ कितुब्ला कले हुङथोपुताप्की गोमलरङ चकपु कितुब्ला तेरिला सुङ्वा काठमाडौँ उपत्यका तङ ग्यालखपकी दास नाचोक्ला समा चोतुप ग्यास ग्याप तङ चुङ्गु लाकाला थोङ्गोप कले तुछोला रङ मेथा सबला सुङकी जुकटुन तेजिन डिपो कि अनुगमन हुर्थक क्याने खि गोतौ सेनक्वा मितिवी जोलुमु क्याने ग्यास माङ्यौले नाङसिन जुकटुन छुङडिल तेजिन आफूर्ति लोनपो गौरी कुमारी यादव कि अनि ग्यास काठमाडौँला वतुप ग्यास जुकटुन तङ डिपो कि अनुगमन क्यान गुभिएन तिरिम्बला लोनपो यादव कि लोपटुप तेजिन कलेला स्वरूप मितिवला गोमला खाक्सिनपो चिने ग्यास सुङ्गुप्ला निर्देशन नङ्गोप सेनग्वा अम्पुम पेजा लैङ्गिक तेजिन यौनिक अल्पसङ्ख्यक तङ चिचोक सुङ्ख्योप लोन खाङकी राष्ट्रिय दलित आयुक्तमा सिफारिस चुङ्गोप रुतिवी थो ख्याफेल क्याने डेल्वा वतु छोकुछप्तिवा तेजेन मिमाङताङ क्यान टोङ्गो लङ्गोफ्लाका गोचुनक्वा ग्यालुङ दलित छोकपे टिम नाङसिन दलित चिचोकी रुतिवी थोकी तन्दोक्ला सिफारिस ताङ क्यान लोन खाङला थो कल्ताङ्गो सेनक्वा ति सिफारिस नाङसिन रुतिवी थो तेन तेन कितुप सिनाङ गोमला डेल्वा वतुप चिचोक डेल्वा वतुप मि छोकपा ख्याफा तङ मिमाङ तिवी तेमा टुङ्गो थुतुब्ला लोनखाङकी थो ख्याफेल क्याउगेन लोनछाने रुकी थो कोला थाक्छुत कितोप सिनाङ गोमला टुङ्गो थुतुप मिक्योकी लोनपो सीताबादीकी निर्देशनला दलित आयोग थेमा सिफारिस क्याउ रुतिवी थो सार्वजनिक क्याउ लोनखाङकी सेतोपियन पाकिस्तानकी ब्रोडफिक खाङ्ग्रेजेको रिम्बला खाकी टोकपला सुर्नी नासगलुफ खाङ्ग्रेजेको मितिवी तन्दोक्ला सेमदुक सेमसुकको कि मन्दुनुसी दाङ गोमु थमेला छोमिनु फरुप सेनक्वा थमेल पर्यटन विकास परिषदकी कोडिक्ला पाकिस्तानकी खाङ्ग्रिला खाकी टोकपला सुर्नी नासगलुफ एमबी मितिवा किलिपिम्बा शेर्पा निमा शेर्पा गाउँथिन्डु शेर्पा गेलो शेर्पा निर्मल फुर्जा ताङ फुरबहादुर गुरुङ ताङ एम्बा सिगलकी मितिवा ताङ क्यान मेरा चिथम्बला ठेन्सु क्या
ने कुदुत श्री दाङ खोङती वाला छोमिनु परुप येन छोमिनु परुप ल्यारिमला यम्बिटो छम बोर्ड की छोकमी सदेव थमला परिषद की छोकचो राजुमान डंगोल गोमी छोकचो फविश्वर शर्मा टोछम छोङमेन रमेश थमला नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट कि छोकचो कुमार मणि थपलिया तेजेन याम्बा छोकपा नाछो कि छोकचो तिवा तङ कुछौ तिवा छोकसुक्या नगोफियन तनहुकी ब्यास टोङखेर ताङ देवघाट युल छोपी सिङ मेतुप तलिस सुकुम्बासी तेजेन खाङथेप्चे दासला देनी गोतुप मिदिउला सिङ तेरुब्लाका कोचुन डेलवा गोतुप सान्देसेन तने थाक्छ छुङनी वाउ सिङ मेतुप तलित तेजेन सुकुम्बासी तिबी मिङताङ क्यान चोङखी ससिङकाले मेता जब छोपी सिङ तेरुब्लाका कोटिक्याउ सेनक कास्की कि रूपा युल छोपी छुङबा मेसी ससिङ न्यप ससिङ मिथिवाला अनुदान बिन्सीमा पालिकाला छुङमा सप मितिवी थो परुसेन्क गण्डकी प्रदेश सुङकी रोक्रमला युलछोकपिङ यामजुङ्गा मितिवी थो युङमो जप थन्दकला होमी छोङकी छर्सी गोचुने ससिङ मितिवाला गलुप्लोने जुन अनुदान बिन्दोन युलछोकपी छोकचो नवराज ओजाकी ससिङ मितिवी क्याउला कि चिकोर ख्यानङ्गेन पल्जोर यर्गर जप मिग्योकी कृषि सखुल्ला डोसुङ तङ्गो सुङसुङ नेपाली कङ्ग्रेसकी छोकचो गगन थापा कि सोखी सिजु नाङसिनाङ सोखला तेरिपला डिग्ने घेरगेजप ख्यालेन ख्यानाङसुङ सिङसेक गोठी श्यामबहादुर कार्कीकी थेङचुरगु कि ठुङ्कर तुसेनकी कप्ला हरिङ कोटी क्याउ ल्यारिमला सुङलफ नगिन छोकचो थापा कि सोखा नङ्गी माझीको तमयतिवा तेरे युङमो सोने तेरिताङ क्यान डिग्ने लाका कितो सुङसुङ यम्बी मकमिला भर्ना क्यान तेरुप सिंह ठगी क्याउ क्युन्ला कञ्चनपुर बेलौरी टोङ्क्यार वाराङ ग्याकी लो सुम्जुसुवाङ्गाकी हरिश चन्दला कुर्सुङमा जिम्बो सेन्क्वा हरिशकी मिला यम्बी मकमिला फर्ते क्यान तेरुप सिंह टेङ्गा भुम नितङ तोङ सिप्जु लाउ खम्जुला इलाका कुर्सुङ मकमी ल्याखुङ चिसा पानी ने लखलेने क्याउ कुर्सुङ मकमी जिम्बो यिन्न रेडियो नेपाल ने सेर्वी साङ्ग्यो डुप्सुङ थुचिसे

अहिले सुनायो विक्रम परियार सुनिता बुढा छेत्रीको स्वरमा रहेको दोहोरी गीत दिल्लीराम हरियालको शब्द सङ्कलन रहेको थियो। अब अर्को दोहोरी गीत राख्दैछौँ यहाँ माझमा सागर विरही श्रेयसी सानीको स्वरमा रहेको छ भने सागर विरहीको शब्द सङ्कलनमा।

अहिले सुनायौँ खेम सेन्चुरी दीपिका बैम्बु मगरको स्वरमा रहेको दोहोरी गीत, विक्रम बाबु विश्वकर्माको शब्द सङ्कलन रहेको थियो। अब अर्को गीत राख्दैछौँ फेरि पनि यहाँ माझमा, मौसम गुरुङ र साथीहरूको स्वरमा रहेको छ भने डिआर सुजनको शब्द सङ्कलनमा।

हजुर, भर्खरै मात्र सुनायौँ रामजी खाँड टिकापुनको स्वरमा रहेको दोहोरी गीत। रोशन सिंहको शब्द संकलन रहेको थियो भने अब अन्तिम गीत राख्दैछौँ। शक्तिचन्द मेलिना राईको स्वरमा रहेको छ भने शक्तिचन्दको शब्द संकलन रहेको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखेका सुधार र प्रगतिबारे जानकारी दिनुभएको छ। नीत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने उहाँले बताउनुभयो। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान डिडिसी र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएका सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकाले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको बताउनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत आगामी 3 वर्षमा निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबिक भन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल ओइल निगमको दावीका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाडौँमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभयो। मन्त्री यादवले बालाजोई स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ। त्यसक्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदुर तथा अप्ठ्यारामा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन पनि दिनुभयो। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गरिरहेका छन्। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणको लागि सिफारिस सहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिसको आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरकार भएका व्यक्ति तथा जनसङ्ख्या संघ संस्था, विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनु अघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता वादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। वर्षा, पहिरो र कटानको कारण देशका विभिन्न स्थानमा सड़क अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले जारी गरेको अवरुद्ध रहेका सड़कको विवरण अनुसार तेह्रथुमको मध्य पहाडी लोकमार्ग, सिन्धुपाल्चोक अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क, मुगुको नागमगमगढ़ी सड़क, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सड़क खण्डमा यातायात सेवा प्रभावित भएको छ। काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुरकोट नेपालथोक कटुन्जीबेसी सड़क खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैबीच मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड 1 महिनादेखि अवरुद्ध छ। गत असार 23 गते इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सड़क अझै सञ्चालनमा आउन सकेको छैन। सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत शुरू गरेको हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा बितेको 3 महिनामा 178 जनाले घरमै राहदानी प्राप्त गरेका जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो। जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ भने 9 वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको पनि उहाँले बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वका बीच साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी सरकारी समाचार संस्था र पाकिस्तानको विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै तीन देश बीच उक्त सम्झौता भएको जानकारी दिएका हुन्। सम्झौताले तीनै देशको सामूहिक सुरक्षा र सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको विश्लेषकहरूले जनाएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार सम्झौता अन्तर्गत कुनै एक सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई तिनै राष्ट्रमाथिको आक्रमणको रूपमा लिने साथै सम्झौता सामूहिक प्रतिरोध क्षमता बलियो बनाउन केन्द्रित रहेको जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाडे भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखुबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ निमेश भण्डारी, समृद्धि थापा, कुसुम लामा र साथीहरूको स्वरमा पूर्णचन्द्र घिमिरेको रचना डाक्टर निरञ्जन भण्डारीको सङ्गीतमा।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: हामी बालबालिकाहरू देशका कर्णधार हौं। हामीले देशको नयाँ चित्र कोर्न सक्छौ अनि सुन्दर हिमालय भरिपूर्ण यो देशलाई अझ सुन्दर बनाउन सक्छौ।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौं एलिसा शाही, रिबुसा शाही र साथीहरूको स्वरमा बलराम कोइरालाको रचना, अर्जुन शाहीको संगीतमा। अब राख्दैछौ अनिसा बस्नेतको स्वरमा बसन्ती लामाको रचना र संगीतमा।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौँ पूर्णलक्ष्मी महर्जन र राधिका भण्डारीको स्वरमा, सुनिल संगमको रचना, जुगल डङ्गोलको सङ्गीतमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, भक्तराज आचार्यको स्वरमा बमबहादुर थापा जितालीको रचना, गायक स्वयंकै संगीतमा।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। कालीकोटको पलाता गाउँपालिका थिर्पु कालीकोट पलाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पलाता गाउँपालिका नौ कालीकोट थिर्पुका 35 वर्षीय सुशील बम, 32 वर्षीय मैना बम र 30 वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिम बहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डाक्टर अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए। तपेन्द्र राति अस्पताल प्रवेश गरी त्यहाँ कार्यरत अहेव विष्णु रोखाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज, ऱ्याक लगायतमा क्षति पुगेको जनाइएको छ। चिकित्सक, नर्स, कर्मचारी कुटपिट र अस्पताल तोडफोड गर्ने सहित तीनजनालाई गैराती नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको न्यूमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ। उक्त घटनामा संलग्न बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका 5 मा नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च भावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गए रातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताउनुभयो। सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपात लगायत सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका हुन्। म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ। डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट, समय र खर्चको बचत भएको धौलागिरी गाउँपालिका 4 बाँसबोटका सन्तोष कुमार पूर्जाले बताउनुभयो। बाँकेको नरैनापुर स्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लागेको छ। साउनमा सामूहिक रूपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने भक्तजनको दैनिक घुइँचो लाग्ने गरेको छ। सोमबार र शनिबारको दिनमा बाँके, बर्दिया, दाङ लगायत छिमेकी मुलुक भारतबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेका मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिनुभयो। साउनको महिनामा सोमबारे व्रत बसेका महिला तथा भक्तजन दुःख कष्टका साथ मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको पुजारी गिरीले बताउनुभयो। असला माछा उत्पादन गर्नेमा प्रसिद्ध बागलुङको जैमिनी नगरपालिकाको ठौले खोलामा माछा लोप हुन थालेपछि स्थानीय सरकारले संरक्षणको योजना बनाएको छ। जिल्लाका स्थानीय खोलामा पाइने असला माछा लोप हुन थालेपछि स्थानीय सरकारले संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाउने लगायत योजना बनाउन थालेका छन्। गलकोट नगरपालिकाले 3 वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ। गलकोटको दरम खोलामा पाइने असला माछा देशभरि प्रसिद्ध छ। गत वर्ष तरा खोला गाउँपालिकाले माछा मार्नमा कडाई गर्न थालेको थियो। तरा खोला गाउँपालिका र बागलुङका काठे खोला गाउँपालिकाले 1 वर्ष अघिदेखि माछा मार्न कडाई गर्दै संरक्षणको नीति लिएका हुन्। यस वर्षदेखि जैमनी नगरपालिकाले ठेउले खोला सहित अन्य खोलामा 3 महिना माछा मार्न रोक लगाउँदै अनुमतिको व्यवस्था गरेको छ। सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ।
साथीहरूसँग कालीमाटी गाउँपालिका तीन स्थित धरानी सामुदायिक वनमा शिकार खेल्न गएका कालीमाटी गाउँपालिका दुई बराह ढुङ्गा निवासी अन्दाजी 62 वर्षीय टोप बहादुर पुन मगरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार शिकार खेल्न पुन सहित 7 जनाको टोली जंगल गएको थियो। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वरी रोकायले जानकारी दिनुभयो। र कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका ओडा नम्बर 2 तल्लो ढुङ्गेश्वरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज तल्लो ढुङ्गेश्वर पुलमा भएको दुर्घटनामा परि कैलालीको गोदावरी नगरपालिका 8 35 वर्षीय प्रेमबहादुर रोकाय छेत्रीको मृत्यु भएको हो। सुर्खेतबाट सिमेन्ट लोड गरी हुम्लातर्फ जाँदै गरेको ट्रकले दुल्लु क्षेत्रबाट आउँदै गरेको मोटरसाइकललाई पुलमै किचेको थियो। तल्लो ढुङ्गेश्वर बीच बजारमै ट्रकको ब्रेक फेल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिनुभयो। अनियन्त्रित ट्रकले पुल नजिकैका 2 गुम्ती पसलमा क्षति पुर्याउँदै पुलमा आइपुगेको मोटरसाइकललाई ठक्कर दिएको प्रमुख गुरुले बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। पच्चिसको समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 समाचार, 7:25 समय रहनेछ आधुनिक गीतको, 8 अङ्ग्रेजीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:30 समय रहनेछ विपदका कुराको पुनः प्रसारण, 9 समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम साहित्य संसारको पुनः प्रसारणको, 9:45 सदाबहार गीत, 10 हिन्दीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम घर देश परदेश, 10:40 पुराना आधुनिक गीत, 11 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: नराजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
3: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

0: छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।
1: वाह,

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

0: देश आमा र देशको सम्मान मातृपूजा
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
2: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
3: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन सम्बन्धी सल्लाह समेट्दैछौ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
4: देशभर नै मौसमी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यतिर सरदर स्थानबाट उत्तरतर्फ नेपाल नजिक सर्ने देखिन्छ।
3: हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै, मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ भने साताको सुरु र अन्त्यमा एक दुई स्थानमा, मध्यमा थोरै स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ।
4: पहाडी भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा धेरै स्थानमा, मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने साताको मध्यमा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
3: तराई भूभाग, देशको तराई भूभागमा साताको सुरुमा थोरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको मध्यमा थोरै स्थानमा, अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
4: देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
3: धान बालीमा हरियो मलको रूपमा तयार भएको एजोला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुहोस्। एजोला वृद्धिको लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुहोस्। साथै खेतबाट पानी तथा एजोला बगेर जान नदिनुहोस्।
4: असार महिनामा लगाइएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको एजोलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटो मिलाउनुहोस् र गाडी दिनुहोस्।
3: 21-25 दिन भइसकेको धानको बेर्ना प्रति रोपो 2-3 ओटाको दरले रोप्नुहोस्। हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका वर्ण शङ्कर धान 1 गोटा बेर्नाको दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
4: धानको टप ड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा अनुसार प्रयोग गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्।
3: धान खेतमा गवारो किराको कारण गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुबा वा प्रति मिटर किराको फूलको एउटा झुण्ड वा प्रति मिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अपनाउनुहोस्। वयस्क गवारो किरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अन्डा पार्ने भएकाले अवलोकन गरी नष्ट गर्नुहोस्।
4: धान रोपेको 2-3 हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2-3 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी 2-3 दिनको फरकमा 8-10 पटक छर्कनुहोस्।
3: तराई भित्री मधेस तथा मध्य पहाडका टार तथा होचा क्षेत्रहरूमा मास लगाउने समय भएकोले खेतको आली तथा पानी नजम्ने जग्गामा सिफारिस गरिएका वा उपलब्ध स्थानीय जातहरू लगाउनुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
4: सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मात्र विषादी छर्कनुहोस्। विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
3: लिची फलमा बोटको फेदबाट 1 मिटर टाढा घेरा बनाई 30 केजी कम्पोस्ट मल, 2 केजी पिना, 300 ग्राम डिएपी, 300 ग्राम युरिया र 200 ग्राम म्युरेट अफ पोटास प्रति बोट राख्नुहोस्।
4: आँपमा इनार्चिङ विधिबाट कलमी गर्ने उपयुक्त समय भएकोले कलमी गर्नुहोस् र नर्सरीमा उच्च आर्द्रता 80-90% कायम गर्नुहोस्।
3: सुन्तला जात फलफूल तथा हलुवा वेदको जरा कुहिने समस्याको व्यवस्थापनका लागि 1% बोडो मिश्रण वा कार्बन डाजिम युक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा घोली 12-15 दिनको फरकमा बोटको पुरै जरा भिज्ने गरी 2-3 पटक ड्रेन्चिङ गर्नुहोस्।
4: सुन्तला जात फलफूलको बोटको टुप्पो सुक्दै आउने, जरा र फेद कुहिने, पहेँलिने, बोट मर्ने रोग देखिएमा यसको व्यवस्थापनको लागि यी विधिहरू अपनाउनुहोस्।
3: रोगी बोटहरूको पातको नमुना लिई मान्यता प्राप्त प्रयोगशालाहरूमा सिट्रस ग्रिनिङ रोग, ब्याक्टेरिया जन्य तथा सिटिभी भाइरस जन्य रोग लागे नलागेको परीक्षण गराउनुहोस्।
4: सुन्तलाको फेद कुहिने समस्याको लागि एन्टिरट 10-15 ml प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 लिटर प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्कनुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5-10 ml प्रति लिटर पानीमा घोली छर्कनुहोस्।
3: सुन्तला जात फलफूलको क्याङ्कर रोगको समयमा नै पहिचान र उचित व्यवस्थापन गर्न सकिएन भने ठूलो आर्थिक क्षति हुन सक्छ। जीवाणु भित्र पसेको ठाउँमा पात, फल वा कलिला हाँगामा अत्यधिक कोशिकाको संख्या वृद्धि भएर खत देखा पर्दछ र खतहरू छिप्पिँदै गएपछि खैरो रङमा परिणत हुन्छन्। यस रोगको व्यवस्थापनका लागि बगैँचा सफा राख्ने, हिउँदमा रोगी हाँगाहरू काँटछाँट गरी हटाई जलाइदिने, काँटछाँट पछि कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटरको दरले पुरै बोट भिज्ने गरी छर्कने, फेद वरिपरि सफा पारेर 1-1.5 हातसम्म बोडो पेस्टले लेपिदिने, वर्षा सुरु हुनु अगावै नयाँ पालुवा आउन लागेको बेलामा 1 पटक र वर्षायाममा 2-3 पटकसम्म 1% बोडो मिश्रण स्प्रे गर्नुहोस्।
4: वर्षायाम वा उच्च आर्द्रताको अवस्थामा ड्रागन फ्रुटमा डाँठ कुहिने रोगको जोखिम बढी हुने भएकोले व्यवस्थापनको लागि सुरुवाती लक्षण देखिने बित्तिकै रोगग्रस्त डाँठको रोगी भाग राम्रोसँग हटाएर सफा गर्नुहोस्। काटिएको घाउमा तामा जन्ने विषादी 1 काँचले लेपन गर्नुहोस्। पहिलो काँट छाँटपछि तुरुन्तै उक्त विषादीको लेपन गर्नुहोस् र त्यसपछि 30 दिनको फरकमा 4 पटकसम्म प्रयोग गर्नुहोस्।
3: ड्रागन फ्रुटको डाँठ तथा फलमा लाग्ने क्याङ्कर रोग व्यवस्थापनको लागि फ्लुजी नाम विषादी 2 ml वा ट्याबु कोनाजोल 50% र ट्राइफलोक्सिस्ट्रोबिन 25% मिश्रित ढुसी नाशक विषादी 0.5 ग्राम प्रति लिटर पानीका दरले रोगग्रस्त डाँठको सम्पूर्ण भाग भिज्ने गरी 15 दिनको फरकमा 4 पटकसम्म प्रयोग गर्नुहोस्।
4: स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गुणस्तर बिग्रिने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्नुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
3: स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई पुतलीको नोक्सानीबाट जोगाउन बोझोको गानुको धुलो 2 ग्राम प्रति केजी आलुका दरले मिसाएर भण्डारण गर्नुहोस्।
4: रायो बालीका मनोकामना, खुमल चौडा पात, खुमल रातो पात आदि जातहरूको नर्सरी राख्दा पानी जम्ने नबनाउनुहोस्। नर्सरी राख्दा 1 बित्ता अथवा 15-20 सेन्टिमिटरको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्।
3: तराई तथा मध्य पहाडमा 40 दिने र मिनो अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 25 सेन्टिमिटर हुने गरी 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुहोस्।
4: गोलभेडामा क्याल्सियम सूक्ष्म तत्त्वको कमीले फल पाक्नुभन्दा पहिले फलको टुप्पोबाट कुहिने समस्या आउने भएकोले बाली लगाउनुभन्दा पहिले सन्तुलित मलको प्रयोग गर्नुहोस्। यस्तो समस्या भइरहने ठाउँहरूमा बिरुवा रोप्नुभन्दा पहिले प्रति बोट 1 मुठी अण्डाको बोक्रा वा सिफारिस मात्रामा कृषि चुनको प्रयोग गर्नुहोस्।
3: अब पशुपालन। बरसातको मौसममा छ महिनाभन्दा बढी उमेरका गाई गोरुमा साउने तीन दिने ज्वरो देखा परेमा फेनाइल ब्युटाजोन समूहका औषधिहरू 10-15 ml सुई मासुमा एक वा दुई पटक लगाउनुहोस्। ज्वरोको दुखाइ कम गर्न मेलोक्सेकेम इन्जेक्सन 10-15 ml प्राविधिकको सहयोगमा 3 दिनसम्म लगाउनुहोस्।
4: वर्षायाममा पशु चौपायामा पटके रोगको लक्षण देखिना साथ नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्। पटके रोगका कारणले मरेको पशु चौपायाहरूलाई नाङ्गो हातले नछुनुहोस् र चिरफार पनि नगर्नुहोस्। यो रोग मानिसलाई पनि सर्ने भएकोले निकै सावधानी अप्नाउनुहोस्। पटके रोग लागेर मरेको पशु चौपाया तिनीहरूमा प्रयोग गरिएका स्वत्तर सामग्री र आहार राम्रोसँग नष्ट गर्नुहोस्।
3: हाल सुँगुर बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गरेको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। जैविक सुरक्षामा रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार पसार तथा आवाज जावतमा नियन्त्रण गर्ने र गोठ सरसफाईमा ध्यान दिनुपर्छ। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
4: भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकोले धान खेतबारीमा बुट लगाएर मात्र जानुहोस्।
3: दिउँसोको तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकोले खोरको तापक्रम 18-25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
4: भल पानीसँगै आइमेरिया रोगका बीजाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिन सक्ने, ट्राउट माछामा पहेँलो छेर्ने रोग देखिन सक्ने हुँदा भल तर्काउनुहोस्। रोग देखा परेमा टोल्ट्राजुरिल 15 mg प्रति केजी माछाको शारीरिक तौलका दरले दानामा औषधि मिसाई खुवाउनुहोस्। यो औषधि जम्मा 7 दिन पहिलो, दोस्रो, तेस्रो, 6, 7, 9 र 10 दिनमा दानामा मिसाई खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन सी 0.5 ग्राम प्रति केजी दानाको दरले 15 दिनसम्म लगातार खुवाउनुहोस्।
3: र माछा पोखरीमा मलको मात्रा उपयुक्त हुँदा पानीको पारदर्शिता 25-40 सेन्टिमिटरको बीचमा हुन्छ। पानीको पारदर्शिता 20 सेन्टिमिटर भन्दा कम भएमा मल र दाना दिन बन्द गरी पानीको पारदर्शिताको नियमित अनुगमन गर्नुहोस्। पानीको पारदर्शिता 40 सेन्टिमिटर भन्दा बढी भएमा 15 दिनको फरकमा 10-15 kg कम्पोस्ट, 700 g युरिया र 500 g डिएपी प्रति कट्ठा पोखरीका दरले पानीमा घोलेर पोखरीको सबैतिर पर्ने गरी 7 दिनको फरकमा राख्नुहोस्।
2: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म शान्ति कुँवर।
0: कृषि पत्रिकाको सुरुमा राष्ट्रिय कृषि नीति 2083 जारी सम्बन्धी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। कृषि नीतिका बारे आफ्नो धारणा राख्नुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याएको बताउनुभयो। कृषि नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ। कृषि नीतिमा आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकरणलाई प्रवर्धन गर्ने, उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ। जैविक विविधताको संरक्षण गर्ने, वातावरण मैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने व्यवस्था समेत कृषि नीतिमा छ। उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बीमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षा लगायत विषयलाई कृषि नीतिले प्राथमिकतामा राखेको छ। कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन, कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने विषयलाई कृषि नीतिमा प्राथमिकता दिइएको छ। कृषि नीति कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको समेत व्यवस्था गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयले राष्ट्रिय कृषि नीति 2083 प्रभावकारी कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, कृषि निर्यात अभिवृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
1: हुम्लामा कोदो खेती प्रति किसानको आकर्षण बढ्यो। उत्पादनमा वृद्धि सम्बन्धी समाचार गोर्खा पत्र दैनिकमा छापिएको छ। समाजमा कुनै समय कु अन्नका रूपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लाका किसानले उत्पादन बढाउन थालेका छन्। कोदोको महत्व बुझ्दै जानु, स्थानीय रैथाने बालीका रूपमा यसको बजार विस्तार हुनु र बिक्रीबाट प्रत्यक्ष आमदानी हुन थालेपछि किसान कोदो खेतीतर्फ आकर्षित हुन थालेका हुन्। स्थानीय रैथाने बालीका रूपमा समेत पहिचान बनाउन थालेको कोदो खेतीको उत्पादन बढ्न थालेको सर्केगाड गाउँपालिका 3 उनापानीका किसान दान बहादुर फडेराले बताउनुभयो। विगतका वर्षमा मुख्य बालीका रूपमा लगाइँदै आएको कोदो खेतीमा कमी आए पनि पछिल्लो एक वर्ष यता बिक्री हुन थालेपछि किसानले थप मेहनत गर्न थालेका कारण उत्पादन बढेको उहाँको भनाइ छ। कोदोको महत्व बुझ्दै जानुका साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र व्यक्तिगत रूपमा समेत कोदो खरिद गरी जिल्ला बाहिर लैजान थालिएपछि यसको बिक्रीबाट आमदानी हुन थालेको उहाँले बताउनुभयो। स्थानीय स्तरमा कोदोको उपभोग घटेपछि उत्पादनमा समेत ह्रास आएको अवस्थामा यसको महत्व, फाइदा र आमदानी बारे जानकारी बढेपछि किसानले फेरि कोदो खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो। एक वर्षमा कोदो उत्पादनमा 1.14% वृद्धि भएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तले बताउनुभयो। यस वर्ष उत्पादन अझै बढ्ने उहाँको अपेक्षा छ। जिल्लाका 7 गाउँपालिकामा कोदो खेती हुने गरेको छ। जिल्लाको 1062 हेक्टर खेतीयोग्य जमिनमा कोदो खेती भइरहेको र यसबाट 1125 मेट्रिक टन कोदो उत्पादन हुने गरेको प्रमुख पन्तले जानकारी दिनुभयो। कोदोको महत्व बारे किसानलाई जानकारी गराउने तथा बजार सुनिश्चित हुन थालेपछि किसानले कोदो खेतीमा ध्यान दिन थालेका कारण उत्पादन वृद्धि भएको उहाँको भनाइ छ। हुम्लामा 8 जातका कोदो मध्ये डल्ले र ओखले कोदोको खेती बढी हुने गरेको छ। जिल्लामा कोदोको मूल्य प्रति केजी 105 रुपियाँ निर्धारण गरिएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा स्याङ्जाको वालिङ नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको समाचार प्रकाशित छ। वालिङ नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। सेवा प्रारम्भ भएसँगै यहाँका किसानद्वारा उत्पादित विशेष गरी तरकारी तथा फलफूल बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ। वालिङ नगरपालिका र दिवालो संस्थाद्वारा सञ्चालित वालिङ कृषि विकास परियोजनाको साझेदारीमा कृषि एम्बुलेन्स नामाकरण गरिएको, सामान बोक्ने सवारी साधन खरिद गरी सञ्चालनमा ल्याइएको हो। कुल 32,90,000 लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको छ, जसका लागि वालिङ नगरपालिकाको 18,90,000 र परियोजनाले 14,00,000 रुपियाँ साझेदारी गरेका नगर प्रमुख कृष्ण खाँडले उल्लेख गर्नुभयो। खेतबारीदेखि बजार र सेवाग्राहीका घरसम्म जोड्ने गरी ल्याइएको किसान मैत्री कार्यको प्रारम्भ भएकाले कृषि उपजको बजारीकरणमा किसानले चिन्ता गर्नुपर्ने अवस्था रहने छैन, प्रमुख खाँडको भनाइ छ। किसानलाई कृषिमा आकर्षण बढाउन नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य तोकेको छ। उत्पादनका आधारमा प्रति किलो 5 रुपियाँ अनुदान दिँदै आएको छ। गत वर्ष किसानले अनुदान बापत 7,91,342 रुपियाँ पाएको नगरपालिकाले जनाएको छ। वालिङ नगरपालिका एक स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थालाई सो कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ग्यावालीले सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्याललाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो। चाबी ग्रहण गर्दै अध्यक्ष अर्यालले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणमा सहज र व्यवस्थित बनाउन सहज बनेको बताउनुभयो। समयमै ढुवानी गर्न नसक्दा किसानका उत्पादनको बजारीकरण र मूल्यमा समेत प्रभावित बन्ने गरेको समस्या अब समाधान हुने विश्वास गरिएको छ। सहकारीमा दैनिक करिब 50 क्विन्टल तरकारी संकलन गरिने जनाइएको छ। एक पटकमा 130 क्यारेट कृषि उपज ढुवानी गर्न सक्ने कृषि एम्बुलेन्स क्षमताको छ। वालिङमा कृषि उत्पादन अत्यन्तै राम्रो हुन्छ। यहाँ मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादक किसानहरू धेरै छन्। 83 र वरपरका क्षेत्र त झनै तरकारी र फलफूलको पकेट क्षेत्र मानिन्छन्।
1: नयाँ पत्रिका दैनिकमा पशुपन्छी सम्बन्धी औषधिको अवैध कारोबार, सचेत रहन आधिकारिक वितरकको आग्रह सम्बन्धी समाचार छापिएको छ। पशुपन्छी सम्बन्धी औषधिको अवैध आयात र बिक्री भइरहेको पाइएपछि आधिकारिक विक्रेता कम्पनीले सचेत गराएको छ। कान्तिपुर भेट डिस्ट्रिब्युटरले आयात तथा बिक्री गर्दै आएको भेटम्युलिन 80% तथा भेन्कामाइसिन 25% नक्कली प्याकिङ गरी अनधिकृत बिक्री वितरण भइरहेको हो। कान्तिपुर भेटले सूचना जारी गरी कम्पनीसँग मिलान तथा प्रमाणीकरण गरेर मात्र यस्ता औषधिको बिक्री वितरण गर्न भनेको छ। सम्पूर्ण विक्रेता तथा सरकारवालाहरूलाई उक्त औषधिहरू खरिद गर्दा आधिकारिक विक्रेता कान्तिपुर भेट डिस्ट्रिब्युटर प्रालीसँग मिलान तथा प्रमाणीकरण गरी मात्र खरिद तथा बिक्री वितरण गर्न अनुरोध छ, कम्पनीले भनेको छ। यस सूचनाको व्यवस्था गरी बजारमा उपलब्ध नक्कली औषधि खरिद वा बिक्री वितरण गरेमा त्यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवारी सम्बन्धित खरिदकर्ता तथा विक्रेता स्वयंले वहन गर्नुपर्नेछ। अबको पालोमा कारोबार दैनिकमा प्रकाशित त्रिवेणीबाट 4,70,00,000 बढीको खसी बोका निर्यातसँग सम्बन्धित समाचार।
0: सल्यानको त्रिवेणी गाउँपालिकाका किसानले आर्थिक वर्ष 2082-83 खसी बोका बिक्रीबाट 4,70,97,586 रुपियाँ आमदानी गरेका छन्। 5 सहकारी मार्फत 2,580 खसी बोका बिक्री गर्दै किसानले व्यावसायिक बाख्रा पालनलाई पहाडी क्षेत्रको भरपर्दो आयोजकका रूपमा स्थापित गरेका हुन्। गाउँपालिकाको अनुदान, सहकारी मार्फत बजार व्यवस्थापन र उत्पादनको सुनिश्चितताले परम्परागत पशुपालन व्यावसायिक उद्यममा रूपान्तरण हुँदै गएको देखिएको छ। त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत किसानहरूले 5 सूचीकृत सहकारी मार्फत खसी बोका बिक्री गरेका हुन्। गाउँपालिकाको तथ्याङ्क अनुसार यस अवधिमा कुल 98,023 केजी तौलका 2,580 खसी बोका बिक्री भएका छन्। बिक्रीबाट प्राप्त आमदानी 4,70,97,586 रुपियाँ पुगेको छ। यस कार्यक्रमबाट 878 किसान प्रत्यक्ष लाभान्वित भएका छन्। गाउँपालिकाले 100 केजी भन्दा बढी तौलका खसी बोका बिक्री गर्ने 469 किसानलाई प्रति किलो 12 रुपियाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराएको छ। यस बापत किसानले 9,33,516 रुपियाँ प्राप्त गरेका छन्। सहकारी संस्थालाई व्यवस्थापकीय खर्च बापत प्रति किलो 50 पैसाका दरले 38,896 रुपियाँ उपलब्ध गराइएको छ। किसान र सहकारीलाई वितरण गरिएको कुल अनुदान रकम 9,72,000 रुपियाँ भन्दा बढी रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ। त्रिवेणी गाउँपालिकाका पशु सेवा अधिकृत वसन्त रावतका अनुसार यस वर्ष उत्पादन उल्लेख्य रूपमा बढे पनि गाउँपालिकाको बजेट सीमित भएकाले अनुदान रकम घटाइएको हो। अघिल्लो वर्षहरूमा प्रति किलो 20 रुपियाँका दरले अनुदान उपलब्ध गराइँदै आएको भए पनि यस वर्ष प्रति किलो 12 रुपियाँ मात्रै प्रदान गरिएको रावतले बताउनुभयो। पशु सेवा अधिकृत रावतका अनुसार गाउँपालिकाले किसानलाई बजारसँग जोड्ने उद्देश्यले सहकारी मार्फत खसीबोका संकलन र बिक्रीको व्यवस्था गर्दै आएको छ। यसले किसानले उचित मूल्य पाउने, व्यापारीको मनोमानी मूल्य निर्धारणबाट बस्ने र उत्पादन बिक्रीको चिन्ता गर्न नपर्ने वातावरण सिर्जना भएको छ। कृषि पत्रिकाको अन्तिममा झण्डै 3 दशकपछि कार्यान्वयनमा ल्याउन लागिएको पशु वधशाला र मासु जाँच ऐन 2055 रहेका मुख्य प्रावधानहरू के छन्, यो ऐन कार्यान्वयनको तयारी कस्तो छ र हाल बजारमा बिक्री भइरहेको मासुको गुणस्तर तथा यो ऐनको कार्यान्वयनबाट उपभोक्ताको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव लगायतका विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको संक्षिप्त कुराकानी।
2: यो झण्डै 3 दशकदेखि लागू हुन नसकेको पशु वधशाला र मासु जाँच ऐन 2055 जो यो सरकारले अत्यन्त उच्च महत्वका साथ लागू गर्न खोज्दैछ, यति महत्वका साथ सरकारले लागू गर्न खोजेको यो ऐनका मुख्य प्रावधानहरू के छन् यहीबाट सुरुवात गरौँ।
3: यसको प्रमुख उद्देश्य त उपभोक्तालाई स्वच्छ मासु खुवाउने भयो र त्यसको लागि जस्तो पशुलाई वध गर्नुभन्दा अगाडि रोगी छ या छैन भनेर त्यसलाई जाँच गर्नुपर्ने व्यवस्था, अर्को पशु वधशालामा मात्रै त्यसलाई वध गर्नुपर्ने व्यवस्था, र यदि पशु वधशाला चाहिँ कुनै ठाउँमा छैन भने मासु सुपरिवेक्षकले एउटा मापदण्ड तोकेको ठाउँमा चाहिँ पशु वधस्थलमा वध गर्नुपर्ने त्यो व्यवस्था छ, र वध गरिसकेपछि त्यसलाई पशु चिकित्सकहरूबाट त्यसको जाँच गर्न पर्ने र जाँच गरिसकेपछि सबै कुरा ठिक छ भनेपछि बजारमा जानुभन्दा अगाडि उपभोक्ताले त्यसलाई चाहिँ सेवन गर्नुभन्दा अगाडि त्यसमा छाप लगाएर मात्रै बजारमा पठाउने कुराहरू यसको मुख्य कुराहरू हुन्, र यो सँगसँगै जस्तो मासुमा मिसावट हुन नहुने, यसको छाला बिक्री गर्न नहुने मासुको छाला लगायतका विषयहरू यसका मुख्य प्रावधानहरू हुन्, र यसको दर्ता जस्तो व्यवसायहरूको दर्ताका विषयहरू पनि यसमा छ। अहिले वडा कार्यालयमै एउटा यसको प्रोसिजर के छ भने वडा कार्यालयमा व्यवसायहरूले चाहिँ निवेदन दिने, वडाले जिल्लाको प्रदेश स्थित कार्यालय छ त्यहाँ कार्यालयमा चाहिँ उहाँहरूले पठाउनुहुन्छ, र त्यसको विशेषज्ञ रायको लागि चाहिँ पशु विभागमा आएर त्यस्तो किसिमको वसालाहरू ठिक छ भने पशु विभागले चाहिँ सिफारिस दिएर फेरि जिल्लाकै कार्यालयहरूले दर्ता गर्ने, यी व्यवस्था चाहिँ प्रमुख व्यवस्था हुन् यसको ऐन।
2: अब यहाँले जति पनि व्यवस्थाहरू भन्नुभयो ती व्यवस्थाहरूको चुरोमा चाहिँ केन्द्रमा उपभोक्ताको स्वास्थ्यलाई चाहिँ यो ऐनले महत्व दिएको देखियो, तर काम अलिक चुनौतीपूर्ण रहेछ। यहाँले जो विभिन्न कुराहरू भन्नुभयो नि प्रावधानहरू भन्दाखेरि यति चुनौतीपूर्ण होइन, पशुको वध गर्ने बेलादेखि वधशालाको स्वच्छतादेखि मासुको गुणस्तरदेखि त्यसको परीक्षणदेखि यो बिक्री वितरणदेखि लिएर वधशालाको चाहिँ नै व्यवस्थापनदेखि लिएर यो चुनौतीपूर्ण कामका लागि संरचनागत अवस्था के छ?
3: अहिले ऐन कार्यान्वयनको लागि एज इट इज ऐन यस्तै हुँदा पनि हामीले कार्यान्वयन गर्न सक्ने अवस्था छ, तर पछिल्लो संहिता पछि यो सबै कामहरू स्थानीय तहले गर्नेबाटै हुने भए भएर स्थानीय तहलाई अलि धेरै अधिकार सम्पन्न बनाउने गरेर अहिले हामीले संशोधनको प्रक्रिया अगाडि बढाएछौँ। एउटा पहिलो कानुनी सुधारको कुरो, संरचनागत हिसाबमा चाहिँ हाम्रो सङ्घले एउटा मापदण्ड बनाउँछ, सङ्घीय कार्यालयहरू छ, र यही मासु जाँचको लागि मात्रै भनेर अहिले हामीले नयाँ एउटा चाहिँ भेटेनरी जनस्वास्थ्य कार्यालय हामीले प्रस्ताव गरिरहेका छौँ। यसले ओभरअल नेसनल स्ट्यान्डर्डहरू बनाउँछ र प्रदेश कार्यालय र स्थानीय तहहरूले नै यसलाई चाहिँ बढी चाहिँ कार्यान्वयन गर्ने गरे भए भएर अहिले धेरै जिल्लाहरूमा चाहिँ प्रदेशका कार्यालयहरू छ र हरेक स्थानीय तहमा हाम्रो भेटनेरी डक्टरहरू हुनुहुन्छ, त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ। र अहिले एउटा इन्ट्रेस्टिङ कुरा मात्र के हो भने हामीले मासु निरीक्षकका लागि आह्वान गरेका थियौँ हाम्रो मन्त्रालयले, त्यो गर्दाखेरि 24 घन्टामा 63 जिल्लाबाट लगभग 416 पशु चिकित्सकहरूले मासु निरीक्षकको लागि चाहिँ इच्छुक छु भनेर उहाँहरूले चाहिँ आवेदन दिनुभएको छ। यो भनेको जनशक्तिको धेरै समस्या छैन अहिले, र संरचनागत हिसाबमा पनि यो एक किसिमले एलाइन बनिरहेछ, र यो निर्णय नै यो लागू गर्ने निर्णय नै के भयो भने यसमा चाहिँ सबैले अपनत्व लगाएका छौँ। जस्तो विषयगत समितिमा मन्त्रीज्यूले अध्यक्षता गर्नुहुन्छ, त्यहाँ प्रदेश मन्त्रीज्यूहरू सबैको उपस्थितिमा र गाउँपालिका र महासङ्घ नगरपालिका महासङ्घको उपस्थितिमा सबैले ओनरसिप लिने गरिकन यसलाई लागू गरौँ है भनेर चाहिँ यसरी निर्णय भएर आएको विषय हो। र पछिल्लो आरोह भन्नुहुन्छ भने हाम्रो माननीय मन्त्रीज्यूकै उपत्यकाका सबै मेयर साहबहरू बोलाएर ल लागू गर्नुपर्छ भनेपछि ल सबैले ल स्थानीय तह पनि रेडी भएपछि नेपाल सरकार अगाडि बढेको अवस्था हो।
2: हाल चाहिँ बजारमा बिक्री भएको जो मासु छ त्यो मासुको गुणस्तर र सरसफाई कस्तो छ, यो ऐन कार्यान्वयनमा आएपछि उपभोक्ताको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव के हुन सक्छ?
3: यो ऐनको मुख्य उद्देश्य नै स्वच्छ मासु चाहिँ उपलब्ध गराउने हो। अहिले पनि हामीले बजारमा हेर्यौँ भने 55 सालको बजार र अहिलेको बजारमा धेरै भिन्नता छ, मान्छेको चाहिँ चोइस फरक छ। अहिले धेरैले फ्रोजन मासु खान थाल्नु भएको छ, चिल गरेको मासु। अहिले भाटभटीमा जानु तपाईँ, बिग मार्टमा जानु, त्यहाँ चिल फ्रोजन मासुहरू चाहिँ त्यहाँ राख्या हुन्छ। र अहिले तपाईँको पछिल्लो आवरमा अहिले बच्छालाहरू पनि धेरै ठाउँमा बनिरहेको अवस्था छ। 55 सालको र अहिलेको बच्छालाहरू मासु पसलको गुणस्तर हेर्नु, त्यहाँको सरसफाइका कुराहरू हेर्नु, त्यो एकदम सुधार हुँदै आएको छ। यद्यपि केही ठाउँहरूमा जथाभावी चाहिँ वध गर्ने पशुहरूलाई अनि त्यही काट्ने, त्यही बेच्ने र केही सरसफाइका कुराहरू चाहिँ नहुँदाखेरि यसले प्रत्यक्ष जनस्वास्थ्यमा असर पर्ने भए भएर यसलाई अलिकति नियमन गर्नुपर्छ है भन्ने हिसाबले चाहिँ हामीले अहिले काम सुरु गरिराखेका छौँ। विशेष गरेर यसको जनस्वास्थ्यको पाटो हेर्नुहुन्छ भने तपाईँले मान्छेमा जति पनि संक्रामक रोगहरू लाग्छ त्यसको 75% रोग भनेको पशुजन्य पदार्थबाटै जाने हो। अहिले तपाईँले विश्व पशु स्वास्थ्य सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनको डाटा हेर्नुभयो भने हरेक वर्ष 5 नयाँ रोगहरू मान्छेमा देखिन्छ भन्छ। त्यो 5 मध्ये 3 रोग चाहिँ पशुबाट चाहिँ उत्पत्ति हुन्छ भनेर भनेको छ कि। र अर्को कुरा के हो भने मान्छेमा जति पनि संक्रामक रोगहरू लागिराखेका छन् त्यो 60% रोग चाहिँ जुनोटिक भनेर भन्छौँ, मान्छेबाट पशुमा सर्ने, पशुबाट मान्छेमा सर्ने खालका रोगहरू छन्। त्यो भाव भएर जबसम्म दुध यो मासुलाई स्वस्थ बनाइँदैन, स्वस्थ रूपमा चाहिँ उपभोक्ताकामा पुर्याइँदैन, यो संविधानको धारा 44 के भनेको छ भने हरेक वस्तुलाई, हरेक उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तुको उपभोग गर्ने हक भनेर भनेको छ कि। भनेको स्वच्छ मासु खान पाउने त हरेक उपभोक्ताको हक हो नि। त्यो भएर यसलाई पनि अब यसको जनचेतना एकदम व्यवसायहरूमा पनि फैलिरहेछ। अस्ति 20 घोषणा हो, अहिलेसम्म चाहिँ धेरै यसका स्टेक होल्डरहरूले यसलाई चाहिँ सहयोग गर्नुभएको छ, स्वागतै गर्नुभएको छ।
0: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाली सहित शान्ति कुँवर र म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धि खर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाएर लैजाने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट। र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी टाइफुन डल्फिन अघि बढेपछि उच्च सतर्कता।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आज नेपाल औषधि लिमिटेड, हेटौडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले इमानदारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री लम्सालले सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सडक खण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडक खण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिनुभयो। उहाँले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायमाथि सरकार कडाईका साथ प्रस्तुत हुने चेतावनी समेत दिनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिस सहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नु अघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा संघ संस्था, विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मन्त्री परिषदबाट सूचीकरण सम्बन्धी निर्णय हुनु अघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। मुगुमा 4 अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका 100 परिवारको अझै पुनस्थापना हुन सकेको छैन। 2079 साल असोज 3 साता आएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीडित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइ छ। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बाढी पहिरोबाट जिल्लामा करिब 1,300 घरमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। सभापति थापाले भोलिबाट सुरु हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले कहिलेकाहीँ सत्ता बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। कङ्ग्रेस काठमाडौँ महानगरपालिका 26 ओडा कार्य समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले आउँदो असोज 16-देखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो। महामन्त्री पौडेलले कङ्ग्रेस डिजिटल माध्यम मार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाट स्थानीय तहको उम्मेद्वार छान्ने व्यवस्था गरिने बताउनुभयो। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपात लगायत सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। यसैबीच सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 रुपियाँको लागतमा करिब 1 किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर वेलबहादुर विश्वकर्माले बताउनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सडकका कारण बाँकेको डुडुवा गाउँपालिका 1 टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुवानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सडकले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुवानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 किलोमिटर लामो तटबन्ध र 10 गजा क्षेत्र नजिकको अग्लो सडकका कारण राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ। डुडुवा, नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ।
4: मजबुत अभी जितना पानी है लौट के लड़के जैसे ठोकर ली तुरन्त वापस आएगा भाई तो यहाँ डुबान हो था।
0: लक्ष्मणपुर बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस बन्ध निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लस बन्ध निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमाबाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ, तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलुवा बाँधको दूरी 0.5 किलोमिटर र लक्ष्मणपुर बाँध 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हक त मिचिएकै छ, नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव।
5: खाना तक ना लड़के पावत ही मेरे को जब से सैलाब आवा है बड़ी समस्या होएगा।
0: 2071 साल को विनाशकारी बाढ़ीले नरेनापुर, डुडुवा र राप्ती सुनारी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यति बेला करिब 1,050 घरधुरी विस्थापित भएका थिए। धेरै परिवार भारत तर्फ बसाइ सरे भने केही परिवार सामुदायिक वन क्षेत्रमा आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमुनि संघर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह। सीमावर्ती क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। कर्णकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीलाई सहज भएको छ। यसअघि डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता थियो। प्रदेश सरकारले बेनी अस्पताललाई हालै तीनवटा डायलिसिस उपकरण उपलब्ध गराएपछि 9 मेसिनको सहायताले दैनिक 45 डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त बास्तोलाले बताउनुभयो। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरचन नियुक्त हुनुभएको छ। यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिना ताम्राकार, उपकुलपतिमा चन्द्र श्याम डङ्गोल तथा सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रिजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। भोजपुरका जीवन थापाले अधिवक्ताको पेसा छाडेर गाउँमै व्यावसायिक रूपमा कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। आधुनिक कृषि प्रणाली अपनाएर उहाँले राम्रो आमदानी लिँदै आउनु भएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनु भएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
6: भोजपुरको सडानन्द नगरपालिका एक नेपाली डाँडा थापा थालीका जीवन थापाले काठमाडौँको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेसा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 अघि सुरु गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित आधुनिक र बहुउद्देश्य कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी उन्सु जातको सुन्तला तथा 100 बोट टिमुरको बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
7: कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 देशमा चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
6: उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15 लाख रुपियाँ खर्चेर चिसन केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1,000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10 लाख रुपियाँसम्म आमदानी भइरहेको छ।
7: वार्षिक मैले मेरो आफ्नोबाट 5 लाख गरिरहेछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 जति खरिद गरेँ, त्यही 10-12 लाख जति टोटल्ली आम्दानी गरेको छु।
6: स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3,000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
3: पलाता गाउँपालिका थिर्पु कालीकोट पलाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने 3 पक्राउ परेका छन्। पक्राउ पर्नेमा पलाता गाउँपालिका 9 कालीकोट थिर्पुका 35 सुशील बम, 32 मैना बम र 30 तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डाक्टर अली हैदर रैन र नर्स शान्तागिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए। अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको न्यूमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सडक खण्ड 1 अवरुद्ध छ। गत असार 23 इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन। माथिबाट लेडो सहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि 1 यता अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी डल्फिन चितवनको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरिएको छ। आँधीको निरन्तर अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्। टाइफुन भोलि जेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक सहर सांघाई पनि आधीको सम्भावित मार्गमा रहेको छ। अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। अधिकारीहरूले भारी वर्षा र तीव्र हावाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सुरक्षा तथा उद्धार तयारीलाई तीव्र बनाएका छन्। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै अन्य 10 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब 393 किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाडी क्षेत्रमा भएको थियो। यात्रुवाहक बसमा 18 जना सवार थिए। यसैबीच हिमाचल प्रदेशमा भारी वर्षाका कारण 185 सडक बन्द भएको जनाइएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा समस्या देखिएपछि सरकारले उद्योग तथा डिपोहरूको अनुगमनलाई तीव्र बनाएको छ। साविक भन्दा बढी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको भनाइका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले शनिबार काठमाडौँमा रहेका ग्यास उद्योग तथा डिपोहरूको अनुगमन गर्नु भएको छ। मन्त्री यादवले बालाजु स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनु भएको छ। उद्योगको निरीक्षण पछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा समेत पुगेर अनुगमन गर्नु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल ग्यास, एचपी र एभरेस्ट सुगम तथा श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गर्दै आएका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टिम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाएको जनाएको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिन्डर ग्यास बिक्री वितरण भइरहेको निगमले उल्लेख गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनु भयो। नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमान स्थित गैर आवासीय नेपाली सोसल क्लब बीच समझदारी भएको छ। मस्कट स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थिति शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापार तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। त्यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिइएको, ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, सेल्ट, गार्मेन्ट, कार्पेट, जडीबुटी जन्य सामग्री तथा परम्परागत पोसाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। नेपाली कला र हस्तकलाको प्रवर्धन गरी नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावासद्वारा थाइल्यान्डको राजधानी ब्याङ्ककमा 1 महिना लामो कला तथा हस्तकला प्रदर्शनी

0: समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दशौं राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताउनुभयो। एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई काठमाडौँको सिनामंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। बन्द प्रशिक्षण साउन 18 गतेदेखि शुरू गरिएको हो। 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली बक्सिङ खेलाडीको तयारी र प्रशिक्षण भारतको गुवाहाटीमा हुने भएको छ। तयारीका लागि नेपाली बक्सिङ टोली सोमबार भारत जानेछ। टोलीमा 7 खेलाडी र 2 प्रशिक्षक रहेका छन्। जापानको आइची नागोयामा असोज 3 गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालबाट बक्सिङमा 4 पुरुष र 3 महिलाले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दान बहादुर दर्लामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङले भाग लिनेछन्। भारतमा खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया साई अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिनुभयो। नेपाली टोली भारतबाटै जापान जानेछ। अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी सहित टोलीमा अनुबन्ध गरेको हो। देब्रेहाते स्पिन अलराउन्डर हरमितले यसअघि 2 सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई त्र्याउन पाउँदा निकै उत्साहित देखिएको छ। अनिल शाहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। हरमितले अमेरिकाबाट 29 वानडे अन्तर्राष्ट्रिय खेलमा 39 विकेट र 29 टी20 अन्तर्राष्ट्रियमा 31 विकेट लिएका छन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर। पोखराको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। दिपालको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाएर लैजाने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट। र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी डल्फिन अघि बढेपछि उच्च सतर्कता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ बिना भट्टराईको स्वरमा मिन गुरुङको रचना र संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ स्वरूपराज आचार्यको स्वरमा सेन्चुरी सुरेश धमलाको रचना दीपक शर्माको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ अन्जु पन्तको स्वरमा मोहन बराल थापाको रचना देव कुमार चौधरीको सङ्गीतमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
3: हुन्छ हुन्छ
4: ल हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:30 देखि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पुनः प्रसारण। समय समाचार पछिको समय रहनेछ नेपाल एण्ड बियोन्ड कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 मेगाहर्ज, रेडियो नेपाल अनलाइन.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका। आज विश्व भू संरक्षण दिवस, कार्यक्रम विपदका कुरा आज विश्व भू संरक्षण दिवसमा केन्द्रित रहनेछ। प्रत्येक वर्ष सरकारले भूक्षयको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, तर जोखिम किन घटिरहेको छैन?
1: हाम्रो समस्या के छ हजुरको भन्दाखेरि, हामीले जलाधार एज अ होल जलाधार क्षेत्रलाई म्यानेज गर्दैछौँ, जहाँ समस्या छ त्यहाँ हिट गर्छौँ हजुरको। जस्तो हामीले चाहिँ कुनै ठाउँमा बाढी आउँछ, त्यहाँदेखि नदी कटान गरेको छ भने नदीको कटान त रोक्नु जरुरी छ, तर त्यो नदी कटान किन भयो, किन त्यहाँ बाढी आयो भन्दाखेरि, जलाधार क्षेत्र चाहिँ विकसित नभएको हुनाले बाढी आयो हजुरको।
0: नेपालमा बढ्दैछ भूक्षयको जोखिम न्यूनीकरण गर्न के गर्नु पर्ला?
2: हिमाली क्षेत्रको हो भने त्यसको आफ्नै किसिमको प्रक्रियाहरू हुन्छ, आफ्नै समस्याहरू छन्। मध्य पहाडीमा आफ्नै छन्, चुरेमा आफ्नै छन्, र तराईमा गइसकेपछि पनि भूक्षय हुन्छ नि, नदी कटानहरू हुन्छ नि, त्यहाँको आफ्नै छ। त्यसपछि कुन ठाउँको भन्ने पहिला त्यो गर्नु पर्यो। त्यसपछि वन लगाएर जङ्गल लगाएर हुन्छ भन्ने जुन हामीले सोचेका थियौँ, त्यसले पनि अलिक हुँदो रहेछ कि भन्ने सोच्याउन त्यसमा अलिक थप अध्ययनहरू गर्नु पर्यो। अर्को कुरो, कृषिको जग्गा जुन छ, खेती गर्ने जग्गा, त्यसमा हुने भूक्षय त रोक्ने कुरो त आएन होइन। त्यसैले त्यो चाहिँ खेतीमै चाहिँ हुने भूक्षय कसरी रोक्ने भन्ने कुराको लागि पनि धेरै अनुभवहरू सँगालिसकेको छ नेपालीहरूले। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अब आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्, तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अब आगामी दिनहरूमा त्यसलाई व्यापकता दिन जरुरी छ।
0: यी र यस्तै विषय आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
3: बाढी बारे चासो राखौ, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौ।
3: वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौ।
3: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
3: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
3: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
3: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
3: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: हाम्रो देशमा वर्षेनी बाढी, पहिरो र जथाभावी खनिएका सडकका कारण उर्वर माटो बगेर गइरहेको छ। केही ठाउँमा माटो जोगाउने प्रयास त भएका छन्, तर समस्या अझै कम हुन भने सकेका छैनन्। आखिर किन भइरहेको छ त तीव्र भूक्षय? यसलाई रोकेर कृषिको उत्पादकत्व कसरी बढाउन सकिन्छ र यसको सही समाधान के हो? एक रिपोर्ट। नेपाल जस्तो भिरालो धरातल भएको देशमा तीव्र भूक्षय र भूमिको क्षयीकरण ठूलो वातावरणीय चुनौती बनेको छ। कमजोर भूबनोट, जथाभावी खनिएका सडक र प्राकृतिक स्रोतको दोहनका कारण वर्षेनी पनि लाखौं टन उर्वर माटो बगेर गइरहेको छ। भूक्षय नियन्त्रणका लागि केही ठाउँमा ससाना प्रयास त भएका छन्, तर ती प्रयास भने पर्याप्त छैनन्। भूक्षय प्राकृतिक प्रक्रिया हो, तर त्यसले हाम्रो खेतीबालीलाई ठूलो असर गरिरहेको छ। जलाधार व्यवस्थापन विज्ञ मधुकर उपाध्याय भूक्षयले मुख्य गरी हाम्रो कृषि प्रणालीमा ठूलो क्षति गरिरहेको बताउनुहुन्छ।
2: भू संरक्षण चाहिँ नेपाल जस्तो पहाडी मुलुक त्यसमाथि मनसुनको वर्षाले हरेक वर्ष दपेट छ भनौँ न, मुसलधारी पानीहरू पर्छ, त्यसको हिसाबले भूक्षय हुनेको एउटा सामान्य प्राकृतिक प्रक्रिया नै हो। त्यो प्राकृतिक प्रक्रिया भन्दा भन्दै पनि त्यसले हाम्रो खेतीबाली, हाम्रो संरचनाहरूलाई, हाम्रो पूर्वाधारहरूलाई असर गर्ने कुराहरू छ होइन। अनि भूक्षयले सबभन्दा आक्रान्त पारेको भनेको हाम्रो कृषिलाई हो। कृषिमा चाहिँ नि भूक्षय हुँदाखेरि त्यसको उत्पादकता घट्दै घट्दै जान्छ। त्यसैले तपाईँले जतिसुकै माटोको उर्वरा शक्ति कायम गर्नको लागि मलहरू हाल्ने, त्यसको व्यवस्थापन गर्ने गर्दाखेरि पनि भूक्षय हुनको कारणले गर्दाखेरि उत्पादकता त्यति राम्रो हुँदैन। त्यो हाम्रो समस्या हो। नेपालको समस्या चाहिँ नि विकराल छ भूक्षयको। हाम्रो प्रयासहरू चाहिँ नि अलि सीमित मात्रामा मात्रै गऱ्यौँ क्या हामीले, त्यसले गर्दाखेरि समस्या कम हुन सकेका छैन।
0: परम्परागत वा टुक्रे प्रयासले मात्रै भूक्षयको समस्या टर्ने देखिँदैन। माटो जोगिए मात्रै मानव अस्तित्व र पर्यावरण सुरक्षित रहन्छ। यदि हामीले समयमै भूक्षयलाई रोक्न सक्यौँ भने यसले देशको अर्थतन्त्र र कृषिको उत्पादकत्व वृद्धि हुने देखिन्छ। भूक्षयको नियन्त्रणबाट के कुरामा फाइदा पुग्छ त? पुनः जलाधार व्यवस्थापन विज्ञ उपाध्याय।
2: भूक्षय नियन्त्रण गर्न सक्नुभयो भने तिनवटा कुरो स्पष्ट रूपमा यसको फाइदा छ। कृषिको उत्पादकता राम्रो हुन्छ। तपाईँले भूक्षय नियन्त्रण गर्न सक्नुभयो, कम गर्न सक्नुभयो भने पहाडी खेतबारीको उत्पादकता कम्तीमा पनि 25-35-40% उत्पादकता वृद्धि हुन्छ। थप मल नहालिकन भन्दाखेरि तपाईँले त्यो माटो जोगाउने बित्तिकै उत्पादकता बढ्यो होइन। र हाइड्रो पावर चाहिँ सबभन्दा ठुलो हाम्रो आर्थिक उन्नतिको लागि हामीले विश्वास गरेको आधारशिला बने हाइड्रो पावर हो होइन। हाइड्रो पावरमा जुन त्यो टर्बाइनमा जल्ने पङ्खाहरू हुन्छ नि, त्यो पङ्खाहरू महँगो हुन्छ। त्यसलाई चाहिँ बदल्ने कुरा चाहिँ त्यो हाइड्रो पावर प्लान्टको लागि, त्यो उद्योगको लागि चाहिँ असाध्यै खर्चिलो काम हो क्या। तपाईँको माटोमा आएको सेडिमेन्ट थिग्रेनी जुन आउँछ नि भूक्षय भएर, त्यसले तपाईँको त्यो ब्लेडहरू, त्यो टर्बाइनको पङ्खाहरू चाहिँ चाँडो खिइन्छ क्या। अनि त्यो बदल्नै पर्छ तपाईँले, त्यो चाहिँ निकै चाँडो घिसिन्छ। किनभने माटोमा, पानीमा माटो जमेर आउँछ होइन बर्खामा, त्यसले गर्दाखेरि त्यसको चाहिँ जीवन अलिकति आयोजन छोटिन्छ। जलाशयहरू जति पनि छन्, खास गरिकन यो सिंचाइको लागि बनाएको शान्ति नहोस् या चाहिँ अरू पोखरीहरू बनाएको होस् पानी सञ्चयको लागि अथवा जलविद्युतको लागि बनाएको जलाशयहरू होस्, त्यसमा चाहिँ थिग्रेनी जम्मा हुने बित्तिकै, त्यो थिग्रेनी भनेको त भूक्षय भएर आउने हो होइन, त्यसको चाहिँ आयु कम हुन्छ। त्यसले गर्दाखेरि तपाईँको खर्च फेरि गर्नुपर्ने हुन्छ होइन। यो चाहिँ तिनवटा प्रमुख हो।
0: कृषिको आधुनिकीकरण र खाद्य सुरक्षाका लागि पनि भूक्षयको संरक्षण अनिवार्य शर्त हो। तर यसका लागि केवल दिवस मनाएर वा तारजाली मात्रै हालेर पुग्दैन। हामीलाई दीर्घकालीन र वैज्ञानिक दृष्टिकोणको आवश्यकता छ। त्यसो भए यो समस्याको दिगो र सही समाधान के हो त? जलाधार व्यवस्थापन विज्ञ उपाध्याय।
2: हिमाली क्षेत्रको हो भने त्यसको आफ्नै किसिमको प्रक्रियाहरू हुन्छ, आफ्नै समस्याहरू छन्। मध्य पहाडीमा आफ्नै छन्, चुरेमा आफ्नै छन्, र तराईमा गइसकेपछि पनि भूक्षय हुन्छ नि, नदी कटानहरू हुन्छ नि, त्यहाँको आफ्नै छ। त्यसपछि कुन ठाउँको भन्ने पहिला त्यो गर्नु पर्यो। त्यसपछि वन लगाएर जङ्गल लगाएर हुन्छ भन्ने जुन हामीले सोचेको थियौँ, त्यसले पनि अलिक हुँदो रहेछ कि भन्ने सोचाउन त्यसमा अलिक थप अध्ययनहरू गर्नु पर्यो। अर्को कुरो, कृषिको जग्गा जुन छ, खेती गर्ने जग्गा, त्यसमा हुने भूक्षय त रुखले रोक्ने कुरो त आएन होइन। त्यसैले त्यो चाहिँ खेतीमै चाहिँ हुने भूक्षय कसरी रोक्ने भन्ने कुराको लागि पनि धेरै अनुभवहरू सँगालिसकेको छ नेपालीहरूले। जस्तो हाम्रो पहाडमा चाहिँ गराहरू बनाएर राख्ने होइन, आलीहरू बनाएर राख्ने, पानीको भललाई नियन्त्रण गर्ने, पानीको व्यवस्थापन गर्ने, खास गरी बर्खाको पानीको व्यवस्थापन गर्ने, यी कुराहरूमा चाहिँ नि हाम्रो अनुभवहरू राम्रै छन्। तर त्यसलाई व्यापकता दिन सकेका छैन हामीले। सायद मलाई लाग्छ अबका आगामी दिनहरूमा त्यसलाई अलिक व्यापकता दिन जरुरी छ।
0: पक्कै पनि जलाधार व्यवस्थापन विज्ञ उपाध्यायले औल्याउनु भएका सही र व्यावहारिक समाधानहरूलाई नीतिगत रूपमै समेटेर अघि बढ्नु आजको आवश्यकता हो। अनि मात्र हाम्रा पहाडहरू भत्किनबाट जोगिनेछन् र तराईका खेतहरू मरूभूमि हुनबाट बस्नेछन्। केवल दिवस मनाएर मात्रै देशमा बढिरहेको भूक्षय रोकिनेवाला छैन। हाम्रो पहाड र उर्वर भूमिलाई भूक्षयबाट जोगाएर कृषिको उत्पादन बढाउन अब हामीलाई गफ होइन वैज्ञानिक र सही समाधानको खाँचो छ। बेलैमा सोचौं र आफ्नो ठाउँबाट भूक्षय न्यूनीकरण गर्ने अभियानमा लागौं। भूक्षय नेपालको एक प्रमुख र संवेदनशील वातावरणीय चुनौती हो, जसको जरो देशको विशिष्ट भौगोलिक बनावट र मानवीय क्रियाकलापहरूसँग जोडिएको छ। नेपालको भौगोलिक बनावट र पर्यावरण निकै संवेदनशील अवस्थामा छ। जहाँ एकातिर जलवायु परिवर्तनका कारण वर्षाको चक्र बदलिएको छ भने अर्कोतिर विकासका नाममा प्राकृतिक नियम विपरीत गरिएका अव्यवस्थित मानवीय गतिविधिले भूक्षय, बाढी र पहिरोको जोखिमलाई झन भयावह बनाइदिएको छ। हाम्रो जीवनको मुख्य आधार मानिने माटो र जमिन वर्षेनी बगेर जाँदा प्राकृतिक सन्तुलन मात्र बिग्रिएको छैन, बरु ठूलो जनधनको अपूरणीय क्षति समेत भइरहेको छ। साथै विपद आइसकेपछि उद्धार र राहतमा भौतारिनु भन्दा विपद आउनु अगावै भू संरक्षणका वैज्ञानिक उपायहरू अपनाउनु आजको मुख्य आवश्यकता बनेको छ। विश्व भू संरक्षण दिवसको अवसरमा केन्द्रित रहेर नेपालमा विश्व भू संरक्षण दिवस मनाउनुको औचित्य के हो? पछिल्लो समय देशभर भू संरक्षणको अवस्था र चुनौतीहरू के छन्? वर्षेनी हुने भूक्षय रोक्न आम नागरिकको भूमिका के हुन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानसँग कुराकानी गरेका छौँ। धीरेन्द्र सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद सर।
0: विश्व भू संरक्षण दिवस नेपालमा किन मनाइन्छ र यसको औचित्य के हो?
1: हजुर, धन्यवाद प्रश्नको लागि। नेपालमा हरेक वर्ष हामीले राष्ट्रिय भू संरक्षण दिवस मनाउने छौँ र अहिले हामीले मनाइरहेको भू संरक्षण दिवस 52 भू संरक्षण दिवस हो। र यो भू संरक्षण दिवस तत्कालीन भू तथा जलाधार संरक्षण विभागको स्थापना 2031 साल श्रावणको 24 गते भएको थियो र त्यही विभागको स्थापना भएको दिनलाई चाहिँ हामीले भू संरक्षण दिवस मनाउने गर्छौँ। र यसपालिको हामीले भू संरक्षण दिवस चाहिँ स्वस्थ जलाधार समृद्धिको आधार भन्ने नाराका साथ मनाउन गइरहेको छौँ। वास्तवमा पृथ्वीमा जीवनको आधार 2 प्राकृतिक सम्पत्तिमा निर्भर छ। त्यो भनेको एउटा भूमि र पानी हो। भूमिले उत्पादन दिन्छ भने पानीले जीवन दिन्छ। भूमि बिग्रियो भने पानी पनि बिग्रिन्छ र पानी बिग्रियो भने कृषि पनि बिग्रिन्छ र कृषि बिग्रियो भने समग्र अर्थतन्त्र समाज दुवै कमजोर हुन्छ। त्यसैले भू संरक्षण केवल माटो जोगाउने कार्यक्रम होइन, यो नेपालको भविष्य जोगाउने राष्ट्रिय अभियान हो। कारणले गर्दाखेरि हामीले प्रत्येक वर्ष एउटा जनचेतना जगाउने हिसाबले पनि यो भू संरक्षण दिवस मनाउने गर्दछौँ।
0: धीरेन्द्र सर, नेपाल जस्तो भौगोलिक रूपमा संवेदनशील देशका लागि भू संरक्षणको वर्तमान अवस्था र यसका मुख्य चुनौतीहरू के हुन्?
1: यहाँले भने जस्तै नेपाल हिमाल, पहाड, चुरे, तराई गरी मुख्यतः 4 भूभाग मिलेर बनेको छ र नेपालमा चाहिँ वर्षेनी भूक्षयको समस्या बढ्दो अवस्थामा छ। हामीले गर्ने विकासहरू र प्राकृतिक कारणले गर्दाखेरि पनि विभिन्न प्रकारका ल्यान्ड डिग्रेडेसनका समस्याहरू नेपालमा दिनोदिन बढ्दै गइरहेको छ। त्यसकारणले गर्दाखेरि पनि हामीले भू संरक्षण गर्न एकदमै जरुरी छ। त्यो भू संरक्षण भयो भने समग्र देशको अर्थतन्त्र नै समृद्ध हुन्छ र यहाँले भने जस्तै नेपालमा मुख्यत भू संरक्षणका 2 गर्दाखेरि भनौँ न भूक्षय हुन्छन्। त्यो भनेको एउटा चाहिँ प्राकृतिक कारणबाट हुन्छ भने अर्को चाहिँ मानवीय कारणबाट हुन्छ। प्राकृतिक कारणबाट हामीले हेर्ने भने नेपालमा त्यस्तो प्राकृतिक विपदका घटनाहरू यहाँले सुनिरहनु भएको छ। प्राकृतिक कारणहरूलाई मानवीय कारणले चाहिँ बढी ट्रिगर गर्ने गर्छ। जस्तै हामीले खन्ने बाटोहरू, हामीले बनाउने विभिन्न विकासका पूर्वाधारहरू विभिन्न वातावरणीय अध्ययन नगरिकन र वातावरणीय पक्षलाई चाहिँ सम्बोधन नगरिकन विकासले गर्दाखेरि चाहिँ बढी भूक्षय हुने, चाहिँ बढी ल्यान्डस्लाइड हुने देखिएको छ। त्यसकारणले गर्दाखेरि नेपालमा चाहिँ अलिकति च्यालेन्ज भनेको गर्ने विकासका कामहरू वातावरणीय पक्षलाई चाहिँ सम्बोधन नगरिकन गर्ने हुनाले पनि अलिकति समस्या देखिएको छ।
0: वातावरणीय मूल्याङ्कन नगरिकन गरिएका जुन खालका विकास निर्माणका गतिविधि छन् ती गतिविधिले पनि भूक्षय बढ्ने खतरा देखाइरहेको छ अथवा भूक्षय बढिरहेको छ?
1: हजुर, वास्तवमा अहिले स्थानीय स्तरमा अलिकति सेन्सिटाइभ भएको छ। अहिले चाहिँ वातावरणीय अध्ययनहरू गर्ने क्रम चाहिँ अलिकति बढेको छ। वास्तवमा वातावरणीय अध्ययन त भएको छ केही मात्रामा भए तापनि, तर वातावरणीय पक्षमा अथवा वातावरणीय अध्ययनमा भएका कुराहरूलाई त्यहाँ आएका मिटिगेसनका उपायहरू, त्यहाँ कन्जर्भेसनका उपायहरूलाई अक्षरशः हामीले चाहिँ पालना गर्न सकिरहेका छैनौँ। त्यसले गर्दाखेरि पनि नेपालमा चाहिँ अलिकति भूक्षयको समस्या चाहिँ बढिरहेको छ। र अहिले वास्तवमा चाहिँ हामीले भन्यो भने वातावरणीय अध्ययन वातावरण संरक्षण ऐनले चाहिँ कुनै पनि विकास निर्माण कामहरू गर्दाखेरि वातावरणीय अध्ययन गरेर र त्यसले चाहिँ वातावरणमा के कस्ता नकारात्मक असरहरू पर्दछ, ती नकारात्मक असरहरूलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ सुधारात्मक लगाउन सकिन्छ भन्ने कुराहरू समावेश गरेको हुन्छ र ती कुराहरूलाई चाहिँ अलिकति पालना गरे खण्डमा विकास चाहिँ दिगो हुने गर्दछ। वास्तवमा अहिले हेर्ने हो भने विभिन्न निकायहरूबाट गरिने निर्माण कामहरू हुनाहरूमा चाहिँ वातावरण अध्ययन भए तापनि पार्टी अध्ययनहरूलाई चाहिँ हुबहु पालना नगरेको हुनाले पनि अलिकति चाहिँ यो भुक्सेको समस्याहरू चाहिँ देखिएको छ।
0: धीरेन्द्र सर, चुरे र भाबर क्षेत्रमा भइरहेको अनियन्त्रित दोहनलाई रोक्न र त्यस क्षेत्रको भू संरक्षण गर्न विभागले के कस्ता विशेष योजनाहरू कार्यान्वयन गरिरहेको छ?
1: चुरे क्षेत्र वास्तवमा चाहिँ भुसेको दृष्टिकोण एकदमै सेन्सिटिभ ल्यान्डस्केप हो। त्यहाँ चाहिँ विभागले चाहिँ विभिन्न किसिमका कामहरू गरेर चाहिँ भू संरक्षण कामहरू गरिरहेको छ र वास्तवमा अहिले संहितापछि चाहिँ भू संरक्षणको काम अथवा भू संरक्षण विभागबाट गरिने कामहरू चाहिँ अलिकति खुम्चिएको अवस्था पनि छ। पहिला तत्कालीन भू तथा जलाधार संरक्षण विभाग हुँदाखेरि हाम्रो कार्यक्षेत्र चाहिँ लगभग 61 जिल्लामा फैलिएको थियो भने अहिले चाहिँ केही कम भएको छ। संहिता आइसकेपछि हामीले चाहिँ भू संरक्षणका कामहरू, जलाधार व्यवस्थापनका कामहरू बेसिन लेभलमा गर्ने गर्दछौँ। यहाँलाई थाहा छँदैछ नेपाललाई चाहिँ मुख्यतया चारवटा बेसिनमा डिभाइड गरिएको छ। एउटा भनेको हजुरको महाकाली, कर्णाली, गण्डकी र कोशी, चारवटा बेसिनमा डिभाइड गरेर चाहिँ हामीले काम गरिरहेका छौँ। र चारवटा बेसिनलाई डिभाइड गर्दाखेरि हामीले चाहिँ चारवटा बेसिन अफिसहरू चाहिँ सञ्चालनमा ल्याएका छौँ र त्यो बेसिन अफिसहरूले चाहिँ विभिन्न खाले, जस्तै हजुरको चाहिँ भन्यो भने विद्युत जलाधार व्यवस्थापन कामहरू, पहिरो तथा भूसे नियन्त्रण कामहरू, नदी तथा खोला किनार संरक्षण कामहरू, जैविक तथा बायो इन्जिनियरिङका कामहरू, कम्युनिटी बेस्ड इको सेफ रोड साइडको कामहरू, त्यसै अब वन डरेलोको व्यवस्थापनहरू, जलवायु अनुकूलन संरक्षण कार्यक्रमहरू लगायत विभिन्न खाले चाहिँ हामीले जलाधार व्यवस्थापन कामहरू गरिरहेको अवस्था छ। र सूर्य संरक्षणको लागि स्पेसली हजुरको चाहिँ राष्ट्रिय गौरवको आयोजना पनि सञ्चालन छ। त्यो भनेको चाहिँ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्तर्गत छुट्टै एउटा चुरे संरक्षणको लागि मैले भने यस्तै कामहरू गर्नको लागि चाहिँ छुट्टै एउटा समिति मार्फत पनि कामहरू भइरहेको छ। ती समितिले पनि विभिन्न खाले सोइल कन्जर्भेसन र वाटरसेड म्यानेजमेन्ट कामहरू चाहिँ गरिरहेको अवस्था छ।
0: जलवायु परिवर्तनका कारण भइरहेको अस्वाभाविक वर्षा र खडेरीले हाम्रो माटो र जमिनको उत्पादकत्वमा पारेको असरलाई न्यूनीकरण गर्न विभागले अहिले के काम गरिरहेको छ?
1: विभागले चाहिँ अब जलाधार व्यवस्थापन अथवा भू संरक्षणमा चाहिँ विभिन्न किसिमका प्रोग्रामहरू गरिरहेको छ। मुख्यतया चाहिँ अब पहिरो रोकथामको लागि, व्यवस्थापनको लागि, नदी कटान नियन्त्रणको लागि विभिन्न हजुरको चाहिँ इन्जिनियरिङका उपायहरू, बायो इन्जिनियरिङका उपायहरू उपयोग गरेर चाहिँ विभिन्न खाले संरक्षण कामहरू गरिरहेको छ। वास्तवमा भू संरक्षण विभागको एकल प्रयासबाट मात्रै हजुरको यो भू संरक्षण हुन्छ भन्ने चाहिँ हुँदैन यसको, होइन? यसलाई चाहिँ अब एकीकृत रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ। त्यो भनेको के हो भन्दाखेरि अब कृषिसँग सम्बन्धित कृषि कार्यालयहरूले, त्यस्तै हजुरको चाहिँ अब वनसँग सम्बन्धित कामहरू चाहिँ वन कार्यालयहरूले, त्यस्तै अब पानीको व्यवस्थापनको लागि सिँचाइ कार्यालयहरूले, विभिन्न निकायहरूबाट चाहिँ यो इन्डिभिजुअल रूपमा चाहिँ काम भइरहेको अवस्था पनि छ। र त्यसले गर्दाखेरि पनि हजुरको चाहिँ अब भू संरक्षणका भनौँ न भुसेका समस्याहरू चाहिँ केही हदसम्म चाहिँ कन्ट्रोल भएको अवस्था पनि छ हजुरहरूले चाहिँ।
0: भुसेको समस्यालाई न्यूनीकरण गर्न विशेष गरी स्थानीय तहहरू अथवा स्थानीय सरकारहरूसँग विभागले के कसरी समन्वय र सहकार्य गर्दै आएको छ?
1: वास्तवमा भू संरक्षणका कामहरू हामीले विभागले जति पनि कामहरू गरिरहेको छ सबै हजुरको चाहिँ स्थानीय स्तरमा स्थानीय तहहरूसँग स्थानीय जनताहरूसँग मिलेर गर्छौँ। र सबभन्दा हामी चाहिँ के गर्छौँ हजुर भन्दाखेरि स्थानीय उपभोक्ता समूह मार्फत नै काम गर्छौँ। त्यसले गर्दाखेरि के हुन्छ हजुरको भन्दाखेरि एक त स्थानीय स्तरमा भएका मेटेरियल्सहरू पनि प्रयोग गर्ने हुन्छ र सँगसँगै स्थानीय स्तरमा चाहिँ स्थानीय जनताहरूले रोजगारी पनि पाउने गर्छ। त्यसले गर्दाखेरि हामी चाहिँ प्रदेशसँग, स्थानीय तहसँग सबैसँग समन्वय गरेर कुन ठाउँमा चाहिँ सिटी जोन कहाँ छ, कुन ठाउँमा चाहिँ बढी चाहिँ समस्या छ, त्यो ठाउँमा चाहिँ स्थानीय स्तरमा पहिचान गरेर चाहिँ उहाँहरूसँग समन्वय गरेर चाहिँ विभागले चाहिँ काम गरिरहेको अवस्था छ अहिले चाहिँ।
0: भू संरक्षण र पहिरो नियन्त्रणका लागि विभागले बायो इन्जिनियरिङ वा अन्य कुनै आधुनिक प्रविधिको प्रयोग गरेर पनि कामहरू गरिरहेको छ पछिल्लो समय?
1: हामीले चाहिँ बढीभन्दा बढी चाहिँ बायो इन्जिनियरिङ पद्धतिलाई चाहिँ हामी जोड दिन्छौँ हजुरको, होइन? किनकि बायो इन्जिनियरिङ भनेको कस्तो हुन्छ हजुरको भन्दाखेरि दिगो हुँदो रहेछ हजुरको। अब इन्जिनियरिङ प्रविधि भनेको चाहिँ जस्तो अब हजुरको अब केही समयपछि चाहिँ त्यो कुनै एउटा हामीले चाहिँ अब भनौँ न अब नदी कन्ट्रोल गर्नको लागि चाहिँ कुनै स्ट्रक्चर बनायो भने इन द लङ रन कस्तो हुन्छ त्यो इन्जिनियरिङ स्ट्रक्चर चाहिँ हजुरको चाहिँ भत्केर जान सक्छ। तर त्यसमा चाहिँ हामीले चाहिँ बायो इन्जिनियरिङ पद्धति अप्नायो भने भविष्यमा पनि हजुरको त्यो दिगो रूपमा जाने हुन्छ। बायो इन्जिनियरिङ पद्धतिमा चाहिँ हामीले चाहिँ बढीभन्दा बढी चाहिँ हजुरको चाहिँ अब घाँसहरू रोप्ने, हजुरको चाहिँ स्पेसल किसिमको घाँसहरू हुन्छ हजुरको, त्यस्तै अब हजुरको प्लान्टेसनहरू गर्ने, त्यो भए चाहिँ के हुन्छ हजुर भन्दाखेरि सुरुवाती चरणमा चाहिँ इन्जिनियरिङ स्ट्रक्चरले चाहिँ ल्यान्डस्लाइड कन्ट्रोल गर्छ र इन द लङ रन चाहिँ हजुरको चाहिँ बिरुवाहरू रुख बिराल ढाकेको हुनाले चाहिँ त्यसले चाहिँ हजुरको दिगो रूपमा चाहिँ बिरुवाहरूले चाहिँ इन्जिनियरिङको फङ्सन गर्छ र त्यसले चाहिँ हजुरको चाहिँ ल्यान्डस्लाइड तथा भुसेका समस्याहरू रोकथाम गर्छ।
0: धीरेन्द्र सर, हामीले प्रत्येक वर्ष विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्छौँ भुसेलाई रोक्न अथवा न्यूनीकरण गर्न, तर त्यो प्रभावकारी हुन नसकेका जनगुनासाहरू पनि आइरहेका देखिन्छन्, सुनिन्छन्। खास यो न्यूनीकरणको सन्दर्भमा पर्याप्त कामहरू नभएर हो कि या कहीँ कानुनी अथवा नीतिगत केही जटिलता भएर पनि हामीले गर्नुपर्ने जति कामहरू गर्न नसकेको हो?
1: वास्तवमा के हुन्छ हजुरको भन्दाखेरि जस्तै हामीले कुनै पनि अब भनौँ बाढी कन्ट्रोल गर्नको लागि अथवा पहिरो रोकथाम गर्नको लागि हामीले चाहिँ अब पिन पोइन्टमा हामी काम गर्छौँ। तर समस्या कहाँ छ भन्दाखेरि जलाधार क्षेत्रमा समस्या हुन्छ। जलाधार क्षेत्र भनेको कस्तोहरू भन्दाखेरि जुन ठाउँबाट त्यो समस्या सृजित भएको छ नि, त्यो उदाहरणको लागि यदि हामीले पहिलो काम गर्ने हो भने जुन ठाउँ पहिरो गएको छ त्यहाँ त हजुरको डिटिङ वालहरू बनाउनु पर्छ। तर वास्तवमा त्यो पहिरो किन गयो भन्ने कुरा इम्पोर्टेन्ट छ हजुरको। त्यो चाहिँ जलाधार क्षेत्रलाई नै हामीले संरक्षण गर्यो भने चाहिँ कस्तो हुन्छ हजुर भन्दाखेरि त्यहाँ पानीको निकासहरू समस्या समाधान गरेको हुन्छ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ इन्डिभिजुअल रूपमा चाहिँ वाटर स्टेटलाई जलाधार क्षेत्रलाई चाहिँ म्यानेज गरेको खण्डमा चाहिँ हामीले बनाउने स्ट्रक्चरहरू विभिन्न जुन हामीले संरचना बनाउँछौँ त्यो चाहिँ दिगो हुन्छ। हाम्रो समस्या के छ हजुर भन्दाखेरि हामीले जलाधार एज अ होल जलाधार क्षेत्रलाई म्यानेज गर्दैछौँ। जहाँ समस्या छ त्यहाँ हिट गर्छौँ हजुरको। जस्तो हामीले चाहिँ कुनै ठाउँमा बाढी आउँछ, त्यहाँदेखि नदी कटान गरेको छ भने नदीको कटान त रोक्नु जरुरी छ। तर त्यो नदी कटान किन भयो, किन त्यहीँ बाढी आयो भन्दाखेरि जलाधार क्षेत्र चाहिँ विकसित नभएको हुनाले बाढी आयो हजुरको। त्यस कारणले गर्दाखेरि अबको अवस्था के हो हजुरको भन्दाखेरि चाहिँ हामीले पिन पोइन्ट ठाउँमा त समस्या समाधान गर्नै पर्यो। त्यो सँगसँगै एज अ होल वाटर सेड एरियालाई चाहिँ म्यानेज गरेको खण्डमा चाहिँ हजुरले भनेको समस्या चाहिँ समाधान हुन्छ। त्यस कारणले गर्दाखेरि नै हाम्रो विभागले चाहिँ के गर्छ हजुरको भन्दाखेरि चाहिँ एज अ होल वाटर सेडलाई चाहिँ म्यानेज गर्ने चाहिँ पुरै प्रयास गर्छ। र त्यो यदि हामीले चाहिँ वाटर सेड एरियालाई एज अ होल म्यानेज गरेको खण्डमा चाहिँ हजुरले भने जस्तो समस्याहरू चाहिँ आउन सक्ने अवस्था चाहिँ नहुन सक्छ भविष्यमा चाहिँ।
0: धीरेन्द्र सर, भुच्छे जस्ता प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नका लागि विभागको आगामी योजना चाहिँ के छ?
1: अब हामीले चाहिँ नेपाललाई चाहिँ चारवटा मुख्य बेसिनमा चाहिँ डिभाइड गरेका छौँ। महाकाली, कर्णाली र गण्डकी गरेर चारवटा चाहिँ बेसिनमा डिभाइड गरेका छौँ। हामीले चाहिँ त्यो सबै बेसिनको एउटा म्यानेजमेन्ट प्लान बनाएका छौँ, एउटा मास्टर प्लान बनाएका छौँ। र कुन ठाउँ चाहिँ भनरेबल छ, कुन ठाउँ सेन्सिटिभ छ भन्ने चाहिँ हामीले चाहिँ मोटामोटी म्यापिङ गरेका छौँ। र हाम्रो चाहिँ प्रयास के हुन्छ हजुरको भन्दाखेरि त्यो भनरेबल ठाउँ चाहिँ हाम्रो चाहिँ वार्षिक कार्यक्रमहरू त्यहाँ चाहिँ कन्सन्ट्रेट गर्ने र भुसे चाहिँ रोकथाम गर्ने भन्ने चाहिँ हुन्छ। त्यस कारणले गर्दाखेरि हामीहरूले चाहिँ अब चाहिँ जहाँ क्रिटिकल ठाउँ छ, जहाँ भनरेबल ठाउँ छ, त्यो ठाउँमा हामी चाहिँ फोकस गरेर काम गर्ने चाहिँ हाम्रो चाहिँ प्लान छ। र त्यो सँगसँगै विभागले चाहिँ एउटा नेपालभरिको जलाधारहरूको जलाधारहरूको सबैको एउटा म्यापिङ गरेको छ र सँगसँगै एउटा भनरेबिलिटी म्यापिङ पनि गरेको छ। र भविष्यमा चाहिँ हामी त्यही म्यापिङको आधारमा चाहिँ हाम्रो वार्षिक कार्यक्रमहरू चाहिँ फोकस गर्ने चाहिँ लक्ष्य लिएका छौँ।
0: धीरेन्द्र सर, हामी कार्यक्रमको अन्तिममा छौँ। एक जिम्मेवार नागरिकको हैसियतले सर्वसाधारणले आफ्नो घर, खेतबारी र वरपरको वातावरण जोगाउन माटो र भू संरक्षणमा के कस्ता कार्यहरू गर्न सक्छन्?
1: वास्तवमा हामी सबै आम नागरिकहरूले चाहिँ के बुझ्नु जरुरी छ भन्दाखेरि सरकारको एकल प्रयासबाट मात्रै यो भूक्षयको पहिरो, बाढी, नदी कटान जस्ता समस्याहरू समाधान हुँदैन। सबै स्थानीय मानिसहरूले चाहिँ आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी छ। मैले के उदाहरण दिन चाहन्छु भन्दाखेरि जस्तै एउटा जलाधार क्षेत्रमा चाहिँ यदि हामीले वन व्यवस्थापन गर्यो भने, यदि त्यहाँका मानिसहरू चाहिँ अवेर भयो भने, त्यहाँ चाहिँ अब भनौँ न चरिचरणको उचित व्यवस्थापन भयो भन्ने सबै तपाईँको चाहिँ बाढी पहिरो, नदी कटान, भूक्षय जस्ता समस्याहरू चाहिँ नहुन सक्छ। त्यस कारणले गर्दाखेरि सबै तह तबका सबै मानिसहरूले चाहिँ आफ्नो ठाउँबाट चाहिँ यदि चाहिँ संरक्षणमा साझेदारीको साझेदारको रूपमा काम गरेको खण्डमा चाहिँ नेपालमा चाहिँ भूक्षयको समस्याहरू चाहिँ रहँदैन। त्यस कारणले गर्दाखेरि हामीले विकास निर्माण कामहरू गर्दाखेरि जति पनि कामहरू गरिन्छ, जति पनि हामी संरचनाहरू बनाउँछौँ, त्यसमा चाहिँ वातावरणीय पक्षलाई पनि ध्यान दिएर गरेको खण्डमा नेपालमा चाहिँ यो भूक्षयका समस्याहरू रहँदैन भन्ने चाहिँ मलाई लाग्छ।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र भू संरक्षण दिवस 2083 को सबै सरकारवालाहरूलाई पनि शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद छ यहाँलाई।
0: अहिले सुन्नुभयो वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9:20 पछि यहाँले साहित्य संसार कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर अघि बढ्ने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी डल्फिन अघि बढेपछि उच्च सतर्कता। अब समाचार विस्तारमा। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 वटा तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आज नेपाल औषधि लिमिटेड हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारी प्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनुभयो। प्रधानमन्त्री शाहले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकोले इमानदार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको बताउनुभयो। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्काखाँचीको सन्धि खर्कमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानूनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनु पर्ने निष्कर्षसहित 2 दिने नीति कार्यशाला आज सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालय सुधारको महत्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ। कार्यशालामा सहभागी वक्ताहरूले विश्वविद्यालयको आफ्नो नीति तथा कानूनको समानुकूल समीक्षा गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यशालाको समापनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदान प्रदान आवश्यक रहेको बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो। मुगुमा 4 वर्ष अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका सयौं परिवारले अझै पुनर्स्थापना हुन सकेका छैनन्। 2079 साल असोज 3रो साता गएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाई छ। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनु भयो। सभापति थापाले भोलिबाट शुरू हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनु भयो। सेवाभाव र नागरिक अधिकारका लागि राजनीति गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले कहिलेकाहीँ सत्ता बाहिर बसेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तार जाली, माटो, खरपात लगायत सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सडकका कारण बाँधेको बाँकेको डुडुवा गाउँपालिका एक टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुबानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सडकले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुबानमा पर्ने गरेको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सडक खण्ड एक महिनादेखि अवरुद्ध छ। गत असार 23 गते इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन। केही दिन यताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन्। पहिरोले नयाँ पुल घान्द्रुक सडक खण्ड अवरुद्ध बनेको छ। यस सडक खण्ड अन्तर्गत अन्नपूर्ण 10 हिसाउन 21 गते राति सिवौ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरत मान गुरुङले जानकारी दिनुभयो। सडक अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गे पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने अस्थायी प्रबन्ध गरिएको प्रवक्ता गुरुङले बताउनुभयो। यसै गरी कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका एक सिक्लेस जाने सडक भने 3 दिनपछि सञ्चालनमा आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ। यसअघि डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता थियो। तेह्रथुम जिल्लाको अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सिजेरियन सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्। गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेको छ। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्गलाल पयाङ्गु लिम्बुका अनुसार सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडीजीपी चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ। जिल्ला अस्पतालमा तेह्रथुमका अतिरिक्त छिमेकी जिल्ला संखुवा सभाको मादी, मूल खर्क लगायत क्षेत्रबाट समेत सेवाग्राही प्रसूति सेवा लिन जाने गरेका थिए। कैलालीमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको घोडागोडी नगरपालिका 4 जनकपुरमा स्थानीय दीपक सुवेदीका 18 महिनाका छोरा रामु सुवेदीको बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी डल्फिन चीनको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अप्नाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरिएको छ। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्। टाइफुन भोलि राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्त को उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको सम्भावित मार्गमा रहेको छ। अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा एउटा निजी बस सड़कबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनका साथै अन्य 10 जना घाइते भएका छन्। दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब 393 किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाड़ी क्षेत्रमा भएको थियो। यात्रुवाहक बसमा 18 जना सवार थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा समस्या देखिएपछि सरकारले उद्योग तथा डिपोहरूको अनुगमनलाई तीव्र बनाएको छ। साविक भन्दा बढी परिणाममा ग्यास आयात भइरहेको नेपाल आयल निगमको भनाइका बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले शनिबार काठमाडौँमा रहेका ग्यास उद्योग तथा डिपोहरूको अनुगमन गर्नु भएको छ। मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटल र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनु भएको छ। उद्योगको निरीक्षण पछि उहाँ निगमको टेकु स्थित कार्यालय परिसरमा रहेको डिपोमा समेत पुगेर अनुगमन गर्नु भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल ग्यास, एचपी र एभरेस्ट सुगम तथा श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गर्दै आएका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रेस्पोन्स टिम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाएको जनाएको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिन्डर ग्यास बिक्री वितरण भइरहेको निगमले उल्लेख गरेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनु भयो। नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमान स्थित गैरावासी नेपाली सोसल क्लब बीच समझदारी भएको छ। मस्कट स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थिति शुक्रबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापार तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। त्यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिइएको, ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, सेल्ट, गार्मेन्ट, कार्पेट, जडीबुटी जन्य सामग्री तथा परम्परागत पोसाक लगायत नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिने उल्लेख छ। नेपाली कला र हस्तकलाको प्रवर्धन गरी नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले नेपाली राजदूतावासद्वारा थाइल्यान्डको राजधानी ब्याङ्ककमा 1 महिना लामो कला तथा हस्तकला प्रदर्शनी सुरु भएको छ। नेपालको बौद्ध दर्शन, कला संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला, प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक अभिव्यक्तिको संयोजनका रूपमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा अल्लो, भाङ, कपास, ढाका र ऊन लगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्यान्डका शाही कलाकार सकुन इन्ताकुलको डिजाइन अनुसार नेपालका विभिन्न घरेलु उद्योगमा आबद्ध सिद्ध हस्तशिल्पकर्मीहरूले तयार पारेका कलाकृति तथा वस्तुहरू समावेश गरिएका छन्। कार्यक्रममा नेपालको कला र संस्कृति सँगै नेपाली खानाको समेत प्रवर्धन गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न नेपाली परिकारहरू उपलब्ध गराइएको थियो। प्रदर्शनी थाइल्यान्डको ब्याङ्कक स्थित रिभर सिटीमा यही अगस्त 30 तारिकसम्म सञ्चालन हुनेछ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
5: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 20 औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभएको छ। एसियाडमा सहभागी हुने खेलाडीहरूसँगको भेटमा मन्त्री पोखरेलले खेल क्षेत्र र खेलाडीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले 10 औं राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताउनुभयो। एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई काठमाडौँको सिनामङ्गल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा राखिएको छ। बन्द प्रशिक्षण प्रशिक्षण साउन 18 गतेदेखि सुरु गरिएको हो। 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली बक्सिङ खेलाडीको तयारी र प्रशिक्षण भारतको गुवाहाटीमा हुने भएको छ। तयारीका लागि नेपाली बक्सिङ टोली सोमबार भारत जानेछ। टोलीमा 7 खेलाडी र 2 प्रशिक्षक रहेका छन्। जापानको आइची नागोयामा असोज 3 गतेदेखि सुरु हुने एसियाली खेलकुदमा नेपालबाट बक्सिङमा 4 पुरुष र 3 महिलाले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दान बहादुर दर्लामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङले भाग लिनेछन्। भारतमा खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया साई अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिनुभयो। नेपाली टोली भारतबाटै जापान जानेछ। अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारी सहित टोलीमा अनुबन्ध गरेको हो। देब्रेहाते स्पिन अलराउन्डर हरमितले यसअघि 2 सिजन सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्र्याउन पाउँदा निकै उत्साहित देखिएको छ। अनिल शाहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। हरमितले अमेरिकाबाट 29 वानडे अन्तर्राष्ट्रिय खेलमा 39 विकेट र 29 टी20 अन्तर्राष्ट्रियमा 31 विकेट लिएका छन्।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन। उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सालझण्डी सन्धि खर्क ढोर पाटन सडक आयोजनाको निर्माणले गति लिने पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको प्रतिबद्धता। पार्टीमा नमिलेका कुरालाई मिलाएर अघि बढ्ने नेपाली कंग्रेसका सभापति गगन थापाको अठोट। र चीनको पूर्वी तटीय क्षेत्रतर्फ समुद्री आँधी डल्फिन अघि बढेपछि उच्च सतर्कता। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजी हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार सुनिता अधिकारी। साहित्यकार अधिकारीको प्रकाशित कृतिमा कविता संग्रह सुनिताका अनुभूतिहरू विक्रम सम्बत 2082 प्रकाशित भएको थियो। यसका साथै उहाँका फुटकर कविताहरू, कथा, निबन्ध साथै हाइकुहरू विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार अधिकारीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, अब कुराकानी अगाडि बढौँ। विशेष त तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी अगाडि बढ्यो, कसरी लेखन यात्रातर्फ प्रवेश गर्नुभयो?
1: मैले चाहिँ अब लेखन यात्रा चाहिँ मैले अब धेरै पनि भएको छैन। त्यस्तै हाम्रो कोरोनाको बेला चाहिँ मैले लेखन सुरु गरेँ। जब त्यो एउटा मुभीले चाहिँ मलाई त्यहाँतिर आकर्षण गर्यो कि हामीले पनि केही लेख्नुपर्छ भन्ने कुरा चाहिँ, जसमा त्यो एउटा फिल्म थियो नेपाली चलचित्र जुन चाहिँ हवलदार सुन्तली, त्यो चलचित्र मैले पहिलोपटक हेरेँ। अनि पहिलोपटक हेर्दा चाहिँ मलाई लाग्यो कि अब केही न केही कुरा लेख्नुपर्छ भन्ने लाग्यो मलाई चाहिँ। त्यसपछि मैले अब त्यो लेखनलाई अगाडि बढाएँ। त्यसपछि अब म बिस्तारै काठमाडौँ आएँ। त्यसपछि चाहिँ अब यता आएर एउटा मैले कवि गोष्ठीहरू अनि यस्तै साहित्यिक प्रोग्रामहरूमा चाहिँ घुलमिल हुने अवसर पाएँ अनि त्यसै गरी नै अगाडि बढिरहेँ।
0: एकजना व्यक्तिलाई यो कविता कति महत्त्वपूर्ण हुँदो रहेछ आफ्नो जीवन यापन गर्दै गर्दाखेरि, ती आफूले भोगेका भोगाई होस् या समाजमा देखेका समस्या, विकृति या समाजका घटना परिघटनालाई शब्द मार्फत कवितामा उतार्दै गर्दाखेरि, अनुभूति जन्य हिसाबले भन्नुपर्दाखेरि सर्जकले के भन्नुहुन्छ यसमा?
1: अब म चाहिँ यसमा भन्छु, मान्छे मरेर जान्छ होइन, मान्छेको शरीर मरेर गए पनि उसको शब्दहरू भने बाँचिरहेकै हुन्छन्। मलाई लाग्छ जसै जुनसुकै व्यक्तिको पनि कुनै पनि शब्दहरू छ, त्यो शब्दले कसैको जीवनमा यदि परिवर्तन ल्याउन सक्छ भने त्यो नै एउटा ठुलो अमूल्य उपहार हो भन्ने लाग्छ मलाई चाहिँ।
0: हजुर, अब हामी तपाईँको कविता संग्रहतर्फै केन्द्रित हुन चाहन्छौँ। विशेष त तपाईँको 82 सालमा प्रकाशित भएको कविता संग्रह सुनिताका अनुभूतिहरू रहेको छ। यो कविता संग्रहमा कस्ता कस्ता भावका कविताहरूलाई तपाईँले समावेश गर्नुभएको छ, त्यसबारेमा थोरै बताइदिनुहोस्। त्यसपछि हामी यहाँभित्र भएका कविताहरूकै विषयमा केन्द्रित भएर चर्चा परिचर्चा पनि गर्नेछौँ।
1: यसमा चाहिँ सुनिताका अनुभूतिहरू पुस्तकभित्र चाहिँ, यसमा केवल सुनिता मात्र छैन, यसमा चाहिँ सिङ्गो समाज छ अनि हाम्रा सामाजिक गतिविधिहरू, राजनीति लगायत सम्पूर्ण हाम्रा अध्ययन गरेर अलि एउटा कविताको रूपमा यो रूपान्तरण गरिएको हो। यस पुस्तकमा अब हाम्रो केही अब राजनीति अनि यसै गरी आन्दोलनहरू विषयमा पनि छ अलिकति। जेएनजी आन्दोलन पछिको मैले एउटा रचना पनि समेटेको छु। त्यसै गरी यसमा अब देशभक्ति अनि प्रेम, संघर्ष, पीडा सबै छ।
0: हजुर, मेरो हातमा तपाईँको सुनिताका अनुभूतिहरू कविता संग्रह रहेको छ। यसमा सरसर्ती हेर्दै गर्दाखेरि 35 कविताहरू समावेश भएको देख्न सकिन्छ। विशेष त शीर्षकहरू हेर्दै गयो कविताको भने, सबै समाजका समग्र विषयवस्तुलाई समेट

0: पृथ्वीनारायण शाह अनि बलभद्र कुँवर हाम्रा वीर पुर्खाहरू अनि यसै गरी शहीदहरू हुनुहुन्छ, मलाई त्यस्तै लाग्छ। त्यसैले अब यो कविता लेख्ने क्रममा चाहिँ मैले अब धेरै कुराहरू अनुसन्धानहरू गरेँ होइन, अब यो अनुसन्धान गरेर नै अलिकति त्यस्तै गरेर लेख्दै आएको छु र लेखेको पनि हो।
1: यसमा तपाईँको एउटा कविता छ, सगरमाथा सुसाई रहेछ भन्ने छ होइन, यो कविताको बारेमा पनि थोरै बताइदिनुहोस्, त्यसपछि हामी तपाईँको कविता सुन्नतर्फ लाग्छौँ। विशेष त यो सगरमाथा सुसाई रहेको छ शीर्षकको कविताले दिन खोजेको सन्देश के रहेको छ त यसमा?
0: यसमा चाहिँ सगरमाथा सुसाई रहेको छ कविताले दिन खोजेको सन्देश चाहिँ अब हाम्रो के छ भने, अब यसमा भनेको छ सगरमाथा सुसाई रहेको छ, तर यसमा चाहिँ हाम्रो अब यो अलिकति मैले जोडेको छु जुन चाहिँ हाम्रो देशप्रतिको भावना अनि यसै गरी मान्छेले अब कस्तो टाइपको के गर्नुपर्छ भन्ने कुराहरू छ यसमा चाहिँ, जुन चाहिँ एउटा यस्तै भूमिकामा मलाई लाग्छ आफ्नो कविताको आफैले चाहिँ अब समीक्षा गर्न अलि
1: समीक्षा भन्दा पनि सर्जकको हिसाबले कुन भावलाई समेट्न खोज्नु भएको थियो भन्ने विषय चाहिँ मैले केन्द्रित गर्न खोजेको हुँ। जस्तै त्यसमा देशभक्तिपूर्ण हुन सक्ला होइन, अथवा यो पर्यटनलाई प्रवर्धन गर्ने हिसाबले हुन सक्ला, त्यो हिसाबले कतातिर जोडिएको छ तपाईँका भावनाहरू भनेर बुझ्न खोजे हो मैले।
0: मेरो चाहिँ यसमा चाहिँ अहिले देशभक्तिपूर्ण नै छ, अनि प्रत्येक रचनामा चाहिँ मैले हाम्रो देशभक्तिपूर्ण अनि प्रेमको चाहिँ अलिक कम नै छ, प्रेम चाहिँ अलिक कम छ, अरू चाहिँ धेरै देशभक्तिपूर्ण नै छ, अनि बाबा अनि यस्तो बाबा भन्नु नै छ एउटा चाहिँ, त्यसमा पनि हेर्न सक्नुहुन्छ
1: हजुर। अब यो सँगसँगै एकजना सर्जक, त्यसमा पनि तपाईँ महिला सर्जक हुनुहुन्छ, विशेष त आफ्नो सबै पारिवारिक माहौललाई व्यवस्थापन गर्दै यो साहित्य क्षेत्रमा अगाडि बढ्दै गर्दाखेरि कतिको चुनौती हुँदो रहेछ, कस्तो महसुस गर्नुभएको छ तपाईँले हालसम्मको तपाईँको साहित्यिक यात्रामा? त्यस्तो कुनै चुनौतीको सामना गर्नुभएको छ या सहज ढङ्गले नै अगाडि बढिराखेको छ, कस्तो अनुभूति छ तपाईँसँग?
0: अब अहिलेसम्म चाहिँ अनुभूतिहरू त्यस्तो नराम्रो छैन, सहज नै छ, किनकि अब म चाहिँ एउटा स्टुडेन्ट पनि हो
1: हजुर,
0: त्यसैले चाहिँ मलाई यो विषयतिर त्यति गाह्रो पनि भएन, सजिलो नै भयो, त्यस्तो चुनौतीहरू केही पनि छैन अहिलेसम्म चाहिँ
1: हजुर। एउटा रचना सुन्छौँ, त्यसपछि हामी फेरि कविताको विविध पाटोमा रहेर कुराकानी गर्ने नि छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: म चाहिँ मेरो यस पुस्तकभित्रको नै एउटा रचना वाचन गर्न गइरहेकी छु, रचनाको शीर्षक ज्योति लोकतन्त्रको
1: हुन्छ, वाचन गर्नुभए हुन्छ।
0: लज्जावती झार्जै खुम्चिएको छ मन, लज्जावती झार्जै खुम्चिएको छ मन, फाटेको कलेजो उन्न नभ्याउँदै बगाएर अश्रुधारा चुप छु म, तिम्रो यादको नियतिले उमठिएर, तिम्रो यादको नियतिले उमठिएर, छालले लुचुप्पै भिजेका यादहरूले मन बाँध्दै, सृष्टि आन्दोलित भइरहेको छ, समसाझै निसासिएको देशको मानचित्रमा घाम जुन र ताराहरू बरालिँदै प्लायन हुनै आँटेको देखेर, हो घाम जुन र ताराहरू बरालिँदै पलायन हुनै आँटेको देखेर, दरिद्रताले जेलिएका आत्मकेन्द्रित मेरो राम कहानीमा, दरिद्रताले जेलिएका आत्मकेन्द्रित मेरो राम कहानीमा, सत्य र सपनाको विस्कुन फुजाएर, भोको पेट र नङ्गो शरीरले आज पनि प्रश्न गर्छ के यही हो त साम्राज्य लोकतन्त्रको, निर्दोष आत्माहरू जसका लागि बलिदान भए, निर्दोष आत्माहरू जसका लागि बलिदान भए, बाचा बन्धनहरू कता अल्मलियो, रोटी कपडा शिक्षा र सम्मानका पेट भरिएन, झुटा आश्वासनका भजन कीर्तनहरूले नीति र नाराहरू बाल बालिकाका चिहानमा फरफराए र अनवरत तैपनि प्रयासरत छु, सन्तानको भाग्य रेखा कोर्न आफ्नै हातले दुःख र वेदनाको झरनामा रुच्दै सिहारिरहेकी छु, सम्बोधन सम्बोधन जनतन्त्रको प्रज्वलित पार्दै बाबु आमाका मुहार, प्रज्वलित पार्दै बाबु आमाका मुहार, काफेका हात गोडामा पनि विश्वासलाई थुम्थुमाएकी छु, मन बाँधेर राष्ट्रियताको निर्मल डोरीले स्वाभिमानी हुङ्कार फिजाउँदै यत्र तत्र सर्वत्र सन्ततिलाई समुन्नत आकाश देखाउन, नैतिक जिम्मेवारीको बगैँचा सजाउन, उज्यालो बिहानीको प्रेरक सगरमाथा ठहराउन, आशा र भरोसाको कोशी र कर्णालीमा जनक सीता र बुद्धको सन्देश घोलेर नयाँ र गतिशील समाज उत्थानका खातिर जनजनमा न्याय तथा समानता फिजाउन, सुन्दर र सुलभ घडीहरू रोप्न फिजाउन चाहन्छु, ज्योति लोकतन्त्रको खातिर। फिजाउन चाहन्छु ज्योति लोकतन्त्रको, फिजाउन चाहन्छु ज्योति लोकतन्त्रको।
1: हजुर, ज्योति लोकतन्त्रको फिजाउन

0: चाहन्छु भावमा कविता वाचन गर्नुभयो। विशेष त देशप्रेमसँग सम्बन्धित रहेर त्यसमा पनि युवाहरू कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्देश बोकेको कविता भर्खरै वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष त पछिल्लो समय युवाहरू साहित्यबाट एक हिसाबले भन्ने भने अलिकति विमुख हुँदै गएको हो कि जस्तो पनि देखिन्छ एउटा तबका। फेरि एकातर्फबाट हेर्दै गयो भने युवाहरूको काहीँ न काहीँ आकर्षण पनि बढ्दै गएको हामी देख्न सक्छौँ। समग्रमा नेपाली साहित्यको उत्थानमा जसरी तपाईँहरू साहित्य क्षेत्रमा अगाडि बढिराख्नु भएको छ, साहित्यले समाज बोलिराख्दाखेरि युवाहरूको भावनाहरू कसरी जागृत हुनुपर्छ जस्तो लाग्छ युवाकै हिसाबले र तपाईँ आफै सर्जकको हिसाबले भन्नुपर्दाखेरि के भन्नुहुन्छ यसमा?
1: साहित्यले समाज बोल्छ, साहित्यले चाहिँ एउटा अब मान्छेको भित्री दुःख वेदनाहरू सम्पूर्ण गतिविधिहरूलाई पनि त्यो हाम्रो साहित्यमा नै साहित्य नै बोल्छ। तर यसमा चाहिँ के छ भने समाज उत्थानका लागि हाम्रो अब सर्जक नै भएर भन्दा पनि म चाहिँ आम नागरिक भएर नै भन्छु, तर म वास्तवमा एउटा कविता लेख्ने साहित्यकार होइन, तर म एउटा सर्वसाधारण नर्मल मान्छे हो। त्यसैले चाहिँ म के भन्न चाहन्छु भने साहित्यमा त्यस्तो आओस् कि जसले गर्दा समाज परिवर्तन होस्, समाजमा रहेका दुःख पीडा वेदनाहरू अनि यसै गरी सम्पूर्ण खुसीहरू त्यो सबै बाहिर आउन् भन्ने चाहन्छु म चाहिँ, जसले गर्दा समाजमा रहेका अन्याय अनि हिंसा यस्ता यस्ता दुर्व्यवहारहरू हुन्छ नि यिनीहरू पनि साहित्य मार्फत बाहिर आउन् र त्यसले गर्दा समाजलाई केही परिवर्तन गर्न सकियोस्। शब्दहरूले एउटा त्यो सीमित किताबमा यो अहिले पुस्तकमा हाम्रो केही शब्दहरू छ यो मात्र भएर भएन, जस्तै मेरो शब्दले मेरो मात्र होइन एउटा सर्जकहरू जसको भए पनि एउटा लेख्ने लेखकको शब्दले गर्दा कोही व्यक्तिमा एउटा त्यस्तो परिवर्तन आओस् कि जसले गर्दा उसले भनोस् तपाईँको शब्दले चाहिँ मेरो जीवनमा यति परिवर्तन भयो र मैले यो कुरामा यस्तो चाहिँ आइडियाहरू लिन सकेँ भनेर भन्न सकोस्, त्यो नै महत्त्वपूर्ण हो, त्यस्तो टाइपको होस् भन्न चाहन्छु।
0: जीवनलाई सकारात्मक ऊर्जा दिने शब्द रचना एकजना सर्जकले गर्नु पर्यो जसले समाजमा कुनै न कुनै रूपमा चेतना जगाउनेदेखि लिएर सकारात्मक भूमिका निर्वाह गर्नको लागि एउटा मानिसलाई जागृत गराउन सक्छ। यो सँगसँगै अब पछिल्लो समय फेरि प्रविधिको विकास जसरी भइरहेको छ, यो प्रविधिको विकासले युवाहरूलाई नि धेरै गाजिराखेको अथवा धेरै रुमल्लिराखेको पनि हामी पाउन सक्छौँ। त्यसको प्रविधिको विकासको सकारात्मक पाटो पनि छ, नकारात्मक पाटो पनि छ। सही ढङ्गले प्रयोग गर्दा त्यसको ऊर्जा या त्यसलाई विकास या सृजनशीलतामा प्रयोग गर्न सकिन्छ भने, त्यसलाई नकारात्मक ढङ्गले प्रयोग गरियो भने फेरि त्यसको विविध विकृति जन्य गतिविधि पनि त्यसमा देखिन सक्छ। यस्तो अवस्थामा एकजना सर्जकलाई पछिल्लो प्रविधिले कति साथ दिएको पाउनुहुन्छ? तपाईँहरू जस्तो युवा कवि हुनुहुन्छ जसले यो पछिल्लो नयाँ प्रविधिलाई पनि आत्मसात गरिराख्नु भएको छ, कतिको साथ दिएको छ त प्रविधिले?
1: अब यसमा चाहिँ के छ भने प्रविधिले चाहिँ हामीले प्रविधिलाई कसरी उपयोग गर्छौँ भन्ने कुरामा निर्भर हुन्छ, अनि मलाई लाग्छ प्रविधिले चाहिँ राम्रै साथ दिएको छ। जस्तै यदि मैले अब त्यो प्रविधि सोसियल मिडियाहरू जस्तै फेसबुक टिकटक युट्युबहरू सबै युज गर्छु, अनि यसबाट चाहिँ अब हामीले अब कुन व्यक्तिले त्यसलाई कसरी ग्रहण गर्छ त्यसलाई कस्तो रूपमा चाहिँ युज गर्छ भन्ने कुरामा निर्भर हुन्छ। अब मैले चाहिँ के गर्छु भने प्रायः जस्तो मैले चाहिँ अब टिकटकमा चाहिँ कहिलेकाहीँ जाने तर त्यहाँ अलिकति केही परिवर्तन विषयमा अथवा कुनै नयाँ शीर्षकमा चाहिँ कुराकानी हुन्छ। त्यसैले हामीले चाहिँ सही रूपमा सदुपयोग गर्यो भने सोसियल मिडियाहरू यो सामाजिक सञ्जाल प्रविधिहरू सूचना प्रविधिहरू सबैबाट चाहिँ हामीले राम्रो एउटा नलेज अब आर्जन गर्न सक्छौँ। अब यसलाई दुरुपयोग गर्यो भने त्योबाट चाहिँ अब मान्छे अलि सखाप नै हुन्छ भन्ने लाग्छ मलाई।
0: हजुर, त्यो सँगसँगै फेरि पछिल्लो समय जसरी प्रविधिको विकास भएको छ र सामाजिक सञ्जालहरूको सहज पहुँचमा पुगेको छ, यसले एकजना सर्जकलाई सकारात्मक ढङ्गले सोच्दाखेरि धेरै सहयोग पनि गरिरहेको हामी पाउन सक्छौँ। सर्जकका सिर्जनाहरू पाठक श्रोतामा सहजै त्यो कुनै पनि सञ्चार माध्यमसँग भर नपर्नु पर्ने अवस्था पनि सिर्जना गरेको छ जसले हौसला प्रदान गरिरहेको हामी पाउन सक्छौँ। यसैलाई सर्जकले अझ भन्नु पर्दाखेरि, किनभने कुनै पनि सञ्चार माध्यमसँग पुग्नु परेन आफ्ना सिर्जना रचनाहरू चाहिँ पाठक श्रोताहरूमा पुर्याउनको लागि, यो उपलब्धिलाई सही ढङ्गले कसरी प्रयोग गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: अब यो उपलब्धिलाई चाहिँ हामीले सही ढङ्गले नै प्रयोग गर्न सकिन्छ, किनकि हाम्रो सामाजिक सञ्जाल अनि सञ्जालबाट पनि धेरै अब साहित्यिक कार्यक्रमहरू भइरहेको हुन्छ, त्यहाँ हामी चाहिँ सहभागी हुने अवसरहरू पाइन्छ, अनि त्यो साहित्य सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भएर पनि धेरै ज्ञानहरू लिन सकिन्छ। अनि यसै गरी अब सामाजिक सञ्जालमा पोस्ट गर्ने हाम्रो प्रचलन धेरै हुन्छ। नर्मल लेख रचनाहरू अभियसली पोस्ट गरिरहेको हुन्छ अनि त्यहाँबाट पनि हामीले चाहिँ केही नयाँ शब्दहरू सिक्ने अवसर पाउँछौँ। त्यसैले अब सोसियल मिडियाले चाहिँ हामीलाई अलि धेरै नै ज्ञान प्रदान गरिरहेको छ।
0: त्यसमा पनि फेरि अचेल पछिल्लो समय कता कता रचना नै अर्काले लगिदिएको भन्ने गुनासोहरू पनि हामी सुन्न पाउँछौँ होइन। त्यसले सर्जकलाई काहीँ न काहीँ फेरि असर पनि गरिरहेको छ नि।
1: हो, असर पनि गरिरहेको हुन्छ। अब कस्तो हुन्छ भने जस्तै हामीले चाहिँ होइन दुई चारवटा रचनाहरू चाहिँ लेख्छौँ, त्यो टोटल्ली पोस्ट गर्छौँ, पछि त्यही रचनाहरू अर्को व्यक्तिसँग हुन्छ, मिल्दो जुल्दो हुन्छ, धेरै मेल खान्छ फेरि। तर त्यस्तो केसमा चाहिँ अब अलिकति कस्तो लाग्छ भने त्यो रचनाहरू सबै टोटल पोस्ट नगर्ने, दुई चारवटा लाइन मात्र पोस्ट गर्ने मेरो विचारमा चाहिँ।
0: हजुर, त्यो सावार गर्दाखेरि पनि जसको हो मूल रचना उसलाई सम्बोधनै नगरिकन त्यस्ता रचनाहरू एक व्यक्तिले अर्को व्यक्तिको सावार गर्ने तर आफ्नो नाममा प्रकाशन प्रसारण गरिरहेको पनि हामी देख्न सक्छौँ सञ्जालतिर। यो विकृति घट्नुपर्छ। नवसर्जकहरूलाई हौसला हुने हिसाबले मात्रै यदि कसैको रचना मनपर्छ भने ती रचनाहरू सेयर गर्न सक्यो, त्यसलाई फैलावट गर्न सक्यो, तर सम्बन्धित जो वास्तविक सर्जक हो उसको नाम सहित त्यो साभार गरियो भने उचित हुन्छ र एकजना सर्जकमाथि पनि न्याय हुन्छ जस्तो लाग्छ। अब फेरि पनि हामी संवादलाई रोकेर एउटा रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी विविध पाटोमा अन्य चर्चा परिचर्चा गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: हुन्छ, मेरो रचनाको शीर्षक छ तपस्यामा छु म अहिले।
0: हुन्छ, वाचन गर्नुभए हुन्छ।
1: जुनको प्रकाशमा देखिएका काला काला बुद उत्खनन गरी, जुनको प्रकाशमा देखिएका काला काला बुद उत्खनन गरी, घडीमा कैद हुन नसकेका समयका उराछिला आयाममा, सङ्कोचले घेरिएका विज्ञानका उपलब्धिहरूलाई सम्झे, मूर्त र अमूर्त सङ्वेगहरूलाई उतार्न चाहन्छु मेरो दृष्टिको अदालतमा, मेरो दृष्टिको अदालतमा। थाहा छ मलाई रित्तै आएको हुँ, रित्तै जानेछु यस नगरीबाट एक दिन, रित्तै आएको हुँ, रित्तै जानेछु यस नगरीबाट एक दिन, भगत कृत्रिम आडम्बरको लोभमा पर्न चाहन्न, मेरो कथा पुरा भइसकेको छैन, नाता गोता साथी सगोत्री केवल दुई दिनको घामछाया मात्र हो, फेरि पनि कठिनाइमा छु म, सिसाको प्रहारबाट तर्किन ढुङ्गाको पर्खाल बनाऊ किन, सिसाको प्रहारबाट तर्किन ढुङ्गाको पर्खाल बनाऊ किन, दिव्यताको एक अङ्जुली सपना कृत्रिम अल्गोरिदम जस्ता मान्छेमा नै दैवी शक्तिका अनेक प्रयत्नहरू हापेर स्पेस एलिभेटरको प्रतीक्षामा छु म, यो धरतीलाई चन्द्र सूर्य जस्तै चम्काउन हृदयका पत्र पत्रमा, ज्ञानको अखण्ड तपस्यामा छु म अहिले, ज्ञानको अखण्ड तपस्यामा छु म अहिले।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमा फर्किन्छौँ। अब कुरा गरौँ तपाईँको निबन्ध लेखन साथसाथै कथा लेखनको पनि थोरै चर्चा हामी गर्नेछौँ। विशेष त तपाईँले फुटकर रूपमा निबन्धहरू लेखिराख्नु भएको छ। यो निबन्धहरू लेख्दै गर्दाखेरि यी पनि फेरि समाजकै घटनाहरूमै केन्द्रित हुने हुन्, तर त्यसमध्येमा पनि तपाईँको रुचि या तपाईँका निबन्धहरू केमा बढी केन्द्रित छन् त्यसबारेमा थोरै प्रकाश पारिदिनुहोस् न।
1: अब मैले चाहिँ खासमा धेरै निबन्धहरू चाहिँ लेखेको छैन, तर लेख्ने चाहिँ लेख्छु, तर मैले त्यस्तो धेरै पनि प्रकाशन पनि भएको छैन निबन्धहरू चाहिँ। निबन्धहरू चाहिँ एउटा आरुष टाइगर अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा मैले दिएको थिएँ, त्यसबाट मैले सम्मान पुरस्कार पनि पाएँ। अनि त्यसमा चाहिँ अब मलाई निबन्धहरूमा पनि मेरो यस्तै यस्तै नै हुन्छ, जस्तो कविताहरूमा जे जे छ हाम्रो देश अनि राजनीति, अनि यसै गरी हाम्रो चाहिँ समाज, सम्पूर्ण हाम्रो समाज सामाजिक गतिविधिहरू, अनि यसै गरी चालचलन, सम्पूर्ण कुराहरू समेटेर नै लेख्ने गर्छु।
0: यो सँगसँगै लघु कथा पनि लेख्नुहुन्छ तपाईँ? लघु कथा लेख्दै गर्दाखेरि त्यसमा अझै संरचनागत हिसाबले बाँधिनुपर्ने आवश्यकता छ, थोरै शब्दमा धेरै कुरा या सन्देशमूलक ढङ्गले प्रस्तुत हुनुपर्ने आवश्यकता छ। यो लघु कथा लेख्दै गर्दाखेरि जुन झङ्कारको रूपमा सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
1: मेरो लघु कथाहरू पनि अब हाम्रो अब प्रेम रिलेटेड पनि धेरै छ, प्रेम सम्बन्धी, अब यसै गरी प्रेम अनि यसै गरी सङ्घर्ष, यस्तो एउटा व्यक्तिले कसरी सङ्घर्ष गरेर कसरी सफलतामा पुग्यो भन्ने टाइपको, त्यसलाई एकदम सर्टकटमा जुन फाइनल्ली आओस् कि त्यो मान्छे चाहिँ यसरी चाहिँ सफलता पायो भन्ने टाइपको सन्देश आउँछ लघुकथाभित्र चाहिँ सङ्घर्षमै लेख्दाखेरि पनि त्यस्तो टाइपको छ।
0: समग्रमा लेखन यात्रा अगाडि बढाइराख्दाखेरि तपाईँले एउटा कृति बाहिर निकालिसक्नु भएको छ, बजारमा आइसकेको छ, विविध विषयमा या विधामा तपाईँले कलम चलाइराख्नु भएको छ। अब यो प्रश्न फेरि हतारो पनि हुन सक्ला, तर मैले प्रश्न राख्न चाहे, विशेष त अर्को कृति केही तयारी गर्दै हुनुहुन्छ तपाईँले?
1: अब अहिले चाहिँ तयारी त्यस्तो खासै तयारी चाहिँ छैन, तर अबको अब केही वर्षपछि मैले सोचेको छु मैले उपन्यास नै लेख्नुपर्छ भन्ने लागिरहेको छ मलाई। तर अलिअलि तयारी पनि छ उपन्यासको लागि चाहिँ। अब त्यो चाहिँ कस्तो छ भने अहिले हाम्रो चाहिँ के छ भने यो कविताहरू अनि कथा कविता गीत गजलहरू यस्तै पुस्तकहरू प्रकाशन गर्न गाह्रो छ, किनकि अहिले हाम्रो चाहिँ नेपाली समाज अहिले हाम्रो यो समाज के भइसक्यो भने सबै सोसियल मिडियातिर आकर्षण धेरै हुन्छ अनि यसले गर्दा मान्छेले खासै पुस्तक पढ्दैन अनि पुस्तकहरू चाहिँ हाम्रो त्यो बिक्री पनि हुँदैन धेरै जस्तो चाहिँ। तर मेरो यो पुस्तक त बिक्री भयो, तर के छ भने अब त्यसमा चाहिँ हामीले अब मलाई लाग्छ त्यही भएर अब पुस्तकहरू निकाल्नलाई आर्थिक पनि चाहिन्छ, अब त्यो पनि हामीले म्यानेज गर्नु पर्यो। अनि म त एउटा अब जस्तै स्टुडेन्ट मान्छे त्यसैले अब म चाहिँ अलि पछि तर तयारी गरिरहेको छु, अलि पछि नै प्रकाशन गर्छु।
0: भनेपछि तपाईँको पछिल्लो कृति या आगामी कृतिको रूपमा हामी उपन्यास आउन सक्छ भनेर अहिले आकलन गर्न
1: हजुर।
0: अब यो सँगसँगै हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो छोटो बसाइ धेरै विषयमा कुराकानी गर्न असमर्थ छौँ, समयले हामीलाई त्यो बाध्य बनाएको छ। तर पनि यो बसाईलाई टुङ्ग्याउनु भन्दा अगाडि एउटा रचना सुनौँ, त्यसपछि हामी यो कार्यक्रमलाई बिट मारौँ।
1: रचनाको शीर्षक बाबा मेरा बाबा, यो चाहिँ मैले पुस्तकभित्रको रचना नै वाचन गरेँ। अहिले मैले अरू रचनाहरूको लागि मैले डायरी नै ल्याउन बिर्सेछु अनि पुस्तक चाहिँ दुईटा बोकेर आएको थिएँ, यसबाट वाचन गर्छु। हातमा कोदालो र काँधमा हलो भिरेर, हातमा कोदालो र काँधमा हलो भिरेर, पीर जति सबै हाम्रो निमिटान्न पार्छु भन्दै दिन रात नभनी पसिनामा लतपतिएका दुःखको दलदलमा भासिएरै भए पनि हाम्रो अनुहारमा हरफल मुस्कान लेखिरहेका ती सङ्घर्षका प्रतिमूर्ति जो छन्, मेरो मनमा बस्ने मौन आकाश जो छन्, चन्द्र सूर्य जस्तै मुस्कुराइरहेका जो छन्, ती मेरा बाबा हुन्, मेरा बाबा। बालपनमा काँधमा बोकी बोकी गाउँ बस्ती डुलाउँदै हिँड्ने मेरा बाबा, आँखामा इन्द्रेणी सपना सजाउँदै भुस चाहिँ बालेर त्यो अमूल्य जवानी लोकहितको डम्फु बजाउँदै समाज सजाउन आफ्नै आँगन मझेरी र दलान बन्दकी राखेर तन्नेरी आँटहरू समेटेर परदेशिएपछि सिमखेत नै बाँझो भएको छ अचेल, सिमखेत नै बाँझो भएको छ अचेल, हिँड्दा हिँड्दैको गोरेटो भासिएको छ, मनभरि भरिएको छ आँसुको आहाल बाबा, अगरहरूमा खुल्न सकेको छैन हाँसो, अङ्कुराउन पनि ब्रजित छन् रहरहरू, तिमी नभएपछि इन्द्रेणी पनि न्यास्रिएको छ, विश्वास बेचेर सम्बन्ध किन्नेहरूको लड्को छ बस्तीमा, विश्वास बेचेर सम्बन्ध किन्नेहरूको लड्को छ बस्तीमा, चोक गल्ली र घुम्तीहरूमा भौतारी रहेका छन् बुवासाहरू, अब त आऊ बाबा, आफ्नै घर आँगन र माटो सिङ्गारौँ, आफ्नै घर आँगन र माटो सिङ्गारौँ, भत्किन आँटेको चौतारीको पर्खाल मिलाएर घरमाथिको आकाश छुनु छ बाबा, आऊ मेरो बाबा।
0: हजुर, बाबालाई सम्बोधन गर्दै आफ्ना भावनाहरू व्यक्त गर्नुभयो। अब हामी समयको पाबन्दीले गर्दा यो बसाईलाई टुङ्ग्याउनै पर्ने अवस्थामा आइसकेका छौँ, तर यो बसाईका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको सन्दर्भमा, आज हामी जसरी कविताका कुराहरू बढी गर्यौँ, यही कविताकै सन्दर्भमा रहेर केही भन्नुपर्ने छ भने तपाईँको लागि समय।
1: धन्यवाद, सर्वप्रथम चाहिँ अब मलाई यो अवसर दिनुभयो हजुरलाई पनि धेरै धेरै धन्यवाद, अनि यसरी हाम्रो रेडियो नेपाल परिवारलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु। यसै गरी के छ भने साहित्य भनेको चाहिँ एउटा समाजमा रहेका गतिविधिहरू घटनाहरू अनि विभिन्न किसिमका हाम्रा सामाजिक गतिविधिहरूलाई काव्यात्मक रूपमा चाहिँ यो एउटा रचना गर्ने एउटा हाम्रो चाहिँ काव्यात्मक विधा नै अब एउटा साहित्य हो। साहित्यमा चाहिँ अब के छ भने सम्पूर्ण कुराहरू आउँछ अनि त्यसैले हामीले कसरी ग्रहण गर्छौँ त्यो कुरामा निर्भर हुन्छ। अब सबै कुरा हाम्रो चाहिँ सबै अब रियल पनि नहुन सक्छ, काल्पनिक पनि हुन सक्छ, केही कुरा काल्पनिक हुन्छ भने केही कुरा रियल पनि हुन्छ। जुन काल्पनिक कुराहरू मान्छेको व्यक्तिगत जीवनमा चाहिँ त्यो नहुन पनि सक्छ, व्यक्तिगत जीवनमा काल्पनिक आध्यात्मिक हुन सक्छ, तर अब सामाजिक रूपले हेरौँ भने सबै हाम्रो चाहिँ एउटा रियल नै हुन्छ। त्यसैले चाहिँ हजुरले एकदम राम्रो मलाई एउटा अवसर दिनुभयो, त्यसैले चाहिँ म धन्यवाद ज्ञापन गर्दछु।
0: हवस्, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार सुनिता अधिकारी। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई sahityasansar2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र लक्ष्मण विष्ट सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसरी क्रमको पहिलो गीत राख्दैछौ उर्मिला श्रेष्ठको स्वरमा, धर्मराज थापाको रचना, गोपाल लाल श्रेष्ठको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ कोइली देवीको स्वरमा प्रकाश मान सिंहको रचना गायिका स्वयंकै संगीतमा।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अहिले 9 बजेको राति 10 बजेको हिन्दीमा समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ घरदेश परदेश कार्यक्रम। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: नेपाल टेलिकॉम राष्ट्रको संचार।
1: अब बाकी समाचार। सरकार ने नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान और नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान में नए पदाधिकारी नियुक्त किए हैं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्रालय के अनुसार अलग अलग सिफारिश समितियों की सिफारिश पर प्रधानमंत्री बालेंद्र शाह ने नियुक्तियां की हैं। नेपाल प्रज्ञा प्रतिष्ठान के कुलपति कुमार नगरकोटी, उपकुलपति अविनाश श्रेष्ठ और सदस्य सचिव रोशन शेरचंद नियुक्त हुए हैं। ललित कला प्रज्ञा प्रतिष्ठान में एरिना ताम्रकार, चंद्र श्याम डंगोल और कैलाश कुमार श्रेष्ठ तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान में बजरेश खनाल, झुमा बनेम और भूपेंद्र सिंह राय माझी को क्रमशः कुलपति, उपकुलपति और सदस्य सचिव नियुक्त किया गया है। परिषद सदस्यों की नियुक्ति भी की गई है। करनाली के कालीकोट स्थित पलांता अस्पताल में कार्यरत डॉक्टर और नर्स से मारपीट करने के आरोप में 3 लोगों को गिरफ्तार किया गया है। जिला पुलिस कार्यालय के अनुसार गिरफ्तार होने वालों में पलांता गांव पालिका 9 थिरपू के 35 वर्षीय सुशील बम, 32 वर्षीय मैना बम और 30 वर्षीय तपेंद्र बम शामिल है। पुलिस के मुताबिक अस्पताल में वीडियो गेम खेलने से रोकने को लेकर विवाद हुआ, जिसके बाद मेडिकल अधिकारी डॉक्टर अली हैदर रैन और नर्स संता गिरी के साथ मारपीट की गई। इसी घटना को लेकर रात में अस्पताल में तोड़फोड़ और उन पर दोबारा हमले का प्रयास भी किया गया। मेटी राजमार्ग अंतर्गत इलाम राजदुआली सड़क खंड 1 महीने से अवरुद्ध है। बीते आषाढ़ 26 गते इलाम नगर पालिका 9 स्थित इलाम राजदुआली खंड में भूस्खलन जाने के बाद सड़क अवरुद्ध बना हुआ है। अब अंतर्राष्ट्रीय समाचार। चीन के पूर्वी तटीय क्षेत्र की ओर बढ़ रहे शक्तिशाली समुद्री तूफान टाइफून डॉल्फिन को देखते हुए अधिकारियों ने हाई अलर्ट जारी किया है। तूफान शनिवार को जापान के ओकिनावा से होते हुए चीन की ओर बढ़ा। जापान में तूफान के कारण कुछ लोग घायल हुए हैं और बड़ी संख्या में घरों की बिजली आपूर्ति प्रभावित हुई है। चीन ने डॉल्फिन को ऑरेंज स्तर का टाइफून घोषित करते हुए आपातकालीन प्रतिक्रिया स्तर 3 सक्रिय किया है। तूफान के झेंजियांग और फुजियान प्रांतों के बीच तटीय क्षेत्र में पहुंचने का अनुमान है। समुद्र में करीब 8 मीटर ऊंची लहरें उठने की चेतावनी दी गई है। अब मौसम। अगले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 29 से 31 डिग्री सेल्सियस और न्यूनतम तापमान 19 से 21 डिग्री सेल्सियस के बीच में रहने की संभावना है। पिछले 24 घंटों में काठमांडू घाटी का अधिकतम तापमान 26.7 डिग्री सेल्सियस और न्यूनतम तापमान 20.5 डिग्री सेल्सियस रहा। अंत में इस बुलेटिन के मुख्य समाचार एक बार फिर। लंबे समय से बंद हेटौरा कपड़ा उद्योग फिर से संचालित, उद्योगों को संस्थानों को आशाजनक परिणाम दिखने लगे हैं, प्रधानमंत्री बालेंद्र शाह का कथन। सालझंडी संदिखर्क डोरपाठन सड़क परियोजना के निर्माण में तेजी लाई जाएगी, पूर्वाधार विकास मंत्री सुनील लम्साल की प्रतिबद्धता। पार्टी में मतभेदों को दूर कर कांग्रेस को एकजुट बनाकर आगे ले जाने का नेपाली कांग्रेस के सभापति गगन थापा का संकल्प। और चीन के पूर्वी तटीय क्षेत्र की ओर समुद्री तूफान टाइफून डॉल्फिन बढ़ने के बाद हाई अलर्ट जारी। रेडियो नेपाल से प्रसारित रात 10 बजे के हिंदी समाचार समाप्त हुए। रात 11 बजे आप सुनेंगे नेपाली में समाचार। नमस्कार, शुभरात्रि।
2: फोर जी LTE मोबाइल सेट संबंधी नेपाल टेलिकम को सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
4: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेति। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकांक्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर बद्री केसी। काठमाडौँ फर्पिङको सोखेलमा जन्मिएकी 36 वर्ष अघि विद्यार्थीका रूपमा तत्कालीन सोभियत संघ रुस पुग्नुभएका केसी गैर आवासीय नेपाली संघ एनआरएनएको स्थापना कालदेखिकै अभियन्ता, समाजसेवी र व्यावसायिक व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ। एनआरएनएको साधारण सदस्यदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय परिषदका विभिन्न पदहरूमा रहँदै अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षका रूपमा उहाँ रहनुभयो। सन् 2001 बायोटेक्नोलोजीमा रुसबाटै विद्यावारिधि गर्नुभएका केसी आफ्नो प्राज्ञिक विषयभन्दा फरक आफ्नो व्यावसायिकता र समाजसेवामा क्रियाशील हुनुहुन्छ। पछि फेरि व्यवसाय अनुकूल विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ विदेशमा रहेका नेपालीहरूको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्नुपर्छ भन्ने ध्येयले आफू सधैँ लागिरहेको बताउनुहुन्छ। स्कुले जीवनमा आफ्ना 3 वर्ष जेठा दाजुसँगै एकैचोटि 3 कक्षामा भर्ना भई आफ्नो स्कुले जीवन सुरु भएको र अरूभन्दा सानो भए पनि आफू स्कुलको अत्यन्तै नियमित र अब्बल विद्यार्थी नै रहेको स्मरण गर्नुहुन्छ। सोभियत संघ विघटन भई 15 राष्ट्र हुँदा विद्यार्थीका रूपमा त्यहाँको राजनीतिक संक्रमणको साक्षी रहनुभएका डाक्टर केसीसँगका थुप्रै अन्तरङ्ग प्रसङ्गका कुराकानी गत हप्ताको कार्यक्रममा रहेका थिए। बाँकी अरू प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौ। आजको कार्यक्रममा बायोटेक्नोलोजीले संसारलाई दिएका उपलब्धिहरू, विद्यावारिधिको विषयगत प्राज्ञिकता भन्दा फरक समाजसेवा र व्यावसायिकता, चिया उद्यम र नेपाली चिया, एनआरएनए अभियानको पृष्ठभूमि उपलब्धि र अपेक्षा, रसियामा नेपाली, स्वदेशमा नरहँदा र विदेशमा रहँदा पाएका गुमाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग आजको कार्यक्रममा रहनेछन्। त आदरणीय श्रोता, सुनौ एनआरएनए का पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको कुराकानीका बाँकी प्रसङ्ग। अब यो बायोटेक्नोलोजीमा यहाँले विद्यावारिधि गर्नुभयो, यो बायोटेक्नोलोजीले दिएका उपलब्धिहरू चाहिँ के हुन्, संसारमा के देख्न सकिन्छ, यसबारेमा थोरै बताइदिनुहोस् न।
5: वास्तवमा मलाई चाहिँ के अफसोस छ भने मैले आफ्नो विद्यावारिधि गरेको विषयमा मैले आफ्नो त्यसलाई कन्टिन्यू गरिनँ, अध्यापन पनि गरिनँ र यो विषयमा रिसर्चहरू पनि मैले गरिनँ। मेरो पिएचडी सकिएपछि मैले यो विषयलाई छोडेर म चाहिँ व्यवसायतिर लागेँ। त्यसका आफ्नै पाटाहरू छन्। तर अब यो 21औं शताब्दीमा तपाईँको मेडिसिनमा जति पनि ठुला चाहिँ परिवर्तनहरू भएका छन्, खाद्य पदार्थहरूमा परिवर्तन भएका छन्, जति पनि यो जीवसँग सम्बन्धित कुराहरू छन्, त्यसमा जति पनि नयाँ आयामहरू आएका छन्, यो सबै बायोटेक्नोलोजीमा भएका रिसर्चहरू र त्यो रिसर्चहरू चाहिँ को इम्प्लिमेन्टेसनको कारणले नै भएका हुन्। त्यस कारणले यो हाम्रो लाइफसँग, डेली लाइफसँग, जीवनसँग, बायोलोजीसँग सम्बन्धित जति पनि कुराहरू छन्, जस्तै अब यो नयाँ औषधिहरू निकाल्ने, नयाँ भ्याक्सिनहरू निकाल्ने देखि लिएर अनि बिरामीहरूको लागि अथवा चाहिँ अन्य व्यक्तिहरूको लागि, जस्तै तपाईँको एलर्जी भएका व्यक्तिहरूको लागि त्यस्तै खालका खानाहरूको चाहिँ मेन्टेन गराउनेदेखि लिएर फुड, मेरो चाहिँ विशेष गरी मेरो एक्सपर्टाइज चाहिँ फुडमा थियो र मैले पिएचडी गर्ने ल्याब चाहिँ तपाईँको अस्ट्रोनफहरूदेखि लिएर उहाँहरूको लागि खाना बनाउने, जस्तै अस्ट्रोनफहरूको लागि खाना कसरी पठाउने हो उनीहरूको लागि खाना बनाउने ल्याबमा चाहिँ मेरो मैले 3-4 वर्ष काम गरेँ। 1 केजी सामान अन्तरिक्षमा पठाउनको लागि तपाईँको करिबन $30,000 खर्च हुन्छ 1 केजी पठाउनको लागि। त्यस कारणले पनि त्यहाँ चाहिँ नचाहिने सामानहरू पठाइँदैन। अस्ट्रोनोटहरूलाई चाहिँ ठ्याक्कै उसको डेली रुटिनमा कति खानुपर्छ, के खानुपर्छ, उसको बडीलाई के के चाहिन्छ त्यसरी हामीले चाहिँ ट्युबमा खानाहरू हाम्रो ल्याबले पहिला रिसर्च गरेर अलि मात्रै त्यो बनाइन्थ्यो पठाइन्थ्यो। त्यस कारणले यसका आयामहरू चाहिँ एकदमै भास छन्। यो हरेक जीवनको चाहिँ हरेक स्टेप स्टेपमा चाहिँ यो लागु हुन्छ। बायोटेक्नोलोजी पनि असाध्यै भास छ, यो मलेकुलर बायोटेक्नोलोजी भयो होइन, मेडिसिनको भयो, फुडमा भयो, अन्य क्षेत्रहरूमा छन्। त्यस कारणले यसमा अब जुन विषय जुन जुन चिज चाहिँ तपाईँले इम्प्लिमेन्टेसन गर्नुभयो त्यसलाई चाहिँ जीवनमा परिवर्तनहरू पनि ल्याउँछ। जस्तै यो कोरोना भाइरसकै समयमा भन्नुहोस् होइन, त्यो बेलामा सबभन्दा पहिला भ्याक्सिन रसियामै निक्लेको थियो, त्यो पनि बायोटेक्नोलोजीकै कमाल हो होइन। कुन खालको चाहिँ एन्टिबडी बनायो भने चाहिँ त्यो खालको भाइरस मार्न सकिन्छ भने चाहिँ रिसर्चहरू हुन्छ भइरहेको थियो र धेरै कुराहरू चाहिँ तपाईँको यो बायोटेक्नोलोजीमा प्राप्त भएका कुराहरू नमुनाहरू चाहिँ संरक्षण गरेर पनि राख्न सक्नुपर्छ। जस्तै विकसित देशहरूमा चाहिँ भाइरसहरूको ब्याक्टेरियाहरूको चाहिँ अन्य इलिमेन्ट्सहरूको त्यो नमुनाहरू चाहिँ सयौँ वर्षसम्म संरक्षित गरेर राखिन्छ अनि तपाईँको त्यो स्टडीहरूलाई पनि ठ्याक्कै यसले चाहिँ यो बेलामा यो काम दिन्छ।
6: सर, अब बायोटेक्नोलोजीको उच्च प्राज्ञिकता भएर पनि यहाँ आफू उद्यमशीलता र व्यावसायिकतातिर लाग्नुभयो, आफ्नो विशेषज्ञताको प्रयोग देशलाई समाजलाई संसारलाई गर्न सकिएन भन्ने जस्तो कहिले काहीँ लाग्छ। हुन त अघि पनि अघि भन्नुभयो होइन, तैपनि केही कुरा छुटे जस्तो होइन कि अझै पनि गर्न सकिन्छ भन्ने जस्तो।
5: अनि यस्तो छ, संसारमा 20-30% व्यक्तिहरूले मात्रै जुन विषयमा आफ्नो प्राज्ञिकता छ, जुन विषयमा पढाइ हासिल गरेका छन् त्यही विषयमा काम गर्छन्। यो संसारका नियमै हो र म अहिले जुन रूपमा अहिले काम गरिरहेको छु त्यसले चाहिँ सायद म चाहिँ आज बायोटेक्नोलोजीको एक्सपर्ट भएर काम गरेको भए त्यति मैले गर्न सक्ने थिएन कि जस्तो लाग्छ। किनभने मेरो भित्र चाहिँ अलिकति बढी सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने चाहिँ मेरो आफ्नो म भित्रको त्यो खालको इच्छा भनौँ न अन्तरिम इच्छा भएको कारणले गर्दाखेरि म यहीँ बसेर पनि नेपालको लागि धेरै कामहरू गर्न सकेको छु। विदेशमा बस्ने नेपालीहरूलाई नेपालतिर फर्काउनको लागि, नेपालको समृद्धिमा लगाउनको लागि चाहिँ धेरै काम गर्न सकेको छु, त्यसमा म सन्तुष्ट छु। आजको दिनमा यो संसार चाहिँ असाध्यै ठुलो भइसकेको छ। आज चाहिँ संसारको जुनसुकै कुनामा बसेर पनि संसारको जुनसुकै अर्को कुनामा काम गर्न सकिने जमाना आएको छ। त्यस कारणले संसारभरि बस्ने नेपालीहरूले कमसेकम केही न केही समय, केही न केही आफ्ना उपलब्धिहरू, केही न केही बचतहरू चाहिँ नेपालमा नेपाललाई दिनुपर्छ भन्ने जुन भावना एनआरएनको थ्रु हामीले जगाउन सक्यो त्यसमा मलाई चाहिँ वास्तवमै गर्व लागेको छ। मलाई अहिले व्यवसाय नै मलाई राम्रो लाग्छ र जब मैले चाहिँ व्यवसाय सुरु गरेँ त्यसपछि मलाई चाहिँ व्यावसायिक ज्ञान कम भएको कारणले गर्दाखेरि मैले आफ्नो बायोटेक्नोलोजीमा भएको पिएचडीका कुराहरू व्यवसायमा युज गर्न नसकेपछि बायोटेक्नोलोजीले व्यावसायिक ज्ञानमा चाहिँ त्यति सहयोग नहुने कारणले गर्दाखेरि म पछि व्यवसाय गर्न थालेपछि मैले एमबिए गरेँ र धेरै पछि 2009 मात्रै मैले चाहिँ एक्जिक्युटिभ एमबिए पुरा गरेँ। भनेपछि तपाईँ जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यो क्षेत्रको ज्ञान छैन भने चाहिँ त्यो ज्ञान लिन पर्छ भन्ने चाहिँ मेरो अन्डरस्ट्यान्डिङ पनि हो र पढ्न कहिले पनि ढिला हुँदै भनेर फेरि धेरै पछाडि 2009 मात्रै चाहिँ मैले एक्जिक्युटिभ एमबिए गरेँ र त्यसले चाहिँ मलाई व्यवसायमा धेरै नै सहयोग गरिरहेको छ।
6: सर, यहाँको समाजसेवाका अतिरिक्त व्यावसायिकता चाहिँ अहिले के छ?
5: म नेपालसँग जोडिएका विषयवस्तु कुरा गर्न चाहन्छु। मैले चाहिँ कमसेकम हामी विदेशमा बस्दाखेरि नेपालको व्यापार घाटालाई कम गर्नको लागि नेपालमा उत्पादन भएको सामानहरू विदेशमा बेच्यो भने विदेशबाट डलर नेपाल जान्छ, नेपालको व्यापार घाटा कम हुन्छ। अर्को कुरो, नेपालमा बस्ने मान्छेहरूले काम पाउँछन्, त्यो चाहिँ मेरो इन्ट्रेस्टको विषय रह्यो। त्यस कारणले सुरुमा नै मैले नेपालबाट यो ह्यान्डिक्राफ्टका सामानहरू, कार्पेटहरू चाहिँ रसियामा ल्याउने कामहरू गरेँ। अहिले पनि मेरा ह्यान्डिक्राफ्ट र पार्टिकुलरली कार्पेटका सामानहरू रसिया बिक्री गर्छौँ हाम्रा कम्पनीले। त्यस्तै गरी हाम्रो नेपालमा चियाको प्लान्टेसन छ, हामीले यो पछि लिएका हौँ, चियाको प्लान्टेसन छ।
6: सर, खास गरी चिया व्यवसायको प्रसङ्गमा धेरै देशहरूमा यहाँहरूको चिया ब्रान्डिङ छ, नेपालको चियाको विशेषता र यसको माग चाहिँ कस्तो छ, यो बारेमा केही बताइदिनुहोस् न।
5: वास्तवमा नेपालमा असाध्यै राम्रो चिया फल्छ, चियाको पातको क्वालिटी असाध्यै राम्रो छ, तर नेपालमा प्रोसेसिङ चाहिँ त्यति क्वालिटीको गुणस्तर प्रोसेसिङ छैन। त्यस कारणले पनि राम्रो क्वालिटीको चियापत्ती हुँदाहुँदै पनि हाम्रो फाइनल प्रडक्ट चाहिँ त्यति क्वालिटीको निक्लदैन। र नेपालमा अधिकांश चियाहरू चाहिँ सिटिसी चिया बनाइन्छ, जुन चाहिँ इन्डिया नेपाल अन्य धेरै क्षेत्रहरूमा चाहिँ प्रयोग हुँदैन। त्यस कारणले पनि हामीले नेपालमा हामी आफैले पहिलो पटक इन्डियाको मेसिनरिजमा राखेर रा, यो अर्थोडक्स टी बनाउनको लागि श्रीलङ्काबाट चाहिँ मेसिनरिजहरू ल्याएर श्रीलङ्का संसारको चिया उत्पादनमा चाहिँ उत्कृष्ट देश हो, त्यस कारणले त्यहाँका एक्सपर्टहरूलाई ल्याएर एक वर्ष नेपाली एक्सपर्टहरूलाई ट्रेनिङ गराएर हामीले फ्याक्ट्री राखेका छौँ। हाम्रो फ्याक्ट्रीको सामानहरू 100% चाहिँ विदेश निर्यात गर्छौँ हामीले, र हामीले र मेटेरियल निर्यात गर्दैनौँ। हामीले चाहिँ द प्राइड अफ कुमारी भन्ने ब्रान्ड, नेपाली ब्रान्ड हाम्रो छ, त्यस्तै गरी विक्रम भन्ने ब्रान्ड छ, जुन ब्रान्डहरू हामीले नेपाली ब्रान्ड चाहिँ अहिले रसिया लगायत पुराना सिआइएस कन्ट्रिजमा हामीले मार्केटिङ पनि गर्छौँ, र हाम्रो रसियामै पनि फ्याक्ट्री छ, रसियामा यही लोकल उत्पादनका सामानहरू मार्केटिङ गर्छौँ। त्यस्तै गरी हाम्रो सहकार्य इन्डियासँग छ, श्रीलङ्कासम्म छ, त्यहाँका फ्याक्ट्रीहरूसँग पनि हाम्रो सहकार्य छ। त्यस कारणले मेरो एउटा पार्ट

0: सर्टिफिकेसन अन्तर्राष्ट्रिय सर्टिफिकेसन चाहिँ नेपालबाट गरिदिने हो भने त्यसको चाहिँ प्राइसिङ राम्रो हुन्थ्यो। जस्तै अर्ग्यानिक सर्टिफिकेट लिनको लागि आज चाहिँ स्विजरल्यान्डबाट, स्विडेनबाट, जर्मनबाट चाहिँ सर्टिफिकेसन गराउनु पर्नेछ। त्यो असाध्यै महँगो हुन्छ, जुन चाहिँ हाम्रा किसानहरूले इभन अर्ग्यानिक उत्पादन गरे पनि किसानहरूले आफ्नो क्षमताले सर्टिफाई गर्न सक्ने क्षमता छैन। त्यो पहिलो कुरो हो। दोस्रो, नेपालमा चाहिँ चियाको अक्सन छैन। चियाको अक्सन नभएपछि तपाईँको किसानहरूले त्यसको खास रियल चाहिँ प्राइस पाइरहेका छैनन्। जब किसानहरूले त्यसको उचित मूल्य पाउँदैनन् तब किसानहरूले त्यसको उत्पादनै गर्दैनन्। अहिले उत्पादन कम हुनुमा चाहिँ किसानहरूले चाहिँ उचित मूल्य नपाउनु मुख्य कारण हो। र त्यो उचित मूल्य पाउनको लागि त्यहाँको प्रडक्सन भएको सामानले उचित मूल्य पाउनुपर्छ। हाम्रो नेपालले विशेष गरेर इन्डियामा निर्यात गर्ने बाहेक अन्य ठाउँमा निर्यात गर्नको लागि त्यति ठुलो पहल भएको छैन। अधिकांश सामानहरू, चिया, हाम्रो 90% चिया चाहिँ इन्डिया मात्र निर्यात हुन्छ। त्यस कारणले हामीले संसारका अन्य ठाउँहरूमा पनि हाम्रा मार्केटलाई चाहिँ एक्सप्लोर गर्नु पर्यो। चिया कफी विकास बोर्ड छ, त्यसले चाहिँ यसमा अलिकति चाहिँ ध्यान दिनु पर्यो। र मुख्य कुरो, र मेटेरियल एक्सपोर्ट गर्नुभन्दा तपाईँको रेडी मेटेरियल एक्सपोर्ट गर्दाखेरि त्यसमा एक्स्ट्रा देशलाई कमाइ पनि हुन्छ, आफ्नो ब्रान्डिङ पनि हुन्छ। हामीले त र मेटेरियल मात्रै पठाएका छौँ, र मेटेरियल पठाउँदाखेरि यो चिया नेपालको हो कि भारतको हो कि अथवा चाहिँ चाइनाको हो कि अन्य देशको हो, यहाँ आइसकेपछि त्यति थाहै हुँदैन। त्यस कारणले मेड इन नेपाल भनेर हामीले सामान पठाउन सक्नु पर्यो, नेपाली ब्रान्ड बनाउनु पर्यो। र त्यो ब्रान्ड बनाउनको लागि सरकारले पनि यसमा चाहिँ केही मेहनत गर्नु पर्यो। नेपाली ब्रान्डको रूपमा, नेपाली रेडी प्रडक्ट रूपमा एक्सपोर्ट भएका सामानहरूलाई सरकारले चाहिँ अलिकति फेसिलिटी दिने पनि गर्नुपर्छ, किनभने त्यसमा नेपाली लेबरहरूले काम पाउँछन् होइन, नेपालको फ्याक्ट्रीले काम पाउँछ, नेपालको किसानले काम पाउँछ, यसले चाहिँ पुरा चेन चाहिँ डेभलप हुन्छ। त्यसमा अलिकति बढी ध्यान दिनुपर्छ। नेपालमा तपाईँको यो हाई एलिभेसन भएको ठाउँमा हाई ग्रोन चियाहरू भन्छौँ, त्यो चाहिँ असाध्यै राम्रो क्वालिटीको छ। तर ती सबै चियाहरू नेपालबाट दार्जिलिङ, नेपालबाट भारत गएर नेपाली चियाहरू चाहिँ दार्जिलिङ टी भनेर भारतले बेचिरहेको छ। त्यस कारणले नेपालको हाई ग्रोन त्यो इलामतिर उत्पादन हुने राम्रा चियाहरू चाहिँ अधिकांश इन्डिया जान्छ र इन्डियाले आफ्नो चिया दार्जिलिङ चिया भनेर बेचिरहेको छ। यसलाई चाहिँ वास्तवमै आफैले निर्यात गर्न सक्यो भने त्यसमा धेरै गुणा फाइदा चाहिँ निर्यातकर्ताले पनि गर्न पाउँछन् र तपाईँको कृषकहरूले पनि त्यसमा राम्रो भाव पाउँछ।
1: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका, नेपाल र नेपाली मन,
2: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
1: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
2: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ रुस मस्कोमा रहनुहुने एनआरएनएका पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको कुराकानी। एनआरएनए अभियान उपलब्धि र अपेक्षा, रसियामा नेपाली स्वदेशमा नरहँदा गुमाएका र विदेशमा हुँदा पाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। सर, अब एनआरएनएको प्रसङ्गतिर जाउँ। एनआरएनएमा त यहाँको चाहिँ स्थापना कालदेखि नै सम्बद्धता छ, त्यसका विभिन्न पदहरूमा रहँदै नेतृत्व पनि सम्हाल्नुभयो। 50,00,000 नेपालीको एउटा भरोसाको अन्तर्राष्ट्रिय संस्था, नेपाली मनमुटुहरूलाई यसले दिएको प्रेरणा र उपलब्धिहरूबारे केही छोटोमा राख्न सकिन्छ।
0: वास्तवमा एनआरएनको स्थापना सुरुवात पनि रसियाबाटै भएको कारणले गर्दाखेरि एनआरएन स्थापना हुनुभन्दा अगाडि त्यो स्थापना गर्नुपर्छ भनेर, वास्तवमा 1990 मात्रै चाहिँ नेपालीहरू अलि बढी बाहिर जान थाले। त्योभन्दा अगाडि, नेपालमा प्रजातन्त्र आउनुभन्दा अगाडि धेरै नेपालीहरू बाहिर जाने चलनै थिएन, धेरै नेपालीहरूलाई पासपोर्टै दिइने थिएन। जुन समयमा 2001 नै रसियामा बाहिर जाने नेपालीहरूको एउटा एकमुष्ट ठुलो संस्था बनाउनु पर्छ भन्ने

0: कुरोको छलफल हुँदादेखि नै म यो संस्थामा छु। म सुरुमा चाहिँ रसियाको महासचिवको रूपमा काम गरेँ, रसियाको एनआरएनको। पछि म केन्द्रको दुईपटक केन्द्रीय सदस्य, त्यसपछि कोषाध्यक्ष, दुईपटक महासचिव, उपाध्यक्ष र दुईपटक अध्यक्ष भएर पनि काम गरेँ। भनेको मतलब यदि एनआरएनए संस्था नभएको भए अहिले विदेशमा बस्ने 80 लाख नेपालीहरूलाई यो नेपालप्रतिको जिम्मेवारी बोध गराउने कुनै पनि संस्था थिएन र हुन सक्ने पनि थिएन। त्यस कारणले नेपालले पनि आफ्ना विदेशमा गएको नागरिकहरूलाई नेपालसँग जोडिरहनको लागि कुनै न कुनै अधिकार दिनुपर्छ र विदेशमा बस्ने नेपालीहरूको पनि नेपाललाई समृद्ध बनाउने उहाँहरूको जिम्मेवारी हो। यो दुइटै कुरो, विदेशमा बस्ने नेपालीहरूलाई र नेपाल सरकारलाई दुइटै कुरो बुझाउने काम चाहिँ एनआरएनएले गरिरहेको छ। अब त्यसमा सुरुमा यो सबभन्दा ठुलो कुरो चाहिँ नेपाल सरकारको आफ्नो दूतावासहरू र नियोगहरू गरेर 40 हाडले चाहिँ 40 देशहरूमा छ, 33-34 देशमा दूतावास छ, अन्य 7-8 ठाउँमा चाहिँ आफ्नो नियोगहरू छ भने एनआरएनए गैर आवासीय नेपाली सङ्घको 92 देशहरूमा चाहिँ एनआरएनएको सङ्घ संस्था छ, आफ्नो ब्रान्चहरू छ अथवा राष्ट्रिय समन्वय परिषद छ। त्यो भनेको जुन ठाउँमा एम्बेसी छ त्यो ठाउँमा पनि हाम्रो उपस्थिति, एम्बेसीमा भएका स्टाफहरूको उपस्थिति चाहिँ हाम्रो त्यहाँको एडमिनिस्ट्रेटिभ काम बाहेक अरू धेरै कामहरू गर्नको लागि त्यति रिसोर्सेस नेपाल देशको छैन। तपाईँलाई याद छ भने हाम्रो काठमाडौँमा संसारका धेरै जस्तो देशहरूको चाहिँ कल्चर सेन्टरहरू छन् तर नेपालको विदेशमा कहीँ पनि एक ठाउँ पनि कल्चर सेन्टर छैन। हो त्यो कल्चर सेन्टरको काम चाहिँ अहिले एनआरएनले गरिरहेको छ। नेपालको भाषा, संस्कृति, कला भएको कुराहरू भएदेखि लिएर त्यहाँ बस्ने नेपालीहरूलाई एकत्रित गराउनेदेखि लिएर सेकेन्ड जेनेरेसनका हाम्रा नानी बाबुहरूलाई चाहिँ भाषा सिकाउनेको लागि प्रेरित गर्नेदेखि लिएर कुरा धेरै ठाउँमा चाहिँ नेपाली स्कुल सञ्चालन गर्ने कुरो र नेपाली नेपालीको बिचमा मात्रै होइन नेपाल यस्तो देश छ भनेर चिनाउने कुरो चाहिँ गैर आवासीय नेपाली सङ्घले गरेको छ। त्यस कारणले यो एउटा चाहिँ तपाईँको यस्तो संसारभरिको कुनै पनि देशका नभएको यस्तो युनिक अर्गनाइजेसन एनआरएनए भएको छ। यस्तो अर्गनाइजेसन संसारका अन्य कुनै पनि देशको छैन र यो एनआरएनए बनाउनको लागि धेरै देश मतलब नेपाल सरकारको यसमा चाहिँ न सुरुमा इनिसिएसन थियो न यसमा चाहिँ इन्भेस्टमेन्ट छ। नेपालीहरू हामीहरू आफ्नै इनिसिएसनले यो खालको चाहिँ संस्था बनेको छ होइन, जुन चाहिँ सरकारको लागि र देशको लागि असाध्यै महत्त्वपूर्ण नेटवर्क भएको छ, जनताको लागि असाध्यै महत्त्वपूर्ण नेटवर्क भएको छ। आज संसारको कुनै एउटा कुनामा कुनै नेपालीलाई दुःख पऱ्यो भने, कुनै नेपाली मर्यो भने, कुनै बेपत्ता भयो भने त्यसको खोज तलासी गर्नेदेखि लिएर त्यसलाई चाहिँ परिवारमा सम्पर्क गराउने काम चाहिँ एनआरएनले गरिरहेको छ होइन। नेपालमा वैदेश रोजगारमा गएका साथीहरूको समस्याहरूदेखि लिएर विद्यार्थीहरूको समस्यादेखि लिएर यही काम गर्न आउनुभएको, यहाँ बसोबासको लागि आउनुभएको नेपालीहरूको नेटवर्किङ र नेपालीहरूको चाहिँ समस्याहरू लिएर सबैको चाहिँ समस्याको समाधान गर्ने अन्तर्राष्ट्रिय संस्था चाहिँ एनआरएन भएको छ र यो एनआरएनमा यति लामो समय दिएर यस्तो खालको जुन हाम्रो नेटवर्क बनाउनको लागि केही न केही मेरो जुन योगदान भएको छ त्यसमा मलाई गर्व पनि लाग्छ।
1: सर, अब एनआरएनए अभियन्ताका रूपमा वा आफ्नो व्यावसायिकताका हिसाबले पनि धेरै देशहरू पुग्नुभयो, लाखौँ विदेशीका नेपालीहरूलाई भेट्नुभयो, अन्तर्क्रिया गर्नुभयो। वास्तवमा विदेशमा जुनसुकै क्षेत्रमा काम गर्दै गरेका नेपालीहरू जो छन् अब उनीहरूको चाहिँ अलि सुखका कुरा, अलि दुःखका कुरा, अलि अन्तर्हृदयको ध्वनि चाहिँ कस्तो सुनिन्छ, उनीहरूको कस्तो बुझिन्छ, कस्तो देखिन्छ?
0: हामीहरू पहिलो जेनेरेसनका प्रवासमा बस्ने व्यक्तिहरू हौँ, त्यो अमेरिकामा होस् अथवा चाहिँ अस्ट्रेलियामा होस्, पूर्व पश्चिम उत्तर दक्षिण जहाँ भए पनि हरेक व्यक्तिले चाहिँ यहाँ सङ्घर्ष नै गरिरहेको छ, मेहनतै गरिरहेको छ र यो कडा सङ्घर्ष र मेहनतको कारणले गर्दाखेरि नै यो पहिलो जेनेरेसनमा चाहिँ यति धेरै नेपालीहरूले चाहिँ उपलब्धि गर्न सक्नु भएको हो। त्यस कारणले कहीँ पनि सङ्घर्ष र मेहनत नगर्ने विदेशमा मैले नेपालीहरू देखेको छैन। बरु एनआरएनए स्थापना भइसकेपछि हामीले एकअर्काको नेटवर्किङबाट यो साधारण जब गरेर बसिरहनुभन्दा यो व्यवसाय गर्दाखेरि चाहिँ बढी फाइदा हुन्छ भन्ने कुराहरू सिक्यौँ, एकअर्कालाई चाहिँ व्यवसाय गर्न सिकायौँ। यो कुराहरू चाहिँ एनआरएनको रूपमा नै भयो। जस्तै धेरै साथीहरू मलाई याद छ भारतीय कम्पनीहरूमा, भारतीय कम्पनीका रेस्टुरेन्टमा काम गर्ने साथीहरू यो एनआरएनको स्थापना भएदेखि ओहो हामीले त आफै पनि त व्यवसाय गर्न सकिन्छ भनेर ती सबै साथीहरू चाहिँ आफै काम छोडेर अनि रेस्टुरेन्टहरू खोल्न थाले। धेरै चाहिँ अन्य ठाउँमा काम गर्ने मान्छेहरू पनि होइन यो काम गर्नुभन्दा चाहिँ व्यवसाय नै गर्नु चाहिँ एक किसिमले रिस्की त हो तर रिस्क लियो भने यसबाट चाहिँ बढी फाइदा हुन्छ भन्ने कुरो एक अर्कामा देखा सिकेकै कारणले गर्दा पनि धेरै नेपालीहरू चाहिँ व्यवसायी बनेका छन्। यो व्यवसाय बनाउनको लागि एनआरएनले चाहिँ एउटा धेरै ठुलो रोल खेलेको छ र अहिले तपाईँको संसारका धेरै देशमा प्राज्ञिक व्यक्तिहरू हुनुहुन्छ, धेरै ठुला युनिभर्सिटीहरूमा अध्यापन गराउने व्यक्तित्वहरू हुनुहुन्छ, धेरै ठुलो रिसर्च ल्याबमा रिसर्च गर्ने साइन्टिस्टहरू हुनुहुन्छ, धेरै ठुला चाहिँ कम्पनीहरूमा इन्जिनियरहरू काम गर्ने हुनुहुन्छ। उहाँहरूको जुन एउटा प्राज्ञिक क्षमता छ, नलेज छ, यसलाई पनि नेपालको समृद्धिमा लगाउनु पर्छ भनेर एनआरएनको एउटा छुट्टै स्किल नलेज एन्ड इनोभेसन भन्ने एउटा छुट्टै टिम छ, छुट्टै एउटा डिपार्टमेन्ट नै छ। त्यो डिपार्टमेन्टले चाहिँ अब दुई दुई वर्षमा चाहिँ नेपालमा नलेज कन्फरेन्स गराउने गरेको छ र अहिले अब फर्स्ट भइसकेको छ, सेकेन्ड नलेज कन्फरेन्स हुँदैछ। त्यस्तै तपाईँको चाहिँ अब व्यवसायीहरूको लागि विभिन्न नेपालमा चाहिँ इन्भेस्टमेन्ट गर्नको लागि के अवरोधहरू छन्, यही ठाउँमा पनि व्यवसाय गर्नको लागि कसरी समन्वय गर्न सकिन्छ भन्ने खालका विभिन्न चाहिँ सेमिनारहरू पनि एनआरएनले गर्छ र एनआरएनले विदेशमा बस्ने नेपालीहरूको इन्भेस्टमेन्ट नेपालमा लानको लागि के समस्या छ भनेर नेपाल सरकारलाई ओल्याइरहेको छ। नेपाल सरकारले चाहिँ एनआरएनहरूको इन्भेस्टमेन्ट चाहिराखेको छ तर त्यो इन्भेस्टमेन्ट ल्याउनको लागि बेसिक रिक्वायरमेन्ट्सहरू कानुनहरू बनाएका छैनन्। एनआरएन नागरिकता चाहिँ बाँडेको छ, त्यो नागरिकताको एनआरएन आएको छैन अनि इन्भेस्टमेन्ट गर्ने भनेर भनेको छ, त्यो सिम्पल चाहिँ त्यो डिमेट एकाउन्टदेखि लिएर अन्य कामहरू पनि भएको छैन। यसमा चाहिँ पनि हामीले चाहिँ फेसिलिटेसन गर्ने कामहरू गरिरहेका छौँ। त्यस कारणले समस्त रूपमा भन्दाखेरि अनि वैदेशिक रोजगारमा गएका साथीहरूका समस्याका पनि समाधान गरिरहेका छौँ। यहाँ कोही बिरामी हुन्छ भने, यहाँ कोही अस्पताल पर्छ भने उहाँहरूको पनि चाहिँ हामीले समाधान गरिरहेका छौँ। यहाँ कोही चाहिँ आकस्मिक रूपमा मृत्यु भयो भने त्यसको सबको व्यवस्थापन गर्ने अथवा चाहिँ त्यो सबलाई नेपालमा पठाउने कामहरू गरिरहेका छौँ। त्यस कारणले यो नेपाल बाहिरको एउटा पारा गभर्मेन्टको रूपमा चाहिँ एनआरएनले काम गरिरहेको छ।
1: हजुर सर, अब रसियामा चाहिँ कति जति नेपालीहरू होलान् र कुन कुन क्षेत्रमा छन्?
0: रसियाभरि करिब 6-7 हजार नेपालीहरू हुनुहुन्छ। रसिया असाध्यै ठुलो ठाउँ छ, त्यस कारणले यो 6-7 हजार चाहिँ एकदमै स्क्याटर हुँदाखेरि एकै ठाउँमा कन्सन्ट्रेटेड भएको चाहिँ मस्कोमा 1500-2000 नेपालीहरू मस्कोमा हुनुहुन्छ। अरू बाँकी चाहिँ तपाईँको यता भ्लादिभोस्तोकदेखि लिएर तपाईँको सोचीसम्म विभिन्न ठाउँमा चाहिँ काम गरिरहनु भएको छ। भ्लादिभोस्तोकतिर अथवा चाहिँ सोचीतिर काम चाहिँ यहाँका माइनिङ कम्पनीहरूमा धेरै नेपालीहरू काम गर्नुहुन्छ र अन्य यहाँका चाहिँ औद्योगिक क्षेत्रमा काम गर्ने साथीहरू पनि हुनुहुन्छ भने मस्कोमा रहनुभएका धेरै नेपालीहरू चाहिँ यी व्यवसायमा हुनुहुन्छ कि चाहिँ अन्य यही व्यावसायिक कम्पनीहरूमा काम गर्नुहुन्छ र यहाँ करिब 200-300 जना विद्यार्थीहरू पनि हुनुहुन्छ र यहाँ सबै खालका सबै किसिमका चाहिँ नेपालीहरू हुनुहुन्छ।
1: अब कार्यक्रमको अन्ततिर पनि आएका छौँ, यहाँ आफू स्वदेशमा नरहँदा गुमाएका कुरा र विदेशमा हुँदा पाएका जस्तो लाग्ने कुराहरू चाहिँ के होला नि? यसो सम्झिँदाखेरि कहिलेकाहीँ गुमाएका पाएका कुरा
0: वास्तवमा देशप्रति न्यास्रो तपाईँलाई हरेक दिन हरेक क्षण लागिरहन्छ। त्यस कारणले त्यो चाहिँ अब विदेशमा बस्दाखेरिको हाम्रो पीडा हो। त्यो हामीले गुमाएको भनेको तपाईँको त्यहाँ नेपालमा हुने चाडपर्वहरू, रीतिरिवाजहरू, आफन्तसँग तपाईँको विभिन्न फङ्सनहरूमा चाहिँ उपस्थिति हुने कुरो, यी सबै कुराहरू चाहिँ गुमेका छन्। यी सबै कुराहरूको चाहिँ असाध्यै ठुलो चाहिँ फिलिङ हुन्छ भने पाएको कुरा भन्दा इन्टिग्रेसन संसारका सभ्यताहरूसँग, संसारका अन्य देशका व्यक्तिहरूसँग चाहिँ इन्टिग्रेसन हुने मौका पाइयो। यहाँका आधुनिक टेक्नोलोजीहरूसँग, यहाँका सभ्यताहरूसँग चिना जाने हुने मौका पाइयो। त्यस कारणले यो मैले नेपालमा नबसे पनि म मेरो आधाभन्दा बढी समय नेपालमा नै रहन्छु। त्यस कारणले मैले चाहिँ नेपाललाई भनौँ न नेपालमा जन्मे हुर्के बढे र आफ्नो देशलाई केही गर्न सकिएन भन्ने खालको जुन किसिमको एउटा पछुताव हुन्छ त्यो पछुताव चाहिँ छैन, त्यो चाहिँ पुरा गरेको छु र नेपाल पछिको एउटा नागरिकले गर्नुपर्ने कर्तव्य पुरा गरेको छु जस्तो लाग्छ। र मेरा बाँकी जीवन पनि संसारको जुनसुकै देशमा रहे पनि बसे पनि आफू जन्मेको देशलाई केही न केही सेवा गरेर, केही न केही योगदान गरेर गरिरहने चाहिँ आगामी योजना पनि छ।
1: हजुर, एउटा सफल जीवन चाहिँ कस्तो होला? अब एउटा धारणा छ नि, अब विदेश जानु, अब धेरै पढ्नु, धेरै पैसा कमाउनु, सुख सुविधा जुटाउनु, उतै बस्नु, यो चाहिँ एउटा सफल जीवन हो कि भन्ने खालको एक खालको धारणा पनि देखिन्छ होइन समाजमा। अब जीवनको सफलता चाहिँ के हो जस्तो लाग्छ यहाँलाई?
0: वास्तवमा जीवन यदि सफलता प्राप्त भयो भनेर कोही व्यक्तिले भन्छ भने मलाई लाग्छ उसले आगामी दिनमा अन्य ठुलो प्रगति गर्न सक्दैन। त्यस कारणले म व्यक्तिगत रूपमा भन्नुहुन्छ भने स्वस्थ रहनु सबभन्दा ठुलो महत्त्वपूर्ण कुरो हो र आफू स्वस्थ रहेर हरेक दिन चाहिँ तपाईँले हरेक क्षण मेहनत गर्न, प्रोडक्टिभ काम गर्नुपर्छ, हरेक क्षण प्रोडक्टिभ काम गर्नुपर्छ र त्यसले समाज परिवर्तनको लागि आफ्नो व्यक्तिगत रूपमा त छँदैछ तर समाज, आफन्तहरू, नजिकका मान्छेहरूलाई पनि केही सहयोग गर्न सक्यो भने त्यही नै सफलता जस्तो मलाई लाग्छ। त्यस कारणले सफलताको सीमा हुँदैन, सफलता भनेको हरेक क्षण क्षणमा, हरेक दिन दिनमा चाहिँ यो गेन गर्ने कुरा हो र सफल जिन्दगी भनेको त्यो चाहिँ एउटा मानसिक रूपमा हरेक व्यक्तिले फिलिङ गर्ने कुरो हो। आर्थिक रूपको जुन सफलता छ त्यो सफलताको एउटा पार्ट मात्रै हो। त्यस कारणले आर्थिक रूपमा मात्र नभएर अन्य शारीरिक र मानसिक रूपमा, आर्थिक, सामाजिक, शारीरिक, मानसिक, यो चारै रूपमा चाहिँ सन्तुष्ट हुनु नै सफलता जस्तो मलाई लाग्छ र त्यसको लागि चाहिँ हरेक क्षण क्षणमा व्यक्तिको मेहनतको आवश्यकता छ।
1: सर, अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने प्रयास छ। यहाँलाई मनपर्ने मध्येको एउटा गीत होइन सम्झिदिनुहोस् न, यहाँले कहिलेकाहीँ गुनगुनाउने गर्नुभएको, धेरै पटक सुनेको वा प्रेरणादायी लाग्ने त्यस्तो कुनै एउटा गीत, अनि त्योसँग हामी बिदा हुन्छौँ।
0: बाहिर बस्दाखेरि हामीलाई जहिले पनि राष्ट्रिय गीतै, राष्ट्रिय गान नै मनपर्छ र मुख्य चाहिँ रातो र चन्द्र सूर्य भन्ने जुन नेपालीहरूलाई राष्ट्रिय गीतकै गानाकै रूपमा हामी लिन्छौँ, यो चाहिँ मेरो लागि सबभन्दा मनपर्ने गीत हो। त्यस्तै अब नारायण गोपालका धेरै त्यो विदेशमा बस्दाखेरि एकान्तमा सुन्ने गीत गजलहरू, अन्य हाम्रा गायकहरूको गीत गजलहरू सुनिने रहन्छ। वास्तवमा अब विदेशमा बस्दाखेरि अन्य धेरै भाषाका गीत सङ्गीतहरू सुने पनि मनपर्ने गीत चाहिँ नेपाली नै हुन्छ।
1: हजुर, हस् त, कार्यक्रमका लागि समय दिनुभयो रेडियो नेपाल घर देश परदेश कार्यक्रमका तर्फबाट यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
0: हजुर हेमन्तजी, थ्याङ्क यू सो मच। मैले पनि लामो समयपछि यसरी तपाईँको कार्यक्रम मार्फत चाहिँ नेपाली श्रोताहरूसँग साक्षात्कार हुने मौका पाएँ, यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।

आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गर्यौं काठमाडौँ फर्पिङमा जन्मी हुर्की करिब 36 वर्ष अघि रुस पुग्नुभई उच्च शिक्षा सहित समाजसेवी र व्यावसायिक व्यक्तित्वका रूपमा सुपरिचित गैरावासीय नेपाली संघ एनआरएनए का अभियन्ता तथा पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। उहाँसँगको कुराकानीका बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राखेका हौ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, अम्बर गुरुङ र फतेमानको स्वर गोपाल प्रसाद रिमालको रचना र अम्बर गुरुङको सङ्गीतमा रहेको यो गीत राख्दै आजको घर देश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछु नारायण गोपालको स्वरमा, माधव घिमिरेको रचना, नाति काजीको संगीतमा।

तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल पुराना आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ प्रेमध्वज प्रधानको स्वरमा रविन्द्र शाहको रचना गायक स्वयंकै संगीतमा।

अहिले सुन्दै हुनुहुन्थ्यो आधुनिक गीत सङ्गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रातिको 11 बज्नै लागेको छ, अब सुन्नु पनि छ समाचार।

0: रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत आज नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनः उत्थान सम्भव देखिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकाले इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री लम्सालले सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सडक खण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पुरा गरेर बाँकी सडक खण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिनुभयो। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्न विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी एवं परिणाममुखी बनाउनु पर्ने निष्कर्षसहित 2 दिने नीति कार्यशाला आज सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालय सुधारको महत्त्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ। कार्यशालामा सहभागी वक्ताहरूले विश्वविद्यालयहरूले आफ्ना नीति तथा कानुनको समयानुकूल समीक्षा गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। राष्ट्रिय दलित आयोगले प्रचलित कानुन बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो। सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा सङ्घ संस्था, विज्ञ र आम नागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। मुगुमा 4 वर्ष अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका सयौं परिवारको अझै पुनस्थापना हुन सकेको छैन। 2079 साल असोज 3रो साता आएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीडित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइ छ। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम राखेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। आज स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। सभापति थापाले भोलिबाट सुरु हुने केन्द्रीय कार्य समिति बैठकले पार्टीको एकताका सन्दर्भमा आवश्यक निर्णय गर्ने बताउनुभयो। नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। कङ्ग्रेस काठमाडौँ महानगरपालिका 26 वडा कार्य समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो। नवलपरासीको सुस्ता नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपात लगायतका सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। यसैबीच सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 लागतमा करिब 1 किलोमिटर तटबन्ध निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सडक खण्ड 1 महिनादेखि अवरुद्ध रहेको छ। गत असार 23 गते इलाम नगरपालिका नौस्थित राम इलाम राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन। माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि 1 महिना यता अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। र म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलासिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालमा डायलासिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीलाई सहज भएको छ। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त, यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्राविधिक साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी दुर्गा श्रेष्ठ र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन हो, वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। यसलाई सम्हालेर राख्नुपर्छ। यसै आदर्श भनाइसँगै आज पनि यो शुक्रबार र यो समयको सदुपयोग गर्दै रेडियो नेपालको प्रसारणमा प्रस्तुति आदर्श जीवनसँगै नवीन दाहाल आएको छु। प्रस्तुतिमा स्वागत छ यहाँहरूलाई। मानवीय जीवनलाई

0: उनीहरूलाई भेट्थे, सोध्थे, के तपाईँ सबैभन्दा खुसी हुनुहुन्छ भन्थे। तर हरेक व्यक्तिले कुनै न कुनै दुःखको कारण अवश्य बताउँथ्यो। धेरै गाउँ सहर डुल्दा पनि म पूर्ण रूपमा खुसी छु भन्ने मान्छे नभेटेपछि उनी त्यत्तिकै निराश भएर फर्किए। एक दिनको कुरा हो, उनी फेरि पनि खुसी व्यक्तिको खोजीमा नै हिँडिरहेका थिए। हिँड्दै हिँड्दै उनी एउटा मरुभूमिमा पुगे। त्यहाँ उनको भेट भेडा चराइरहेको एउटा गोठालोसँग भयो। गोठालो मस्तीले गुनगुनाउँदै आफ्ना भेडाहरू चराइरहेको थियो। ऊ मख थियो। त्यसपछि ती व्यक्तिले गोठालोसँग सोधे, के तिमी दुनियाँको सबैभन्दा खुसी मान्छे हो? गोठालोले उत्तर दियो, हो। त्यसपछि ती व्यक्तिले गोठालोसँग उसको सर्ट फुकालेर दिन अनुरोध गरे। म तपाईँलाई यो टी सर्ट दिने थिएँ, तर गाह्रो कुरा के भने मसँग लगाउनको लागि अर्को टी सर्ट छैन। त्यसपछि ती व्यक्तिले महात्माको कुराको अर्थ बल्ल बुझे। संसारमा कोही पनि सुखी छैनन्, सबैका आआफ्ना दुःख छन्। त्यसैले त आपत पर्दा कहिल्यै पनि आत्तिनु हुँदैन, सबै कुरा धैर्य धारण गरेर गर्न सिक्नु पर्दछ।
1: छोटो भए पनि महत्त्वपूर्ण सन्देश प्रेरणा प्रदान गर्ने कथा सुनाउनु भयो सहकर्मी दुर्गा अधिकारीले। रेडियो नेपालको प्रसारणमा हरेक शुक्रबार बेलुका 8-10 बजे प्रस्तुत हुने उत्प्रेरणामूलक प्रस्तुति आदर्श जीवनमा अहिले हामी छौँ। प्रस्तुति सञ्चालन भूमिकामा नियमित नवीन दाहाल रहने गर्छु। अब फेरि आज प्रस्तुत गीतको अर्को अंश सुन्ने क्रममा हामी छौँ। आज हामी मधु छेत्रीको स्वर सुन्दैछौँ भीम विराटको गीत रचना तथा सङ्गीतमा।

0: हरेक व्यक्तिको चाहना हुन्छ सफलता प्राप्त गर्ने, तर सफलता प्राप्तिका लागि पनि विभिन्न विषय, सन्दर्भ, तरिका तथा विधि अनुसार कार्य गर्नुपर्ने हुन्छ। यसर्थ हामीले सफलता प्राप्तिका लागि गर्ने प्रयत्न, प्रयास तथा लगनशीलतामा के कसरी ध्यान दिन सक्यौँ भने सजिलो हुन्छ भन्ने सन्दर्भ सहितको प्रेरणादायी प्रस्तुतिमा अब हुनुहुन्छ सहकर्मी रमा ढुङ्गाना।
1: कहिले काहीँ हामी कोही कोही व्यक्तिले निकै गाह्रा तथा कठिन लाग्ने काम सहजै गरेको देख्छौँ, त्यो पनि पूर्ण आत्मविश्वासका साथ। कसरी यो भयो भनेर सोध्ने हो भने यसको उत्तर सबै तिनको पूर्ण र डर रहित क्रियाकलापको उपज हो। भूल र प्रयत्नको सिद्धान्त सिकाएको पुरानो शैली भए तापनि आज पनि उत्तिकै सान्दर्भिक छ। विपद आइलागे पनि धीर बनेर जो अघि बढ्छन् तिनै आफ्नो व्यापारका मालिक हुन्छन्। दृढता कहीँ माथिबाट दिएको अलौकिक शक्ति होइन, यो मानवीय आवश्यक गुण सचेत अभ्यासबाट प्राप्त हुन्छ। तपाईँले चुनौतीको सामना एकचोटि मात्र राम्ररी गर्नुभयो भने भोलि आउने बाधाहरू सहजै चिर्न सक्नुहुनेछ। दिमागको एकाग्रता निश्चित समयमा निश्चित विषयवस्तुबाट नहटी अघि बढ्न सक्ने क्षमता हो। यसले प्रस्तुतिको गति समेत

0: बढाइदिन्छ। जुन विद्यार्थीले दत्तक चित्त भएर एकाग्र भावनाले पढ्न सक्छ उसले पक्कै राम्रो नतिजा ल्याउन सक्छ। उसको सिकाइ दिमागबाट तुरन्त हट्दैन र लामो समयका लागि दिमागमा छाप छोडिरहन सक्छ। अनि कसैको मन कुनै कामप्रति समर्पित बनाएर लगाउनु भनेको ऊ आफैमा आत्मविश्वासी तथा आफ्ना माननीय र आदरणीय व्यक्ति बीच लोकप्रिय हुनु हो। जो मानिसहरू खाली दिमागका छन् तिनले प्राय गल्ती गरिरहन्छन् र अरूलाई प्रभाव पार्न पनि सक्दैनन्, तसर्थ सदा सचेत र चनाखो रहनु पर्दछ। आजका मानिसहरू मानसिक र शारीरिक दुवै रूपले कमजोर हुँदै गइरहेका छन् किनकि उनीहरू अत्यन्तै धेरै कुराहरूमा अल्झिएका छन् जसको कारण एकाग्रता सहजै टुट्न सक्छ। एउटाले धेरै मान्छेसँग भेट्ने बाध्यता रहन्छ, त्यस्तै हरेकले तपाईँबाट बिना समयको बर्बादी चाँडो काम चाहन्छ। सबै अत्यन्त व्यस्त नै रहन्छन्। यति धेरै काम अनि कुरामा मन गएको कारण तपाईँले चिताएको काम चिताएको समयमा सही तरिकाले सम्पन्न गर्न कठिन रहन्छ।
1: सफलता प्राप्तिका लागि हाम्रो प्रयास प्रयत्न तथा कार्यशैलीमा थप प्रोत्साहन गर्ने प्रेरणादायी प्रस्तुतिमा हुनुहुन्थ्यो सहकर्मी रमा ढुङ्गाना। यही क्रममा समयले संकेत पनि गरेको छ विदा लिनको लागि। अब फेरि अर्को शुक्रबार बेलुका 8-10 बजे हाम्रो भेट छँदैछ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ, त्यो भन्दा अलिक पर अरू कसैका लागि पनि काम लागोस्, उपयोग हुन सकोस्, सहयोगी बन्न सकोस् भन्ने शुभ भावना शुभकामना सँगै नवीन दाहाल बिदा भए। नमस्कार, शुभरात्रि।

0: क्या सोच रही हो? हाँ हाँ
1: कुछ भी तो नहीं।
0: बोलो ना।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्रहरू प्रज्वल खड्का मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको श्रोता आजको जीवन यात्रा कार्यक्रममा हामीले एकजना संघर्षशील सफल सौन्दर्य व्यवसायीलाई निम्ताएका छौँ जसले आफ्नो मेहनतको कारण सौन्दर्य व्यवसायीको रूपमा स्थापित भई थुप्रै युवाहरूलाई रोजगारी दिनु भएको छ। उहाँ हुनुहुन्छ फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरा। अब हामी उहाँसँग उहाँका जीवनका भोगाईहरू केही व्यक्तिगत प्रसङ्ग सौन्दर्य सम्बन्धी विविध पक्षमा कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुवात यहाँको व्यक्तिगत परिचयबाट सुरु गरौँ। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: काठमाडौँको 7 नम्बर वडामा
0: गोकर्ण।
1: हजुर।
0: कस्तो वातावरणमा हुर्कनु भयो? घरको वातावरण चाहिँ कस्तो थियो यहाँको?
1: मेरो घरको वातावरणमा चाहिँ बाबा एकदमै साथी जस्तो फ्रान्क हुन्थ्यो। बाबाले गर्दाखेरि नै हामीलाई चाहिँ बाहिरी कसरी चाहिँ मान्छेहरूसँग घुलमिल हुने, एउटा परिवारबाट चाहिँ जब हामी काम गर्नको लागि बाहिर निस्किन्छौँ त्यो अवस्थामा चाहिँ कसरी घुलमिल हुने, अनि बोल्दाखेरि टोन भन्नुपर्दाखेरि म प्योर नेवारको छोरी, म काठमाडौँको श्रेष्ठ नेवारको छोरी हो, तर मेरो घरको वातावरण नेवारपन कम थियो। मेरो बाबाले टोटल्ली नेवार बोले तापनि पढाइमा ह्याम्पर पर्छ, टटर मटर आउँछ भन्ने एउटा हिसाबले चाहिँ बाबाले हामीलाई चाहिँ नेवार टोन सिकाउनु भएन, नेवार भाषा सिकाउनु भएन। तर हामी पछि हुँदै चाहिँ अलिअलि बोल्न थाल्यौँ, हामीले जिस्किँदा बोल्न थाल्यौँ साथीभाइहरूसँग। तर छर छिमेकी पनि थापा ढुङ्गाना सिक्देल यस्तै मात्रै थियो। त्यो अवस्थाले गर्दा पनि हामी नेवारपन कम भएर चाहिँ यो क्षेत्रीयपन चाहिँ बढी मात्रामा भयो मेरो घरमा पनि। कान्छी छोरी भएको कारणले गर्दा एक किसिमको छोरी भन्दा पनि छोराको रूपमा चाहिँ म हुर्केँ। मेरो घरमा चाहिँ म पछाडि मात्रै भाइ जन्मियो, मलाई चाहिँ छोरा सम्झेर चाहिँ पाएको रे। तर छोरी जन्मियो पनि मलाई बोइस्कट कपाल काटिदिने, प्यान्टहरू नै किनिदिने, यस्तो किसिमले हुर्काएको भएर चाहिँ मैले दुःख भन्ने कहिले भोग्नु परेन माइतीमा चाहिँ।
0: हजुर। अनि यहाँले शिक्षा चाहिँ कहाँबाट हासिल गर्नुभयो?
1: शिक्षा पनि गोकर्णमै सहयोगी उच्च माध्यमिक विद्यालयबाटै गरेको।
0: बाल्यकालमा चाहिँ के बन्छ जस्तो लाग्थ्यो यहाँलाई?
1: अब हामी छोरी मान्छेलाई त्यसमाथि त्यो टाइममा भनेको बाल्यकालमा यो बन्छु भन्ने दिमागमै आउँदैन थियो नि। बाबा आमाले त छोरालाई चाहिँ यो बनाउँछु त्यो पढाउँछु के पढ्छ भन्ने सब चिज सोध्ने, छोरी मान्छेलाई त अब यति पढ्यो अब बेगर दिने पठाउने यही त सोच्ने हुन्थ्यो। त्यस्तै मेरो लाइफमा पनि सेम त्यही भएको थियो। मैले त यो बन्छु भनेर त सपनै देखिनँ। जब एसएलसी पछाडि चाहिँ तिन दिदी बहिनीमा फर्स्ट एसएलसी दिनेमा म थिएँ, मेरो दिदीहरूले एसएलसीसम्म पढ्नु भएन, पढाइ बिचमै छोड्नु भयो, मैले नै दिएँ, एसएलसी पास पनि गरेँ। बाबा खुसी भएर स्कुटर पनि किनिदिनु भयो। पछि साथीभाइहरूले चाहिँ कोही कम्प्युटर सिक्न जाने, कोही ल्याङ्ग्वेज सिक्न जाने, अनि कोही चाहिँ ब्युटी पार्लरको ट्रेनिङ लिन जाने भनेपछि आफूसँग मिल्ने साथीहरू ब्युटी पार्लरको ट्रेनिङ लिने भने सुनेपछि चाहिँ म आफैलाई पनि इच्छा जाग्यो र मैले भने घरमा भनिसके पछाडि साथीहरू जाने म मात्रै किन नजाने, मलाई पनि पठाउनु भनेपछि ल ठिक छ तिमीहरू सबैजना जान्छौ भने जाऊ गर भनेपछि त्यसरी पठाइसकेपछि त्यो कस्तो भयो नि, जब मैले सिक्नको लागि फर्स्ट म घरबाट निस्केर चाहिँ सिक्न गएँ, सिक्न जाँदाखेरि मैले त्यो चिजलाई चाहिँ यसरी मनमा लिएँ कि फर्स्ट सिक्नको लागि गएँ नि त, तब मनमा ओहो यो चाहिँ म चाहिँ केही गर्छु, यो फिल्डमा चाहिँ म लाग्छु है, यसमा केही गर्छु भन्ने मलाई चाहिँ अठोट जस्तो बस्यो। र त्यस पछाडि म सिक्दै जाँदै कति देश विदेश गएर सिकेँ, यति चिजहरू मैले ज्ञान हासिल गरेँ। त्यो ज्ञान हासिलले गर्दाखेरि मैले जब फेसियल हाउसको जन्म गराउँदाखेरि आज त्यही फेसियल हाउसले म परिचित भएँ।
0: सङ्घर्ष चाहिँ तपाईँले कतिको गर्नु पर्यो त यो पेसामा आबद्ध भएपछि?
1: म्यारिड पछाडि मैले यो पेसामा झन् खुलेर लाग्न पाएँ। मेरो हस्बेन्ड चाहिँ एकदमै बुझ्ने होइसिन्थ्यो, उहाँले चाहिँ केही गर्नुपर्छ भनेर चाहिँ प्रोत्साहन दिबक्सिन्थ्यो। अनि त्यही किसिमले चाहिँ पछिको टाइममा नै हो विवाह पछाडि नै देश विदेश गएर ट्रेनिङ लिने मौकाहरू मैले पाएँ र

0: चाहिँ मैले यो समाजसँग यति फाइट गर्नु पर्यो एउटा विधवा भनेर, त्यस पछाडि जति पनि मलाई आक्षेप लगाएर मलाई नाना थरी भनेर जति पनि मलाई न्युजहरू बजाइदियो र त्यस पछाडिको मैले लड्दै जाँदाखेरिको आजको दिनको जुन सक्सेस छ, म एकल हुँदाखेरिको लडेको सक्सेस हो। किनभने जुन किसिमको हेपा यो समाजले एउटा विधवाले एउटा लेडिजले गरेको काममा चाहिँ एकदमै धेरै चाहिँ उनीहरूले खुट्टा तान्ने गर्दो रहेछ र त्यो आफू राइट छ भने चाहिँ लड्न सजिलो हुँदछ हुँदो रहेछ। म राइट थिएँ, म लडेर आजसम्म लड्दैछु, लडेर आउँदैछु। भर्खरै मात्र पनि ताजा न्युज छ, गृह मन्त्रालयको कर्मचारी वन्दना कर्णसँगको फाइट लगभग एक वर्षै चल्यो। उहाँले मलाई चारवटा मुद्दामा हाल्नुभयो, उहाँले हाल्नुभयो मुद्दा, तर जितेँ मैले। र अहिले पनि लागिरहेको छ कि उहाँले चाहिँ मलाई कुनै न कुनै कुराबाट चाहिँ मलाई फसाउने प्रयास गर्नुहुन्छ होला जस्तो लाग्छ। किनभने जुन किसिमले चाहिँ उहाँले मलाई आक्षेप लगाउनु भएको थियो, म एउटा ब्युटिसियन हो, मेरो मन्दिर भनेको चाहिँ ब्युटी पार्लर हो, म आफ्नो मन्दिर ठान्छु मेरो ब्युटी पार्लरलाई, तर उहाँले चाहिँ त्यो मन्दिरमा चाहिँ आक्षेप लगाउनु भयो, अनैतिक काम हुन्छ, नराम्रो नेकेड भिडियो बनाएर बेच्छ भनेर यस्तो नराम्रो मलाई चाहिँ आक्षेप लगाउनु भयो, जुन आक्षेप को कारणले गर्दा असह्य भएर चाहिँ नेपालभरिको ब्युटिसियन ओर्लेर चाहिँ गृह मन्त्रालय अन्तर्गतको त्यस कर्मचारी विरुद्ध चाहिँ हामीले जुलुस पनि निकाल्नु परेको थियो। जब हामी राम्री हुने फिल्डमा लाग्छौँ,
1: अहिले तपाईँले त्यो मुद्दा जित्नुभयो,
0: एकदम एउटा मात्रै होइन चारवटा लगाउनु भयो उहाँले, भिन्दा भिन्दै किसिमले लगाउनु भयो।
1: अनि सुन्नु न, सुरुका दिनमा चाहिँ यहाँले यो प्रसङ्ग गर्दाखेरि तपाईँलाई समाजले, घर परिवारले, आफन्तहरूले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ यहाँले कस्तो पाउनु भयो?
0: समाजभन्दा पनि पहिला त घर परिवार नै भनौँ, किन घर परिवारबाट हामीलाई काम गर्न दिएन भने त कुनै अर्थै रहेन समाजले के भन्छ भन्ने। घर परिवारबाट काम गर त भन्नुभयो, तर एउटै कुरा के भन्नुभयो भने ब्युटिसियन नलेख। त्यो टाइमसम्म ब्युटिसियनलाई अझ राम्रो मान्दैन थियो, ब्युटिसियन भनेर हामीले खुलेआम भन्नको लागि चाहिँ राम्रो नमान्ने भएको कारणले गर्दाखेरि मलाई पनि सिधै त्यही भएर ब्युटिसियन नलेख, तिमी आफ्नो पैसा लगानी गरेर चाहिँ एज अ ओनरसिपको रूपमा काम गर्ने हो त्यहाँनिर, तिमी ब्युटिसियन नलेख भन्यो। तर अब परिवारको कुरा पनि नकार्न सकेन, बुहारी भइसकेको थिएँ, उहाँहरूको कुरा मानेर मैले ब्युटिसियन नलेखेर एज अ म्यानेजिङ डाइरेक्टर लेखेर चाहिँ आफ्नो काम सुरु गरेँ। तर सुरु गर्दाखेरि मेरो बानी यस्तो थियो कि म डेस्कमा बसेर चाहिँ म्यानेजिङ डाइरेक्टर हुँ भनेर बस्दिनँ थिएँ, म मेरो स्टाफहरूसँग सँगसँगै लगाएर काम गर्थेँ। यो काम गराएको कारणले गर्दाखेरि आजसम्म पनि मैले आफूले जानेका चिजहरू कहीँ सिकाउन पनि पछि पर्दिनँ र कहीँ काम गर्न पनि पछि पर्दिनँ, अघि सरेर काम गर्ने बानीले आज हिजोको दिनमा मलाई नलेख भनेको चिज आज परिवारले सबैजनाले म फलानु ब्युटिसियनको मम्मी हो नि, फलानु ब्युटिसियनको दिदी हो नि भनेर परिचय दिन थाल्नु भएको छ भनेपछि परिवर्तन, यो हाम्रो कामको अहिले जुन हेर्ने नजरिया परिवर्तन हुँदैछ र यो परिवर्तन गराएरै छाड्छु भन्ने मेरो अठोट थियो। आजको दिनमा धेरै राम्रो राम्रो एजुकेसन लिएर विदेशमा काम गरेर ब्याक टु नेपाल आएर पनि काम गर्ने धेरैजना हुनुहुन्छ, खुसी लाग्छ। झन् सरकारले जुन किसिमले चाहिँ क्लास 8, 9, 10 पनि हालिदिनु भयो, प्लस टूको लागि गोल्डन कलेजमा मैले आफैले पनि पढाउनको लागि
1: पछिमा आउँछु यसमा होइन। अब हामीले धेरै बेर कुराकानी गऱ्यौँ होइन, अब एकैछिन चाहिँ हामी अब एउटा गीत सुनौँ। यहाँलाई कसको स्वर मनपर्छ? आफू त गाउनुहुन्न नि सुषमा?
0: गाउँदैन।
1: अलिअलि गाउनुहुन्छ, गुनगुनाउनुहुन्छ?
0: यस्तो छ, म्युजिकमा नरम्ने मान्छे जिन्दगीमा जिउन जान्दैन भन्छन्, मैले त्यो लिरिक्सै नबुझे पनि प्रत्येक किसिमको म्युजिकमा झुम्ने बानी चाहिँ छ। इभन घरमा पनि एउटा ट्यागै लागेको छ, समाचार बज्यो भने पनि नाच्ने मेरो घरको भाउजू भनेर मेरो नन्दमहारानीहरूले भनिबक्सिन्छ। मेन कुरा भनेको चाहिँ म्युजिक सबै प्रकारको सुन्छु, यही यसै भन्ने चाहिँ छैन मेरो।
1: आज हामी एउटा गीत बजाउँछौँ, अब एकछिन हामी रेडियो नेपालबाट होइन, कसको स्वरमा बजाउँ त?
0: मलाई हजुरहरूकै चोइसमा बजाइदिए पनि हुन्छ, मलाई यही भन्ने नै छैन, म एनी म्युजिक सुन्छु, यही भन्ने नै छैन मलाई।

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एक संघर्षशील सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। हाम्रो प्रसारण एफएम 98.1 MHz मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। पारिवारिक अवस्था कस्तो छ अहिले? तपाईँहरू को को हुनुहुन्छ त परिवारमा?
1: परिवारमा अहिलेको भन्नुपर्दा चाहिँ हस्बेन्डपट्टिको परिवारमा हामी 3 दाजुभाइ, मेरो हस्बेन्ड जेठो, बालु राजा चाहिँ युएसमा बसिन्छ अनि काँचो राजा अहिले यहीँ बसिन्छ, 3 जना। अब मामी बाबा जुन सासू ससुरा चाहिँ उहाँको चाहिँ मैले फेस पनि देखिनँ, किनभने मैले बिहे गर्दाखेरिको भन्दा पनि धेरै अगाडि नै उहाँहरू सानो सानो मेरो हस्बेन्डहरू सानो सानो हुँदा नै डेथ भएको भन्ने कुराहरू चाहिँ मैले खबर पाएँ।
0: यहाँको श्रीमान उज्जवल जङ शाह म्यागजिनको प्रधान सम्पादक होइन, संस्थापक तथा प्रधान सम्पादक हुनुहुन्छ है। यहाँको ससुरा पनि त एकदम 7 सालको क्रान्तिदेखि भाग लिँदै आउनु भएको होइन,
1: राजनीतिक
0: पराक्रम शाह उहाँको नाम छ, मलाई थाहा छ। अनि यहाँको सासूको नाम शान्ति शाह हो, मलाई थाहा छ। के
1: भयो सिन्थ्यो रे मामी, मामी एकदमै एक्सपोर्ट होइसिन्थ्यो अरे, हरेक काममा एलडी होइसिन्थ्यो अरे। जहिले पनि कुनै पनि केही दुःख पर्यो या के भयो, अब जस्तो आमाको औँसी आउन लाग्छ, अगाडि नै उहाँले मम्मीको फोटो पोस्ट गर्न थाल्छ। मम्मीको कुरा गर्यो भने आँखाबाट आँसु झार्सिन्छ, त्यति अट्याचमेन्ट उहाँको अहिले पनि मम्मीसँग छ।
0: सुषमाको चाहिँ नि यो दोस्रो विवाह होइन त?
1: हजुर,
0: पहिलो श्रीमानको डेथ भएपछि एक्सपायर उहाँ स्वर्गीय भएपछि
1: हजुर
0: अनि यहाँले चाहिँ नि दोस्रो विवाह गर्नुभयो
1: हजुर।
0: कसले प्रस्ताव राखे त पहिला यो दोस्रो?
1: मेरो विवाहको चाहिँ
0: पहिलो विवाह तपाईँको प्रेम विवाह थियो?
1: हजुर एकदम। मेरो विवाहको चाहिँ अहिले सेकेन्ड म्यारिड हुनमा चाहिँ ठुलो हात चाहिँ मेरो जेठानी दिदी र मेरो ठुलमा सासूको छ, र उहाँले प्रस्ताव ल्याइसके पछाडि चाहिँ उहाँहरूले चाहिँ एउटै कुरा भन्ने कि उमेर तिम्रो अहिले छ भनेर तिमीले नगर्यो भने चाहिँ भोलिको दिनमा के छ के छ, छोराको विवाह होला के होला, भोलि दुःख हुन्छ, तिम्रो उमेर छ गर गर भन्थ्यो। मलाई एउटै कुरा डर लाग्थ्यो कि मलाई माया गर्ने त पाइन्छ, आफ्नो बिजनेस छ, प्रपर्टी थियो, यहीँको मान्छे, सबै चिज थियो, मलाई माया गर्ने पाइन्छ, मेरो छोरालाई माया गर्ने पाउँदैन होला भन्ने मनमा डर लाग्थ्यो। किनभने मेरो बच्चा मात्र 2 वर्षको थियो, बाबा भन्ने शब्द बल्ल स्पष्ट बोल्दै थियो, त्यतिखेर उसको बाबा गुमाएको थियो, त्यो पीरले जहिले खट्किन्थ्यो। त्यही कारणले गर्दा म एक्लैले बाउआमाको जुन माया दिएर मेरो छोरालाई हुर्कन सक्छु भन्ने चाहिँ अठोटले म काम गर्न निस्किसकेको थिएँ। तर त्यतिकैमा चाहिँ घर परिवारले कुरा चलाएछ र मेरो छोरा 6 वर्ष भइसके पछाडि चाहिँ यो कुरा प्रस्ताव आइसके पछाडि परिवारको सबै कुरा भएपछि लास्टमा मात्रै मलाई भेटाइयो। भेटाइसके पछाडि 2 जनाको कुरा हुँदाखेरि मलाई जीवनसाथी भन्दा पनि मलाई मेरो छोराको बाउ चाहिएको छ, सबभन्दा मेन प्रस्ताव मैले उहाँलाई त्यही नै राखेँ। र मैले एकदमै रहर गरेर चाहिँ पाएको भएको कारणले गर्दा मलाई सेकेन्ड बेबी पाउने इच्छा पनि छैन। पछि गएर चाहिँ यो कुरामा चाहिँ बिट भयो भने मेरो बच्चा मैले ल्याएर म आफैले हुर्काउन सक्छु है, किनभने मेरो मनमा चाहिँ मैले जति पनि पाउन सक्छु तर मेरो बच्चालाई बाउ पाउँदिनँ भनेरै म गर्दिनँ भनेको मेरो परिवारको कारणले मात्रै मैले यो तपाईँसँग कुरा गरिरहेको छु भन्ने कुरा भइसके पछाडि उहाँले सिधै भन्नुभयो कि मैले राम्ररी बुझेर नै तिमीसँग कुरा गरेको हो।
0: उहाँहरू पनि उहाँको परिवार पनि एउटा राजनीतिक चेतना भएको समाजसेवी राजनीतिज्ञ व्यक्तिको परिवार हो उहाँ होइन, त्यही भएर पनि समाज बुझेको हुन्छ होइन, महिलाको भावनाको अलिकति सम्मान गर्न जान्ने परिवारै हो कि जस्तो लाग्छ मलाई। त तपाईँलाई चाहिँ कस्तो छ त तपाईँले भोगेको?
1: आजको दिनमा आइपुग्दाखेरि मैले बिचमा चाहिँ मेरो फर्स्ट हस्बेन्ड बितिसके पछाडि भगवान्सँग रुष्ट भएर भगवानै मान्न पनि छोडिदिइसकेका थिएँ, मैले के गल्ती गरेको थिएँ र भगवान् तिमीले मेरो खुसी लुट्यौ भनेर। तर पछि जब मेरो सेकेन्ड म्यारिड भइसके पछाडि र मेरो आजको जीवनसम्म झन् काम गर्न सहज उहाँले मलाई धेरै सपोर्टहरू गर्दाखेरि चाहिँ भगवान्लाई तिमीले लुट्न मात्रै होइन रहेछ दिन पनि जाने रहेछौ भनेर चाहिँ थ्याङ्क यू गड पनि भन्ने गरेको छु।
0: हो नि, भगवान्को घर धेरै अँधेर नै भन्छन् नि, नि होइन यहाँले चाहिँ नि श्रीमानबाट चाहिँ कतिको सहयोग पाउनु भएको छ त यहाँको पेसा छ नि त होइन जुन
1: एकदमै उहाँको काममा चाहिँ मैले हेर्न भ्याउँदिनँ उहाँको आफ्नो प्रोफेसनलमा चाहिँ तर भ्याएसम्म चाहिँ मेरो काममा चाहिँ एकदमै साथ सपोर्ट दिनु
0: यहाँले त थुप्रै ठाउँमा यो फेसियल हाउसहरू खोल्नु भएको छ काठमाडौँमा त छँदैछ दुई चार ठाउँमा कति ठाउँमा छ काठमाडौँमा पनि
1: हजुर तिन ठाउँमा
0: तिन ठाउँमा त्यो बाहेक तपाईँले काठमाडौँ बाहिर पनि त छ
1: चार ठाउँमा छ
0: है चितवनमा छ होइन पोखरामा
1: हजुर
0: अरू कता कता छ
1: सुर्खेतमा छ अनि त्यस पछाडि धनगढीमा छ
0: हजुर तपाईँको श्रीमानसँग कहिलेकाहीँ यसो मनमुटाप चाहिँ हुन्छ कि हुँदैन त
1: नबुझ्ने श्रीमान बेगर्दाखेरि त्यस्तो कुरा आउँथ्यो होला सबैभन्दा मेन कुरा भनेको चाहिँ मनमुटा भन्दाखेरि दोहोरो कुरा गर्ने हो नि त सबै कुनै कुरा चित्त बुझेन भने कुनै पनि दोहोरो मैले कुरा गरेँ भने उहाँले मलाई चाहिँ बुझाउन सक्नुहुन्छ कि सबभन्दा मेन कुरा भनेको बुझाउन नसकेपछि त दुईजनाको बाजा बजाउनु सबभन्दा मेन उहाँले मलाई चाहिँ यस्तो मजाले कि एउटा गार्जियनसिपको हिसाबले बुझाउन सक्नुहुन्छ अनि त्यो मनमुटा भन्ने नै आउँदै आउँदैन
0: हजुर अनि सुषमाको होइन यस्तो मेहनतीले सुषमा होइन त्यत्रो व्यक्तिहरूलाई चाहिँ त्यत्रो युवाहरूलाई रोजगारी दिनुभएको छ होइन सङ्घर्षशील मैले त तपाईँको फेसियल हाउसमा गएर हेरेँ नि के रहेछ त वास्तविकता काम गर्ने कर्मचारी कति रहेछन् काम कतिको हुँदो रहेछ के कस्तो रहेछ त्यहाँका गतिविधिहरू कतिको चाहिने
1: सानो यसमा बिचमा हजुरको काटेँ मैले मैले हजुरलाई पनि स्टडी गर्दाखेरि हजुरको जुन किसिमको रेडियो नेपालको यत्रो लामो हजुरको जुन जर्नी छ र हजुरको यो पेसामा चाहिँ जो कोहीलाई पनि इन्टरभ्यू लिऊ भन्दाखेरि हजुरले लिनुहुन्न अरे एउटा उहाँलाई स्टडी गरेर चाहिँ उहाँको पुरा हेरेर मात्रै लिनुहुन्छ अरे जुन किसिमले हजुरले मेरोमा भिजिट गरेर सब चिज देखिसके पछाडि मलाई बोलाइसु त्यो हिसाबले चाहिँ म के भन्छु भने त्यही हो सबैले हाम्रो आफ्नो परिचय आफूले नदिउँ कि कसैले हामीलाई परिचित गराओस् न हाम्रो कामले परिचित गराओस् न जस्तो लाग्छ
0: मलाई त कस्तो लाग्यो भने सुषमाजी त्यहाँ तपाईँको त्यो फेसियल हाउसमा जुन काठमाडौँ मलमा म गएँ नि मलाई त्यहाँ जाँदाखेरि म त एकछिन त म नर्भस पनि भएँ कस्तो यति धेरै पनि मान्छे आउँछन् त जस्तो लाग्यो कोही स्किनको चाहिने तपाईँले क्लास लिइरहनु भएको छ उनीहरूसँग स्किनको क्लास पनि लिइरहनु भएको छ अनि फेरि कति धेरै एकदमै कस्टमरहरू आएको त्यहाँ त है तपाईँको कसैले कपाल काटिरहेछन् कसैले फेसियल गरिरहेछन् कसैले थ्रेडिङ गरिरहेछन् कति धेरै मैले त देखेकै थिइनँ त्यो मैले फर्स्ट टाइम देखेँ है
1: मैले एउटै त्यो हेड अफिसमा 44 जनालाई काम दिएको छु र धेरै जसो चाहिँ त्यही सकेसम्म चाहिँ महिलालाई नै मैले प्रमोट गरिरहेको हुन्छ र पुरुषलाई दिनु पर्दाखेरि पनि मेन कुरा भनेको चाहिँ के भन्छु भने आफ्नो देशको पैसा बाहिर नजाओस् भनेर चाहिँ इन्डियामा पहिला त हजामहरूले कपाल काट्ने उनीहरूको प्रोफेसनलै त्यो भएको कारणले इन्डियामा पैसा जान्थ्यो अहिले नेपाली दाजुभाइले नै सिकेर चाहिँ गर्दाखेरि प्राउड लाग्छ र उनीहरूलाई पनि मैले जागिर दिएको छु आफ्नो पैसा आफ्नै देश
0: तपाईँ कति पैसा कस्तो रहेछ भने त्यो कपाल काट्नेहरू होइन त्यसै गरेर फेसियल गर्नेहरू प्राय जस्तो चाहिँ बाहिर विदेशमा बसेर काम गरेर आउनु भएको
1: धेरैजना चाहिँ हजुर
0: त्यस्तो पनि देखेँ मैले
1: ब्याक टु नेपाल अरूको देशमा धेरै मेहनत गरिसकेपछि ब्याक टु नेपाल चाहिँ ओ अब त आफ्नो परिवारसँग रम्नु पर्छ भन्दाखेरि परिवारसँग बचेको समयमा उनीहरूले काम आफ्नै देशमा रमाएर खुसीले गरिराख्नु भएको छ बाहिरको अनुभव पनि कतिजना विदेश जानेहरूलाई चाहिँ जस्तो एज अ स्टुडेन्टहरू बाहिर जानको लागि पढ्न आउनुहुन्छ यो हाम्रो सिपहरू लिएर चाहिँ पढ्न जानको लागि पार्ट टाइम जब हुन्छ हामीले सिकेर गयो भने यो चिजहरू सिक्छु भन्दाखेरि मसँग अनुभवी टिचरहरू भएको कारणले गर्दा विदेशमा यस्तो यस्तो हुन्छ है भनेर उहाँहरूले क्लास पनि लिइदिनुहुन्छ त्यो गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै विदेश जानलाई नै क्लास लिनको लागि स्टुडेन्टहरू आइदिनुहुन्छ
0: जस्तो तपाईँ धेरै व्यस्त हुन्छ कहिले काहीँ चाहिँ फुर्सद पनि लिनुपर्छ लिनुहुन्छ होला फुर्सदको समयमा चाहिँ तपाईँ के गर्नुहुन्छ त
1: फुर्सदको समय चाहिँ मेरो श्रीमान र मेरो छोरासँग बिताउन चाहन्छु म
0: हजुर अनि सुषमा मलाई एउटा कुरा सोध्नै मैले बिर्सेँ होइन सोध्नु थियो सोध्छु भन्दा कुरा अगाडि बढिरहेको छ जस्तो तपाईँ जस्तो मेहनती छोरी जन्माउने बुवा आमाको नाम चाहिँ के होला
1: मेरो बाबाको नाम श्रीकृष्ण श्रेष्ठ मेरो मामुको नाम चाहिँ दयालक्ष्मी श्रेष्ठ
0: हजुर अनि छोराको नाम चाहिँ के होला
1: मेरो छोराको ग्रीवान महरा
0: अब हामी फेरि एउटा गीत सुनौँ है रेडियो नेपालबाट है
1: सियर

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवनयात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना सङ्घर्षशील महिला फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। जस्तो तपाईँ चाहिँ नि सौन्दर्यविद हुनुहुन्छ, होइन, यो क्षेत्रलाई चाहिँ नि आम मानिसले चाहिँ नि कसरी बुझ्ने त स्पष्ट पारिदिनुहोस् न।
1: पहिलाको र अहिलेको फरक छ। पहिलाको टाइममा चाहिँ नराम्रो नेगेटिभली नै लिन्थ्यो, अहिले चाहिँ अब यस्तो भइसकेको छ नि, धेरैजनाले बुझिसकेको छ। 21 औं शताब्दीमा हामी छौँ र कुनै पनि व्यापार बिजनेस गर्दाखेरि चाहिँ फर्स्टमा हामीले चाहिँ मार्केटिङ गर्नको लागि चाहिँ मोडल खडा गर्नुपर्ने हुन्छ। मानव एउटा गाडी नयाँ आएको छ, गाडीको लागि चाहिँ पुरै गाडी चाहिँ बेलम सेलम लगाएर फुलहरू लगाएर सजधजके राखेको छ भने त्यसको साइडमा एउटा मोडल भएन भने काम हुँदैन। त्यही भएर त्यो मोडलको लागि सजाउनको लागि फर्स्ट कसको काम हुन्छ त, हामी ब्युटिसियनकै काम हुन्छ। त्यो अवस्थामा त्यो बुझेर चाहिँ अहिलेको दृष्टिकोणमा चाहिँ हामीलाई हेर्ने नजरिया अलिक फरक बनिसकेको छ। यो चाइनिज चिज रहेछ भनेर बुझिसक्नु भएको छ। पहिला पार्लर गएर आएको भन्ने बित्तिकै मान्छेले नराम्रो पार्लर गएको भनेर नाक खुम्चाउँदैन। अहिले पार्लरमा मम्मी बाबाले नै छोराछोरीलाई हेर आउने बानी गराउने, उसको स्किनमा यस्तो भयो, उसको हेर कति लामो बनाएको, एउटा राम्रो स्टाइल दिनुहोस् भन्ने एउटा हिसाब लिएर आउने यो किसिम भइसकेको छ। छोराछोरी पनि यति एजुकेटेड, मेरो मामु केही गर्दैन, अलिअलि ए उहाँको व्हाइट कपाललाई कभरेज हुने कलरहरू गरिदिनु न, अलिकति उहाँलाई पनि फेसियलहरू राम्ररी एन्टी रिङ्कलको फेसियलहरू गरिदिनु न भनेर पनि छोराछोरीले पनि ल्याउन थालिसकेको छ। त्यही भएर फेसियल हाउसमा चाहिँ मैले लेडिज एन्ड जेन्ट्स मात्रै नभनेर फुल फ्यामिली प्याकेज पनि भन्छु। मेरो फेसियल हाउसलाई सम्पूर्णलाई हामीले सेवा सुविधा दिइरहेको हुन्छ। अहिलेको समय जुन किसिमले हेर्ने नजरिया फरक दृष्टिकोणले हामीहरूलाई पनि सम्मानको हिसाबले हेर्दाखेरि खुसी लाग्छ।
0: हजुर, सौन्दर्य क्षेत्रको महत्त्व चाहिँ के छ त?
1: हाम्रो जीवनको नभई नहुने विलासितामा परिसकेको छ यो चिज पनि। जस्तो पहिला खाना भनिन्थ्यो भने अहिले खाना सँगसँगै हामीले त्यो खाना खानको लागि कतै काम गर्न जान्छौँ भने राम्री हुन जरुरी छ, राम्रो हुन जरुरी छ। अनि त्यो अवस्थामा त नभई नहुने पाठ भइसकेको छ जीवनको।
0: मानिस चाहिँ नि स्वभावले नै आकर्षक देखिन चाहन्छ, होइन, आकर्षित एकदम चाहिँ नि आकर्षक देखिन चाहनालाई चाहिँ नि, होइन, यो क्षेत्रले पुरा गर्छ त
1: एकदमै। किनभने पढाइको रूपमा हामीले कुनै पनि सर्टिफिकेट लिएर गयौँ, मास्टर्स गरेको सर्टिफिकेट लिएर गएका इन्टरभ्यूमा गयौँ भने फर्स्टमा नै इन्टरभ्यू रुममा छिर्दाखेरि त फर्स्ट लुकलाईकै हेर्छ त। पहिला सुरुमा फेसहरू हेर्छ, उसले कस्तो स्मार्ट छ, त्यसमाथि उसको ड्रेसअप हेर्छ, अनि त्यस पछाडि बल्ल उसको सर्टिफिकेट हेरेर उसको बोलीमा कति कन्फिडेन्ट छ भन्ने कुराहरू त्यो हेर्दै जान्छ। यो त निड नै हुन्छ।
0: हजुर, जस्तो यो सौन्दर्य कला भएका व्यक्तिलाई चाहिँ नि ब्युटिसियन पनि भनिन्छ, होइन।
1: हजुर,
0: यो क्षेत्रको नेपालमा अहिले कस्तो अवस्था छ त?
1: अहिले धेरै राम्रो अवस्था छ। पहिलाको दाजुमा चाहिँ अलिकति छोरी मान्छेहरू पढ्न बिचमा रोकियो, पढ्नलाई अलिकति कमजोर छ भनिसके पछाडि यो पेसा अँगालिदिन्थ्यो र यो पेसा अँगाल्छु भन्दाखेरि ठिक छ, यो गर्छ, अलिअलि राम्री भन्न सिक्छ, कता कता मेकअप गर्न जान्छ, पैसा कमाउँछ भन्ने एउटा हिसाबले मात्रै हेर्थ्यो भने अहिलेको समयमा कत्रो कत्रो ठुल्ठुलो कम्पनीले चाहिँ बिजनेसको रूपमा पनि यो पेसालाई अँगालिसकेको र विदेशहरूमा पनि त यो पेसाको लागि चाहिँ एकदम राम्रो स्थानहरू पाउने। ब्युटिसियन भनेपछि त त्यहाँ त यति राम्रो स्थान पाउँछ र ब्युटिसियन काम गर्नेहरूले राम्रो इन्कम पनि गरिरहेको हुन्छ। त्यो अवस्थाले गर्दाखेरि अहिलेको समय चाहिँ झन् राम्रो भइरहेको छ क्या, अनि पढाइमा पनि लगिदिएको छ, होइन, झन् यो पढ्नको लागि त विदेशमा त कति राम्रो राम्रो स्कलरसिप पनि पाइन्छ। पढाइको हिसाबले जाँदाखेरि कतिवटा चिजमा स्कलरसिप राम्रो पाउँदैन भने यो कोर्स लिनेहरूलाई त यति राम्रो राम्रो स्कलरसिप पनि छ विदेशमा। त्यो भएको भएर चाहिँ अहिलेको समयमा चाहिँ पढेर आउनुहोस् है भन्छु हाम्रो फिल्डमा।
0: हजुर हजुर, यो अत्यधिक कस्मेटिक सामग्रीहरू चाहिँ नि प्रयोग गर्दा चाहिँ नि अनुहार र शरीर बिग्रन्छ पनि भनेर चाहिँ नि आलोचना गरेका छन्, होइन।
1: हजुर,
0: यो कुरा कतिको तथ्यपरक छ त?
1: यो प्राय जसोले चाहिँ धेरै मेकअप गर्दाखेरि त्यही कुरा भनौँ न, होइन, जुन युज गर्ने भनेको त आफ्नो फेसमै बढी युज गरिन्छ, अझ बढीमा भन्दा पनि धेरै प्रयोग गर्दाखेरि बिग्रिन्छ भनेको यो कुरा धेरै हदसम्म सत्य पनि हो। किन सत्य हो भने जब हामीले मेकअप गरिसके पछाडि मेकअप गर्न चाहिँ हामी आधा घन्टा 45 मिनट 1 घन्टा 1.5 घन्टा लाएर मजाले कुन ठाउँमा के लाउने, लिपस्टिक कसरी लाउने, कुन कलर लगाउने, हाइलाइटर कहाँ लगाउने, गाजल कहाँ लाउने, यी सबै चिज गर्छौँ भने जब बेलुका कपडा सुत्ने बेलामा यी रिमुभ गर्न 5-6 मिनट दिनलाई जसले अल्छी गर्छ नि तब मात्रै यो लागु हुन्छ।
0: अनि सुषमाजी, एउटा कुरा नि, जस्तो यो आर्थिक अवस्था कमजोर भएका मान्छेहरू राम्रो त सबैलाई हुनु मन लाग्छ
1: होइन,
0: भनेदेखि चाहिँ नि त्यस्ता मान्छेहरूको लागि यो जस्तो घरैमा उत्पादन भएका होइन घरैमै हामीले बनाउन सकिने सामग्रीहरू पनि होला, हाम्रा घरका जडीबुटीहरूबाट पनि बन्छन्, हाम्रै नेपालमा पाइने जडीबुटीबाट पनि बन्छन् होइन, एउटा सानो टिप्स दिउन उनीहरूको लागि।
1: यस्तो छ, अहिलेको समयमा आइपुग्दाखेरि चाहिँ जुन किसिमले घरेलु चिजहरूले चाहिँ स्किन बन्छ भनेर मैले भन्नको लागि चाहिँ म अलिकति चाहिँ 21 औं शताब्दीमा भइसके पछाडि चाहिँ रेडिमेड नै प्रयोग गर्न र डक्टर सर्टिफाइड प्रडक्ट नै प्रयोग गर्नलाई चाहिँ बढी चाहिँ उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्छु। घरेलु चिज गर्न पनि त्यो घरेलु चिजमा पनि केरा मानव उत्पादन गर्नु पर्यो, स्याउ मानव उत्पादन गर्नु पर्यो, सुन्तलाको बोक्राले लगाउँछ कतिजनाले सुकाएर त्यो सुन्तला पनि किन्नै पर्यो, ती चिजहरू फलाउनु पर्यो कि किन्नु पर्यो, खर्च त लागि नै हाल्छ, त्यो त फ्रीमा त हुँदै हुँदैन हो, रोपिसकेपछि कति वर्षसम्म फल्छ भन्ने एउटा कुरा हो, तर पनि ती चिजहरू उत्पादन हुनुको त्यसलाई पनि मलजल गर्नुपर्छ, सबै चिज गर्नुपर्छ, ती चिज फ्रीमा आउँदै आउँदैन। यी गरिसके पछाडि अब त्यो लगाउनु र रेडिमेडमा लगाउनुमा के फरक छ भने ती लगाउँदाखेरि भनेको अलिकति स्किनलाई चाहिँ हामीले चलाउँदै नचलाउनु र कुनै चिज लगाएर चलाउँदाखेरि फेर हुनु भनेको अवश्य पनि हुन्छ हुन्छ, गर्दै नगर्नु र गर्नुमा फरक हुन्छ। तिनीहरू लगाउँदाखेरि चाहिँ स्किन फेर त पाइन्छ तर डल हुन्छ, स्किनको त्यो मुलायमपन हराउँदै जान्छ, किनभने म्याक्सिमम ड्राइनेस हुन्छ, अलिकति ड्राइनेस नहोस् भन्दाखेरि दही चलाउँछ, तर चलाउँछ, जुन दुधमा बस्ने तर चलाउँछ, तर जुन किसिमको चाम चाहिन्छ त्यो आउँदैन। जब हामीले चाहिँ अहिलेको समयमा चाहिँ हामीले बजारमा धेरै सस्तोमा पाउँछौँ हामीले कस्मेटिक भन्दा डक्टर सर्टिफाइड प्रडक्टहरू, जुन चाहिँ डक्टरहरूले सर्टिफाइड गरेर चाहिँ मेडिकलहरूमा बेच्नुहुन्छ, राम्रो खाले सनब्लक लाउने, राम्रो खाले मोइस्चराइजर लाउने, अनि जुन किसिमको हामीलाई अझै बढी राम्रो मर्न मन लाग्यो भने फाउन्डेसन लिपस्टिक कस्मेटिकमा जान्छ, अलिक महँगो हुन्छ, तर जुन आफ्नो स्किनलाई नभई नहुने तत्त्वमा त पहिला सनब्लक र मोइस्चराइजरै पर्छ। यो दुईवटा डक्टर सर्टिफाइडहरू कति राम्रो राम्रो कम्पनीलाई राम्रो सस्तो दाममा
0: बनाउन सक्दैनौँ त, यो
1: घरमा बनाउँदाखेरि त्यो चिजहरू मिल्दैन, जुन लङ टर्म राख्न सकिँदैन, जुन बेला इमिडिएटली लगाउने
0: त्यति एलोभेराहरू पनि छ नि,
1: एलोभेरा लगाउँदाखेरि डाइरेक्टली जो कोहीलाई पनि डाइरेक्टली आफ्नो घरमा फलेको एलोभेरा लगाउँदाखेरि जसलाई पनि इचिङ हुन्छ, कोही कोहीलाई हुँदैन, जसको स्किन अलिअलि ओइली छ भने हुँदैन, जसको स्किन ड्राई छ भने उसलाई झन् बढी इचिङ हुन्छ, तर त्यो एलोभेरा लगाउनको लागि अब हामीले के गर्नुपर्ने हुन्छ त एलोभेरा बोटबाट टिपेर बाहिरको बोक्रा तासेर भित्रको जेली झिकेर त्यसमाथि भिटामिनको क्याप्सुल 2-3 थोपा राखेर मजाले फिटेर 1 night फ्रिजमा राखेर अनि लगाउँदा हुन्छ भनेपछि त्यो मेहनत कति जान्छ त, त्योसँग त त्यो निम्न दामको डाइरेक्टली लगाउँदा बेटर हुन्छ कि।
0: अलिकति त मलाई पनि थाहा भयो, अब एलोभेरा परिरहेछ अलिकति राख्ने होइन, अलिकति भिटामिन डी राखेर फ्रिजमा होइन,
1: हजुर
0: हजुर। अनि जस्तो यो सौन्दर्य ज्ञानको लागि चाहिँ अहिलेसम्म तालिम र केही विशेष कोर्स पुरा गरी होइन यो क्षेत्रमा आउने चलन छ होइन,
1: हजुर,
0: पाठ्यक्रममा यो विषय चाहिँ नि समावेश गर्नुपर्ने आवश्यकता चाहिँ कतिको महसुस गर्नुभएको छ त यहाँले?
1: धेरै नै महसुस गरेको छु, मैले अघि नै पनि भनिसकेको छु, जुन किसिमले सरकारले अहिले चाहिँ आवाज सुनेर चाहिँ फेरि रिपिट, पहिला पनि थियो नि त, नभएको त होइन नि, सिलाइ बुनाइ ब्युटी ब्युटिसियनको ऊहरू सबै थियो, तर जुन सरकारले चाहिँ यो काम नसिकाउँ भन्ने टाइपले चाहिँ त्यसलाई तुच्छ मानेर हटाइदिएको थियो, अहिले फेरि ब्युटिसियनहरूको आवाज सुनेर चाहिँ क्लास 8 जुन किसिमले चाहिँ लगिसक्नु भएको छ सरकारले, क्लास 8-10 चाहिँ सरकारले लगिसके पछाडि मैले चाहिँ क्लास 11-12 पढ्नेहरूलाई पढाउनको लागि मैले गोल्डन गेट कलेजसँग चाहिँ हातेमालो गरेको थिएँ, तर एउटा कुरा के भयो भने क्लास 8 पास हुँदै आउनेहरू चाहिँ आउँछन् कि तर सुरुमा 11-12 पढ्न चाहिँ आएन, किनभने बेसबाट सिक्नुपर्ने हुन्छ, हामीहरूको पनि बेसिक लेभल अनि त्यहाँबाट स्पेसल मास्टर लेभल यो सबै चिजहरू हुन्छ।
0: तपाईँले बाहिर कोर्स गरेर आउनुको?
1: मैले धेरै चिजहरू बाहिर कोर्स गरेर आएको छु, जुन चिजहरू नेपालमा पहिला थिएन।
0: कता कता गर्नुभयो तपाईँले?
1: मैले मलेसिया गरेँ, ब्याङ्कक गरेँ, चाइना गरेँ, इन्डिया गरेँ, अनि त्यस पछाडि हङकङ गरेँ।
0: हजुर हजुर, अब फेरि एउटा गीत सुनौँ है त हामी रेडियो नेपालमा।

0: नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना संघर्षशील महिला सौन्दर्यविद फेसल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौ, जस्तो एउटा सफल महिला उद्यमीको रूपमा आफूलाई उभ्याउनु भएको छ, होइन? सौन्दर्य क्षेत्रमा चाहिँ अगाडि बढ्न कतिको सहज छ त?
1: पहिलाको टाइममा गाह्रो थियो, अहिले त सहज छ, अहिले त परिवर्तन छ। मैले भने म त त्यो के भन्छु भने नसोची म यो फिल्डमा आएर चाहिँ आज ब्युटिसियन पनि त्यो माथि पनि वरिष्ठ ब्युटिसियन भनेर चिनिने बने। तर अहिलेको समयमा चाहिँ कति प्यारेन्ट्सहरूले चाहिँ मेरो बच्चाहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ लगाउन मन छ। म पहिला एकदम इन्ट्रेस्ट राख्थेँ, मेरो बाबुआमाले मेरो हबी पुरा गर्दैन, मेरो ऊ गरेन, मेरो छोराछोरीले चाहिँ गरोस्, यसलाई अलिकति इन्ट्रेस्ट पनि छ, मैले मेकअप गर्दाखेरि हेरिरहेको छ, उसलाई पनि गर्न इच्छा लाग्छ, त्यो भएर चाहिँ सिकाउन मन छ भन्ने एउटा हिसाबले चाहिँ अहिलेको प्यारेन्ट्सहरूले चाहिँ सिकाउन थाल्नु भएको छ है। त्यसरी
0: तपाईँले थुप्रै तालिम दिनुहुन्छ है त्यहाँ?
1: एकदमै
0: थुप्रै छ नि तालिम लिएकाहरू,
1: अहिलेसम्म नपुगेको देशै छैन होला मेरो स्टुडेन्टहरूले। त्यही भएर म भन्ने गर्छु जहिले पनि, मैले चाहिँ आशीर्वाद पाएको रहेछु सन्तानले डाँडा काँडा ढाकुन् भनेर। मेरा जति पनि स्टुडेन्ट होस्, मेरा जति पनि स्टाफहरूले होस्, मलाई जहिले पनि आमाकै सम्बोधन गर्छ र आमा भनेरै बोलाउँछ। त्यो हिसाबले गर्दाखेरि चाहिँ आशीर्वाद पाएको छु मैले।
0: अनि सुषमाजी, जब म तपाईँको फेसियल हाउसमा गएँ नि होइन, जाँदाखेरि तपाईँ क्लास लिइरहनु भएको थियो, त्यो स्किन सम्बन्धी थुप्रै थिए। के तपाईँको त्यहाँ कलेज पनि छ कि केही?
1: कलेज त छैन,
0: ट्रेनिङ सेन्टर।
1: ट्रेनिङ सेन्टर हजुर,
0: ए दिइरहनु भएको थियो, कति व्यस्त हुनुहुन्छ कि तपाईँसँग टाइम लिँदा नि कति गाह्रो भयो है। त्यहाँ बसेर म कुरी नै रहे पनि अब आफूलाई त तपाईँको बारेमा जानकारी लिनु थियो होइन।
1: हजुर,
0: जस्तो सिपमूलक शिक्षाको अभावमा चाहिँ नि विद्यार्थी विदेश जाने बाध्यता परिस्थिति छ भन्ने गरिन्छ होइन, यसलाई कसरी हेर्नुहुन्छ त्यहाँ?
1: अब सिपमूलककै अभाव गरेर विदेश जानु भनेको त, विदेशिनु भनेको त मूर्खता हो भन्छु।
0: जस्तो कति ठाउँमा गएर फर्किनु पर्ने अवस्था,
1: हामीले त्यहाँनिरको कतिजना आउनुहुन्छ कि मलाई सिक्नको लागि, मेरो त भिसा आइसकेको छ, मेरो बाबा छ, मेरो फलानो छ, मेरो चाहिँ तुरन्त आइहाल्यो, नसोचेको, मैले अस्ति अप्लाई गरेको थिएँ आइहाल्यो भन्नेहरू आउनुहुन्छ र मलाई मसँग समय कम छ, मलाई चाहिँ तुरन्त कुन क्लास हुन्छ सिकाइदिनु न भनेर चाहिँ यस्तो किसिमले आउनुहुन्छ। अनि मैले भन्छु, ए बाबा, सकेसम्म त तपाईँहरू कति सिपहरू सिकेर बस्नु भएको है, अहिले विदेश जाँदाखेरि एउटा नपाए अर्को पाउँथ्यो, अर्को नपाए अर्को पाउँथ्यो, तपाईँले एउटा त्यो पनि छिट्टो सिकेर जाँदाखेरि तपाईँले प्र्याक्टिकल गर्ने ठाउँ पाउनु भएन भने त्यहाँ गएर त प्र्याक्टिस गर्ने होइन नि त, त्यहाँ गएर त तपाईँले इन्टर्न दिने होइन, त्यहाँ गएर त तपाईँ जब गरेर स्यालेरी खाने हो। अनि त्यो अवस्थाले गर्दाखेरि तपाईँहरूसँग समय निकालेर सिक्नुहोस् न, यस्तो गरेर सिक्दाखेरि तपाईँलाई विदेशमा नराम्रो हुन्छ, भोलि अर्काको देशमा केही भइदियो भने कहाँ रुने, कहाँ कराउने होइन। धेरै भिडियोहरू आइरहेको हुन्छ नि त, यो भयो त्यो भयो, मलाई चाहिँ दलालले फसायो, त्यो भन्नु पर्दैन। आफूसँग सिप छ भने त काहीँ न काहीँ एडजस्ट हुन सक्छौँ। त्यो अवस्थाले गर्दाखेरि कुनै पनि कन्ट्री, आफ्नो देश छोडेर चाहिँ कुनै पनि विदेशी चाहिँ हुनुहुन्छ भने चाहिँ आफ्नो साथमा चाहिँ लट अफ शिक्षा सँगसँगै सिप पनि लिएर जानुहोस्, जसले गर्दाखेरि तपाईँले काहीँ न काहीँ एडजस्ट हुन सजिलो हुन्छ, हात खाली बस्नु पर्दैन। र ब्याक टु नेपाल फर्किनु हुँदाखेरि पनि ती सिपलाई अझै निखारेर आउनुहोस् र आफ्नो देशमा बुढेसकालमा आफ्नै परिवारसँग रमाएर अझ निखारेर गर्न सकिन्छ, जुन चाहिँ अहिलेको जेनेरेसनमा धेरै देखिएको छ। विदेश गएर लामो समय बसेर ब्याक आफ्नो देशमा फर्केर चाहिँ कति व्यापार बिजनेसहरू स्टार्ट गर्नु भएको छ, त्यो युवाहरू देखेर खुसी लाग्छ। गाउँ गाउँमा गएर विदेशमा गएर के गर्नु, कृषि काम गर्नु पर्यो, घरमा त्यही खेतीपाती गर्नु अल्छी लाग्थ्यो, अहिले मैले यस्तो यस्तो सिकेर आएँ नयाँ नयाँ टेक्नोलोजी भनेर चाहिँ बाँझो खेत अहिले हराभरा गराउनु भएको छ, कृषिको कामहरू गर्नुभएको छ, तरकारी खेतीहरू यति मजाले गर्नुभएको छ, एकदमै प्राउड लाग्छ त्यो देख्दा।
0: हजुर, तपाईँले देशका विभिन्न भागहरूमा चाहिँ आफ्नो फेसियल हाउस क्रमिक रूपमा चाहिँ अगाडि बढाइरहनु भएको छ होइन, यो पेसा अँगाल्न चाहने बेरोजगार युवाहरूलाई चाहिँ कतिको समेट्नु भएको छ, उनीहरूको धारणा चाहिँ यहाँले कस्तो पाउनु भएको छ त?
1: अहिलेको समयमा चाहिँ अब कस्तो हुन्छ भने फाइनेन्सियली कारणले गर्दाखेरि पनि इच्छा कति मारिरहेको हुन्छौँ, तर सरकारले कति चिजहरूमा राम्रो पनि गरिदिएको छ नि त, सिटिभिटी माध्यमबाट पनि कति ट्रेनिङहरू दिएको छ, तर सरकारलाई चाहिँ यो कुरा सिटिभिटीको उत्पादनको कुरामा चाहिँ म कहिले काहीँ चाहिँ घसघचाइरहेको हुन्छु। किन घसघचाइरहेको हुन्छु, उहाँले ट्रेनिङ दिनुहुन्छ, उहाँलाई चाहिँ सबै चिजहरू सिकाउनुहुन्छ, सिकाएपछि उहाँलाई काम पनि दिनु पऱ्यो क्या, सरकारले त्यो गरिरहेको छैन के, काम दिनै सकिरहेको छैन। सरकारबाट बनेका कति कल कारखानाहरू अहिले जीर्ण छन् होइन, अनि यही हामीले गरेका बरु कामहरूले चाहिँ उनीहरूलाई चाहिँ सरकारले दिएका ट्रेनिङहरूमा केही पुगेन कि हामी देश विदेश गएर सिकेर आयो भनेर प्लस सिकाएर हामीले काम दिइरहेको छौँ। यो काम त सरकारले पनि गर्नु पर्थ्यो नि त।
0: तपाईँको कामको मूल्याङ्कन सरकारले गरिराखेको छ, तपाईँले त कतिचोटि पुरस्कार पनि पाइसक्नु भयो नि होइन र?
1: त्यो त पाइएको छ,
0: एउटा पुरस्कार पनि पाउनु भएको छ नि, फेरि कुन चाहिँ हो रे, तपाईँले एउटा पाउनु भएको छ नि।
1: अब मलाई त सबै उहाँहरूले दिनुभएको सबै ठुलो लाग्छ मलाई त, किनभने एउटा स्पेसली यो भन्ने नै लाग्दैन,
0: एउटा बेस्ट अवार्ड पनि भन्नु,
1: बेस्ट अवार्ड भनेको चाहिँ त्यही हो, सबैजनाले मन पराएर चाहिँ मेरो कम्पनीलाई चाहिँ नेपालको नम्बर वान ब्युटी पार्लर भनेर चाहिँ अवार्ड दिनुभयो, त्यो नै जस्तो लाग्छ मलाई चाहिँ ठुलो आफ्नो लागि, किनभने आफ्नो कामले नेपालमै आफ्नो देशमै एउटा ब्रान्ड बनाएर नम्बर वानको दर्जा पायो।
0: कति युवाहरूलाई चाहिँ तपाईँले रोजगारी दिनुभएको छ संख्यात्मक रूपमा?
1: अहिलेको समयमा मसँग 180 जना छ
0: है, अझै बढ्दै जाओस् है,
1: एकदम हजुरको आशीर्वाद लाग्यो।
0: हजुर अति व्यस्तताको बावजुद पनि यहाँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, हाम्रो रेडियो नेपालको स्टुडियोमा आइदिनु भयो होइन, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: सबैको जीवनमा केही न केही भोगाईहरू छ, त्यो भोगाईले हामीले पाठ सिक्नु पर्दो रहेछ। म पनि मेरो पहिलो श्रीमान बितिसके पछाडि चाहिँ ला मलाई चाहिँ अब कसले कमाएर खानदिने, के गर्ने होला, मसँग सिप छैन भने अब आज म पनि त्यही एउटा विचारामा गनिन्थेँ, तर मैले चाहिँ त्यसलाई आफ्नो सिप थियो त्यो सिपलाई निखार्दै जाँदाखेरि आज मलाई परिचय नै यही सिपले गरायो। त्यही भएको कारणले गर्दाखेरि के भन्न चाहन्छु भने जो कोही पनि सबैभन्दा मेन कुरा भनेको महिला दिदीबहिनीलाई अझ बढी के भन्छु, हामीलाई त हाम्रो घरबाटै भान्साबाट नै हामी धेरै सिपहरू सिकिसकेको हुन्छौँ, हामीलाई खाना बनाउन आउँछ त्यो हामीले रेस्टुरेन्ट चलाउँदाखेरि पनि चल्छ, हामीलाई दुनाटा पढी बुन्न आउँछ त्यो बेच्दा पनि चल्छ, धुपबत्ती काट्न आउँछ त्यो बेच्दा पनि चल्छ, त्यही भएर चाहिँ आफ्नो सिप जे छ त्यसलाई निखारेर हामीले इन्कम गर्न सक्छौँ, हामीलाई केही आउँदैन भनेर भन्नु पर्दैन, बरु पुरुषले भन्दा ठिक हुन्छ उनीहरूलाई केही आउँदैन है मलाई भन्दा, तर हामी महिलाले केही आउँदैन भन्नु बेकार हो, हामीलाई केही न केही काम हाम्रो जन्मेदेखि नै हाम्रो घरबाटै सुरु भइसकेको हुन्छ, त्यही कामलाई निखार्दा पनि हामीले सक्सेस पाउन सक्छौँ, ठुलो लगानीमा काम गर्दा मात्रै सक्सेस भन्ने हुँदैन, सानो सानो लगानीबाट पनि हामी नसोचेको सक्सेस पाउन सक्छौँ, त्यो भएको कारणले सबैलाई चाहिँ सिप सिक्न जरुरी छ है भनेर चाहिँ भन्न चाहन्छु।
0: अन्त्यमा यहाँले सौन्दर्य व्यवसायको माध्यमबाट आर्थिक आर्जन गरी बेरोजगार युवाहरूलाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँको सौन्दर्य व्यवसाय अझै फस्टाउँदै जाओस्, सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
1: धेरै धेरै धन्यवाद।
0: अहिले हामी कुराकानी गर्दै थियौँ एकजना संघर्षशील महिला सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ, अर्को हप्तासम्मका लागि प्राविधिक मित्रहरू प्रज्वल खड्का मिनर्वा वज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनी विदा माग्छौ। रेडियो नेपाल सुनिरहनु होला। हवस् त, नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 24 गते आइतबार, श्रावण कृष्ण पक्ष एकादशी तिथि। तदनुसार अगस्त 9 तारिक सन् 2026 नेपाल सम्बत 1146 दिल्लागा एकादशी कामिका एकादशी व्रत। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि अन्तर्राष्ट्रिय आदिवासी दिवस विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ ज्येष्ठ नागरिक कार्यक्रम। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम युपा हकु नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 10 भगवान श्री कृष्ण भन्नुहुन्छ, यातायामम गत रसम पूति पर्युषितम चयत उच्छिष्टमपि चामेध्यम भोजनम तामस प्रियम। जुन भोजनमा उष्मा या गर्मी छैन या सडेको छ, रसरहित छ, दुर्गन्धयुक्त छ, बासी छ, जुठो र अपवित्र छ, त्यो भोजन तामस पुरुषलाई प्रिय हुन्छ। भोजनले आहारले व्यक्ति जनाउँछ, व्यक्तिभित्रको अन्तस्तम चेतनालाई खोलेर प्रकट गरिदिन्छ। अध्यात्मको प्रगति, अध्यात्मको अवस्था, जीवनमा चैतन्यको स्थितिलाई जीवनका हरेक क्रियाकलापले व्यक्त गर्छन्। त्यो माथि भोजन वा आहार त यति महत्त्वपूर्ण हुन्छ कि मैले जस्तो प्रकारको भोजन गरेँ मेरो शरीर पनि त्यस्तै हुन्छ, मेरो मन पनि त्यस्तै बन्न थाल्छ। आज मेरो थालमा जे छ भोलि त्यो मेरो मनमा हुन्छ, मेरो विचार पनि त्यसैले बन्छ। त्यही भएर भनिन्छ नि, कोही व्यक्तिलाई चिन्नु पऱ्यो भने उसको थालमा हेर्नु, उसको थालीमा के छ। थालीमा भएको कुरा बिस्तारै शरीरमा र मनमा र अन्तस्तम चेतनासम्म पनि पुग्छ। त्यो प्रतिनिधि हो, व्यक्तिले आफूलाई त्यो भोजनमा पस्किएको हुन्छ। साधारणतया त हामी के बुझ्छौँ भने भोजन चाहिँ व्यक्तिका लागि पस्किइन्छ भन्ने बुझ्छौँ, तर अलिक गहिरो दृष्टिले हेर्ने हो भने व्यक्ति पस्किइन्छ भोजनको अगाडि, व्यक्तिले आफ्नो पुरै परिचय दिन्छ त्यो भोजनको अगाडि, जस्तो भोजन उसलाई प्रिय छ। सात्विक व्यक्तिको भोजन र राजसी व्यक्तिको भोजनको विषयमा चर्चा सकिसक्यो। अब आउनुहोस्, तामसी व्यक्तिले कस्तो प्रकारको भोजन गर्छ, उसको आहार कस्तो प्रकारको हुन्छ, कस्तो आहार उसको लागि प्रिय हुन्छ, उसको सम्बन्ध कस्तो आहारसँग बनाउँछ त्यसलाई हेरौँ। जुन भोजन या सडेको छ, जुन भोजन चाहिँ राखेर अनि त्यसपछि सड्ने प्रक्रिया प्रारम्भ हुन्छ अथवा आधा पाकेको छ, कहीँ न कहीँ जुन काँचो छ वा सड्न थाल्यो, त्यो भोजन तामस व्यक्तिलाई प्रिय हुन्छ। अलि सड्न थालेको, किनभने त्यो भोजनले त्यो व्यक्तिलाई निद्रा दिन्छ। एकदम ताजा भोजन भयो भने निद्रा दिँदैन, अत्यन्तै ताजा भोजनले त जागृति दिन्छ, होस दिन्छ, चैतन्यता बढाउँछ। जुन भोजनमा प्राणवायुको मात्रा अत्यधिक धेरै छ त्यो भोजनले त चैतन्यता बढाउँछ। जुन भोजन अत्यन्तै तातो छ त्यसले राजसी वृत्ति बढाउँछ, तर जुन भोजन सड्नै थाल्यो त्यो भोजनले तामस्य वृत्ति बढाउँछ, र तामस्य वृत्ति भएका व्यक्तिहरूले त्यस्तो भोजन मन पराउँछन्। जुन भोजन रसरहित छ, वास्तवमा रसको खोजी अत्यन्तै महत्त्वपूर्ण खोजी हो। हामीले हेऱ्यौँ आफ्नो वरिपरि बस्ने र आफ्नो पनि थालीमा बटुकाहरूमा जे छ त्यहाँ रसको मात्रा कति छ। भोजन जति छ त्यति नै रसिलो भोजनको मात्रा छ कि छैन, अरू जुन अन्न सागपात छन् त्यति नै रसको मात्रा छ कि छैन। रसको मात्रा छैन, बढी भुटेको, बढी तेलमा तारेको भोजन प्रिय छ भने त्यो अत्यन्तै छुट्टै प्रकारको व्यक्तित्व देखाउँछ। र तामसी व्यक्तिले जुन भोजन मन पराउँछ त्यसमा रस छैन, किनभने रसले भोजनलाई पचाउनु सजिलो बनाउँछ। रस पूर्ण भोजन अत्यन्तै छिटो पाक्छ, अत्यन्तै छिटो पद्धछ, र प्रणालीमा पनि अत्यन्तै छिटो प्रवेश गर्छ। यो व्यक्तिलाई त निद्रा चाहिएको छ, यो व्यक्तिलाई आलस्य चाहिएको छ, त्यस कारणले रस रहित भोजन गर्छ। दुर्गन्धयुक्त भोजन, अत्यन्तै दुर्गन्धयुक्त, गन्धै जुनको मन पर्दैन, जस्तो सडे गलेका मदिराहरू भए, सडे गलेका मदिरा भन्न पनि मिल्दैन, सारा मदिराहरू सडन गलनको प्रक्रियाबाटै बन्छन्, फर्मेन्टेसनको प्रक्रियाबाटै बन्छन्। यी सारा भोजन मदिराबाट बन्ने जति पनि छन् वा मदिरा बन्ने जति पनि प्रक्रियाहरू छन् यी सबै तामसी व्यक्तिको लागि प्रिय हुन्छ। जस्ता प्रकारका मदिरा किन नहुन्, ती अत्यन्तै महँगा हुन्, सस्ता हुन्, ती जम्मै दुर्गन्धयुक्त हुन्छन्। त्यही भएर त कुनै मदिरा, कुनै नसाजन्य पदार्थ पहिलोपटक लिँदाखेरि व्यक्तिले त्यसलाई थेग्नै सक्दैन, बमन हुन थाल्छ, उसको प्रणालीले पचाउँदै पचाउँदैन, बडो योगको साधना चाहिन्छ त्यो मदिरा पचाउन त। त्यसकारणले मद्यपान गर्ने व्यक्ति तामसी हुन्छ, जुठो उच्छिष्ट भनिन्छ। जुठो भनेको के हो? जुन कसैले छोएको वा कसैले प्रयोग गरेर बाँकी रहेको शेष भएको शेष अन्नहरू, त्यस्तो जुठो यो व्यक्तिले मन पराउँछ। उसलाई जुठो चोखोको मतलब पनि हुँदैन। कतिजनाको हातबाट त्यो भोजन मका आयो, आहार मका आयो, त्यसको उसलाई अर्थ पनि हुँदैन। त्यो जुठो पनि तामसी व्यक्तिलाई अत्यन्तै प्रिय हुन्छ। र अगाडि के छ? चामेध्यम, अमेध्य भोजन। अमेध्य भनेको के हो? जुन अपवित्र छ, असाध्यै अपवित्र, जुन भोजन कहीँ पनि पवित्र हुन सक्दैन कुनै पनि तरिकाले। यसमा के पर्छ त? अपवित्र भोजनमा मांसाहार, माछा र अन्डा इत्यादि पर्दछन्। यी कुनै पनि तरिकाले पवित्र हुने कहिले पनि सक्दैनन्। चाहे तपाईँ बलिदिनुहोस्, चाहे तपाईँ देवी देवतालाई चढाएर प्रसाद बनेर खानुहोस्, मांसाहार जहिले सुकै अपवित्र हुन्छ। किन अपवित्र हुन्छ भने, एक त त्यो प्राणी, त्यो पशुको भित्रको क्रोध प्रकट भएको बेलामा उसको मृत्यु हुन्छ, भित्र ऊ डराएको हुन्छ, त्यस्ता रसहरू जन्मेका हुन्छन्, क्रोध प्रकट गर्ने, डर प्रकट गर्ने, क्षोभ प्रकट गर्ने, त्यस्ता प्रकारका रसहरू जम्मा भएको हुन्छ। अर्को कुरो, त्यो मरिसकेको हुन्छ। र कसैलाई पनि थाहा छ, विज्ञानलाई पनि थाहा छ यो कुरा, कि साग सब्जी जति छिटो सड्छन् त्योभन्दा धेरै छिटो मांस मदिरा सड्छन्। मांसलाई त्यही भएर के गरिन्छ कि त्यो पशुलाई मार्ने बित्तिकै त्यसलाई रेफ्रिजरेट गरिन्छ। किन? नत्र त्यो सडिहाल्छ, त्यो सड्ने प्रक्रिया प्रारम्भ भयो र केही बेर अगाडिको छ भने त्यो झन् त्यो पुरै सडेको र अपवित्र आउँछ। पवित्रता त्यहाँ हुन्छ जहाँ जीवन बढ्छ। श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 11 भगवान श्री कृष्ण भन्नुहुन्छ, अफलाकाङ्क्षीभिः यज्ञो विधिदृष्टो य इज्यते एष्टव्यम् एव इति मनः समाधाय स सात्विकः। शास्त्र विधिद्वारा नियत यज्ञ गर्नु नै कर्तव्य हो भन्ने ठानेर मनलाई समाहित गर्दै फलको चाहना नगर्ने पुरुषहरूद्वारा गरिने यज्ञ भने सात्विक हो। पछिल्लो एउटा सूत्रमा भगवान कृष्णले भन्नुभएको थियो कि हेर, अब आहार र यज्ञ, दान र तपको विषयमा म चर्चा गर्नेछु। यी पनि तीन प्रकारका हुन्छन्। आहारको विषयमा चर्चा सकियो, अब यज्ञको विषयमा चर्चा प्रारम्भ भयो, त्यसपछि तपस्याको विषयमा चर्चा प्रारम्भ हुन्छ र दानको विषयमा चर्चा प्रारम्भ हुन्छ। किनभने यज्ञ, तप, दान यी तिनवटै तीन तीन प्रकारका हुन्छन्। त्यही यज्ञ हो, त्यही पूजा हो, तर त्यो व्यक्तिमा भर पर्छ कि त्यो यज्ञलाई व्यक्तिले पूजा बनाउँछ, कि त्यो व्यक्तिले आफ्नो निजी लोभको साधन बनाउँछ, कि त्यो यज्ञ अरूलाई दुःख दिने बनाउँछ। आउनुहोस् यी गहिरा सूत्रहरूमा प्रवेश गरेर हेरौँ। सात्विक व्यक्तिको यज्ञको विषयमा चर्चा। यज्ञ के हो? मात्र हवन गर्नु अथवा होम गर्नु यज्ञ होइन, जुन हाम्रो समाजमा एउटा गलत बुझाइ चलिरहेको छ। यज्ञ के हो? आफ्नो दिव्यता बढाउन, आफ्नो ध्यान बढाउन, प्रेम बढाउन अथवा ईश्वर सम्मुख हुनका लागि गरिएका सारा क्रियाहरू यज्ञमा पर्दछन्। सम्पूर्ण कुरा, ध्यान पनि यज्ञ हो, समाधि पनि यज्ञ हो, भक्ति पनि यज्ञ हो, कीर्तन पनि यज्ञ हो, हवन पनि यज्ञ हो, तीर्थयात्रा पनि यज्ञ हो, मन्त्र इत्यादि पनि यज्ञ हुन्, योगाभ्यास पनि यज्ञ हो, प्राणायाम पनि यज्ञ हो, दान पुण्य सेवा यी सम्पूर्ण यज्ञ हुन्। ती यी यज्ञ गर्ने व्यक्तिहरूमध्ये सात्विक व्यक्तिले कस्तो प्रकारको यज्ञ गर्छ त्यसको विषयमा यहाँ चर्चा छ। अफलाकाङ्क्षी भिरी यज्ञ, सबैभन्दा पहिले यो सूत्र भन्छ कि सात्विक व्यक्तिले गर्ने यज्ञमा फलाकाङ्क्षा हुँदैन, अफलाकाङ्क्षी फलाकाङ्क्षा हुँदैन। सात्विक व्यक्ति त्यो हो जसले देख्यो जीवनमा कि कर्म मेरो हातमा छ, फल मेरो हातमा छैन। त्यो चेतनासम्म पुग्यो भने बल्ल व्यक्ति सात्विक बन्छ। सुरुमा त व्यक्तिले के भन्छ कि कर्म पनि मेरो हातमा छैन, फल पनि मेरो हातमा छैन, यो तामसिक। उसलाई के गरेँ के नगरेँ कस्तो फल आउँछ केही मतलब छैन, ऊ मन परि गर्छ र कुनै पनि विधि बिना गर्छ। त्यो यसको विषयमा चर्चा पछि आउनेछ। राजसी व्यक्तिले कर्म त गर्छ, यज्ञ त गर्छ, तर के पाउनका लागि गर्छ? यदि मेरो मनमा अहिले यो विचार चलिरहेको छ कि केही पाउनु छैन भने यज्ञ किन गर्ने, किन मैले जप तप ध्यान गर्ने, किन ईश्वरलाई पुकार्ने, यदि यो प्रश्न आउँछ भने मैले बुझे हुन्छ कि म राजसी वृत्ति भएको व्यक्ति हो। किनभने सात्विक व्यक्तिको चेतना कहाँ पुग्छ त भन्दा, मनुष्यको जीवनमा कर्म गर्ने अधिकार मात्र प्राप्त छ, फल त सम्पूर्ण ब्रह्माण्डको एउटा विधान अनुसार नै आउनेछ। जस्तो म कृषक हुँ, मैले खेतको काम गरेँ, मैले बिउ रोपेँ, बाली लगाएँ, तर मैले जस्तो सोचेर लगाएको थिएँ, जस्तो लक्ष्य लिएर लगाएको थिएँ, त्यस्तै नै हुनुपर्छ भन्ने जरुरी छ त? कहाँको वर्षा, कहाँका ऋतुहरू र सारा ब्रह्माण्डको सारा प्रकृतिको एउटा विधानले बल्ल त्यसमा फल लाग्छ, त्यो फल मेरो हातमा हुँदैन। फल मेरो हातमा छैन भन्ने बुझेर पनि जसले कर्म गर्न सक्छ, जसको कर्म अत्यन्तै निस्वार्थ रहन्छन्, त्यो व्यक्तिलाई नै सात्विक व्यक्ति भनिन्छ। कुनै पनि प्रकारको फलको आकाङ्क्षा नराखिकन शास्त्र विधिद्वारा नियत, शास्त्र विधि भनेको के हामीले बुझिसक्यौँ। कुनै पनि परम ज्ञानी व्यक्तिले जुन कुरा अनुभव गर्यो र व्यक्त गर्यो त्यसलाई शास्त्र भनिन्छ। त्यो विधि उसले देखेको छ, जानेको छ, र ध्यानको विधि थाहा छ उसलाई, समाधिको विधि थाहा छ, योगको विधि थाहा छ, भक्तिको प्राणायामको विधि थाहा छ। हरेक कुराको पछाडि विधि हुन्छ। जीवन छोटो छ, विधि पुर्याएर गरियो भने मात्र त्यो कर्ममा म सफल हुन्छु, होइन भने त्यो कर्म कहिल्यै पनि बन्दै बन्दैन, चाहे त्यो यज्ञ कर्म नै किन नहोस्। त विधिलाई बुझेर, विधिलाई देखेर यो व्यक्तिले यज्ञ गर्छ र के भन्छ यो व्यक्तिले, यज्ञ गर्नु नै कर्तव्य हो भन्ने बुझ्दछ। जसको चेतना यहाँ आइपुग्यो बढ्दै बढ्दै हजारौँ हजारौँ जन्मदेखि, कि अब मैले मेरा सारा प्रयासहरू दिव्यतातिर ईश्वरीयतातिर बढाउनु पर्छ भन्ने जसले बुझ्यो त्यो व्यक्ति सात्विक हो। यज्ञ गर्नु नै कर्तव्य हो भन्ने ठानेर अब म यज्ञबाट भाग्न सक्दिनँ है, मनुष्य जीवनको मूल क्रिया नै यज्ञ हो भन्ने जसले बुझ्दछ त्यो व्यक्ति। यसको अर्थ के हो, जसले आफ्ना सारा कर्महरू ईश्वरको बाटोमा लगाउन सिक्यो, आफ्नो सारा विचार, आफ्नो हृदयको भावना, आफ्नो धन, आफ्नो सम्पत्ति जसले बुझ्यो कि सारा कुराको एउटै लक्ष्य छ, मेरो जीवनमा परमपद प्राप्त होस्।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

युगल सरकार श्री राधा गोविन्द चरणारविन्दमा कोटि कोटि प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। नाम में है सर्वशक्ति गोविंद राधे, दुर्दैव वश विश्वास ना बता दे राधा गोविंद गीत। भगवान नाम को महात्म्य बताउँदै चैतन्य देव गौरांग महाप्रभु आफ्नो शिक्षाष्टकममा भन्नुहुन्छ, हे श्री कृष्ण, तिमीले आफ्नो नाममा नै सम्पूर्ण शक्ति भरिदिएका छौ। साथै नाम उच्चारणको लागि यो बेला नै गर्नुपर्छ भनेर नियम एवं शर्त आदि पनि राखिदिएका छैनौ। तैपनि मेरो दुर्भाग्य, तिम्रो यो सुमधुर नाममा मेरो अनुराग हुँदैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजले राधा गोविन्द गीत नामको अनमोल ग्रन्थमा श्री चैतन्य देव

पित्त रोगीलाई मिठो वस्तु पनि तितो लाग्छ, त्यसै गरी मलिन अन्तःकरण भएका जीवात्माहरूलाई मधुराति मधुर भगवान नाम एवं सन्तवाणीमा पनि रस प्राप्त हुन सक्दैन। तर जसरी वैद्यको औषधिले बिस्तारै बिस्तारै रोगलाई निर्मूल पार्छ, त्यसै गरी निरन्तर बेमनीले भए पनि सत्सङ्ग गरिरहे अन्तःकरण शनै शनै शुद्ध भई तिनमा फेरि रसको अनुभव हुन थाल्छ। आउनुहोस् अब श्रवण गरौँ स्वामी श्री हरिदासजीबाट समन्वयात्मक दार्शनिक प्रवचन। अत्यन्त गूढ रहस्यहरूको मर्म खोलिने यस धारावाहिक प्रवचनलाई दैनिक रूपमा श्रवण गरे विशेष लाभ

बिना कारण कृपा गरेर तिमीलाई यो मानव देह दिए नि त्यो पनि भगवानको कृपाले, तिम्रो कुनै कमाल छैन। त अब जे प्राप्त गर्नेछौ त्यो पनि उसकै कृपाद्वारा हुनेछ, तिम्रो बलले केही हुँदैन, पहुँचै छैन तिम्रो यहाँ गरेको सब चिजको, उसकै कृपा एकमात्र उपाय। अब यसको बारेमा कति चिज बताऊ, यसको कुनै सीमा छैन। त्यसैले संसारमा एक बाइबलको कोटेसन प्रख्यात छ कि भगवानको इच्छा बिना संसारमा पात पनि हल्लिँदैन।

0: not even a leaf is stirred without the will of God. Bible.
1: भगवानको इच्छा बिना पात हल्लिँदैन, तिम्रो के हैसियत छ?
0: त हेर्नुहोस्, यो सब बाटो हुँदैन, केवल एक उपाय, कृपा, कृपा, कृपा। यदि भगवानले कृपा गरिदिए भने फेरि जो कोही पनि जान्न सक्छ, यहाँसम्म कि इतिहासमा अपवाद पनि रह्यो।

राधे राधा गोविन्द गीत। यदि भगवान्ले चाहे भने गधाले पनि जान्न सक्छ, यदि भगवान्ले चाहेनन् भने पण्डित होस् कोही विद्वान होस् त्यसले पनि जान्दैन, बृहस्पति समान तै पनि जान्दैन। बस एक उपाय कृपा। तब प्रश्न यो हो, त्यो कृपा जुन छ तुलसीदास सुरदास इत्यादि माथि भयो, प्रह्लाद माथि भयो, ध्रुव माथि भयो, अम्बरीश माथि भयो, अर्जुन माथि भयो, पुण्डरीक माथि भयो, भीष्म माथि भयो, वशिष्ठ माथि भयो, विश्वामित्र माथि भयो, हामी माथि किन भएन? अब प्रश्न यो हो, या त नगर्ने भए तिनीहरूलाई पनि नगर कृपा, या हामीलाई पनि गर, होइन? आखिर हामी पनि त तिम्रै सन्तान हो। अमृतस्य वै पुत्राः चिन मात्र श्री हरे रंशम सूक्ष्म अक्षरम अव्ययम्। वेद भन्छ ममै वांशो जीव लोके जीव भूत सनातन, गीता 15:7। हे श्री कृष्ण, तिमीले बोल्या होइन हो गीतामा सब जीवात्मा मेरो अंश हो, मेरो सन्तान हो। फेरि सन्तान भए किन तिमीले विभेद गर्यौ? संसारको माता पिताले पनि गर्दैन अंश, छोरा छोरीलाई बराबर भाग लगाउँछ, तिमीले किन यो गर्यौ? त हेर्नुहोस्, अब यहाँ भगवान स्पष्टीकरण दिँदैछन् यो मुद्दामा, प्रतिवादी लगाउँदैछन्। अब भगवान भन्छन् ए मैले गरेको हुँ, तुलसीदास सुरदास नारद आदिमाथि कृपा गरे हुँ, तिमीहरूमाथि मैले नगरेको पनि सत्य हो, किनकि मेरो एक शर्त छ, त्यो शर्त तिनले पुरा गरे त मैले गरिदिए, तिमीहरूले त्यो शर्त पुरा गरेनौ। शर्त पुरा गर म गर्न तयार छु। त के शर्त छ, उनीहरूले के गरे? त भगवान बताउँछन् निरालम्बम समाश्रित्य सालम्ब विजहाति यः। निरालम्बो उपनिषद्को पहिलो मन्त्र। भगवानले बताए कि तिनले यो संसारको बल त्यागिदिए, संसारमा सुख छैन निश्चय गरे उनीहरूले, ममा छ, ममा डिपेन्डेन्ट भए, शरणागत भए, ममा सरेन्डर भए कम्प्लिट, ममा विश्वास गरे त मैले उनीहरूमाथि कृपा गरे। तर तिमीहरूले ममाथि गरेनौ, संसारमा गर्यौ कि पतिमा छ, पत्नीमा छ, छोरामा छ, धनमा छ, यही सोचिरह्यौ, त्यसैले मैले कृपा गरिन। जुन दिन तिमी पनि कम्प्लिट ममाथि विश्वास गर्नेछौ, शरणागत हुनेछौ, फेरि हेर म कसरी कृपा गर्छु। एक शर्त, शरणागति। त गीतामा पनि वेदकै समर्थन छ, तमेव शरणम गच्छ सर्वभावेन भारत। गीता 18:62 श्लोक पढ्नुस्, ए अर्जुन शरणमा आइज, शरणमा, उसको शरणद्वारा नै। अनन्याश्चिन्तयन्तो माम ये जनाः परिपासते, तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्। गीता 9:22 श्लोक। अनन्य भावले नित्य मेरो शरणमा आइजो, यो पनि होइन कि त्यो पनि छ, त्यो पनि धन पनि, अनि भगवान पनि यो हुन सक्दैन, परिवार पनि भगवान पनि यो हुन सक्दैन। कम्प्लिट शरणागति। बिजुलीको दुई तार लिनुहोस्, नेगेटिभ र पोजिटिभ, त्यसलाई जति नजिक ल्याउनुहोस्, एक रौँ बाँकी भयो नि बत्ती बल्दैन, चाहे एक रौँ नजिक चाहे एक कोस टाढा, टच हुनु पर्यो, टच तब काम बन्छ। कम्प्लिट शरणागति। बस मामेकमेव शरण मात्मानं सर्वदेहिनाम। भागवत पनि यही बताउँछ, 11:12:15 श्लोक पढ्नुस् खोजेर। शरणागति एक मात्र उपाय, अरू कुनै उपाय छैन। त हेर्नुहोस्, कृपा प्राप्त गर्ने आधार शरणागति, केवल केवल केवल, अरू कुनै उपाय छैन।

0: गच्छामि। हेर्नुहोस् बौद्ध दर्शनमा कति शरणागतिका कुरा आए, केवल शरणागतिद्वारा नै नै नै। शरणागत भविने हित वत्सल तू ही कृपा रस सिन्धु नमो। जैन दर्शन पनि यही भन्छ, सब एक स्वरमा स्वर मिलाउँदैछन्, शरणागत हौ शरणागत। गिव अप एभ्रीथिङ टु हिम, रिजाइन योर सेल्फ टु हिम एन्ड योर ट्रबल्स एन्ड सरोज विल कम एन एन्ड। पाश्चात्य दर्शन, सब चित समर्पण गरिदेऊ, शरणागत हौ कम्प्लिट। बस हेर त्यसपछि तिम्रा दुःखका दिन तत्काल समाप्त हुनेछन्, सुखदायी दिन आउनेछ, केवल शरणागतिद्वारा नै। अरू उपाय छैन, बिल्कुल उपाय छैन, र शरणागति कम्प्लिट हुनुपर्छ कहाँ सम्मको। हेर्नुहोस् तपाईँलाई एक उदाहरण दिन्छु, दृष्टान्त, त्यसपछि तपाईँहरू छर्लङ्ग बुझ्नुहुन्छ। यो महाभारतको युद्ध कालमा द्रौपदीले शरणागत भइन् श्रीकृष्णको, त श्रीकृष्णको अम्बरा अवतार भयो, तपाईँहरू सबलाई थाहा छ यो कथा, तर यसको भित्रको रहस्य थाहा नहुनसक्छ। ध्यान दिनुहोस्, जब युधिष्ठिरले सब सम्पत्ति हारे, द्रौपदीलाई समेत हारे, स्वयं पनि हारिए पाँच भाइ, त्यसपछि दुर्योधनले आज्ञा दियो दुशासनलाई कि यसलाई निर्वस्त्र गरिदेऊ, बेजत गरिदेऊ, त यो समयमा द्रौपदीले के गरिन्? तुरन्त भगवानलाई पुकारिन्? होइन, तपाईँहरूको जस्तै हाल थियो द्रौपदी देवीको पनि, उनले भगवानलाई पुकारिनन्, शरणागत भइनन्। उनले विचार गरिन् कि मेरा पाँच पाँच पति छन्, एक पति हुनेको त कत्रो ध्वास हुन्छ संसारमा, एक लुखुरे मरण च्यासे होस्, उसको श्रीमतीलाई कसैले जिस्काओस् त दर्जाइ लाग्छ, जे होला देखा जाएगा। यहाँ पाँच पाँच जङ्गोपतिहरू छन्, जसको धनुषको टङ्कारले तीन त्रिलोक काँप्छ, त्यस्ता पाँच पाण्डव मेरा पति छन्, यो दुष्टको हिम्मत छ, हेरौँ कसरी मेरो धोती तान्दो रहेछ, साडी तान्दो रहेछ। हेरिन् पाँच पाण्डवतिर त सबले टाउको निहुराइदिए, हामी केही गर्न सक्दैनौँ। ध्यान दिनुहोस्, तपाईँहरूको नि यही हाल हुनेछ जब पर्नेछ नि संसारको, न पति काम लाग्छ, न पत्नी काम लाग्छ, न पुत्र काम लाग्छ, न धन काम लाग्छ, यो प्रमाण हो, शिर निहुराइदिए। त उनले बताइन्, सोचिन् कि यी स्वार्थीहरू काम लाग्दैन, तै पनि भगवान्लाई पुकारिनन्। अझै ध्यान दिनुहोस्, तपाईँहरूलाई पनि अहिले यही बल छ नि, मेरो पति यो पोस्टको छ, मेरो पत्नी यो छ, मेरो यो सम्पत्ति छ, मेरो यो पोस्ट छ, यो एक दिन कुनै काम लाग्दैन, जुन दिन कालले झप्टा मार्नेछ यी सब काम लाग्ने छैनन्। यही हाल हुनेछ द्रौपदीको समान। यहाँ त्यसपछि त्यत्रा गुरुजनहरू छन् त्यहाँ, भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, यस्ता ठुल्ठुला महापुरुषहरू भएको ठाउँमा मेरो यो दुष्टले कसरी इज्जत लिन सक्छ? फेरि त्यो अहङ्कार रह्यो, तिनले पनि टाउको निहुराइदिए। अब डर लाग्न थाल्यो, यी कोही काम लाग्ने रहन्छन् संसारको, अब के उपाय छ? अब भगवानलाई पुकार्न थालिन्, हे द्वारिकावासी आऊ बचाऊ। तर अझै पनि उनले एक काम गरिन्, एक मूर्खता गरिन्, त्यो के हो? धोती साडी जुन छ दाँतले टोकिन्, तै पनि एक झड्कामा न निस्कियोस्, अलिकति बलको अहङ्कार अझै रह्यो। यता भगवानलाई पुकार्दैछिन्, हे श्याम सुन्दर मलाई बचाऊ। त्यो श्याम सुन्दर भोजन गर्दै थिए द्वारकामा, रुक्मिणीले यो हल्लाउँदै थिइन् पङ्खा, जब द्रौपदीको पुकार, भित्र हृदयदेखिको पुकार जुन आयो शरणागति युक्त, तब भगवान श्री कृष्णको भोजन हातको हातमै रह्यो, मुखको मुखमै रह्यो, न निल्न सके न ओकल्न सके, यो स्थिति भयो। त रुक्मिणीले सोधिन्, प्रभु के भयो, भोजनमा कुनै दोष छ? कुनै ढुङ्गा इत्यादि पर्यो के भयो? श्री कृष्णले भने, होइन रुक्मिनी, भोजन त ठिक ठाक छ, तर मेरो एक भक्तलाई दुःख परेको छ, मलाई पुकार्दैछ। त रुक्मिनीले भनिन् कि प्रभु जानुहोस् न त, रक्षा गर्नुहोस्। उनले भगवान्ले भने, यही त अप्ठ्यारो छ कि त्यो मेरो कानुन छ कि कम्प्लिट शरणागत नभइकन सब बल त्याग नगरेसम्म म कृपा गर्न सक्दिनँ, तर उसलाई अझै आफ्नो दाँतको बल छ, दोती चापेकी छ, त्यसैले म जान सक्दिनँ, मेरो नियम छ। त जब दुशासनले त्यो धोती साडी तान्यो त 10,000 हात्तीको बल दुशासनमा, त्यो अबला नारीले टोकेको धोती कति बेर टिक्थ्यो, एक झट्कामा छिनियो। हात उठाएर शरणागति त छँदै थिइन्, निरन्तर भगवान्लाई याद गरिरहेका थिइन्, त तत्काल भगवानको अम्बरा अवतार भयो, रक्षा भयो द्रौपदीको। तपाईँलाई थाहा छ यो कथा, यसपछिको रहस्य यो हो। त कम्प्लिट शरणागति हुनुपर्छ, तब काम बन्छ। ध्यान दिनुहोस्, अब यहाँ प्रश्न यो उठ्छ कि हामीले गरेको पूजा पाठ इत्यादि प्रार्थना के शरणागति होइन? हामीले पनि त शरणागति गर्यौँ जीवनभर, मन्दिरमा गएर यही बोल्यौँ भगवान्लाई, तमेव माता च पिता तमेव, तिमी नै आमा हौ, बाउ हौ, सब हौ, हाम्रो धन दाजुभाइ सब हौ, यति भनेर पनि भगवान्ले कृपा गरेनन्। तपाईँहरू यो सोच्नु होला, तपाईँहरूले शरणागति गर्नु भएन, सब नाटक गर्नुभयो, धोका दिनुभयो भगवान्लाई। कसरी? म सिद्ध गरिदिन्छु। यो श्लोकको अर्थ के हो? तमेव माता च पिता तमेव, अर्थात हे भगवान, तिमी नै मेरी आमा हौ, तिमी नै मेरो बाबु हौ, यो बताउनु भयो तपाईँले। यो श्लोकको अर्थ हो एव शब्द प्रयोग भएको छ यहाँ, तोम एव, एव तिमी नै, तिमी नै को मतलब तिमी नै, अर्को पनि होइन। भगवान्लाई गएर तपाईँले यो बोल्नुभयो, तिमी नै मेरी आमा हौ, बाउ हौ, धन सम्पत्ति सब हौ, तर घरमा आएर फेरि भन्नुभयो घरकी आमालाई, तिमी नै मेरी आमा हौ। त भगवान्लाई पनि धोका दिनुभयो, घरमा पनि धोका दिनुभयो। तपाईँहरूले कहाँ मान्नुभयो तिमी नै हौ? प्रह्लादले माने, माता नास्ति पिता नास्ति, नास्ति मे स्वजन हो जन, मेरो आमा बाउ कोही छैन, एक भगवान छ, तब कृपा भयो। त्यसैले तपाईँहरूको पूजा पाठ इत्यादि सब यही तोमेव माता समान छन्, धोक्यायुक्त छ, यसबाट लाख गर्नुहोस्। यो जीवनमा मात्र होइन, अरबौँ जन्म गर्नुहोस्, केही हुनेवाला छैन। किनकि तपाईँलाई थाहै भएन कि शरणागति केले गर्ने, कसरी गर्ने, तपाईँहरूसँग के छ। त हेर्नुहोस्, अहिलेसम्म गडबड भयो, जे भयो भयो, अब म बताउने छु कि केले शरणागत गरेपछि कृपा प्राप्त हुन्छ, त्यो म बताउने छु तपाईँहरूलाई। गर्नुहुनेछ त प्राप्ति अवश्य हुनेछ, त्यो कुरा बताउने छु, तर आज होइन, भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिनीद्वारा सञ्चालित प्रस्तुत कार्यक्रम अध्यात्म सन्देश यहाँको आफ्नै कार्यक्रम हो। हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्याम धाम ठिमी, हनुमन्ती पुल, भक्तपुर। फोन नम्बर 01-663-0059। इमेल ठेगाना info@ssdham.org। हस्त, यिनै जानकारीका साथै आजको सत्सङ्ग कार्यक्रमबाट बिदा चाहन्छु।